0: हुने भएको छ।
1: सुदूरपश्चिम विकास फाउन्डेशनको आयोजनामा र प्रदेश नीति तथा योजना आयोगको समन्वयमा जेठ 2 र 3 गते कार्यक्रम सञ्चालन हुने जनाइएको हो। कार्यक्रममा प्रदेशको समग्र विकास, समृद्धि र नीतिगत सुधारका विषयमा शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी, कृषि, पूर्वाधार, सुशासन र आप्रवासन लगायत क्षेत्रमा बहस गरिनेछ। आयोजक सुदूरपश्चिम विकास फाउन्डेशनका अध्यक्ष शेरबहादुर साईका अनुसार प्रदेश र स्थानीय तहका प्रतिनिधि, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, नागरिक समाज र विज्ञहरूको सहभागितामा साझा विकास दृष्टिकोण तयार गर्ने लक्ष्य राखिएको छ। जुम्लाको तिला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना पालिका घोषणा गरिएको छ। गाउँपालिकाले स्वास्थ्य शाखा र महिला स्वास्थ्य स्वयंसेविकाको सक्रियतामा सबै वडाका बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार खोप पूरा गराएको हो। गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हर्कबहादुर राउतका अनुसार गाउँपालिकाका 9 वटै वडाका 16 देखि 23 महिनासम्मका 203 बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप पाएको सुनिश्चित गरिएकाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको हो। साथै जन्मेदेखि 15 महिनासम्मका 188 बालबालिकाले पनि सबै खोप प्राप्त गरेका छन्।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको औपचारिक भ्रमणका क्रममा चिनिया राष्ट्रपति सी जिनपिङलाई इरानमाथि दबाव बढ़ाउन आग्रह गर्न सक्ने सम्भावना रहेको बताइएको छ। ट्रम्पसँगै प्रविधि, वित्त र कृषि क्षेत्रका प्रमुख व्यवसायीहरू पनि बेजिङ पुगेका छन्। स्काईका अमेरिकी संवाददाता मार्क स्टोनका अनुसार मध्य पूर्वको पछिल्लो अवस्थाका कारण यो भ्रमण केही समय ढिला भएको थियो।
2: Clearly, the Chinese are aligned with Tehran. They are impacted by the economic situation as a result of the Strait of Hormuz. They'd like this over, just like everyone else would. Are they going to offer Trump any help with that? Will Trump ask for help? Big questions.
0: बेलायतमा युद्ध तयारीलाई थप प्रभावकारी बनाउने कानूनी व्यवस्था सम्बन्धी योजना र आजको सम्बोधनमा समावेश नभएको भन्दै चासो व्यक्त गरिएको छ। यद्यपि आर्म्ड फोर्स बिलले भने प्रस्तुत गरिएको छ। यसमा पूर्व सैनिक कर्मचारीलाई आवश्यक परे सहज रूपमा परिचालन गर्न सकिने नयाँ अधिकारको व्यवस्था गरिएको छ। यस विषयमा मेलबर्नबाट सान ग्रोचे।
3: There is no defense readiness bill because apparently it isn't ready.
4: The government is facing criticism from the conservative leader Kemi Badenoch for not including the bill, which was originally expected to be introduced at the beginning of the year. It would have required key industries to prepare their workforce if there was a conflict. The chair of the House of Commons Defense Committee, Tan Desi, described the decision as deeply disappointing, saying that it undermines the UK's credibility with allies. A total of 37 bills were announced covering a wide range of plans.
0: Ahi samaga khabar yeti nai, namaskar, maruṣa.

0: रेडियो हो।
1: नमस्ते, बीएफबीएस गोर्खा रेडियो कार्यक्रमको कार्यक्रम प्रभातकालीन आवाजको दोस्रो घण्टाबाट म धनराज राईको तपाईँहरू सम्पूर्णलाई दोस्रो घण्टामा स्वागत छ। हजुर, आज बिहिबारको कार्यक्रम सञ्चालन गरिरहेका छौँ। श्रोता, दोस्रो घण्टामा प्रवेश गरिसक्यौँ। प्रवेश गर्ने क्रममा हामीले तुपमा दिपेश इसाराले गाउनु भएको मिठो गीत सुने श्रोता। यो पूर्वेली भाकाको भए जस्तो लाग्यो यो गीतको सुन्दाखेरि, सङ्गीत सुन्दाखेरि, र भाषाहरू पनि त्यस्तै त्यस्तै खालका झल्किने खालका थिए। आशा गर्दछु तपाईँले यो गीतलाई पनि पक्कै रुचाउनु भयो होला। ब्रुनाईमा बिहानको 8:11 गएको छ श्रोता। मौसममा खासै बदलाव आएको छैन, आकाश धुमिएको अवस्थामै छ। कतै उघ्री पो हाल्ने हो कि भन्ने सङ्केतहरू पनि देखिएका छन्। मन्द गतिमा हावा चलिरहेको छ सेरिया वरिपरि विशेष गरी, र ब्रुनाईका अन्य स्थानमा कतै कसैले सुनिराख्नु भएको छ। कति श्रोताले चाहिँ अब सुन्ने गर्नुहुन्छ, तर अब प्यासिभ लिसनर भनौँ, सुनिराख्नुहुन्छ, त्यसको प्रतिक्रिया दिनुहुन्न। त्यस्तो हुनुहुन्छ भने आज चाहिँ यसो भनिदिनुहोस् न, कहाँबाट सुन्दै हुनुहुन्छ, तपाईँको छेउछाउ के हुँदैछ, सिमसिम पानी पो पर्न थाल्यो कि तपाईँहरूकोतिर, यसो जानकारी गराउनुहोस्। हामी पनि अरू श्रोतालाई जानकारी गराउन सकौँ तपाईँ मार्फत। अब माइलीको भट्टी भन्ने गीत सुन्नतर्फ लागिहालौँ। नेभ पेट्रिक सिबु फिचरिङ एमी।

माइलीको भट्टी नेभ पेट्रिक सिबु फिचरिङ एमी सुने श्रोता। अब आजको राशिफल सुरु गरिहालौ। मेष राशिबाट आज मेष राशिले चाहिँ अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ने देखिन्छ। फाइदाका लागि पछि लाग्दा सम्बन्ध बिग्रन सक्छ। खर्च बढ्नका साथै अर्थ अभाव महसुस हुनेछ तपाईँलाई। आज फाइदा उठाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू भने अलिकति कमै भेटिनेछन्। वृष राशि, चिताएको कामले राम्रै लाभ दिलाउनेछ। साझेदारीमा पनि राम्रो फाइदा हुने देखिन्छ। आज आय आर्जनको स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ। आमदानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। गरिएका कामको राम्रै मूल्याङ्कन हुनेछ। श्रोता, मिथुन राशि, विभिन्न अवसर प्राप्त हुनका साथै कीर्तिमानी काम गर्ने समय छ। व्यापारमा पनि प्रशस्त फाइदा हुने देखिन्छ। शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ र अरूलाई प्रभावित पारेर काम बनाउने समय छ तपाईँको आज मिथुन राशि हुने श्रोता। कर्कट राशि, स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला। समयमा काम पूरा नहुनाले अवसर अवश्य नै गुम्छ। त्यस पछाडि जिम्मेवारी भने बढिरहनेछन्। बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना उच्च रहेको छ। सिंह राशि, पहिलेका समस्या दोहोरिन सक्छन्। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग रहेको छ। मुख्य काममा बाधा हुने देखिन्छ भने साना तिना घरेलु काममै अल्झिनु पर्दा मन खिन्न रहनेछ। लेनदेनको विवादले अप्ठ्यारोमा पर्न सक्नुहुन्छ सिंह राशि हुने श्रोता। कन्या राशि, सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले थप उत्साह जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनका साथै रमाइलो भेटघाट पनि हुनेछ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछ भने आय आर्जन पनि राम्रै हुने देखिन्छ कन्या राशिका श्रोता।

पेटको खराबीले स्वास्थ्य कमजोर रहला। धनुराशि, चिताएको काम बिग्रिनाले परिस्थिति अलि प्रतिकूल रहनेछ। पेसा व्यवसायमा सोचेको लाभ नउठ्न पनि सक्छ। साझेदारीमा समस्या आउनका साथै पहिलेको सम्झौता भङ्ग हुन सक्छ र अरूको फाइदाका लागि उपयोग हुनुहोला। अलिकति यसमा यसतर्फ भने ध्यान दिनुपर्ने देखिन्छ धनुराशि। मकर राशि, परिश्रम गरे पनि समय निकै फलदायी रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन् र रोकिएको काम बन्ने अनि नयाँ काम सुरु गर्ने समय रहेको छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएको कर्मको उचित प्रतिफल पनि पाउनुहोला। कुम्भ राशि, अवसर प्राप्त भए पनि समयको महत्व नबुझ्नाले पछि पर्नुहोला। अध्ययनमा धेरै समय दिन नसक्नुहोला। अरूको मुख ताक्ने बानीले काम पनि अधुरो रहने सम्भावना रहेको छ भने आफ्ना कमी कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली व्यवहार अलिक सजग रहनुपर्ने देखिन्छ। र अन्तिममा मीन राशि, पहिलेको सफलताले हौसला जगाउनेछ। आफन्तको सानिध्य र अभिभावकको स्नेह प्राप्त हुनेछ तपाईँलाई। आज प्रयत्न गरेको काम सम्पादन हुनेछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ र तत्काल धेरै गर्न नसके पनि पछिका लागि जग भने बसाउने समय छ मीन राशि हुने श्रोता तपाईँको। आज सुन्दै हुनुहुन्थ्यो आजको राशिफल तपाईँको पुरा भयो। अब गीत सुनौ श्रोता, सबरे इश्क, नवाज अन्सारीले गाउनु भएको छ यो गीतलाई।

म अर्को स्वर बार लेख्छु, समर्पण गरे यो काव्य, मेरो त भाग्य साक्षात देवीको आगमन, आज्ञा लिन चाहन्छु मेरो हस्पिटालिटी, तिम्रो रक्षा मेरो कर्तव्य, that's not was a sorry, मैले बोले सबै सत्य, मैले बोले सबै सत्य।

0: BFBS गोर्खा रेडियो हो।
1: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी DSTL ले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा

ने थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डीएसटीएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डीएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डीएसटीएल को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.in।

नवीन राईले गाउनु भएको हाँसेर बोल्दैमा ए निर माया के नै बिग्रिन्छ र भन्ने गीत सुने हामीले श्रोता बिएबिएस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम प्रभात किलन प्रभातकालीन आवाजमा हुनुहुन्छ। बिएबिएस गोर्खा रेडियोको स्टुडियो ब्रुनाईबाट प्रसारित भइरहेको छ यो कार्यक्रम। तपाईँहरूले भर्खरै मात्रै रेडियो ट्युन इन गर्नुभएको छ अथवा एप खोलेर सुन्दै हुनुहुन्छ अथवा इन्टरनेटमा को माध्यममा सुन्दै हुनुहुन्छ भने तपाईँहरू प्रभातकालीन आवाजको दोस्रो घन्टामा हुनुहुन्छ। ब्रुनाईमा अहिले बिहानको 8:29 गएको छ। अब आज बिहिबार र प्रभातकालीन आवाजमा बिहिबारको दोस्रो घन्टामा हामी केही बेर चाहिँ यो टेक्नोलोजी ट्रेन्ड सम्बन्धी कुरा गर्नेछौँ। यो हप्ता अथवा यो अहिलेको समयमा टेक्नोलोजीहरू के कस्ता कुराहरू चाहिँ ट्रेन्डिङमा आइरहेका छन् भन्ने कुराहरूको यसो खोजीनिधि गरेर ल्याउने गर्दछौँ हामी र सोही अनुसार नै आज चाहिँ कुराकानी केही विषयहरूमा गर्नेछौँ हामीले। यो हप्ता चिप र सेमिकन्डक्टरको विश्वव्यापी दौड विषयमा धेरै कुराहरू आएका छन्। यो विश्व अर्थतन्त्रमा एआई चिप रेस झन् तीव्र बनेको देखियो श्रोता। एआई सञ्चालन गर्न आवश्यक पर्ने उच्च क्षमताका चिपहरूको माग अत्याधिक बढेको छ, विशेष गरी अमेरिका र चिनबीचको प्रविधि प्रतिस्पर्धा अहिले चिप युद्धको रूपमा हेरिन थालेको चाहिँ विश्लेषण गरिएको छ। एनभिडिया, एएमडी, एआरएम जस्ता कम्पनीहरूको बजार मूल्य लगातार बढिरहेको छ। डेटा सेन्टर विस्तार, क्लाउड कम्प्युटिङ र एआई सेवाका कारण विश्वभर नयाँ चिप कारखाना खोल्ने योजना पनि तीव्र बनेको छ। विश्लेषकहरूले अहिलेको अवस्थालाई एभ्रिथिङ इज चिप्स नाउ भनेर व्याख्या गरेका छन्, अर्थात् अहिलेको डिजिटल संसारको केन्द्र नै चिप बन्दै गएको छ। त्यसपछि अर्को ट्रेन्डिङ समाचार भनौ श्रोता, साइबर सुरक्षा सबैभन्दा ठूलो चुनौती भन्ने विषयमा रहेको छ। एआई जति तीव्र गतिमा बढिरहेको छ, साइबर सुरक्षा चुनौती पनि त्यति नै जटिल बन्दै गएको छ। यो हप्ता सार्वजनिक भएका विभिन्न रिपोर्टहरूका अनुसार विश्वभर हजारौँ नयाँ सुरक्षा कमजोरीहरू फेला परिरहेका छन्। विशेष गरी एआई पावर्ड साइबर अट्याक्स अहिले ठूलो चिन्ताको विषय बनेको छ। एआई प्रयोग गरेर फिसिङ, नक्कली आवाज, डिप फेक भिडियो र स्वचालित ह्याकिङ प्रयासहरू तीव्र रूपमा बढिरहेका छन्। गार्डनरको पछिल्लो रिपोर्ट ले सन् 2026 सालका प्रमुख साइबर सुरक्षा ट्रेन्ड मध्ये एआई गभर्नेन्स, पोस्ट क्वान्टम सिक्युरिटी र एआई अवेयर आइडेन्टिटी म्यानेजमेन्टलाई मुख्य विषय मानेको छ। यसले भविष्यमा केवल पासवर्डले सुरक्षा सम्भव नहुने देखाएको छ। रोबोटिक्स र फिजिकल एआईमा पनि ठूलो लगानी बढेको छ। दक्षिण कोरिया, अमेरिका र जापानमा फिजिकल एआई अर्थात् वास्तविक संसारमा काम गर्ने एआई प्रणालीमा ठूलो लगानी भएको समाचारहरू चर्चामा आरहे। अब एआई केवल मोबाइल एप वा च्याटबटमा सीमित छैन, कारखाना, गोदाम, अस्पताल र सैन्य क्षेत्रमा चल्ने रोबोटहरूमा एआई एकीकृत गरिँदैछ। विशेषज्ञहरूका अनुसार आगामी दशकमा ह्युमनोइड रोबोट्स अर्थात् मानिस जस्तो देखिने रोबोटहरूको प्रयोग तीव्र रूपमा बढ्नेछ। विश्वका धेरै उद्योगहरूले अहिले स्मार्ट म्यानुफ्याक्चरिङ, डिजिटल ट्विन्स र स्वचालित उत्पादनहरूतर्फ ध्यान केन्द्रित गर्न थालेका छन्। त्यस्तै अन डिभाइस एआईको नयाँ ट्रेन्ड पनि आएको छ। अहिले अर्को ठुलो ट्रेन्ड हो श्रोता यो अन डिभाइस एआई। यसमा एआई क्लाउडमा नभई सिधै मोबाइल ल्यापटप वा स्मार्ट डिभाइसभित्र सञ्चालन हुन्छ। यसले इन्टरनेट बिना पनि एआई प्रयोग गर्न सकिने, गोपनीयता सुरक्षित रहने र गति छिटो हुने फाइदा दिन्छ। सार्वजनिक भएका विभिन्न टेक रिपोर्टहरूमा एएमडी, एचपी, सामसङ जस्ता कम्पनीहरूले एआई रेडी डिभाइस बजारमा ल्याइरहेको उल्लेख गरिएको छ। विशेषज्ञहरूका अनुसार भविष्यमा स्मार्टफोनहरू मिनी एआई कम्प्युटर जस्तै बन्नेछन्। अर्को विषयले फेरि चर्चा पाएको खबरहरू हामीले सुनिरहेका छौँ, क्वान्टम कम्प्युटिङ। यो हप्ता पनि क्वान्टम कम्प्युटिङ
चर्चाको केन्द्रमा रह्यो। जर्मनीको जुपिटर सुपर कम्प्युटरले 50 क्युबिट क्वान्टम प्रणाली सफलतापूर्वक सिमुलेट गरेको समाचार तपाईँहरूले कतिले सुन्नुभयो होला। यो समाचार निकै चर्चित बन्यो, विशेष गरी टेक क्षेत्रमा। विशेषज्ञहरूका अनुसार क्वान्टम कम्प्युटिङ सफल भए अहिलेको सुपर कम्प्युटर भन्दा हजारौँ गुणा तीव्र चाहिँ गणना सम्भव हुनेछ। एनभिडियाले क्वान्टम एरर करेक्सनका लागि विशेष एआई मोडल ल्याएको चर्चा पनि टेक क्षेत्रमा व्यापक भयो यो हप्ता श्रोता। र आजको लागि अन्तिम विषय रहेको छ एआई। अब एआई मात्र नभएर राजनीतिक र राष्ट्रिय सुरक्षासँग पनि जोडिन पुगेको छ। अहिले प्रविधि केवल व्यापारको विषय छैन श्रोता। अमेरिका र चीन दुवैले एआई चिप, क्वान्टम कम्प्युटिङ र 6G नेटवर्कलाई राष्ट्रिय रणनीतिक प्राथमिकता बनाएका छन्। मानिसहरू अहिलेको अवस्थालाई न्यू एआई कोल्ड वार भनेर व्याख्या गर्न थालेका छन्, किनभने भविष्यका आर्थिक शक्ति र सुरक्षा प्रविधिसँग प्रत्यक्ष जोडिएको विषय बनेको छ एआई। अब श्रोता हजुर, आजको लागि टेक ट्रेन्ड, यो हप्ताका के विषयहरूले ट्रेन्डिङ पाए भन्ने विषय यतिमै अन्त गरौँ। श्रोता गीत सुन्न जाउँ, अभिका घिमिरे र विकास लिम्बुले गाउनुभएको आम्लारी फुलमा।

0: रेडियो BFBS गोरखा रेडियो हो।
1: तपाईं पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईं घर निर्माण गर्न सक्नुहुन्छ, तपाईं गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, एसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
0: BFBS गोरखा रेडियो।

सोल्टिनी आकाश खड्का अनि फिचर अनि त्रिशला गुरुङले गाउनु भएको मिठो गीत सुनेर श्रोता यो युगल जोडीको आवाजमा र पक्कै पनि तपाईँले यो गीतलाई रुचाउनु भयो होला श्रोता. तपाईँहरूले हाम्रो फेसबुक पेज बिएफबिएस गोर्खाको फेसबुक पेजमा भिडियो फोटोहरू लाइक गर्नुहुन्छ हेर्नुहुन्छ. तीमध्येमा भर्खरै भन्दा पनि 11 मेमा काठमाडौँ बिएफबिएस काठमाडौँले लाइभ गरेको थियो एउटा भिडियो एउटा लाइभ कन्भर्सेसन 101 वर्षीय चाहिँ भूपू सैनिक गुमान ध्वज सुनार अब हाम्रो त बाजे बराजु नै पर्नुभयो होला यसो हिसाब गर्दाखेरि उहाँ चाहिँ क्विन्स गोर्खा सिग्नल्सका भूपू सदस्य हुनुहुँदो रहेछ. उहाँको कुराकानी मैले पनि हिजो यसो अस्ति लाइभ हेर्न त भ्याइनँ मैले अनि हिजो यसो लाइभ त्यो के अरे पोस्ट हेरेको थिएँ र उहाँ चाहिँ यसो कमेन्टमा उहाँको पनाती हो कि नाति हो उहाँले चाहिँ उहाँको आर्मी नम्बर सहित दिनुभएको रहेछ 21-13-61-75. मेरो बुवा भन्दा जेठा धेरै धेरै धेरै अगाडि जेठा हुनुहुँदो रहेछ आर्मी नम्बरमा पनि उमेरमा पनि र उहाँले चाहिँ अब त्यहाँ कुरा सुन्ने क्रममा चाहिँ 1966 सालको भर्ती भनेर भन्नुभएको रहेछ क्विन्स गोर्खा सिग्नल्समा चाहिँ भर्ती भएको. त्यस पछाडि उहाँको जागिरको दौरानमा चाहिँ यो मलेसियाको अहिले सिङ्गापुर मलेसियाको भागहरू यो सेरेम्बुन कुलाङ भन्छ तर क्लुवाङ भन्ने जस्तो लाग्यो यो तर कुलाङ भन्नुभयो उहाँले. बातु पहाड भन्ने ठाउँ जोहरबारु यो अनि अर्को सुँगाई पेतानी हाम्रो बुवाले पनि सुँगाई पेतानी चाहिँ भ्याउनु भएको भन्ने मैले अब कता कता सुनेको. त्यस पछाडि 66 सालको बोर्नियो कन्फ्रन्टेसनको पनि भ्याउनु भएको थियो मेरो बुवाले पनि. मेरो बुवा भन्दा निकै सिनियर हुँदो रहेछ. तपाईँहरूको कतिको बाबा पर्नुहुन्छ होला कतिको हजुरबुवा हुनुहुन्छ होला कतिको चाहिँ तुपा हजुर बुवा अब हजुरबुवाको नि बुवा भनेर चाहिँ यसो अन्दाज मैले लाउन सकेको छु श्रोता. उहाँ यसो भिडियो हेर्दाखेरि बोली सुन्दाखेरि उहाँले भन्नुभयो मेरो आँखा एउटा चाहिँ अलिक कमजोर छ नत्र म अरू सब ठिक छु कहाँदेखि कतिपय हिँड्छु भन्नुभयो. जुबुदेखि कतासम्म हिँडेर जान्छु हिँडेरै आउँछु मजाले खान्छु आँखा तेजिलो छ एउटा आँखा अलिक कमजोर छ कान राम्रै सुन्छु औँला हात खुट्टाका औँलाहरू चलिरहेका छन् भनेर उहाँले खुब जोसिलो अन्तर्वार्ता दिनुभएको थियो हाम्रो विनोद ध्वज खड्का दाईसँग काठमाडौँमा. र यो हेरेर मलाई पनि अब मेरो बुवा त बित्नुभयो विक्रमसम्म 2052 सालमै बित्नुभएको. उहाँलाई हेरेर मैले मेरो बुवालाई सम्झेँ उहाँको यो कथाहरू पढ्दा सुन्दा अनि सायद त्यो समयमा अझ मेरो बुवाभन्दा पनि अगाडिको समयको मानिस हुनुहुन्छ उहाँ. उहाँले कस्तो दुःख भोग्नुभयो होला त्यो बेलामा यो सेरेम्बनतिर यो सुँगाई पेतानी भन्ने ठाउँतिर भनेर मैले मनमनमा मेरो बुवालाई अनि यो हाम्रो उहाँ गुमान ध्वज सुनवार जिजुबाजेलाई मैले सम्मान प्रकट गरेँ श्रोता यहीँ मार्फत. उहाँलाई यसरी लाइभमा ल्याइदिनु भएको लागि हाम्रो काठमाडौँका महाप्रबन्धक विनोद ध्वज खड्का दाजुलाई धेरै धेरै धन्यवाद दिन चाहे मैले मेरो व्यक्तिगत तर्फबाट. अनि प्राय थुप्रो श्रोताले हेर्नुभएको छ र थुप्रो श्रोताले कमेन्ट पनि गर्नुभएको छ तपाईँहरूको तर्फबाट पनि मैले धन्यवाद ज्ञापन गरेँ है त श्रोता. अब रोड ट्रिपमा जाउँ वाङदेन शेर्पासँग श्रोता.

वाङदेन शेर्पा एक दुई दिनको लागि जान्छु है भन्दै हुनुहुन्थ्यो रोड ट्रिपमा साथीभाइहरूसँग। स्टोरेज पनि प्याक गरिसक्यो, अब हिँड्नुपर्छ, दुई चार दिनलाई हराउनुपर्छ, साह्रै तनाव भयो भन्ने खालको कुरा गर्दै हुनुहुन्थ्यो। मिठो लाग्यो, तपाईँलाई पनि यो गीत मन पर्यो होला। मन परेन भने भन्नुहोस् है श्रोता, म गीत अर्कोपल्टदेखि यो गीत बजाउँदै बजाउँदिनँ, अर्को कुनै किसिमको गीतहरू बजाइदिउँला। तपाईँको लागि नै हो यो कार्यक्रम। बिएफबी का श्रोता, ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोता, तपाईँहरू अब चाहिँ आज कफी मर्निङ हुँदैछ, आज धेरै इभेन्टहरू रहेछ श्रोता। आज कफी मर्निङ हुँदैछ, नाफीको कफी मर्निङ भनिन्छ यो। एभ्री सेकेन्ड र एभ्री फोर्थ थर्सडेजका दिन हुने कार्यक्रम हो। आज भने सेकेन्ड थर्सडे अफ द मन्थ आज परेको छ, यो चाहिँ हुँदैछ यो प्याटियो बार मुमोङ कम्युनिटी सेन्टरमा, र 9 बजेदेखि 11 बजेसम्म। अब तपाईँले बिस्तारै बाटो तताउँदै गर्नुहोला, अब धेरै समय छैन। साह्रै ढिलो गयो भने त फेरि चिया कफी नै सकिन्छ, साथीहरूले चिया कफी पिइसक्नुहुन्छ, त्यहाँको स्न्याकहरू खाइसक्नुहुन्छ। तपाईँ चाहिँ गफ गर्नेमा मात्रै पुग्नुहोला है, तपाईँहरू यसो अलि छिटै गर्नुहोला। जाँदै हुनुहुन्छ भने शुभयात्रा, जान आँट्नु भएको छ भने पनि शुभयात्रा। तपाईँहरू चाहिँ आज रमाइलो गर्नुहोस् त्यहाँ। अब एउटा गीत सुन्छौँ श्रोता, गीतको बोल रहेको छ समयको अन्तरालमा, विनोद सुनवारले गाउनुभएको छ यो गीतलाई, र यो गीत नै आजको हाम्रो कार्यक्रमको दोस्रो घण्टाको श्रोता अन्तिम गीत स्वरूप रहनेछ। यस पछाडि तपाईँ हाम्रो भेट तेस्रो यानि कि अन्तिम घण्टामा भेट हुनेछ। बिएबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला, अहिलेलाई यो गीत इन्जोय गर्नुहोस्।

0: बीएफपीएस गोर्खा रेडियोको खबर बुलेटिनमा यहाँलाई स्वागत छ। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान 11 बजे सिंहदरबार संसद भवनमा बस्न लागेको हो। आजको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्ने भनिएको छ। हिजोको बैठकमा छलफलका लागि तयारी गरिए पनि विपक्षी दलका सांसदहरूले विरोध जनाएपछि बैठक बस्न सकेको थिएन। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो। हिजोको बैठक अन्य नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो। सदनको आजको सम्भावित कार्यसूची अनुसार नीति तथा कार्यक्रमलाई निर्णार्थ प्रस्तुत गरिनेछ। राष्ट्रिय सभाको बैठक पनि सभा 11 बजे बस्दैछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ। राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष 81-82 को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई बुझाएको छ।
1: प्रतिवेदनका अनुसार सार्वजनिक पदमा रहेका करिब 7,67,000 भन्दा बढ़ी कर्मचारी तथा पदाधिकारी मध्ये 5,265 जनाले तोकिएको समयभित्र सम्पत्ति विवरण नबुझाएको पाइएको हो। कानून अनुसार प्रत्येक सार्वजनिक पदाधिकारीले 60 दिनभित्र तथा प्रत्येक आर्थिक वर्षपछि सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ। अख्तियारले विवरण नबुझाउनेलाई जिम्मेवार बनाउनु पर्ने र कार्य सम्पादनसँग आबद्ध गर्नुपर्ने सुझाव दिएको छ। साथै कानून अनुसार आवश्यक कार्यवाही अघि बढाइने पनि जनाइएको छ।
0: कपिल वस्तुको शिवराज अस्पतालमा 38 लाख रुपियाँ भन्दा बढी रकम हिनामिनाको आरोपमा 5 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेपाल ब्याङ्क लिमिटेड चन्द्रवटा शाखाका 2 कर्मचारी तथा अस्पताल र नगरपालिकाका 3 कर्मचारी छन्। प्रहरीका अनुसार आर्थिक वर्ष 81-82 अडिटका क्रममा अस्पतालको खातामा जम्मा गरिएको भनिएका 128 भाउचरको रकम ब्याङ्क अभिलेखमा नभेटिएपछि घटना सार्वजनिक भएको हो। ब्याङ्कका क्यासियर कमल भण्डारी, कार्यालय सहयोगी विक्रम केसी, स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराई, मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर अमित पाण्डे र फार्मेसी सहायक रुक्सना खातुनलाई प्रहरले पक्राउ गरेको छ। प्रहरले ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा अनुसन्धान अगाडि बढाएको जनाएको छ। पोखरामा सुकुम्बासीहरूले सरकार विरुद्ध मशाल जुलुस निकालेका छन्। सुकुम्बासीहरूले सरकार विरुद्ध नाराबाजी गर्दै प्रधानमन्त्रीको राजीनामा माग गरेका छन्। उनीहरूले आफूहरूको उचित व्यवस्थापन नगरी बस्ती हटाउन खोजिएको आरोप लगाएका छन्। सुकुम्बासीले वैकल्पिक आवास, जग्गा व्यवस्थापन र पुनर्स्थापनाको सुनिश्चितता बिना कुनै पनि बस्ती हटाउने कार्य स्वीकार्य नहुने बताउँदै आएका छन्। सरकारले पोखरामा बस पार्क लगायत क्षेत्रबाट सुकुम्बासी हटाउन लागेपछि विरोध हुन लागेको हो। सुदूरपश्चिमको कोइलाली चिसापानीमा बनिरहेको जालपादेवी केबलकार आगामी 2 महिनाभित्र सञ्चालनमा आउने भएको छ। आइएमई समूहद्वारा निर्माणाधीन आयोजना समयमै सकिने लगानीकर्ता चन्द्र ढकालले जानकारी दिनुभयो। कोइलालीको चिसापानीदेखि राजकाँडा जोड्ने 3.1 किलोमिटर लामो यो केबलकार सुदूरपश्चिम पर्यटन विकासका लागि ल्याइएको लगानीकर्ताको भनाइ छ। केबलकारसँगै होटल, रिसोर्ट, स्काईवाक, मन्दिर, पार्क लगायतका पूर्वाधार पनि बनाइनेछ। सरकारले संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 पुर्याएको छ।
2: मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको हो। प्रधानमन्त्री बालिन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत छन्। सरकारले प्रविधि आविष्कारलाई प्राथमिकता दिँदै साबिकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर नयाँ थप गरिएको नव प्रवर्तन सम्बन्धी कार्यहरू हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय गठन गरेको छ। अन्य मन्त्रालयहरूको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयहरूलाई एकीकृत गरिएको छ। जस अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय, संचार मन्त्रालय, युवा, श्रम तथा रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछ। त्यसै गरी महिला, बाल बालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ।
0: कोशी अस्पताल विराटनगरमा गरिएको अनुगमनका क्रममा 177 जना चिकित्सक, कर्मचारी र प्राविधिक कार्यालय समयमा अनुपस्थित रहेको पाइएको छ। जिल्ला प्रशासन कार्यालय मोरङको टोलीले हाजिर अभिलेख जाँच गर्दा अस्पताललाई कुनै जानकारी नदिए कर्मचारी अनुपस्थित रहेको भेटिएको स्टुडियो सरोज गोरालाले जानकारी दिनुभयो। खबर यति नै, नमस्कार।

BFBS Gorkha Radio. हजुर, यो BFBS गोर्खा रेडियो नै हो र तपाईँ हुनुहुन्छ BFBS गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम प्रभातकालीन आवाज. श्रोता, प्रभातकालीन कार्यक्रमको प्रत्यक्ष प्रसारणमा हुनुहुन्छ BFBS गोर्खा रेडियो को स्टुडियो ब्रुनाई सेरियामा अवस्थित छ. श्रोता, तपाईँहरूमध्येमा धेरैले चाहिँ अब नेपालको स्टुडियो देख्नुभएको छ, बेलायततिरको स्टुडियो देख्नुभएको छ, तर ब्रुनाई चाहिँ अब हामी अलिक पर भएकाले तपाईँहरूमध्येमा धेरै श्रोताले हाम्रो स्टुडियो देख्न पाउनु भएको छैन होला. यसो मौका मिल्छ भने कहिलेकाहीँ कतै आउँदै हुनुहुन्छ ब्रुनाई, कतै झुकेर घुम्न आउनुभयो भने हाम्रोतिर पनि अवश्य आउनुहोला भनेर मैले तपाईँहरूलाई खुला निमन्त्रणा दिएँ. श्रोता, मौका मिल्छ भने अवश्य नै आउनुहोस्, हामी चिया पिउँला, अरू त केही दिन सक्दिनौँ. अब चिया र कफीका साथमा हाम्रा रामधानीका भैयाहरूले बनाउनुभएको मिठो समोसाका साथमा तपाईँहरू हामी बसेर भलाकुसारी अवश्य नै गर्नेछौँ. मौका मिलेको खण्डमा यसो ढकढकाउनुहोला है त यता आउनुभएको समयमा. तेस्रो घण्टामा प्रवेश गर्नु श्रोता, म धनराज राईले यो कार्यक्रमलाई डोर्याउँदै डोर्याउँदै ल्याइपुर्याइसकेँ. तेस्रो घण्टामा देउडा गीत सुने, एउटा विशाखा शाही ठकुरीले गाउनुभएको मायाले नै हो नि पियार भन्दै हुनुहुन्थ्यो उहाँले. सेरिया ब्रुनाईमा मौसमी परिवर्तन खासै बदलाव भएको छैन. श्रोता, आज दिनभरिमा कतिखेर पानी पर्छ भन्ने मात्रै हामीले आश गर्न सकेका छौँ. भन्दा पनि आकाश त अहिले खुलिसकेको छ. अघि बिहानको दोस्रो र पहिलो घन्टामा चाहिँ आकाश निकै धुमिएको अवस्थामा थियो. अब आकाश खुल्छ कि भन्ने पो मलाई त लाग्दैछ. श्रोता, तपाईँहरू ब्रुनाईमा कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ, तपाईँहरूकोतिर त बा पानी पो पर्दैछ कि? ब्रुनाई त त्यस्तै पो छ श्रोता, यहाँदेखि 2 मिनट ड्राइभ गरेर गयो भने हरहर पानी परिराखेको हुन्छ. त्यो बाल्टीबाट एकैचोटि पानी खनाइन्छ नि, त्यस्तै गरी पानी परिरहेको हुन्छ. कतै त्यस्तो हुन्छ, कतै सिमसिम, कतै घाम प्रचण्ड लागिरहेको हुन्छ. कस्तो छ यसो हामीलाई जानकारी गराउँदै गर्नुहोस् है त. अब हाम्रो कन्थनलाई एकैछिनमा हामी कन्टिन्यू गर्ने नै छौँ श्रोता. अवश्य डोको बुन्न जाउँ हामी केयर सिंह लिम्बूसँग.

नबिर्सेही साइली लायकको माया योजनालाई सोचेर मिठो गीत सुन्ने श्रोता ढोको बुन्ने गीतमा गाउने कलाकार हुनुहुन्थ्यो केहर सिंह लिम्बू. अहिलेको युवा श्रोतामा श्रोता दर्शक पनि भनौँ चाहिँ उहाँ निकै चाहिँ प्रख्यात हुनुहुन्छ. तपाईँहरू पनि यस्तै अथवा कुनै पनि अन्य किसिमका गीतहरू सुन्न सुनाउन चाहनुहुन्छ भने अवश्य नै आउन सक्नुहुनेछ. हामीलाई फोन गर्न सक्नुहुन्छ, तपाईँले इमेल गर्न सक्नुहुन्छ अथवा फेसबुक मेसेन्जर मार्फत जोडिन सक्नुहुन्छ. श्रोता बिहानको 9:17 गएको छ ब्रुनाईमा अहिले, र यो समयमा एउटा छोटो जानकारी हिजो पनि भनेको थिएँ मैले, यो सेड्युल्ड वाटर टेम्परेचर मोनिटरिङको कार्यक्रम चाहिँ डिआइओले गरिरहेको छ र आज भने W2 का श्रोताहरू हुनुहुन्छ जो हुनुहुन्छ यो W2 पर मुमोङ साइडमा, त्यहाँनिर चाहिँ युनिटहरू 57-63 चाहिँ आज त्यहाँ हुनेछ. बिहानको 8:00-5:00 उहाँहरू तपाईँहरूको घरमा आइपुग्नुहुन्छ. डिआइओका स्टाफहरू टेम्परेचर त्यो मोनिटरिङ गर्ने इक्विपमेन्ट सहित तपाईँहरूले यसो ढोका खोलिदिनुहोला घन्टी बजेको अवस्थामा. भोलि 15 मेका दिन भने W3 को

0: यो BFBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मदत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

सज्जन राज वैद्यले लेखाउँदै हुनुहुन्थ्यो पत्र। श्रोता तपाईँ स्नुकर अथवा स्नुकर भनौँ अथवा भन्दा पनि कतिको खेल्नुहुन्छ हौ? मलाई चाहिँ अलिअलि आउँछ भने फेरि ठुलो कुरो गरे जस्तो हुन्छ, आउँदैन मलाई। यसो अलिअलि त्यो सिधा नगए पनि अलिकति हान्नु चाहिँ आउँछ, तर त्यो खेल्ने गरी चाहिँ आउँदैन। मजाले खेल्ने गरी यसो हँसी मजाकका रूपमा कहिलेकाहीँ खेल्ने गर्दछु, तर ताकेको ठाउँमा कहिले जाँदैन, त्यही भएर खेल्दिन नै भने नि हुन्छ। स्नुकर खेल सम्बन्धी केही रोचक तथ्यहरू तपाईँले कतिको याद गर्नुभएको छैन भने अब एकैछिन केही रोचक तथ्यहरू स्नुकर खेलको बारेमा भनौँ न त। यो खेलको आविष्कार 19औं शताब्दीमा भारतमा तैनाथ रहेका बेलायती सैनिकहरूले गरेका थिएछन्। श्रोता, स्नुकर शब्द सुरुमा सैनिक क्याडेटलाई जिस्काउन स्नुकर भनेर चाहिँ प्रयोग गरिन्थ्यो भनेर चाहिँ भनिन्छ। श्रोता, सुरुका दिनहरूमा यो खेल जेन्टलमेन क्लबहरूमा खेल्ने गरिन्थ्यो छ। त्यसैले खेलाडीहरूले चाहिँ औपचारिक रूपमा सुट, वेस्टकोट, बोटाई र सेतो पन्जा समेत लगाउने गर्दथे। आज पनि स्नुकरको ड्रेस कोड औपचारिक नै छ श्रोता, जसले यसको भद्र अनि शालीन इतिहासलाई चाहिँ झल्काउने गर्दो रहेछ। अर्को एउटा खेलमा सबैभन्दा उच्च सम्भावित स्कोर, म्याक्सिमम ब्रेक स्कोर 147 रहेछ। श्रोता, 15 राता बललाई 15 पटक कालो बलसँग क्रमशः पट गर्दै 120 अङ्क बनाइँदो रहेछ, अनि त्यस पछाडि बाँकी 6 रङ्गीन बलहरू पट गरेपछि थप 27 अङ्क प्राप्त गरिने रहेछ। रोनी ओ सुलिभानले इतिहासकै सबैभन्दा छिटो 147 ब्रेक बनाएको थिए, जुन केवल 5:08 पुरा भएको थियो। श्रोता, अब अघि मैले भनिहालेँ, मैले मेरो आफ्नो कथा सुनाइहालेँ। श्रोता, कुनमा हान्नुलाई एम गरेर हान्यो, कतातिर जान्छ, त्यो पट हुने त कुरै भएन, पटको छेउछाउ पनि जाँदैन। त्यस्तो हो भने अब 5 त एउटा बल पनि हान्न सकिँदैन होला, नछली नढाँटी खेलियो भने त। मेरो सन्दर्भमा स्नुकरका बलहरू मुख्य रूपमा चाहिँ यो फिनोलिक रेजिन नामक विशेष प्रकारको थर्मोसिटिङ प्लास्टिकबाट बनाइँदो रहेछ, जुन निकै टिकाउ हुन्छ अनि खेल्दा समान तथा स्थिर अनुभव चाहिँ प्रदान गर्दो रहेछ। पहिले चाहिँ हात्तीका दाँतबाट बनाइने गरिन्थ्यो भन्ने कुराहरू हामीले सुन्दै आएको छौँ। तर यसो हेर्दाखेरि त्यो स्नुकरका बलहरू तपाईँले याद गर्नुभएको छ, प्लास्टिक जस्तो देखिँदैन नि होइन श्रोता? त्यो हेभी पक्का यो केको हड्डी जस्तै चाहिँ फिल हुन्छ। अनि पहिले यसो अहिले बुझ्दाखेरि हात्तीको दाँतबाट बनाइन्थ्यो भनेपछि पक्कै पनि त्यो साइज हेर्दाखेरि ठिकै होला जस्तो लाग्यो मलाई, सायद त्यही होला। स्नुकर टेबलहरू केवल ब्रस मात्रै गरिँदैनन्, खेल अघि कपडालाई अत्यन्त चिल्लो बनाउन तातो स्त्रीले आयनले प्रेस पनि गरिन्छ। यसले बललाई सिधा सहज रूपमा गुडाउन मद्दत गर्छ। धेरै गरियो भने हल्का जलेको कपडाको गन्ध सफेद आउँछ, तपाईँले याद गर्नुभएको छ। हुन त यो कति अब यो तपाईँहरू कहाँबाट कहाँ कता खेल्नुहुन्छ, यो ब्रुनाईमा रहेका स्नुकर हाउसहरूमा गएर यसो हेऱ्यो भने टेबल साह्रै गतिलो त अब कामै नलाग्ने त नभनौँ, तर अब स्ट्यान्डर्ड चाहिँ अलिकति खस्किएको पाउन सक्छौँ हामीले, किनभने अब त्यो चाहिँ स्नुकर हाउस चाहिँ यहाँ चाहिँ प्रायः जसो 24 भन्दा नै हुन्छ। खेलेकै गर्छन् मान्छेहरू, फुर्सद पनि कति भएको हो मान्छेहरूलाई रात दिन। अब त्यहाँ स्नुकरको पनि आफ्नो आफ्नो गेम हुँदो रहेछ नि त, कतिले चाहिँ त्यहाँ किट्टी खेल्ने के थुप्रो हुँदो रहेछ, त्यो त मलाई थाहा छैन, अनुभव छैन, तर मान्छेहरूले चाहिँ कतिपय सन्दर्भमा चाहिँ साथी मिलेर अब बाजी भनौँ न, बाजी पनि खेल्नु हुँदो रहेछ। त्यो अब कसरी जित्ने, कति हान्दा जित्ने, त्यो मलाई भ्याउ छैन श्रोता। तपाईँहरूलाई छ भने यसरी खेलिन्छ किटी यो स्नुकरको भनिदिनुहोस्, म जस्तो अनि अरू म जस्तै अरू श्रोता हुनुहुन्छ भने उहाँले पनि जानकारी पाउनुहुनेछ। सन् 1985 भएको स्नुकर खेल एउटा चाहिँ इतिहासकै सबैभन्दा लामो खेल रहेछ श्रोता।
यो स्नुकर विश्व स्नुकर च्याम्पियनसिपको फाइनल खेल रहेछ, जुन चाहिँ जुन चाहिँ 14 घन्टा 50 मिनटसम्म चलेको थियो। ब्ल्याक बल फाइनल भनेर चिनिने यो खेल तत्कालीन च्याम्पियन स्टिभ डेभिस र डेनिस टेलर बीच भएको थियो। यसको अत्यन्त नाटकीय अन्त्य र कीर्तिमानी अवधिका कारण यो खेल आजसम्म पनि प्रसिद्ध मानिन्छ। डेनिस टेलरले चाहिँ स्टिभ डेभिसलाई हराएर उक्त सालको विश्व स्नुकर च्याम्पियन भएका थिए। श्रोता हजुर, स्नुकरको बारेमा आज आजलाई यति नै चर्चा गरौँ। स्नुकर खेल सम्बन्धीका रोचक तथ्यहरू, स्नुकर खेलको बारेमा होइन त्यो सम्बन्धी रोचक जानकारी चाहिँ हामीले केही चर्चा गर्यौँ। श्रोता अब छेलो पश्चिमे हो चक्रबम मल्लले गाउनुभएको यो गीत सुन्नतर्फ लाग्छ।

छेलो पश्चिमे हो चक्रबमले भागै भाग बाघ आयो भन्दै हुनुहुन्थ्यो छेलो पश्चिमकै हो श्रोता. मैले नि सुनेको हो, अब इतिहास त मलाई थाहा छैन, तर हामीले पहिला सुन्दादेखि नै यो त पश्चिमतिर धेर खेल्छ भन्ने हाम्रो गाउँतिर सानो केटाकेटी हुँदाखेरि भन्ने गर्नुहुन्थ्यो हाम्रा हामीभन्दा अग्रजहरूले. सायद त्यो उहाँहरूले पनि थाहा पाएरै भन्नुभएको होला, सायद त्यही भएर पश्चिमे नै हो छेलो भन्ने गीत पनि चक्रबमले निकाल्नु भएको रहेछ. तपाईँलाई एउटा जानकारी प्रश्न सोध्न मन लाग्यो श्रोता. तपाईँहरू मध्येमा कति अब यङ जेनेरेसनको श्रोता हुनुहुन्छ, तपाईँहरूले हामीले यो बिहान पढ्ने राशिफल कतिको चाहिँ उचित लाग्छ तपाईँहरूलाई? हामी अलि पुराना पुस्ताका मान्छेहरू अथवा हामी मभन्दा अग्रज हामीभन्दा अग्रज मान्छेहरूले त अब राशिफल पढ्ने गर्नुहुन्छ, आज यस्तो रहेछ उस्तो रहेछ भन्ने गर्नुहुन्छ. यो सन्दर्भ किन कोट्याउँदैछु भने मैले अघि राशिफल पढिसकेपछि हाम्रा बिए बिएस ब्रुनाईका अङ्ग्रेजी सेक्सनका सहकर्मी चाहिँ अनरले चाहिँ सोध्दै हुनुहुन्थ्यो मलाई, तिमीहरूले त के अरे हरोस्कोप पनि पढ्दो रहेछ, तिमीहरूको चाहिँ के अरे अडियन्स राम्रो छ हो हरोस्कोप सुन्ने गर्छ भने. मैले चाहिँ भने मलाई मेरो अनुभवमा चाहिँ यङ जेनेरेसनले चाहिँ अलि हरोस्कोपमा त्यति विश्वास गर्दैन होला, आउट अफ टेन मेबी फाइभ पाँच छजनाले मात्रै विश्वास गर्नुहुन्छ होला, नत्र भने अलि ओल्डर जेनेरेसनले चाहिँ धेरै इन्ट्रेस्ट राख्नुहुन्छ भनेको. अङ्ग्रेजी कल्चरमा चाहिँ अलिक फरक छ, हामी चाहिँ यङ जेनेरेसनले चाहिँ धेर अलिकति हेर्छौँ हरोस्कोप चाहिँ, बरु ओल्डर जेनेरेसनले इग्नोर गर्छ भन्ने उहाँको मनासा थियो. त्यो दुइटै हाम्रो व्यक्तिगत अनुभव मात्रै हो, यो कुनै स्टडी गरिएको विषय होइन. तर अब अघि राशिफल पढेको थिएँ र त्यस पछाडिको कुराकानीमा चाहिँ यो सन्दर्भ निस्किएर तपाईँलाई पनि यसो जानकारी गराएँ. तपाईँलाई कस्तो लाग्छ यसो भन्नुहोस् है. अब गीत सुनौ, पुतली आऊ भन्दै हुनुहुन्छ अङ्किता पुन.

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: यो BFBS गोर्खा रेडियो हो।

साथ पाउन केही होइन कन्काइस्ट राईले गाउनु भएको यो अलि पुरानो गीत हो श्रोता, 2015-16 सालतिरको गीत हो जस्तो लाग्छ मलाई। मिठो गीत हामीले सुन्यौँ प्रातकालीन आवाजको तेस्रो घन्टामा हुनुहुन्छ। ब्रुनाईमा अहिले बिहानको 10 बज्नको लागि 12 मिनट बाँकी रहेको छ श्रोता। यो समयमा पोस्ट अफिस बिएफबी पोस्ट अफिस भनौँ, ब्रिटिस फोर्सेस ब्रुनाईको पोस्ट अफिसको काउन्टर सर्भिसको अपडेट आएको छ श्रोता। र यहाँ चाहिँ के जानकारीमा आएको छ भने आज चाहिँ 11:30 बजेदेखि 12 बजेसम्म चाहिँ पोस्ट अफिस बन्द हुनेछ। यो उहाँहरूको यो अकाउन्टिङ अडिट के हुनेले गर्दाखेरि चाहिँ यो आधी घन्टाको विन्डो चाहिँ क्लोज हुने भएको रहेछ। 12 बजेदेखि फेरि ठ्याक्कै 12 बजे नै भनिएको छ, प्रम्प्टली आफ्टर 12 o'clock, मध्याहको 12 बजे ठ्याक्कै जानुहोस्, पहिलो नम्बरमा क्यू बस्नुहोस्, तपाईँलाई शुभकामना छ। 12 बजे सम्म चाहिँ नजानु होला 11:30 बजेदेखि। नेपालको अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम भनौँ न, टियुको यो खुला मैदानमा चाहिँ आज अमेरिका र स्कटल्यान्ड भिड्दै रहेछन् श्रोता। यो त्रिकोणात्मक सिरिज अन्तर्गत चाहिँ यो दुईवटा देशको खेल हुने रहेछन्। 9:30 बजे नेपालको समय हो श्रोता, बिहानको 9:30 बजेदेखि यो चाहिँ यो क्रिकेट मैदानमा खेल सुरु हुने रहेछ। कुरा चाहिँ के रहेछ भने श्रोता, दुईटै टोलीको समान 36 अङ्क रहेको रहेछ। राम्रो रन रेटका कारणले अमेरिका चाहिँ शीर्ष स्थानमा रहेको रहेछ यो तीन त्रिकोणात्मक सिरिजमा, भने स्कटल्यान्ड दोस्रो स्थानमा चाहिँ 29 खेल खेलेको रहेछ। र अब आजको खेलमा यो चाहिँ अमेरिका शीर्ष स्थानै कायम राख्नका लागि चाहिँ मरिमेट्न खेल्दैछ भने स्कटल्यान्ड चाहिँ उपाधि रक्षा गर्नका लागि आफ्नो चाहिँ पुरा चाहिँ यो ट्याक्टिक्सहरू भनौँ न लगाएर अमेरिकालाई हराउने चाहिँ योजनामा लागि परेका छन्। यी दुईटै टिमलाई आज हामी शुभकामना दिउँ श्रोता। कलधारामा पानी पिउन जाउँ अब मिस्टर डी र एलिना चौहानसँग। मिस्टर डी त म पनि हो, तर मैले त गीत गाउने कुरा त आएन श्रोता, तर गीत सुन्न चाहिँ म माहिर छु, सुनिहालौँ।

मिस्टर डी र एलिना चौहानले श्रोता ब्रिटिस फोर्सेस ब्रुनेमा बिएफी स्विमेथन हुने भएको छ. यो 25 च्यारिटी इभेन्ट हो श्रोता. 26 जुन र 27 जुनका दिन हुनेछन्. अलि परै छ यो कार्यक्रम आउनका लागि. तर तपाईँलाई यसो जानकारी, यदि यो चाहिँ इभेन्टमा भाग लिन चाहनुहुन्छ भने अब तयारी त गर्नु पऱ्यो. 25 आवर्स स्विमेथन हो. अब एक हप्ता अगाडि प्र्याक्टिस गर्छु भनेर म जस्तो विक स्विमर हुनुहुन्छ भने त अब अलि आँट गर्नु भएन. तयारी अलि अगाडिदेखि गर्नु पऱ्यो. तयारी गर्न थाल्नुहोस् है. यो स्विमेथन चाहिँ एउटा एन्युअल च्यारिटी इभेन्ट हो श्रोता, जहाँ चाहिँ यो बिएफबी टुकर लाइन्स र मेडिसिन लाइन्समा कार्यरत सैनिक तथा उहाँका परिवारहरू चाहिँ सहभागी भएर 24 घन्टा चाहिँ कन्टिन्युस नन स्टप स्विमिङ च्यालेन्जलाई एक्सेप्ट गर्नुहुन्छ. त्यहाँ पालै पालो अब एउटा थाक्छ, अर्को पसिहाल्छ, निस्किन्छ, अर्को पसिहाल्छ. त्यो चाहिँ टाइम ब्रेक, टाइम ग्याप हुन भएन. त्यो एमले चाहिँ यो कार्यक्रम आयोजना गरेको छ. यो चाहिँ एउटा च्यारिटी संस्था रहेछ, ब्रुनाईको लोकल पुसात एहसान भन्ने, र अर्को चाहिँ द आर्मी बेनेभोलेन्ट फन्ड. यो तपाईँहरूले सुनिराख्नु भएको छ, कतिले यसमा च्यारिटी दिनै राख्नु गर्ने हुन्छ. अब यसका लागि अरू एडमिनिस्ट्रेसन इन्स्ट्रक्सनहरू चाहिँ बिस्तारै अब भविष्यमा आउँदै जान्छ. आएपछि तपाईँहरूलाई हामी भनिहाल्नेछौँ. अब यो जानकारीका साथसाथमा अब कार्यक्रमको तेस्रो घन्टा पनि सकिनै आँट्यो श्रोता. 9:10 बज्नलाई अब करिब करिब 5 मिनट बाँकी रहेको छ. अब जाँदा जाँदै अनिला राई र अतुल सुब्बाले गाउनुभएको ढुङ्गे बजारमा भन्ने मिठो गीत सुम्पदै म बिदा हुने तर्खर गरे श्रोता. अब हाम्रो भेट भोलि शुक्रबार साविक समयमा हुनेछ. तबसम्म तपाईँहरू स्वास्थ्य रहनुहोस्, सुखी रहनुहोस्, खुसी रहनुहोस्. र अब बिदा मागे मैले. नमस्ते, बाई.

0: प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउनेछ। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। सदनको हिजोको बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो। सदनको आजको सम्भावित कार्यसूची अनुसार नीति तथा कार्यक्रमलाई निर्णार्थ प्रस्तुत गरिनेछ। राष्ट्रिय सभाको बैठक पनि सभा 11 बजे बस्दैछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची छ। संसारको 7 अग्लो धौलागिरी हिमालमा मानव पाइला परेको 66 वर्ष पूरा भएकोमा स्मरण गरिएको छ। 8,167 मिटर अग्लो धौलागिरी हिमाल म्याग्दीको धौलागिरी गाउँपालिका 4 मोदीको भूगोलमा पर्छ। धौलागिरी हिमालको पहिचान र म्याग्दीमा रहेको सन्देश प्रवाह गराउन पहिलोपटक सम्बन्धित भूगोलमा आरोहण दिवस आयोजना गरिएको धौलागिरी गाउँपालिका अध्यक्ष प्रेम प्रसाद पुनले बताउनु भयो।
1: पछिल्लो तहमा यो गाउँ बस्तीहरूमा सुविधाको हिसाबले धेरै ठाउँमा मोटर बाटो पुर्याउनै पर्ने र मेन चाहिँ तपाईँको प्रमुख विकास भनेकै मोटर बाटो सम्पूर्ण जनताले ठान्ने भएको हिसाबले पनि धेरै पदमार्गहरू चाहिँ अलिक विस्थापित भएको अवस्थाहरूमा त्यो हामी स्वीकार्न तयार छौँ र पनि यहाँबाट धेरै यो धौलागिरी गाउँपालिका धेरै जिल्लासँग छुने धेरै गाउँपालिकासँग छुने तपाईँको धौलागिरी गाउँपालिका तपाईँको थुल्पा पूर्वी रुकुम बागलुङ मुस्ताङ धेरै जिल्लासँग यो धेरै फराकिलो भागमा फैलिएको र धेरै जिल्ला छुने भएका कारणले पनि यहाँ अझ पनि यहाँ पर्यटनहरू चाहिँ सम्भावना भएको ठाउँ हो। यो
0: सन् 1960 मे 13 अस्ट्रियाका कुट डिम्बर्गरले पहिलोपटक यस हिमालको सफल आरोहण गर्नुभएको थियो। धौलागिरी हिमाल आरोहण बापत एसयाममा सरकारले 1,34,00,000 कमाएको छ। एसयामका लागि कुल 4 समूहमा 18 पुरुष र 12 महिना गरी 30 जनाले धौलागिरी आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ। श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट 3 पदाधिकारीसहित 18 नेताले जिम्मेवारी पाएका छन्। नयाँ जिम्मेवारी अनुसार सुदन किराँती वरिष्ठ नेता प्रकाश विकल्प उपाध्यक्ष र टीकाराम राई सचिवमा नियुक्त हुनुभएको छ। पार्टीले यो समावेशसँगै आफ्नो भूमिका थप प्रभावकारी हुने र सदनदेखि सडकसम्म बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्ने पार्टीका सचिव राईले जानकारी दिनुभयो। साथै जनजीविकासँग सम्बन्धित मुद्दालाई सशक्त रूपमा अघि बढाउने योजना पनि बनाइएको छ। भोजपुरमा अलैँची व्यवसायी महासङ्घले किसान लक्षित कार्यक्रम सुरु गरेको छ। अलैँची खेतीमा देखिने विभिन्न रोग किरा र प्राकृतिक प्रकोपको नियन्त्रणसँगै गुणस्तरीय उत्पादनमा जोड दिने लक्ष्यले कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा महासङ्घका अध्यक्ष दीपक नेपालले अलैँचीलाई सिधै व्यवसायसँग जोड्ने वातावरण तयार गर्न महासङ्घले सहजीकरण गरिरहेको बताउनु भयो।
2: त्यहीँ सम्बोधन हुने चिजहरू त्यहीँ सम्बोधन गर्ने र त्यहाँ सम्बोधन हुन नसकेका चिजहरू जो प्रदेश सरकारको सहयोगमा भएको यो कार्यक्रम भएकाले प्रदेश सरकारलाई चाहिँ लिपिबद्ध रूपमा प्रतिवेदनको रूपमा प्रस्तुत गर्ने र केही विषयहरू जो हामीले चाहिँ सधैँ एजेन्डाको रूपमा उठाउनु पर्ने हुनसक्छ त्यस्ता वस्तुहरूलाई हामीले चाहिँ एजेन्डा बनाएर राष्ट्रिय स्तरमा चाहिँ कि अलैँचीलाई चाहिँ उठाउने हिसाबले यो कार्यक्रम आयोजना भएको छ।
0: चालु आर्थिक वर्षको चैत महिनासम्म नेपालबाट 10,70,00,000,000 बराबरको अलैँची विदेश निर्यात भएको छ। कैलालीको धनगढीमा सुदूरपश्चिम कचहरी आयोजना हुने भएको छ।
3: सुदूरपश्चिम विकास फाउन्डेशनको आयोजनामा र प्रदेश नीति तथा योजना आयोगको समन्वयमा जेठ 2 र 3 गते कार्यक्रम सञ्चालन हुने जनाइएको हो। कार्यक्रममा प्रदेशको समग्र विकास समृद्धि र नीतिगत सुधारका विषयमा शिक्षा स्वास्थ्य पर्यटन रोजगारी कृषि पूर्वाधार सुशासन र आप्रवासन लगायत क्षेत्रमा बहस गरिनेछ। आयोजक सुदूरपश्चिम विकास फाउन्डेशनका अध्यक्ष शेरबहादुर शाहीका अनुसार प्रदेश र स्थानीय तहका प्रतिनिधि निजी क्षेत्र बैंक तथा वित्तीय संस्था नागरिक समाज र विज्ञहरूको सहभागितामा साझा विकास दृष्टिकोण तयार गर्ने लक्ष्य राखिएको छ।
0: सुदूरपश्चिमको कैलाली चिसापानीमा बनिरहेको जालपा देवी केबल कार आगामी 2 महिनाभित्र सञ्चालनमा आउने भएको छ। आइएमई समूहद्वारा निर्माणाधीन आयोजना समयमै सकिने लगानीकर्ता चन्द्र ढकालले जानकारी दिनुभयो। कोइलालीको चिसापानीदेखि राजकाँडा जोड्ने 3.1 किलोमिटर लामो यो केबल कार सुदूरपश्चिम पर्यटन विकासका लागि भन्दै ल्याइएको हो। केबल कारसँगै समूहले होटल रिसोर्ट स्काई वाक मन्दिर पार्क लगायतका पूर्वाधार पनि निर्माण गरिरहेको छ। र कोशी अस्पताल विराटनगरमा गरिएको अनुगमनका क्रममा 177 जना चिकित्सक कर्मचारी र प्राविधिक समयमा अनुपस्थित रहेको पाइएको छ। खबर नमस्कार, म महेन्द्र।
4: BFBS, Gorkha Radio.

नमस्कार प्रिय श्रोताहरू, तपाईँहरू सम्पूर्णलाई स्वागत छ हाम्रो विशेष रेडियो कार्यक्रम मझेरीमा। म हुँ तपाईँहरूकै प्रस्तुत नूतन राय। आजको बिहान ठिक बजेदेखि तपाईँहरू माझ उपस्थित भने भइसकेकी छु। श्रोताहरू, हाम्रो दैनिक जीवनको व्यस्तता, कामको चाप र अनेक जिम्मेवारी बीच हामी पनि केही मिठा पलहरू खोजिरहेका हुन्छौँ नै। त्यही केही रमाइला क्षणहरू तपाईँहरूसँग बाँड्न, मन हलुका बनाउन र सुमधुर संगीत तथा आत्मीय कुराकानीका साथ तपाईँको साथी बन्न हामी लिएर आइसकेका छौँ विशेष रेडियो कार्यक्रम मझेरी। हजुर श्रोताहरू, म भने हजुरहरू माझ आज भने 3 घण्टा समयसम्म रहने नै छौँ, जस अन्तर्गत भने मन चुने गीतहरू, केही रोचक गफगाफ र जीवनलाई अझ रङ्गीन बनाउने कुराकानीहरू लिएर पनि आइसकेका छौँ। अनि आजको 3 घण्टाको बसाइमा भने हामी पहिलो घण्टामा चाहिँ केही रमाइला गीत सङ्गीतहरू, कुराकानीहरू, अनि आज विशेष के चाहिँ परेको छ अलिकति रोचक कुराकानीहरूको बारेमा पनि कुराकानी गर्ने नै छौँ। अनि दोस्रो घण्टा अन्तर्गत भने आज बिहिबार परेको छ, अनि आजको हाम्रो रूपरेखा अनुरूप चाहिँ आज फेसनको बारेमा मैले केही कुराकानीहरू लिएर आइ नै सकेको छु हजुर। अनि तेस्रो घण्टा अन्तर्गत भने तपाईँलाई थाहा भएको कुरो, हामी जहिले पनि समसामयिक विषयहरू लिएर आउनेछौँ, अनि हजुरहरूले नै रिक्वेस्ट गर्नुभएको गीत सङ्गीतहरू लिएर उपस्थित भने हुने नै छौँ हजुर। हजुरहरूले हाम्रो कार्यक्रममा झेरी यदि सुन्दै हुनुहुन्छ भने हाम्रो मझेरीको पहिलो घण्टाको पहिलो बसाएको गीत पनि स्वरूप राज आचार्य र अञ्जना गुरुङको आधी सरी तिम्रो माया भन्ने सुनिसक्नुभयो। अबको बसाइमा भने अर्को गीततर्फ लागौँ, माया बिरानी।

हजुर श्रोताहरू, भर्खरै सुनिसक्नुभयो महेश काफ्ले र मेलिना राईको माया बिरानी। श्रोताहरू, आज भने बिहिबार 14 मे सन् 2026 साल, तदनुसार वैशाखको 31 गते विक्रम सम्वत 2083 साल। श्रोताहरू, ब्रुनाईमा भने अहिले बिहानको 10:16 गइसकेको छ। अनि सेरियाको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 30 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 24 डिग्री सेल्सियस रहेको छ। थन्डरी सावर्स एन्ड जेन्टल ब्रिज, यानि कि मेघ गर्जन सहितको वर्षा र हल्का हावा चल्ने पनि जनाएको छ। युकेको समयको कुरा गर्नुपर्दा बिहानको 3:16 नै गइने सकेको छ। त्यस्तै गरेर लन्डनको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 13 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 5 डिग्री सेल्सियस रहेको छ। लाइट रेन सावर्स एन्ड जेन्टल ब्रिज भनेर पनि भनिएको छ। हल्का पानी पर्ने र मन्द हावा चल्ने पनि जनाएको छ। नेपालको समयको कुरा गर्नुपर्दा बिहानको 8:02 गइ नै सकेको छ हजुर। अनि काठमाडौँको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 25 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 16 डिग्री सेल्सियस, थन्डरी सावर्स एन्ड जेन्टल ब्रिज हजुर, मेघ गर्जन सहितको वर्षा र हल्का हावा चल्ने पनि जनाएको छ। हजुर श्रोताहरू, यो त थियो समय अनि मौसमको कुराकानीहरू। मैले भर्खरै भने चाहिँ नेपाल, युके अनि ब्रुनाईको बारेमा मात्रै कुराकानीहरू गरिसकेको छु, यानि कि भनिसकेको छु। तर हाम्रो श्रोताहरू चाहिँ नेपाल, युके, ब्रुनाईमा मात्र नभएर जताततै छरिएर बस्नुभएको छ, होइन, हाम्रो कार्यक्रमलाई साथ अनि माया दिनुभएको छ। हजुर, आजको यो समयमा हजुरहरूकोतिर चाहिँ के कस्तो रहेको छ त मौसमहरू? आउनुहोस् है, हाम्रो कार्यक्रममा आएर जोडिनुहोला, मिठा मिठा कुराकानीहरू गरौँला, अनि हाम्रो गीत सङ्गीतहरू सुन्दै पनि गर्नुहोला, अनि अनुरोध पनि पक्कै पनि गर्नु नै होला। भन्दै

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
0: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो PFBS गोर्खा रेडियो हो।

हजुर, भर्खरै सुनिसक्नुभयो रुकुमैको एउटा एकदमै रमाइलो गीत, नाचौँ नाचौँ लाग्ने गीत, अनि जति सुने पनि सुनौ सुनौ लाग्ने गीत हजुर एसटी योगी र शान्ति श्री परियारको। श्रोताहरू, यदि तपाईँहरूको प्रतिक्रिया, सुझाव वा सन्देश हाम्रोमा हाम्रो कार्यक्रम मझेरी माझ छ भने चाहिँ हामी माझ विभिन्न माध्यमहरू पनि रहेका छन्। 3224167 3220098 9419332848 हजुर, यो चाहिँ मिलिट्री एक्सटेन्सनको लागि रहेको छ। यदि हजुरहरू ब्रुनाई बाहिरको हुनुहुन्छ भने 00673 लगाउन चाहिँ नबिर्सिनुहोला। त्यस्तै गरेर इमेल मार्फत बेबेस गोर्खा @bbs.com अनि फेसबुक मार्फत चाहिँ बेबेस गोर्खा सर्च गरेर मेसेन्जरमा भने हजुरहरूले मेसेजहरू पठाउन सक्नुहुनेछ। श्रोताहरू, अब भने लागिहालौँ न त एउटा रोचक कुराकानीतर्फ, यानि कि आज चाहिँ 14 मेमा चाहिँ के कस्तो चाहिँ रोचक कुराहरू, यानि कि इतिहासमा चाहिँ घटेको रहेछ त, यो बारेमा भने अलिकति जान है त। श्रोताहरू, आज चाहिँ 14 मे इतिहासको पानामा भनेको चाहिँ आजको दिन चाहिँ विज्ञान र अन्तरिक्ष अनुसन्धानका लागि चाहिँ निकै विशेषको दिनको रूपमा चाहिँ मानिँदो रहेछ। श्रोताहरू, सन् 1973 चाहिँ आजकै दिन अमेरिकाले आफ्नो पहिलो अन्तरिक्ष स्टेसन यानि कि स्काई ल्याब चाहिँ अन्तरिक्षमा प्रक्षेपण गरेको थियो भनेर भनिन्छ। यो परियोजना चाहिँ अमेरिकी अन्तरिक्ष संस्था नासाको लागि एकदमै ठुलो उपलब्धिको रूपमा पनि मानिएको छ। स्काई ल्याब वास्तवमा पृथ्वीको वरिपरि घुम्ने एउटा अन्तरिक्ष प्रयोगशाला थियो, जहाँ चाहिँ वैज्ञानिकहरूले लामो समयसम्म बसेर अनुसन्धानहरू गर्न सक्थे। त्यहाँ अन्तरिक्ष यात्रुहरूले सूर्यको अध्ययन, पृथ्वीको अवलोकन र मानिस लामो समयसम्म अन्तरिक्षमा बस्दा चाहिँ शरीरमा कस्तो असर पर्छ भन्ने बारे पनि अनुसन्धानहरू भने गरेका थिए। श्रोताहरू, जुन आज हामीले अन्तरिक्षमा देखिरहेका आधुनिक स्टेसनहरू र अनुसन्धानका आधारहरू बनाउन स्काई ल्याबले चाहिँ एकदमै ठुलो भूमिका पनि खेलेको मानिन्छ। त्यसैले आज यानि कि 14 मेमा चाहिँ केवल एउटा मिति मात्र नभएर मानवले अन्तरिक्षमा नयाँ सम्भावनातर्फ फड्को मारेको ऐतिहासिक दिनको रूपमा पनि लिइन्छ। त्यसैले आज 14 मेमा चाहिँ इतिहासमा चाहिँ एउटा यो जुन अमेरिकाले चाहिँ पहिलो अन्तरिक्ष स्टेसन स्काई ल्याबको चाहिँ प्रक्षेपण गरेको थियो। हुन त यस्तो कुराहरू धेरै कुराहरू हुन्छ ऐतिहासिकमा भएको होस् या अहिले आएर होस्, 14 मेमा चाहिँ विशेष के कस्ताहरू हुन्छन् भन्ने कुराहरू थुप्रै त हुन्छ, तर तीमध्ये पनि हामीले चाहिँ केही उपयोगी भने चाहिँ पक्कै पनि छानेर भने हजुरहरूमा राख्नको लागि चाहिँ ल्याइनै सकेको छौँ। हाँसो सुनेर पक्कै पनि तपाईँहरूलाई यो बारेमा भने चाहिँ अलिकति भए पनि ज्ञान त भए नै होला। श्रोताहरू, यस्ता मिठा मिठा कुराकानीहरू, ज्ञानवर्धक कुराकानीहरू अनि रमाइला गीत सङ्गीतहरू त हाम्रो कार्यक्रम मझेरी अन्तर्गत छँदै नै छ हजुर, किन फेरि ढिलो गरिहाल्ने त, अब लागिहालौँ अर्को यो मिठो गीततर्फ।

हजुर, भर्खरै सुनिसक्नु भयो नेपाली चलचित्र कुसुमेरुमालबाट यो एकदमै पुरानो नेपाली प्रेम गीत, भन्दा फरक नपर्ला, उदित नारायण झा र दिपा झाले गाउनु भएको। हजुर श्रोताहरू, यो थियो एकदमै रमाइलो गीत। हामीले हाम्रो कार्यक्रम मजेरी मार्फत विभिन्न विधाका गीत सङ्गीतहरू लिएर आइसकेका छौँ, बजाउने जमर्को पनि गरि नै रहेका छौँ। यो चाहिँ नयाँ सिजनको धुनदेखि पुरानो धुनहरूसम्म गए त आशा छ तपाईँले सुनेर पक्कै पनि यो समयमा मनोरञ्जन त लिनु नै हुने होला। अनि जताततै छरेर जति पनि हाम्रो श्रोताहरू हुनुहुन्छ, उसै पनि आएर हाम्रो कार्यक्रममा जोडिनुहोला। बिएबिएस गोर्खा रेडियोलाई सधैँ माया गर्नुहोला अनि सुन्दै पनि गर्नुहोला। अनि आज चाहिँ केही विशेष दिन परेको छ भने अवश्य पनि तपाईँहरूले मेसेजहरू निर्धक्कसँगले पठाउन पनि सक्नुहुनेछ। अनि आफ्नो रोजाइका गीत सङ्गीतहरू सुन्न चाहनुहुन्छ भने चाहिँ हामीलाई पक्कै पनि मेसेजहरू भने गर्न नबिर्सिनुहोला। हजुर श्रोताहरू, यो कार्यक्रम भनेकै तपाईँहरूको लागि हो। तपाईँहरूको साथ माया चाहिँ एकदमै आवश्यक पनि रहेको हुन्छ तपाईँहरूकै लागि भनेर हामीले जहिले पनि हाम्रो कार्यक्रमहरू लिएर आएका हुन्छौँ। हजुर, तपाईँहरूको साथ बिना त हाम्रो यात्रा त अधुरो नै हुन्छ, त्यसैले अवश्य पनि सुनेर साथ मायाका साथसाथै आएर पनि जोडिदिनु होला है त हाम्रो कार्यक्रम मझेरीमा। श्रोताहरू, फेरि पनि लागिहालौँ अर्कै गीत सङ्गीततर्फ, केहर सिंह लुम्बुको सरर सरर।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

हजुर देवेन्द्र बब्लुको मनभरि माया श्रोताहरू अब भने लागौ हाम्रो बिहेबी परिवारहरूको लागि एकदमै यो जानकारीमूलक एउटा कुरा रहेको छ है त त्यो रहेको छ 19 तारिक यानि कि मङ्गलबारको दिन बिहान 11 बजेदेखि 12 बजेसम्म हेल्थ भिजिटर विभाग पिसिएमएफमा जसमा चाहिँ सन बर्ड्स बेबी क्लब यानि कि सदिलो र पोषणयुक्त खाना भन्ने बारेमा चाहिँ तपाईँहरू अभिभावकहरूले चाहिँ धेरै कुराहरू चाहिँ जान्ने मौका भने पाउनुहुनेछ हजुर सबैजना अभिभावकहरू यदि फ्री हुनुहुन्छ भने अवश्य पनि जानुहोला तपाईँहरूले चाहिँ त्यहाँ चाहिँ गएपछि चाहिँ आफ्नो बालबच्चा अथवा साना बालबालिकाका लागि चाहिँ स्वास्थ्य खानाहरू कसरी बनाइन्छ कसरी खुवाउने भन्ने कुराहरू सिक्नुहुनेछ अनि सुरक्षित रूपमा चाहिँ यो ठोस खाना सुरु गर्ने तरिकाहरू पनि जान्न सक्नुहुनेछ यति मात्र नभएर आफ्नो बालबच्चाको लागि चाहिँ सन्तुलित भोजन र स्वास्थ्य खाने कसरी खुवाउन सकिन्छ भन्ने या खाने बानीका सुझावहरू पनि सिक्न सक्नुहुनेछ अनि यति मात्र नभएर जो बच्चा चाहिँ खाना नखाने बानी भएका हुन्छन् उनीहरूलाई चाहिँ कसरी प्रोत्साहन चाहिँ यो बारेमा गर्न सकिन्छ भन्ने उपायहरू पनि सिक्न भनि सक्नुहुनेछ हजुर यदि तपाईँहरू इच्छुक हुनुहुन्छ भने चाहिँ सबैजना प्यारेन्ट्सहरू जान पनि सक्नुहुनेछ अनि आफ्नो बालबच्चालाई लगेर पनि जान चाहिँ सक्नुहुनेछ है त श्रोताहरू अलिकति बोल्दा बोल्दै कहिलेकाहीँ के हुने है अब के गर्ने बोल्दा बोल्दै कहिलेकाहीँ जिब्रो लडबडाउने कहिलेकाहीँ के त भइ नै हाल्छ तर मलाई पूर्ण आशा छ हजुरहरूले अवश्य पनि यो बारेमा पनि बुझि त दिनु हुने नै छ हजुर श्रोताहरू यो थियो 19 मेको लागि फेरि पनि भन्न चाहे यो दिन चाहिँ सन बर्ड्स बेबी क्लब यानि कि स्वादिलो र पोषणयुक्त खानाको बारेमा भने जानकारीहरू दिइनेछ यो चाहिँ समय बिहान 11 बजेदेखि 12 बजेसम्म हजुर 1 घन्टाको लागि मात्र हुनेछ हेल्थ भिजिटर विभाग पिसिएमएफभित्र है त तपाईँहरू इच्छुक हुनुहुन्छ भने सबैजना प्यारेन्ट्सहरू गइदिनु होला यदि तपाईँहरू जानुभयो भने चाहिँ तपाईँहरूले धेरै कुराहरू सिक्ने मौका भने पाउनुहुनेछ मैले अघि पनि भनिसकेको थिएँ आफ्नो सानो बेबी र साना बाल बालिकाहरूको लागि स्वास्थ्य खाना सुरक्षित रूपमा ठोस खाना र सुरु कसरी गर्ने भन्ने तरिकाहरू सन्तुलित भोजन र स्वास्थ्य खाने बानीका सुझावहरू अनि खाना नखाने बानी भएका बच्चाहरूलाई चाहिँ प्रोत्साहन गर्ने उपायहरू पनि सिकाइन्छ हजुर यदि तपाईँहरू चाहिँ होइन मेरो जान त मन छ तर घरमा बसेर बेबी पनि हेर्नुपर्नेछ जस्तो लाग्छ भने चाहिँ तपाईँहरूको लागि चाहिँ एकदमै यो बेबीहरू पनि लगेर जान सक्नुहुनेछ भनेर भनिएको छ हजुर अवश्य पनि आफ्नो समय निकालेर जानुहोला किनभने यो भनेको तपाईँको लागि मात्र नभएर तपाईँको आफ्नो बालबच्चाको लागि पनि एकदमै उपयोगी भने हुने नै छ त्यसैले समय दिनुहोला पक्कै पनि जानुहोला फेरि पनि यस्तो मौकाहरू बारम्बार चाहिँ आउँदैन है हजुर श्रोताहरू यो त थियो हाम्रो बिहेबी परिवारहरूको लागि जानकारी हजुर पक्कै पनि सुनिसक्नुभयो त्यस्तै गरेर अर्को पनि म हजुरहरूलाई भनि नै हाल्न चाहे यो चाहिँ रहेको छ एडल्ट आर्ट्स एन्ड क्राफ्ट पोट एन्ड मक डेकोरेसन यो चाहिँ मङ्गलबार यानि कि 19 मे हजुर त्यही दिन चाहिँ बिहानको 9:30 देखि 11 बजेसम्म यो चाहिँ मुमुङ कम्युनिटी सेन्टरमा यसको लागि भने तपाईँहरूले $6 चाहिँ चार्ज भने तिर्न सक्नुहुनेछ यदि तपाईँहरू चाहिँ आर्ट्सहरूमा इन्ट्रेस्ट हुनुहुन्छ अनि घरमा बसेर के गरेर समय बिताउने जस्तो लाग्छ भने चाहिँ यो समयमा यानि कि त्यो समयमा चाहिँ पक्कै पनि जानु होला त्यो चाहिँ रहेको छ तपाईँहरू एडल्ट्सहरूको लागि नै भनेपछि अवश्य पनि यस्तो प्रोग्रामहरू अर्गनाइज गर्नुको मुख्य उद्देश्य भनेको नै तपाईँहरूलाई बिजी राख्नु तपाईँहरूको समयलाई युटिलाइज गर्नु अनि कतिलाई त आर्ट्स एन्ड क्राफ्टमा इन्ट्रेस्ट पनि हुन्छ होला अनि उहाँहरूलाई चाहिँ अलिकति भए पनि प्रोत्साहन गर्नुको लागि नै यो कुराहरू चाहिँ अर्गनाइज गरेको हुन्छ यदि आफ्नो समय छ यदि तपाईँ फ्री हुनुहुन्छ अनि के गर्ने जस्तो लाग्छ भने चाहिँ अवश्य पनि यस्तो अर्गनाइज गरेको ठाउँहरूमा गएर समय बिताउनु होला माइन्डलाई रिफ्रेस गर्नुहोला अनि केही न केही नयाँ भन्ने पक्कै पनि सिक्नुहोला फेरि पनि भन्न चाहे ट्युजडे 19 मे 2026 बिहानको 9:30 देखि 11 बजेसम्म यो चाहिँ मुमुङ कम्युनिटी सेन्टरमा हजुर यदि तपाईँहरू जाँदै हुनुहुन्छ भने तपाईँहरूले चाहिँ $6 चाहिँ चार्ज भने तिर्न सक्नुहुनेछ यानि कि तिर्नुपर्नेछ है त यो त थियो अलिकति हाम्रो बिहेबी परिवारहरूको लागि चाहिने जानकारी कुराहरू अब भने लागौँ गीत सङ्गीततर्फ नै किनभने जहिले पनि म भन्ने गर्छु कार्यक्रम त छँदै नै छ कार्यक्रममा गीत सङ्गीत सुनेन भने त कार्यक्रमको रमाइलो नै कहाँ लाग्छ र त्यही भएर फेरि लागिहालौँ सुजन चापागाई र शान्ति श्री परियाले गाउनुभएको घुमी घुमी

हजुर सुजन चापा गएर शान्तिश्री परियारको घुमी घुमी सोधारू अहिले भने ब्रुनेमा बिहान एघार बज्नुलाई पाँच मिनट मात्रै बाँकी पनि रहेको छ। हामी पनि हाम्रो कार्यक्रम मजेरीको पहिलो घण्टाको पहिलो बसाइको अन्त्यमा पनि आइ नै सकेका छौँ। हजुर अबको बसाइमा पनि एउटा हिन्दी गीत अरमान मालिकको मै रहूँ या नरहूँ भन्ने गीत सुन्नुहुनेछ। त्यसपछि नेपालबाट आउने समाचार अनि फेरि पुनः हामी दोस्रो घण्टामा भेट्नेछौँ। प्रतीक्षा सँच्दै गर्नुहोला।

0: नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकमाथि प्रतिबन्ध नलागेको स्पष्ट पारेको छ। बोर्डले विज्ञप्ति जारी गर्दै यही माध्यमबाट भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्दा अनिवार्य परिचय पत्र लागू गरिएको, नेपालमा बसाई अवधि 30 दिनमा सीमित गरिएको जस्ता गलत प्रचार भएको बताएको छ। अवधि नअघेमा सवारी साधन जफत गरिने जस्ता सूचना पनि जुट्त भएका विज्ञप्तिमा उल्लेख छ। नेपाल सरकारले हालै निजी सवारी साधन मार्फत स्थल मार्गबाट नेपाल प्रवेश गर्ने भारतीय तथा अन्य विदेशी पर्यटकका लागि अनलाइन सहजीकरण प्रणाली सुरु गरेको छ। सो प्रणालीमा डिजिटल प्रणाली मार्फत अस्थायी प्रवेश अनुमति र राजस्व भुक्तानी अनलाइन मार्फत गर्न सकिन्छ। बीपी राजमार्गको काभ्रे सिन्धुली खण्ड र हुम्लाको हिल्सा सिमकोट सडक खण्डमा सवारी आवागमन बन्द गरिएको छ। बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। हुम्लाको नामखा गाउँपालिका 2 च्यादु क्षेत्रमा सडक विस्तारको काम भइरहेका कारण हिल्सा सिमकोट सडक खण्डमा पनि आवागमन बन्द गरिएको छ। च्यादु होटलदेखि च्याछारासम्म सडक खन्ने क्रममा माथिबाट ढुङ्गा र माटो खस्ने जोखिम बढेकाले अस्तिदेखि पर्सि जेठ 2 गतेसम्म उक्त सडक खण्डमा यातायात सञ्चालन रोकिएको प्रहरले जनाएको छ। कंग्रेस महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्रीका कारण संसदीय व्यवस्था र लोकतान्त्रिक जवाबदेहितामा गम्भीर असर पारेको टिप्पणी गर्नुभएको छ। कार्यकारी तहबाट देखिएको व्यवहारले लोकतान्त्रिक अभ्यास कमजोर बनाएको दावी पौडेलको छ। पर्याप्त संसदीय बहुमत हुँदाहुँदै संसद छलेर अध्यादेश मार्फत शासन सञ्चालन गर्ने प्रयास, नियमावली मार्फत मूल कानून मिसिने प्रवृत्ति, सरकारको नीति र कार्यक्रमबारे जवाब नदिनेले प्रश्न उठाएको उहाँको भनाइ छ। पौडेलले यी घटनाक्रमलाई स्थापित संवैधानिक अभ्यास र संसदीय मूल्य मान्यतामाथिको चुनौतीका रूपमा व्याख्या गर्नुभएको छ। विधि प्रोटोकल र आचार संहिताको उल्लङ्घन गरी स्वेच्छाचारी शैली अपनाउनु पदीय जिम्मेवारीको अवलम्बन मलिन भएकाले अस्थिरतातर्फ धकेल्न सक्ने जोखिम बढाएको पौडेलको तर्क छ। पोखरामा सुकुम्बासीले सरकार विरुद्ध मशाल जुलुस निकालेका छन्। सुकुम्बासीहरूले सरकार विरुद्ध नाराबाजी गर्दै प्रधानमन्त्रीको राजीनामा मागेका हुन्। सुकुम्बासीहरूले आफूहरूको उचित व्यवस्थापन नगरी बस्ती हटाउन खोजिएको आरोप लगाएका छन्। उनीहरूले वैकल्पिक आवास, जग्गा व्यवस्थापन र पुनस्थापनाको सुनिश्चितता बिना कुनै पनि बस्ती हटाउने कार्य स्वीकार्य नहुने बताएका छन्। सरकारले पोखरा बस पार्क लगायत क्षेत्रबाट सुकुम्बासी हटाउन लागेपछि विरोध भएको हो। जुम्लाको तिला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना पालिका घोषणा गरिएको छ।
1: गाउँपालिकाले स्वास्थ्य शाखा र महिला स्वास्थ्य स्वयंसेविकाको सक्रियतामा सबै वडाका बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार खोप पूरा गराएको हो। गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हर्कबहादुर राउतका अनुसार गाउँपालिकाका 9 वडाका 16-23 महिनासम्मका 203 बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप पाएको सुनिश्चित गरिएकाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको हो। साथै जन्मेदेखि 15 महिनासम्मका 188 बालबालिकाले पनि सबै खोप प्राप्त गरेका छन्।
0: मनास्लु हिमाल आरोहणको 70 वर्ष पूरा भएको छ। विश्वको 8 र नेपालको 7 यो हिमालय सवधिमा 3643 आरोहीले आरोहण गरेका छन्। प्रथम पटक सन् 1956 मे 9 जापानी नागरिक तोसियो इमानिसी र भारतीय नागरिक ग्यालजेन नोबु शेर्पाले 8163 मिटर अग्लो मनास्लुमा मानव स्पर्श गर्न सफल हुनुभएको थियो। मनास्लु हिमाल आरोहण गर्न थालेको 70 वर्ष पुगेको अवसरमा हालै गोर्खा र पोखरामा विशेष कार्यक्रम आयोजना गरिएको छ। पर्वतारोहण संघले पोखरामा आयोजना गरेको कार्यक्रममा मनास्लु हिमालको 3D फोटो लोकार्पण गरिएको छ। आफ्नै पार्टीका सदस्यहरूले हटाउन खोजे पनि ब्रिटिस प्रधानमन्त्री सर किर स्टार्मरले अब गर्ने कामका सूची प्रस्तुत गर्नुभएको छ। स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङले पदबाट राजीनामा दिएर स्टार्मरलाई चुनौती दिने खबर आएका छन्। तर प्रधानमन्त्री स्टार्मरले संसदमा लेबर पार्टीकै सदस्यबाट चलाइएको प्रयासलाई हास्यास्पद भन्नुभएको छ। यातायात मन्त्री हैरी अलेक्जेन्डरले कमजोर चुनावी नतिजाका कारण बावजुद लेबरको टिम प्रभावकारी हुनुपर्ने बेला हो भन्नुभएको छ।
2: There's no leadership challenge at the moment. There are some basic facts of the matter where if you look at the number of members of parliament who have come out and publicly supported him, that's larger than the number of people who said that they have had concern.
0: अमेरिका र चीनका राष्ट्रपतिबीच बेजिङमा आज शिखर वार्ता हुँदैछ। वार्तामा अमेरिकाले इरान मामिलामा चीनमाथि दबाव बढाउने आकलन गरिएका छन्। राष्ट्रपति ट्रम्पको भ्रमणमा अमेरिकी प्रशासनका प्रविधि, वित्त र कृषि मन्त्री लगायत अधिकारी सामेल भएका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
3: यो BFBS कुलकर्ण रेडियो हो।

फेरि पनि एकपटक स्वागत छ तपाईँहरू सम्पूर्णलाई हाम्रो कार्यक्रम म झिरीको दोस्रो घण्टामा म तपाईँहरूको प्रस्तुत नूतन राईको साथमा। श्रोताहरू, पहिलो घण्टामा जस्तै मिठो साथ र रमाइलो माहौललाई निरन्तरता दिँदै भने अब हामी तपाईँका लागि अझै नयाँ ऊर्जा, फरक स्वादका गीतहरू र केही रोचक प्रस्तुतिहरू लिएर पनि आइ नै सकेका छौँ। जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, सानो मुस्कान सहित आजको यो समयलाई भने अझै रमाइलो बनाउनुहोस् र हाम्रो साथ यत्तिकै बनाइ राख्नुहोस्, किनकि यात्रा अझै पनि बाँकी नै रहेको छ। अनि तपाईँहरूको समय साथको लागि पनि धेरै धेरै धन्यवाद। श्रोताहरू, हामी हाम्रो कार्यक्रम मझेरीको दोस्रो घण्टामा छौँ अनि दोस्रो घण्टाको सुरुवातको पहिलो गीत पनि सुनिसक्नु भएको छ, मेलिना राई र बलबहादुर राजवंशीको जेल पनि सहुला। अब लागौँ अर्को रमाइलो गीततर्फ, समीर श्रेष्ठको तिमी भए काफी।

हजुर समीर श्रेष्ठको तिमी भए काफी। श्रोताहरू अहिले भने ब्रुनेमा बिहान 11:15 गइ नै सकेको छ अनि सिरियाको मौसमको कुरा गर्नुपर्दा भने खासै फेरबदल भने भएको छैन है, किनकि अहिले पनि बिहान जस्तै एकदमै रमाइलोसँग घाम भने लागि नै रहेको छ। त्यस्तै गरेर युकेमा पनि बिहानको 4:15 भइ नै सकेको छ अनि नेपालमा भने बिहानको 9 त बजि नै सकेको छ। हजुर, अनि तपाईँहरूकोतिर चाहिँ के कस्तो छ त, यानि कि अहिले कति बजिसक्यो होला? श्रोताहरू, अब नेपालमा हुने हाम्रो श्रोताहरू भने बिहानको खानपान पनि कतिको त भइसक्यो होला, आफ्नो काममा जानको लागि रेडी व्यस्त पनि भइ नै सक्नु होला, किनभने भइसक्नु भयो होला, किनभने यो भनेको सबैको दिनचर्या नै हो, होइन? अनि त्यस्तै गरेर हाम्रो यहाँ जति पनि बुनाइमा हुने हाम्रो श्रोताहरू हुनुहुन्छ सबैजना अहिले पनि व्यस्त हुनुहुन्छ होला, भेटघाट कहीँ कतै प्रोग्रामहरू भइरहेको होला, दाजुभाइहरू कोही बाहिर होला, कोही चाहिँ क्याम्पमै भए पनि सबैजना व्यस्त हुनुहुन्छ होला। अनि त्यस्तै गरेर युकेमा हुने हाम्रो श्रोताहरू त अब बिहानको 4:16 गइसकेको बेला या 15 भइसकेको बेलामा भने बिहान भइसकेको छ, यानि कि कतिजना चाहिँ आफ्नो ड्युटीहरू जाने तर्खरमा हुनुहुन्छ होला र कतिजना चाहिँ नाइटको ड्युटीहरू सकेर घर पनि फर्कदै हुनुहुन्छ होला। अनि यदि यो समयमा चाहिँ हजुरहरूले हाम्रो कार्यक्रम मजेरी सुन्दै हुनुहुन्छ भने सबै श्रोताहरूलाई फेरि पनि नमस्कार अनि धन्यवाद त भन्नु नै पर्ने हुन्छ। हजुर श्रोताहरू, मैले जहिले पनि होइन भन्ने नै गरेको हुन्छु, हाम्रो श्रोताहरू नेपाल युके ब्रुनाईको मात्र नभएर चारैतिर फिजेर रहनु भएको छ, तपाईँहरूको आजको दिनचर्या के कस्तो भइरहेको होला, तपाईँहरूको समय अनुसार तपाईँहरूको आजको दिनचर्या एकदमै राम्रोसँग व्यतीत होस्, राम्रोसँग गर्नुहोला अनि हाम्रो कार्यक्रम मजेरी पनि सुन्दै गर्नुहोला। अनि सुन्नुहुने सबै श्रोताहरूलाई फेरि पनि धन्यवाद भनेर भन्न चाहे। हजुर श्रोताहरू, मझेरी अन्तर्गत भने गीत सङ्गीत राखिने रहेको छु, अबको विषयमा भने अर्को गीत अभ्या एन्ड द स्टेम इन्जिन्सको लैजाऊ मलाई।

0: गोर्खा रेडियो
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मदत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मदत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
2: यो BFBS कुलकर्म रेडियो हो।

हजुर श्रोताहरू, भर्खरै सुनिसक्नु एकदमै मर महाती यानि कि सुम दुर् गीत तिम्रे काका सीतालु भन्ने गीत जीवन थापा मगरको थियो। हजुर यो गीत चाहिँ आमाप्रति समर्पित गीत रहेको छ, तर सुन्दाखेरि भने एकदमै मनलाई पनि आनन्द भयो, कता कता आमाहरूको याद पनि आयो। तपाईँहरूलाई भने यो समयमा यो गीत सुन्दा चाहिँ कस्तो लाग्यो त श्रोताहरू? श्रोताहरू, हामी हाम्रो कार्यक्रमको दोस्रो खण्डमा छौँ अनि दोस्रो खण्डको रूपरेखा बमोजिम भने चाहिँ आज भने बिहिबार परेको छ अनि बिहिबार चाहिँ अलिकति हामी फेसनहरूको बारेमा चर्चा परिचर्चा त गर्ने नै छौँ अनि आज भने मैले चाहिँ यो फेसन ट्रेन्डको बारेमा कुराकानी लिएर आइसकेको छु। श्रोताहरू, आज भोलि भने युवा पुस्ताले कस्तो फेसनहरू मन पराइरहेका छन् त अनि सोसियल मिडियाले फेसनलाई चाहिँ कसरी प्रभाव पनि पारेको छ अनि फेसन किन आजको समयमा यति महत्त्वपूर्ण बन्दै चाहिँ गएको छ, हजुर यही विषयमा अलिकति कुराकानी लिएर आएको छु। अलिकति सुनेर रमाइलो भने गरौँ है त। श्रोताहरू, सबैभन्दा पहिले त यो फेसन भनेको चाहिँ के हो त यो बारेमा अलिकति बुझौँ है त। यो फेसन भनेको चाहिँ केवल महँगो कपडा लगाउनु मात्र नभएर फेसन भनेको चाहिँ आफ्नो पर्सनालिटी, कन्फिडेन्स र स्टाइल देखाउने एउटा माध्यम पनि रहेको छ। मानिसले आफूलाई कम्फोर्टेबल र राम्रो फिल गराउने कपडा लगाउनु नै वास्तविक फेसन हो भनेर चाहिँ भनिन्छ। श्रोताहरू, आजभोलि भने युवाहरूमा चाहिँ ओभर साइज फेसन धेरै नै ट्रेन्डीमा परेको छ। लुज टी सर्ट, ब्यागी जिन्स, ओभर साइज हुडीहरू, यस्ता जस्तो कपडाहरू चाहिँ अहिले धेरैले नै मन पराए पनि रहेका छन् अनि पहिले चाहिँ एकदमै टाइट फिटिङ क्लोथ्सहरू चाहिँ लुगाहरू चाहिँ बढी चाहिँ एकदमै पपुलरहरू थियो, तर अहिले चाहिँ यो एकदमै कम्फर्टेबल र क्याजुअल लुकलाई चाहिँ धेरै नै महत्त्व पनि दिएको पाइएको छ। यति मात्र नभएर अर्को लोकप्रिय ट्रेन्ड भनेको चाहिँ कोरियन फेसन पनि रहेको छ है श्रोताहरू। यो कोरियन फेसन भन्नाले चाहिँ यो अब कोरियन ड्रामाहरू अब एकदमै हेर्ने होइन अनि के पप कल्चरहरूको प्रभाव त अब अहिले सधैँ सबैतिर यानि कि विश्वभरि नै एकदमै चर्चामा छ भन्दा फरक नपर्ला। यसमा चाहिँ रहेको छ सिम्पल स्टाइल होइन, पेस्टल कलर्सहरू, लुज पेन्ट्स, मिनिमल मेकअप अनि अहिले चाहिँ धेरै युवाले फलो गरी पनि रहेका छन्। विशेष गरी यो सोसियल मिडियामा चाहिँ यो कोरियन फेसन चाहिँ निकै नै भाइरल पनि भइरहेको छ है त। यो अब हुन्छ नि लुगाहरू मात्र नभएर यो कोरियन प्रोडक्टहरू जस्तो कि मेकअपको कुराहरू भयो होइन, यो कुराहरूले पनि धेरै नै युवाहरूमा चाहिँ एकदमै प्रभाव चाहिँ परि नै रहेको छ। त्यस्तै गरेर अर्को पनि रहेको छ है, यो अहिलेको समयमा चाहिँ एकदमै इन्स्टाग्राम, टिकटक र यो हरेक कुराले चाहिँ यो फेसन ट्रेन्डहरूलाई चाहिँ एकदमै फैलाउनको लागि चाहिँ ठुलो भूमिकाहरू खेलेको हुन्छ। कुनै सेलिब्रिटी वा इन्फ्लुएन्सरले चाहिँ नयाँ स्टाइल अपनायो भने त्यो पनि केही समय चाहिँ एकदमै ट्रेन्डहरू बन्ने पनि गर्छ। हुन त अहिले धेरै मानिसहरूले आफ्नो आउटफिटलाई चाहिँ इन्सपिरेसन सोसियल मिडियाबाट पनि लिँदा रहेका छन्, तर अघि मैले कुरा गरेँ नि जुन इन्स्टाग्राम टिकटकहरूले चाहिँ जस्तो एकदमै त्यो फेसनेबल अथवा केही कुराहरू चाहिँ उनीहरूले लगायो अनि देखायो भने चाहिँ त्यसै पनि लोकप्रियता भइ नै रहेको छ अनि त्यो लोकप्रियले गर्दा चाहिँ अहिलेको हाम्रो युवा पुस्ताहरू चाहिँ भनौँ न एकदमै त्योतिर पनि लम्किरहेको अनि त्यो ट्रेन्डलाई पनि फलो गरी चाहिँ रहेको छ भनेर भनिन्छ। तर एउटा कुरा चाहिँ के सम्झनुपर्छ भने सबै ट्रेन्ड सबैलाई सुट भने नहुन पनि सक्छ हजुर। फेसन भनेको अरूलाई कपी गर्नु मात्र नभएर आफ्नो युनिक स्टाइल बनाउनु पनि हो है। आफ्नो बडी टाइप, कम्फोर्ट र पर्सनालिटीलाई चाहिँ अनुसारको आफ्नो अनुसारको स्टाइल चाहिँ रोज्नु नै एकदमै राम्रो फेसनको रूपमा पनि हेरिन्छ। हजुर श्रोताहरू, यो त थियो अलिकति कपडाहरूको बारेमा अनि होइन यो मेकअपहरूको बारेमा थियो। अहिलेको ट्रेन्ड अनुसार चाहिँ के कस्ता फेसनहरू हाम्रो बजारमा चलिरहेको छ यानि कि के कस्ता यो फेसनका कुराहरू चाहिँ भइरहेका छन् त भन्ने बारेमा अलिकति कुराकानी पनि गरि नै सकेका छौँ र अन्त्यमा चाहिँ के पनि भन्न चाहन्छौँ भने श्रोताहरू, फेसन चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरा त हो तर कन्फिडेन्स पनि हो अनि महँगो कपडा भन्दा पनि आफूलाई चाहिँ कसरी राम्रो फिल गराउने भन्ने कुरा पनि रहेको छ। त्यसमा चाहिँ स्टाइल नै बेस्ट फेसन पनि हो भनेर भनिन्छ। जब मानिस कन्फिडेन्ट हुन्छ अनि उसले लगाएको सिम्पल आउटफिट पनि एकदमै आकर्षक भने देखिन्छ। त्यो नै सबै मानिसको लागि नभनौँ, त्यो नै कतिजनाको लागि चाहिँ एउटा फेसनको रूपमा पनि लिन्छ। त्यसैले
प्रिय श्रोताहरू, होइन फेसन भनेको चाहिँ ट्रेन्ड फलो गर्नु मात्र नभएर आफ्नो पर्सनालिटी एक्सप्रेस गर्ने माध्यम पनि रहेको छ। आफ्नै स्टाइलहरू अपनाऊ, कन्फिडेन्ट बनाऊ अनि पोजिटिभ फेसनहरू एकदमै रोजाऊ। आजको फेसन टक यतिमै रहेको छ। फेरि यस्तै अर्को रोचक विषयहरू लिएर हामी हाम्रो कार्यक्रम मजेरीमा पक्कै पनि आउने नै छौँ। श्रोता, मैले अलिकति भनी पनि सकेको थिएँ अहिलेको यो बजारमा, अहिले यानि कि अहिलेको समयमा कस्ता ट्रेन्डीहरू कुराहरू आइरहेको छ भन्ने बारेमा अलिकति मैले यो विषयमा चर्चा परिचर्चा पनि गरि नै सकेको छु। अनि अर्को कुरा चाहिँ अहिले एकदमै यो कुराहरू मात्र नभएर चाहिँ अहिले अलिकति यो भिन्टेज फेसनहरू पनि फेरि फर्केको हो कि जस्तो चाहिँ लागिरहेको छ, होइन? कतिले त भिन्टेज कपडाहरू पनि लगाइरहेको देखिन्छौँ। तर जे होस् जे जस्तै भए पनि मैले अघि भनेअनुसार चाहिँ फेसन भनेको आफूलाई कम्फर्टेबल हुने कुराहरू लगाउने हो, आफूलाई कन्फिडेन्ट छ भने त्यो नै आफ्नो लागि फेसन रहेको छ है। त भन्दै फेरि पनि लागिहालौँ अर्को गीततर्फ।

हजुर, स्वप्न सुमनको रिसाउने बानी। श्रोताहरू, यो कार्यक्रम भनेकै तपाईँ श्रोता महानुभावहरूको लागि रहेको छ। तपाईँको साथ, सन्देश र अनुरोधले नै यसलाई पनि अझ विशेष पनि बनाउँछ। त्यसैले तपाईँका मन पर्ने गीतको अनुरोध, सन्देश र शुभेच्छा पठाउन भने नबिर्सिनुहोला, हामी प्रतीक्षामा रहने नै छौँ। श्रोताहरू, फेरि पनि लागिहालौ मिठा मिठा गीत सङ्गीततर्फ नै। अर्को गीत रहेको छ काली प्रसाद बासकोटा र अस्मिता अधिकारीको, साली मन पर्यो।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन।

हजुर, भर्खरै सुनिसक्नु भएको छ एकदमै रमाइलो लोकगीत स्वरूपराज आचार्य र लक्ष्मी मल्लको टाढा घरे साइले। हजुर श्रोताहरू, यस्तै गीत सङ्गीत सुन्दा सुन्दै समय बितेको पनि पत्तै नै हुँदैन, के गर्ने, यस्तै त हो होइन। समय भनेको बित्दै जान्छ अनि न फेरि भोलिको दिन पनि आउने गर्छ। हजुर, यही कार्यक्रम सुन्ने सुनाउने क्रममा भने एकजना हाम्रो श्रोता आउनु भएको छ, उहाँ हुनुहुन्छ सङ्गम थापा मगर। उहाँले भन्नुहुन्छ, हेलो नुतनजी, नमस्ते, सेवारो भनेर भन्नुभएको छ। हजुरलाई पनि मेरो तर्फबाट नमस्ते अनि सेवारो छ है त। उहाँले भन्नुहुन्छ, कार्यक्रम जहिले पनि सुन्ने गर्छु, प्रभातकालीन आवाज र मझेरी अनि मनोरञ्जन त अहिले पनि लिने रहेको छु। अनि म चाहिँ सान फ्रान्सिस्को क्यालिफोर्नियाबाट हो भनेर भन्नुभएको छ। अनि मैले चाहिँ यो रेडियो बिबिएस 2013-14 चाहिँ सुन्दै नै आइरहेको छु भनेर पनि भन्नुभएको छ। जुन तपाईँले अहिलेसम्म यो बिबिएस गोर्खा रेडियो सुनेर साथ अनि माया दिनुभएको छ, यो मात्र नभएर जति पनि हाम्रो कार्यक्रमहरू निरन्तरता सुनिरहनु भएको छ, तपाईँलाई त्यसको लागि धेरै धेरै धन्यवाद छ। अनि तपाईँको साथ अनि यो मायाको लागि पनि एकदमै आभारी छौँ हजुर। भविष्यमा पनि यसरी अझै पनि हाम्रो कार्यक्रमहरूलाई साथ अनि माया भने पक्कै पनि दिँदै गर्नुहोला। अनि उहाँले भन्नुहुन्छ, हजुरको चोइसमा कुनै पनि एउटा लोक भाका सुनाइदिनुहोस् भन्नुभएको छ। अनि धन्यवाद नुतनजी भनेर भन्नुभएको छ। अबको विषयमा भने हजुरको रोजाई भन्दा पनि मेरो रोजाइको गीत चाहिँ हजुरको लागि समर्पित गर्न चाहन्छु। आशा छ यो समयमा सुनेर हजुरले पक्कै पनि रमाइलो लिनु नै हुनेछ। हजुर, मैले राखेको छु शान्ति श्री परिया र प्रशान्त शिवाकोटीको न्याउली बनाइमा। सङ्गम थापा मगरज्यू, सुनेर रमाइलो गर्नुहोला।

हजुर, शान्ति श्री परियार र प्रशान्त शिवकोटीको न्याउली बनाइमा हजुर एकदमै रमाइलो लोकभाका गीत थियो। यो गीत भने चाहिँ हाम्रो श्रोता संगम असलामी मगर ज्यूको लागि, अवश्य पनि सुनेर मनोरञ्जन त लिनु नै होला नि, लिइ पनि रहेको छु भनेर भन्नुभएको छ। सुधारो अब भने हाम्रो बेबी परिवारहरूको लागि चाहिँ प्यारेन्ट्स एन्ड टोडलरको बारेमा रहेको छ, जो चाहिँ बच्चाहरू 0-3 इयर्सको रहेको छ। यो चाहिँ चिच्याट कम्युनिटी सेन्टरमा मन्डे र वेडनेसडे चाहिँ बिहान 9:30-11 बजीसम्म हुन्छ, अनि त्यस्तै गरेर मुमुङ कम्युनिटी सेन्टरमा भने चाहिँ बिहिबारको दिन 9:30-10 बजेसम्म। यसको लागि भने चाहिँ ब्रुनाई डलर $2 चाहिँ लाग्नेछ है, आफ्नो बच्चाको लागि स्न्याक्स र ड्रिङ्क्सको लागि हुनेछ। हजुर श्रोताहरू नभुल्नुहोला, चिच्याट कम्युनिटी सेन्टरमा भने चाहिँ सोमबार मङ्गलबार बुधबार 3 दिन 9:30-11 बजेसम्म। हजुर अब भने हेर्दा हेर्दै समय पनि बिति नै सकेको छ, त्यसै गरी ब्रुनाईमा पनि दिउँसोको 12 बज्नुलाई, यानि कि बिहानको 12 बज्नुको लागि 5 मिनट मात्रै बाँकी पनि रहेको छ। त्यसै गरी हामी पनि हाम्रो कार्यक्रम मझेरीको दोस्रो घण्टाको बसाइको अन्त्यमा पनि आइसकेका छौँ। अबको बसाइमा पनि हिन्दी गीत रहनेछ, कुमार सानु र अल्का याग्निकले गाउनुभएको एक नयाँ आँसुमा, त्यसपछि नेपालबाट आउने समाचार, अनि फेरि पूर्ण हामी तेस्रो घण्टामा भेट्नेछौँ। प्रतीक्षा साँच्दै गर्नुहोला।

0: नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कले स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा कानून अनुसार नै काम गरेको अडान राखेको छ। लिलामी प्रकरणमा प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरिएपछि ब्याङ्कले निक्षेपकर्ताको रकम जगाउन ऋण तिर्न नसक्ने कम्पनीका धितो बेचिदिएको स्पष्ट पारेको हो। यस सम्बन्धी कागजात अनुसन्धानका लागि सरकारी निकायमा बुझाउन तयार रहेको पनि ब्याङ्कले जनाएको छ। ब्याङ्कले सो कम्पनीको 4,60 करोडको सम्पत्ति बेचिदिएको थियो। सो कम्पनीले विद्युत घर भाडा लगायत तिर्न 38 करोड रोक्का गरिएको र तिर्दै गइने पनि ब्याङ्कले जनाएको छ। पश्चिम तराईका थारू समुदायमा निकै लोकप्रिय मानिने परम्परागत खेल भोदी लोप हुने अवस्थामा पुगेको छ। समूहमा खेलिने परम्परागत खेल भोदी लोप हुन थालेपछि केही युवा मिलेर संरक्षणको प्रयास थालेका छन्। नेपालगञ्जबाट दिलबहादुर केसीको रिपोर्ट।
1: भोदी खेल विशेष गरी अनाथ पर्व तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा खेलिने लोकप्रिय र परम्परागत खेल हो। यो समूहमा खेलिन्छ। खेलमा 2 समूह बनाइन्छ र प्रत्येक समूहमा 10-10 जना हुन्छन्। खेलको बीच भागमा सानो खाडल बनाएर त्यसमा काठका लठ्ठीहरू राखिन्छन्, जसलाई थारू भाषामा टाँचा भनिन्छ। खेलाडीहरूले पालै पालो झटारो हानेर खाडलबाट ती लठ्ठीहरू बाहिर निकाल्ने प्रयास गर्छन्। निर्धारित समयभित्र जसले धेरै लठ्ठी निकाल्छ उही समूह विजेताको रूपमा घोषित हुने परम्परा छ। थारू अगुवा रामचरण थारू:
2: पहिला गाई भैँसी चराउने गोठालाहरूले खेल्ने खेल हो यो। यसमा के हुन्छ भनेपछि एक फिट गहिरो खाल्डो हुन्छ बाल्टी, त्यसमा 10 वटा लाठी हुन्छ, त्यसलाई काँचा भनिन्छ, र हान्ने खेलाडीसँग त्यो डाङ्गा भन्छन्। अनि 10 मिनटभित्रमा 10 जना खेलाडीले जसले बढी
1: पछिल्लो समय युवा पुस्ताले आफ्नै मौलिक परम्परा र खेलहरू बिर्सन थालेपछि त्यसलाई जोड्न विभिन्न ठाउँमा भोदी खेलको प्रतियोगिता नै गर्न थालिएको छ। कैलालीको कैलाली गाउँपालिका स्थित जनहित क्लबमा आबद्ध युवाहरूले अहिले लोप हुन थालेको भोदी खेलको संरक्षणका लागि अभियान थालेका हुन्। क्लबका अध्यक्ष साधुराम चौधरी:
3: हाम्रा पौराणिक खेलहरू अहिलेका पुस्ताले चाहिँ बिर्सिसकेका छन्, यसलाई पनि हामीले जगेर्ना गर्नुपर्छ र हाम्रो थारू संस्कृतिलाई पनि हाम्रो यो खेललाई पनि देशभरि नै जानुन् भन्ने हाम्रो मान्यताका साथ चाहिँ यो खेललाई हामीले समेटेका छौँ।
1: भोदी खेललाई आकर्षक ढङ्गले नयाँ पुस्तामा परिचित गराउने गरी थालिएको यो अभियानमा स्थानीय सरकारले पनि साथ दिएका छन्।
0: सरकारले नयाँ मन्त्रालय गठनमा माग सम्बोधन गरेको भन्दै सांसद महावीर पुनले खुसी व्यक्त गर्नुभएको छ। सरकारले मन्त्रालय संख्या घटाउने क्रममा विज्ञान प्रविधि अनुसन्धान तथा नवप्रवर्धन मन्त्रालय बनाउने निर्णय गरेको छ। यही वैशाखको 2 हप्ता प्रधानमन्त्रीलाई लेखेको पत्र सार्वजनिक गर्दै पुनले नेपाल धनी हुन नसक्नुमा नवप्रवर्धनमा काम गर्न नसक्नु हो भन्नुभएको थियो। विदेशबाट सामान आयात गर्ने तर निर्यात गर्न नसक्दा व्यापार घाटा बढेको भन्दै पुनले पत्र लेख्नु भएको थियो। यसअघि हिजो बसेको मन्त्री परिषद बैठकले शिक्षा मन्त्रालयमा रहेको विज्ञान प्रविधि समेत समेटेर नयाँ मन्त्रालय बनाउने निर्णय गरेको छ। बैठकले केही नयाँ नियम लगाउने निर्णय समेत गरेको संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जानकारी दिनुभयो।
4: विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश 2079 संशोधन स्वीकृत गर्ने, सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभाका सदस्य माननीय सुशील खड्का बागलुङ र माननीय योगेश गौचन थकाली मुस्ताङलाई मनोनयन गर्ने, त्यसै गरी भूमि सम्बन्धी 21 संशोधन नियमहरू 2083 स्वीकृत गर्ने।
0: राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष 81-82 सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको छ।
5: प्रतिवेदनका अनुसार सार्वजनिक पदमा रहेका करिब 7,67,000 भन्दा बढ़ी कर्मचारी तथा पदाधिकारी मध्ये 5,265 जनाले तोकिएको समयभित्र सम्पत्ति विवरण नबुझाएको पाइएको हो। कानून अनुसार प्रत्येक सार्वजनिक पदाधिकारीले 60 दिनभित्र तथा प्रत्येक आर्थिक वर्षपछि सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ। अख्तियारले विवरण नबुझाउनेलाई जिम्मेवार बनाउनु पर्ने र कार्य सम्पादनसँग आबद्ध गर्नुपर्ने सुझाव दिएको छ। साथै कानून अनुसार आवश्यक कार्यवाही अघि बढाइने पनि जनाइएको छ।
0: अमेरिका र चीनका राष्ट्रपतिबीच बेजिङमा आज शिखर वार्ता हुँदैछ। वार्तामा अमेरिकाले इरान मामिलामा चीनमाथि दबाव बढाउने आकलन गरिएका छन्। स्काईका अमेरिका संवाददाता मार्क स्टोन:
6: Clearly the Chinese are aligned with Tehran. They are impacted by the economic situation as a result of the Strait of Hormuz. They'd like this over just like everyone else would. Are they going to offer Trump any help with that? Will Trump ask for help? Big questions.
0: खबर यति नै, नमस्कार।
7: BFBS, Gorkha Radio.

Radio. श्रोताहरू हेर्दा हेर्दै समय पनि कति छिटो बित्ने रहेछ. रमाइला गीतहरू, मिठा गफगाफ र सकारात्मक माहौल सँगै पनि हामी हाम्रो कार्यक्रम मझेरीको तेस्रो घण्टामा पनि प्रवेश भने गरिसकेका छौँ. म तपाईँहरूकै प्रस्तुत नूतन राईको साथमा. श्रोताहरू, मलाई पूर्ण आशा छ अहिलेसम्मको हाम्रो साथ तपाईँहरूलाई पक्कै पनि मन परेको छ र तपाईँ जहाँ जहाँ हुनुहुन्छ त्यहीबाट हाम्रो कार्यक्रमसँग जोडेर भने यो आजको बिहिबारलाई अझै विशेष पनि बनाइरहनु भएकै होला. अबको यो तेस्रो घण्टामा हामी तपाईँका लागि अझै आकर्षक गीतहरू, केही रोचक कुराकानीहरू र ऊर्जा दिने प्रस्तुतिहरू लिएर भने आइ नै सकेका छौँ. त्यसैले रेडियोको आवाज भने अलिकति बढाउनुहोस्, आरामसँग बस्नुहोस् र हाम्रो साथमा यो सुन्दर समयलाई अझ रमाइलो पनि बनाउनुहोस् है त. हजुर श्रोताहरू, अनि हजुरहरूले हाम्रो कार्यक्रम मझेरीलाई माया साथ दिनुभएकोमा हजुरहरू सम्पूर्णलाई फेरि पनि हाम्रो नमस्कार. श्रोताहरू, अब भने ढिला नगरीकन आजको हाम्रो रमाइलो यात्रा पनि सुरुवात गरिहालौँ. हजुरहरूले हाम्रो कार्यक्रम मझेरीको तेस्रो घण्टाको पहिलो बसाईको गीत पनि सुनिसक्नु भएको छ. उदित नारायण झा र साधना सरगमको फुलपाती भाकेर मनकामना. अबको बसाईमा भने एक देव लिम्बुको शिरफुल.

हजुर पक्कै पनि यो गीत एकदेव लिम्बूको शिरफुल भन्ने गीतले तपाईँको मुहारमा भने मुस्कान त पक्कै पनि ल्याइने होला। श्रोताहरू अहिले पनि ब्रुनेमा दिउँसोको 12:15 पनि बिति नै सकेको छ अनि सिरियाको मौसमको कुरा गर्नुपर्दा भने खासै परिवर्तन त केही पनि छैन। सधैँ चाहिँ ब्रुनेमा एकदमै टन्टलापुर घाम भने लागि नै रहेको छ। हजुरहरूलाई सबैलाई थाहा भएकै कुरा होला, ब्रुनेमा चाहिँ एकदमै वेदरहरू चाहिँ गर्मी हुन्छ, घाम लागिरहेको भन्ने त पक्कै पनि थाहा होला। अनि सोही अनुसार आज पनि खासै परिवर्तन भने छैन है, मौसमहरू जस्ताको त्यस्तै, यानि कि घाम भन्ने झलमल लागि नै रहेको छ। त्यस्तै गरेर हाम्रो एकजना श्रोता जोडिनु भएको छ, उहाँ हुनुहुन्छ देवेन्द्र घिमिरे। उहाँले लेख्नुहुन्छ, गुड मर्निङ, नमस्कार नूतन सिस्टर भनेर भन्नुभएको छ। गुड मर्निङ हजुरलाई पनि। रमाइलो कार्यक्रम मजेरी सुन्दै ड्युटी गरिरहेको छु है, मालदिप्स फुराबेरी रिसोर्टबाट भनेर भन्नुभएको छ। तपाईँहरूको यो समय साथ अनि यो मायाको लागि धेरै धेरै धन्यवाद। तपाईँहरूकै मायाले गर्दा भने हाम्रो कार्यक्रमहरू हामीलाई पनि चलाउन एकदमै ऊर्जा दिन्छ, त्यसको लागि पनि फेरि धन्यवाद भनेर भन्न चाहन्छु। हजुर अबको बसाइमा मेलिना राई र विराज गौतमको गीत आज हाम्रो भेट भएको दिन भने हजुरको लागि समर्पित सुन्नुहोला।

0: रेडियो हो।
1: कुनै भोजको निम्तलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तलाई बिर्सिनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तलाई चाहिँ के? यो निम्तलाई व्यवस्था गर्ने वा बिर्सिने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि।
0: कोरका रेडियो।

हजुर साजन राज बैदाको हतारिँदै बतासिँदै श्रोताहरू, हामी छ हाम्रो कार्यक्रम मझेरीको तेस्रो घण्टामा र तेस्रो घण्टाको रूपरेखा बमोजी भने चाहिँ हामी समसामयिक विषयहरूमा कुराकानी पनि गर्ने नै गर्छौँ। यदि कहिलेकाहीँ इन्टरभ्यूहरू छ भने इन्टरभ्यूहरू पनि हामी बजाउँछौँ, अनि इन्टरभ्यूहरू नभएको दिन चाहिँ हामी प्रायःजसो गरेर चाहिँ समसामयिक विषयहरूलाई लिएर आउनेछौँ। श्रोताहरू, समसामयिक अन्तर्गत भने मैले आज चाहिँ बिहानै उठ्ने बित्तिकै चाहिँ तातो पानीमा के मिसाउँदा चाहिँ एकदमै राम्रो हुन्छ जुन हामीले पिउने पानीमा भन्ने बारेमा अलिकति कुराकानीहरू लिएर आइसकेको छु। श्रोताहरू, हामी बिहान उठेर जे खाने गर्छौँ त्यसैले हाम्रो पुरा दिनको स्वास्थ्य कस्तो हुन्छ भन्ने कुरा पनि निर्धारण गर्छ रे। शरीरलाई फाइदाको लागि भने बिहान सबैले उठेर खानुपर्ने केही कुराबारे भने सुझाव पनि दिएको छ। त्यो मध्येको एक हो तातो पानी। हजुर, बिहानै खाली पेटमा हल्का तातो अर्थात् मनतातो पानी पिउँदा भने यसले हाम्रो शरीरलाई अनेक फाइदाहरू पनि गर्ने भने बताएको छ। हुन त तातो पानी मात्रै सेवन गर्नु पनि स्वास्थ्यको लागि निकै नै लाभदायक त हुन्छ, यद्यपि यसमा कुनै कुरा मिसाएर पिउन पनि सकिन्छ। के मिसाउने भन्ने चाहिँ उपलब्धता, आफ्नो स्वास्थ्य अवस्था र आवश्यकता, मौसम आदिको आधारमा पनि हामीले छनौट भने गर्न सकिन्छ। बिहानै पिउने तातो पानीमा केहरू, के कुराकानीहरू, यानि कि के कुराहरू मिसाउनु चाहिँ सबैभन्दा उत्तम हुन्छ त अब भने यो बारेमा अलिकति चर्चा गरौँ। श्रोताहरू, कागती र मह भनेर भनेको छ। धेरैले बिहान तातो पानीमा कागती र मह मिसाएर पिइरहेका हुन्छन्। यदि बिहान चाहिँ मन तातो पानीमा कागती र मह मिसाएर पियो भने यसले चाहिँ शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्न मद्दत गर्छ, साथसाथै तौलहरू घटाउन समेत चाहिँ सहयोग गर्छ भनेर भनिएको छ। तर यो मनतातो पानीमा थोरै मात्रामा कागती मात्रै राखेर सेवन गर्नु पनि एकदमै राम्रो हुन्छ। एसिडिटीको समस्या भएका व्यक्तिलाई भने खाली पेटमा चाहिँ कागती पानी पिउनु चाहिँ राम्रो हुँदैन र राम्रो मानिँदैन पनि। त्यसै गरेर सबैलाई थाहा भएको कुरा हो जिरा। जिरा चाहिँ यदि तातो पानीमा मिसाएर खायो भने चाहिँ हाम्रो स्वास्थ्यको लागि एकदमै लाभदायक हुन्छ। बिहान तत्कालै मिसाउने भन्दा पनि जिराका दानालाई बेलुका पानीमा भिजाएर राख्ने र बिहानै त्यो पानीलाई उमालेर खान भने सकिन्छ। जिरा पानीले चिसोबाट बचाउन त मद्दत गर्छ नै, त्यो भन्दा पनि बेसी चाहिँ हाम्रो स्वास्थ्यलाई एकदमै फाइदाहरू पनि दिने गर्छ। त्यस्तै गरेर अर्को पनि रहेको छ हाम्रो घरमै पाइने, त्यो रहेको छ अदुवा। बिहानै तातो पानीमा अदुवाको टुक्राहरू कुच्याएर हालेर खानु पनि एकदमै राम्रो हो भनेर भनिएको छ। यसले चाहिँ शरीरलाई एन्टी इन्फ्लेमेटोरी गुणहरू पनि प्रदान गर्छ अरे, अनि जोर्नी दुख्ने समस्या भएकाहरूलाई चाहिँ यो चाहिँ एकदमै बढी लाभदायक पनि हुन्छ भनेर भनिएको छ। हजुर, हुन त सबै कुराहरू एकदमै हाम्रो शरीरको लागि फाइदा हुने कुराहरू नै हुन्, तर हामीले के कसरी त्यो कुराहरूले लिन्छ भन्ने कुरामा चाहिँ निर्धारण पनि गर्छ है त। त्यस्तै गरेर अर्को पनि रहेको छ मेथीको दाना। बिहानै पिउने तातो पानीमा मेथीको दाना मिसाएर खाँदा भने यसले शरीरमा सुगरको मात्रा पनि एकदमै नियन्त्रण गर्छ, साथसाथै मधुमेहको समस्या भएका व्यक्तिको लागि यो एकदमै राम्रो हुन्छ। मेथीलाई अघिल्लो रातमै पानीमा भिजाएर राख्ने र बिहान तातो पानीमा मिसाएर भने खान सकिन्छ। अर्को पनि रहेको छ त्यो हो दालचिनी। सबै कुराहरू भनेको छ श्रोताहरू हाम्रै घरभित्र पाइने कुराहरू रहेछ, जस्तो कि दालचिनीलाई पनि तातो पानीमा चाहिँ यो दालचिनीको टुक्रा मिसाएर खाँदा भने यसले मुटुलाई चाहिँ एकदमै स्वास्थ्य राख्नमा चाहिँ मद्दतहरू गर्छ अरे, अनि बनाउँछ पनि, साथै चिसोबाट हुने रोगाखोकी जस्ता समस्यामा पनि यो दालचिनी र तातो पानीले भने एकदमै हाम्रो शरीरमा फाइदा पुर्याउँछ भनेर भनिएको छ। हजुर श्रोताहरू, यो त थियो हामीले तातो पानीमा के कुराहरू मिसाउँदा चाहिँ हाम्रो शरीरलाई एकदमै फाइदा दिन्छ भन्ने कुराहरू मैले भनिसकेको छु, जस अन्तर्गत चाहिँ एउटा रहेको छ कागती र मह। यो सबैले थाहा भएकै कुरा पनि होला, अलिकति हामीलाई चिसो लाग्यो, घाँटीहरू दुख्यो भने जस्तो भयो भने चाहिँ हामी प्रायःले चाहिँ कागती र मह चाहिँ तातो पानी मिसाएर खाने पनि गर्छौँ। अनि अरू कुरा यो मात्र नभएर जिरा, अदुवा, मेथी, दालचिनीहरू पनि तातो पानीमा राखेर पियो भने यसले केही न केही भने अवश्य पनि हाम्रो शरीरलाई फाइदा भने गर्दो रहेछ।
श्रोताहरू, यो त थियो तातो पानी मिसाएर खाने कुरा। र अब यो तातो पानी मात्रै भए पनि पिउँदा चाहिँ के कस्तो फाइदाहरू हुँदो रहेछ त ल, यो बारेमा पनि अलिकति जानी हालौँ है त। श्रोताहरू, यो जरुरी छैन कि हामीले बिहानै तातो पानीमा कुनै कुराहरू मिसाएर खानु नै पर्छ होइन, तर तातो पानी मात्रै पिउँदा पनि यसले भने हाम्रो स्वास्थ्यमा धेरै फाइदाहरू पुर्याइरहेका त हुन्छन्। अब ती फाइदाहरू के कस्तो हुँदो रहेछ त जानौँ है त। यसले चाहिँ शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्न पनि मदत पुर्याउने रहेछ, अनि हाम्रो मेटाबोलिजमहरू बढ्छ अरे। त्यस्तै गरेर पाचन प्रक्रियालाई सहज बनाई कब्जियत, एसिडिटी तथा ग्यास्ट्रिक जस्ता समस्याहरू भएकाहरूलाई चाहिँ एकदमै कम गर्न पनि मद्दत गर्छ भनेर भनिएको छ। यदि मात्र नभएर शरीरमा रक्त सञ्चारहरू पनि एकदमै राम्रो बनाउँछ अरे, अनि जसको चाहिँ घाँटी खसखसाउने, दुख्ने तथा घाँटीका संक्रमणहरू भएका छन् त्यस्तोहरूलाई पनि रोक्नमा चाहिँ एकदमै मद्दत गर्छ भनेर भनिन्छ। सोधारो रुगाको कि फ्लू जस्ता चिसोका कारण देखिने स्वास्थ्य समस्याहरूलाई पनि कम गर्न चाहिँ एकदमै बिहानै पिने तातो पानीले भने एकदमै मद्दत पनि गर्ने गर्छ भनेर भनिन्छ। अब अलिकति यो त थियो हाम्रो स्वास्थ्य सम्बन्धी के कस्ता फाइदाहरू दिन्छ भन्ने बारेमा थियो। अब अलिकति जानौँ न त, यो मन तातो पानीले चाहिँ हाम्रो छालालाई पनि एकदमै चम्किलो बनाउने पनि बताएको छ है। यदि तपाईँहरू चाहिँ बिहानै उठेर मन तातो पानीहरू पिउने तपाईँको बानी छ भने चाहिँ अवश्य एकपल्ट भने यो कुरा चाहिँ निहाल्नु होला है। तपाईँको अनुहारमा चाहिँ कतिको चमकहरू आएको छ, हुन त यो कुरा चाहिँ यहाँ समावेश गरिएको छ कि मन तातो पानी पिउने बानी भएकाहरूलाई चाहिँ एकदमै अनुहारहरूमा पनि चमक आउँछ अरे, कपालका जराहरू सक्रिय त भइ नै हाल्छ अरे, अनि यसले गर्दा भने कपालमा चाहिँ प्राकृतिक चमकहरू पनि आउने भन्ने कुरा पनि गरिएको छ। हजुर श्रोताहरू, यो त थियो कुराकानीहरू। हामीले बिहानै पिउने तातो पानीहरूमा के मिसाउँदा सबैभन्दा राम्रो हुन्छ, अनि नमिसाउँदा पनि मन तातो पानी पिउने जसको बानी छ उहाँहरूलाई चाहिँ आफ्नो शरीरमा के कस्ता कुराको फाइदाहरू हुन्छ भन्ने बारेमा हामीले कुराकानीहरू गरि नै सकेका छौँ। हजुर, यदि तपाईँहरूको चाहिँ बिहानै उठ्न साथ तातो पानी पिउने बानी छ भने चाहिँ ढुक्क हुनुहोला, किनभने तपाईँहरूको लागि धेरै नै कुराको फाइदाहरू भइरहेको रहेछ। यदि तपाईँहरू मन तातो सादा पानी पिउने हुनुहुन्थ्यो भने अबदेखि केही न केही मिसाएर चाहिँ अवश्य पनि पिउनु होला। त्यसले चाहिँ अझ पनि तपाईँहरूको स्वास्थ्यलाई राम्रो बनाउनुको साथै तपाईँहरूलाई हेल्दी राख्नमा चाहिँ एकदमै सहयोग पनि गर्छ। हजुर, यो थियो आजको समसामयिक विषय अन्तर्गत मैले लिएर आएका केही कुराकानी र विषयहरू। श्रोताहरू, अब लागिहालौँ ठिला नगरीकन अर्को गीत सङ्गीततर्फ।

सुस्तरी सुस्तरी यसकुमार अनु चौधरीको एकदमै मिठो गीत गीत सङ्गीतको यात्रालाई अझ रमाइलो बनाउँदै पनि हामी अघि बढिहालौँ। फेरि अर्को गीत रहेछ कृष्ण काफ्ले र दिपश्री निरौलाको देखा न चम्पा।

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: यो BFBS गोर्खा रेडियो हो।

हजुर, हामीले सुन्यौं नेपाली संगीतका दुई अमर स्वरहरू अरुणा लामा र नारायण गोपालको स्वरमा सजेको अत्यन्तै मिठो गीत हिमाल सरी। श्रोताहरू, यो गीतको बारेमा अलिकति मलाई भन्न मन लाग्यो। यो गीतले भने हाम्रो हिमाल जस्तै विशाल प्रेम आत्मीयता र नेपाली भावनालाई निकै सरल तर गहिरो शब्दमा भने प्रस्तुत पनि गरेको छ। अरुणा लामाको कोमल स्वर र नारायण गोपालको गम्भीर भाव मिसिँदा भने गीत अझै पनि विशेष भने बनेको छ। अनि नेपाली संगीतमा यो गीतलाई चाहिँ आज पनि सदाबहार र एकदम सृजनाको रूपमा पनि सम्झिने गरिन्छ। हजुर, मलाई पनि पुरानो गीत सङ्गीतहरू एकदमै राम्रो लाग्छ, सुन्दा मिठो लाग्छ अनि आनन्द पनि लाग्छ। त्यो गीतहरू मध्येको यो एक गीत हो, मलाई एकदमै मनपर्ने। त्यही भएर आजको यो कार्यक्रम अन्तर्गत मैले पनि हजुरहरू माझ राखिसकेकी छु। श्रोताहरू, अब भने हाम्रो एकजना श्रोतातर्फ अघि बढिहालौँ। उहाँ हुन्छ खड्का गुरुङ मामा। उहाँ चाहिँ हाम्रो एकदमै रेगुलर श्रोता नै हुनुहुन्छ। उहाँले भन्नुहुन्छ, नमस्कार भान्जी भनेर भन्नुभएको छ। नमस्कार मामा, मजेरी कार्यक्रमलाई सलाम छ। भान्जी, यति समयले साथ दिएमा एउटा पुरानो लोक दोहोरी गीत दैलामुनि चौँ भन्ने गीत सुनाइदिन विनम्र अनुरोध गर्दछु। सम्झना हजुर लगायत सम्पूर्ण नेपाली मनमुटुलाई धेरै धेरै सम्झना गर्न चाहन्छु। धन्यवाद, नमस्ते भनेर भन्नुभएको छ। अबको विषयमा भने हजुरले नै रोज्नु भएको यो लोकधोरी गीत सुन्न सक्नुहुनेछ मामा। अनि तपाईँको समय, यो मायाको लागि धेरै धेरै धन्यवाद अनि आभारी छौँ। अब भने सुन्नुहोस् हजुरकै रोजाइको यो गीत।

हजुर, यो गीत थियो हाम्रो श्रोता मामा खर्का गुरुङ मामाले अनुरोध गर्नुभएको दैलामुनि जाउँ। हजुर, अलिकति मामाको जानकारीको लागि, मामा म चाहिँ शोभा होइन है, शोभा बहिनी चाहिँ अहिले कार्यक्रम छोडेर गइसकेको छ, म चाहिँ नूतन राई भान्जी हो, हजुरको इन्फर्मेसनको लागि भन्न चाहे। यति भन्दा भन्दै अब भने ब्रुनाईमा दिउँसोको 1:05 मात्रै बाँकी पनि रहेको छ, यसै गरी हामी पनि हाम्रो कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ। समय दिनुभयो, सुन्नुभयो, यसका लागि सबै हाम्रो श्रोताहरूलाई मनदेखि धेरै धेरै धन्यवाद छ। अबको बसाइमा भने नेपथ्य बेन्डको महिना चाहिँ छमछम्ती भन्ने गीत सुन्न सक्नुहुनेछ। फेरि भेटौँला यही रेडियो मार्फत, फेरि पनि भोलि म आउने नै छु। तबसम्मका लागि सबैजना स्वस्थ रहनुहोस्, खुसी हुनुहोस्, हस्त।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुल्ला भएको छ। सगरमाथा आधार शिविरदेखि शिखरसम्म डोरी टाँगिएसँगै आरोहण मार्ग खुल्ला भएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुस 2 गते सगरमाथा लोत्से र नुप्से हिमालको आरोहण गर्न मार्ग व्यवस्थापनका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति र पर्वतीय सहयोग सङ्घ नेपाललाई डोरी टाँग्ने जिम्मेवारी दिएको थियो। डोरी टाङ्ने आधार शिविरदेखि क्याम्प 2 8 आइसफल डाक्टर तथा क्याम्प 2 चुचुरोसम्म 11 पथ प्रदर्शक संलग्न रहेको विभागले जनाएको छ। मनासली हिमाल आरोहणको 70 वर्ष पूरा भएको छ। विश्वको 8 र नेपालको 7 यो हिमाल यस अवधिमा 3,643 आरोहीले आरोहण गरेका छन्। प्रथम पटक 1956 मे 9 जापानी नागरिक तोसियो इमानिसी र भारतीय नागरिक ग्याल्जेन नर्बु शेर्पाले 8,163 मिटर अग्लो मनासुलमा मानव स्पर्श गर्न सफल हुनुभएको थियो। मनासुल हिमाल आरोहण गर्न थालेको 70 वर्ष पुगेको अवसरमा हालै गोर्खा र पोखरामा विशेष कार्यक्रम आयोजना गरिएको छ। पर्वतारोहण सङ्घले पोखरामा आयोजना गरेको कार्यक्रममा मनासुल हिमालको 3D फोटो लोकार्पण गरिएको छ। संसारको 7 अग्लो धौलागिरी हिमालमा मानव पाइला परेको 66 वर्ष पूरा भएकोमा स्मरण गरिएको छ। 8,167 मिटर अग्लो धौलागिरी हिमाल म्याग्दीको धौलागिरी गाउँपालिका 4 मोदीको भूगोलमा पर्छ। धौलागिरी हिमालको पहिचान र म्याग्दीमा रहेको सन्देश प्रवाह गराउन पहिलोपटक सम्बन्धित भूगोलमा आरोहण दिवस गरिएको धौलागिरी गाउँपालिका अध्यक्ष प्रेम प्रसाद पुनले बताउनु भयो।
4: पछिल्लो तहमा यो गाउँ बस्तीहरूमा सुविधाको हिसाबले धेरै ठाउँमा मोटर बाटो पुर्याउनै पर्ने र मेन चाहिँ तपाईँको प्रमुख विकास भनेकै मोटर बाटो सम्पूर्ण जनताले थान्ने भएको हिसाबले पनि धेरै पदमार्गहरू चाहिँ अलिक विस्थापित भएको अवस्थाहरूमा त्यो हामी स्वीकार्न तयार छौँ। र पनि यहाँबाट धेरै यो धौलागिरी गाउँपालिका धेरै जिल्लासँग छुने धेरै गाउँपालिकासँग छुने तपाईँको धौलागिरी गाउँपालिका तपाईँको डुल्पा पूर्वी रुकुम बागलुङ मुस्ताङ धेरै जिल्लासँग यो धेरै फराकिलो भागमा फैलिएको र धेरै जिल्ला छुने भएका कारणले पनि यहाँ अझ पनि यहाँ पर्यटनहरू चाहिँ सम्भावना भएको ठाउँ हो यो।
3: सन् 1960 मे 13 अस्ट्रियाका कुट डिम्बर्गरले पहिलोपटक यस हिमालको सफल आरोहण गर्नुभएको थियो। धौलागिरी हिमाल आरोहण बापत एसयममा सरकारले 1,34,00,000 रुपियाँ कमाएको छ। एसयममाका लागि कुल 4 समूहमा 18 पुरुष र 12 महिला गरी 30 अनुमति लिएका छन्। हिमालयन रि इन्सुरेन्स लिमिटेडलाई नयाँ पुनर्बिमा बिमा व्यवसाय गर्न प्रतिबन्ध लागेको छ। नेपाल बिमा प्राधिकरणले पुनर्बिमा व्यवसायको लागि रेट्रोसेसन गर्ने बाहेक अन्य पुनर्बिमा गर्न रोक लगाउने निर्णय गरेको हो। पैसा दुरुपयोग भएको अभियोगमा हिमालयन रि इन्सुरेन्सबारे सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र प्रहरले अनुसन्धान गरेका बेला प्राधिकरणको निर्णय आएको छ। रि इन्सुरेन्सका पूर्व सञ्चालक साहिल अग्रवाल र प्रमुख कार्यकारी अधिकृत उपासना पौडेललाई प्रहरीको फरार सूचीमा राखिएको छ। बिपी राजमार्गको काभ्रे सिन्धुली खण्ड र हुम्लाको हिल्सा सिम्बोट सडक खण्डमा सवारी आवागमन बन्द गरिएको छ। बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। हुम्लाको नामखा गाउँपालिका 2 च्यादुक क्षेत्रमा सडक विस्तारको काम भइरहेका कारण हिल्सा सिम्कोट सडक खण्डमा पनि आवागमन बन्द गरिएको छ। कैलालीको थनगढीमा सुदूरपश्चिम कचहरी आयोजना हुने भएको छ।
5: सुदूरपश्चिम विकास फाउन्डेशनको आयोजनामा र प्रदेश नीति तथा योजना आयोगको समन्वयमा जेठ 2 र 3 कार्यक्रम सञ्चालन हुने जनाइएको हो। कार्यक्रममा प्रदेशको समग्र विकास समृद्धि र नीतिगत सुधारका विषयमा शिक्षा स्वास्थ्य पर्यटन रोजगारी कृषि पूर्वाधार सुशासन र आप्रवासन लगायत क्षेत्रमा बहस गरिनेछ। आयोजक सुदूरपश्चिम विकास फाउन्डेशनका अध्यक्ष शेरबहादुर साईका अनुसार प्रदेश र स्थानीय तहका प्रतिनिधि निजी क्षेत्र बैंक तथा वित्तीय संस्था नागरिक समाज र विज्ञहरूको सहभागितामा साझा विकास दृष्टिकोण तयार गर्ने लक्ष्य राखिएको छ।
3: चिनिया राष्ट्रपति सी जिनफिङले अमेरिकालाई प्रतिस्पर्धी नभएर सहयात्री बन्न प्रस्ताव गर्नुभएको छ। ग्रेट हल अफ द पिपलमा राष्ट्रपति ट्रम्पलाई स्वागत गर्दै सीले 2 देश मिलेर सफलता पाएमा अन्यका लागि फाइदा पुग्ने बताउनुभयो।
2: that our two countries have more common interests than differences. Success in one is an opportunity for the other. And a stable bilateral relationship is good for the world.
3: राष्ट्रपति सीको प्रस्तावलाई लिएर ट्रम्पले प्रत्युत्तर दिनुभएको छ.
6: You and I have known each other now for a long time, the longest relationship of our two countries.
3: नमस्कार.
7: यो BFBS गोर्खा रेडियो.

बिया बिया स्कोर खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपटी दाहालको शुभ प्रभातम बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज बिहिबार हो आदरणीय श्रोता, बिहिबार हामी भगवान विष्णुको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। लक्ष्मीपति भगवान विष्णु पालनकर्ता देवताको रूपमा पूजित हुनुहुन्छ। त्यस्ता भगवान विष्णुको उपासनाबाट हाम्रो सबै सदैव मनोकांक्षाहरू पूर्ण भइरहन् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ। हामी यस कार्यक्रममा विविध विषयहरूको चर्चा गर्ने गर्दछौँ। त्यसै अन्तर्गत आज केही हितोपदेशका पद्यहरूको चर्चा गरौँ, जसले हाम्रो हितमा उपदेश गरिरहेका हुन्छन्। तिनीहरूबाट हामीले शिक्षा ग्रहण गरेर हाम्रो जीवनलाई त्यतातर्फ अग्रसर गराउने चेष्टा गरियो भने हाम्रो हित निश्चित छ भनेर बताइएको छ। त्यसैले हामीले केही चर्चाहरू यिनै कुराहरूबाट गरौँ। भाग्य र प्रारब्धका कुराहरू पनि हामी चर्चामा ल्याउने गर्दछौँ। त्यसै गरी सँगसँगै पुरुषार्थको चर्चा पनि हामी गर्ने गर्दछौँ। वास्तवमा भाग्य र पुरुषार्थ अथवा प्रारब्ध र पुरुषार्थ भनेका के हुन् भन्ने कुराको हामी संक्षिप्तमा आजको कार्यक्रममा चर्चा गरौँ। पूर्व जन्म कृतम कर्म तद्दैवमिति कथ्यते तस्मात् पुरुष कारेण यत्नम कुरिया दतन्द्रितः, अर्थात् पूर्व जन्ममा गरिएका कामलाई नै प्रारब्ध भनिएको छ। त्यसैले मानिसले आलस्य छाडेर पुरुषार्थ गर्नुपर्दछ, किनभने यो हामीले गर्दै गरेको जन्म पनि हाम्रो लागि कुनै समयमा पूर्व हुनेवाला छ, र यदि त्यतिखेर पूर्व जन्ममा गरिएको राम्रा कामको फल राम्रै पाइन्छ भने अहिले जे पाइएको छ पहिले गरिएको कर्मको फल रूपमा प्राप्त छ, र आगामी जन्ममा आगामी दिनहरूमा अथवा यो शरीर पछिका जन्महरूमा हामीले जे प्राप्त गर्नेछौँ त्यो वास्तवमा आदरणीय श्रोता अहिले हामीले जे गर्दैछौँ त्यही प्राप्त गर्नेछौँ। अहिले हामीले धेरै पैसा कमाएर धेरै धनी भएर धेरै नाम कमाएर ठुलो मान्छे भएर यदि गलत काम गरियो भने अवश्य पनि हाम्रो आगामी जन्महरू अति दयनीय दुःखी र दरिद्रताको बिचमा बित्नेछ, यसमा कुनै पनि सन्देह छँदै छैन। किनभने यो सृष्टिको विचार गर्नेहरूले यही कुरालाई बताएका छन् र विचार गरेर उनीहरू आनन्दित भएका छन्, र उनीहरूले हामीलाई शास्त्रका माध्यमबाट आफ्ना विचारहरूका परिष्कृत रूपहरूको माध्यमबाट हामीलाई यसरी उपदेश गरेका छन्। त्यसैले अहिले जो गरिँदैछ त्यो पुरुषार्थ हो। पुरुषार्थ गर्नमा प्रारब्धको कुनै हात छैन, भाग्यको कुनै हात छैन, किनभने तपाईँ आज जोरमुराएर सत्मार्ग रूपी पुरुषार्थी बन्न सक्नुहुन्छ। सत्मार्ग रूपी बाटोमा पुरुषार्थको बिउ रोप्न सक्नुहुन्छ, जसको फल अति मिठो र अति सुखद हुनेछ आगामी जन्महरूमा। यदि तपाईँ आजको जन्मै आजको जीवनलाई सुखी बनाउने चेष्टा गरेर पुरुषार्थ यदि गलत कर्ममा गर्नुहुन्छ भने त्यो तपाईँलाई दुःख रूपमा आगामी जन्ममा दरिद्रताको रूपमा अवश्य फल्नेछ, यसमा कसले रोक्न सक्छ र किनभने व्यवस्था यही हो, यही बताइएको छ। बताइएको ठाउँमा अर्को कुनै व्यवस्था बताइएको छैन। गलत काम गर, नराम्रो काम गर, अधर्म गर, जे मन लाग्यो त्यही गर भनेर बताइएकै छैन। यदि त्यस्तो गर्यौ भने तिमीले अवश्य पनि दुःख पाउँछौ, किनभने आज हाम्रै लौकिक व्यवस्थामा त कति गलत काम गर्नेहरूले कति दण्डहरू पाइरहेका छन्, जेलमा बसिरहेका छन्, मृत्युदण्डका समाचारहरू हामी सुनिरहेका हुन्छौँ। अरू अनगिन्ती दुःखहरू प्राप्त गरेर मनुष्यहरूले अनेक किसिमका दुःखहरू पाइरहेका छन् भने अवश्य पनि यी कुराहरूलाई झुटो भनेर हामीले कसरी भन्न सकिन्छ र पूर्व जन्म कृतम कर्म तद्दैवमिति कथ्यते, त्यस कारणले पूर्व जन्ममा गरिएको कर्म नै भाग्य हो, त्यो कर्म नै प्रारब्ध हो, त्यही फल रूपमा तपाईँ हाम्रो सामान्यमा अहिलेको जन्ममा प्राप्त छ। यो जन्मदेखि मृत्युसम्म जे जति हाम्रो हुन्छ त्यो वास्तवमा पहिले निश्चित छ, र अहिले हामीले जे गर्छौँ त्यो पहिले निश्चित छैन। अहिले हामीले राम्रो पनि गर्न सक्छौँ, नराम्रो पनि गर्न सक्छौँ, त्यो हामीलाई भगवान्ले एउटा बुद्धि विवेकसहित उपलब्ध गराउनु भएको छ।
र त्यसको सदुपयोग गरेर हामीले राम्रो काम गरे हाम्रो उन्नति हुन्छ, हामीले नराम्रो काम गरे हाम्रो अवनति हुन्छ। अवनति हुनु भनेको मनुष्य जन्मबाट तल पशु पक्षी आदि योनिहरूमा जानु, रुख बिरुवाहरू हुनु अथवा नरकमा गएर दुःखको भोग गर्नु, र यदि पुण्य प्राप्ति गर्नलाई स्वर्ग गइन्छ सुखका लागि भने त्यो पुण्यको फलहरू भयो, तर त्यो पनि फेरि छिडे पुण्य मर्त लोके विशान्ति भनेर उल्लेख गरिएकै छ। त्यसकारण त्यो पनि सकिन्छ, ब्याङ्कमा राखेको पैसा जस्तै हो। त्यसकारणले दुइटै चिजको यदि समान रूपमा आसक्त रहित भएर कर्म गरियो भने सदा आनन्द भगवत धाम जान पाइन्छ र त्यसमा फर्किएर आउनु पर्दैन। सधैँ आनन्दै आनन्द, आनन्दै आनन्द, आनन्द बाहेक केही पनि छैन भनेर उल्लेख गरिएको छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बीएफबीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा केही सुभाषित अर्थात् हिसो हितोपदेशका शिक्षाहरू ग्रहण गरिरहेका छौँ र हामी भाग्यको कुराको चर्चा गर्दैछौँ र पुरुषार्थ पनि सँगसँगै छ। नदैव म विसञ्चिन्त्य त्याजे दुद्योग मात्मनः अनुद्योगेन कस्तैलम तैलेभ्य प्राप्त मर्हति। अर्थात् भाग्यमा विश्वास अर्थात् दैवमा भरोसा गरेर नै मनुष्यले आफ्नो उद्योग अर्थात् प्रयत्नलाई छाड्नु हुँदैन, किनभने उद्योग बिना तिलबाट तेल कसले निकाल्न सक्छ? तपाईँ हाम्रै अगाडि छ, तिलमा तेल छ, तपाईँलाई थाहा छ, मलाई थाहा छ र सारा संसारलाई थाहा छ। तर तिलको दाना यसरी माथि हातमा लिएर ल तेल दे, त्यसले तेल दिँदैन। त्यसको एउटा प्रक्रिया छ, त्यसमा एउटा पुरुषार्थको एउटा उद्योगको आवश्यकता छ र त्यो नगरिकन तेलले तेल दिँदैन अर्थात् त्यसबाट तेल प्राप्त हुँदैन। अनि उद्योग नगर्ने हो भने भाग्यमा तेल त छ तर उद्योग पुरुषार्थ बिनाको तेल प्राप्ति भएन, तेल बिना नै हाम्रो जीवन बेकार हुने भयो। त्यसैले पुरुषार्थ जरुरी छ, प्रक्रियामा जान जरुरी छ, त्यसै गरी सुखको पनि एउटा प्राप्तिको बाटो छ। त्यो बाटोमा हिँडेर प्रयत्न गरियो भने त्यो सुख अवश्य पनि तेलको रूपमा जसरी प्राप्त हुन्छ त्यसै गरी सुख पनि हामीलाई सुखकै रूपमा प्राप्त हुन्छ भनेर बताइएको छ। त्यसैले भाग्यमा विश्वास गरेर कर्म गर्न आवश्यक छ, किनभने जे भइरहेको छ, जे हुन्छ जीवनमा त्यो भाग्यद्वारा नै हुन्छ र अब जे गरिँदैछ त्यो अर्को भाग्य निर्माण गरिँदैछ जो आगामी जन्महरूका लागि प्रारब्धको रूपमा हाम्रा सामान्य आउँछ। त्यसैले आज गरिएको प्रारब्ध अथवा पुरुषार्थले भोलिको प्रारब्धलाई सुधार गर्छ र हिजो गरिएका प्रारब्धभन्दा बाँकी सञ्चित कर्महरूलाई पनि त्यो पुरुषार्थले अर्थात् त्यो एउटा धार्मिक प्रवृत्तिले तिनीहरूलाई पनि नष्ट गराउँदै कम गर्दै जान्छ भनेर पनि उल्लेख गरिएको छ। त्यसैले यो उद्योग गर्ने अर्थात् पुरुषार्थको यो एउटा जीवन प्राप्त छ, पुरुषार्थ गर्नका लागि प्राप्त भएको यो जीवनको पुरुषार्थमा नै समर्पित गर्नु नै बुद्धिमानी हो। पुरुषार्थ भनेको धर्म अर्थ काम मोक्ष चारवटा पुरुषार्थ भनिएको छ संसारमा शास्त्रहरूले। धर्म अर्थ काम मोक्ष, धर्म गर्नुपर्छ, धर्मपूर्वक कमाई गरेको अर्थ धर्ममा नै लगाउनुपर्छ, त्यसबाट कामहरूको चाहिँ पूर्णता भएपछि मनुष्य अनि मुक्तितर्फ अग्रसर हुन्छ, त्यो नै पुरुषार्थ हो। त्यसैले त्यतातर्फ अग्रसर हुनलाई सत्मार्गमा नहिँडी कुनै पनि काम सुरु हुँदै हुँदैन। जतिसुकै गफ गरे पनि, जतिसुकै विरोध गरे पनि, जतिसुकै समर्थन गरे पनि, जतिसुकै उफ्रे पनि, जतिसुकै ठुलो भए पनि, जतिसुकै धनी भए पनि केही काम छैन। यदि तपाईँ हामी सत्मार्गमा हिँड्ने चेष्टा गरिएन भने दुःख आफूले नै पाउने हो, अरूले जे गरून् दुःख पाउन् सुख पाउन् हामीसँग वास्तवमा सरोकारै हुँदैन। केवल आफ्नोतिर सोचेर आफू खुसु खुसु सत्मार्गमा भगवान्तिर

आफ्नो हुनु कर्तव्य पथमा इमान्दारिताका साथ लाग्ने चेष्टा नै वास्तवमा पुरुषार्थ हो। यो उद्योग हो र त्यही नै मनुष्यको कर्तव्य हो। पुनः अर्को एउटा वादन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बीएफबीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ र आज हामी उद्योग अर्थात् प्रारब्ध भाग्य अथवा पुरुषार्थको केही चर्चाहरू हितोपदेशका पद्यहरूका माध्यमबाट गर्दैछौँ र अर्को एउटा म पद्य तपाईँलाई सुनाउँछु। उद्योगिनम हि पुरुषसीम ममुपैति लक्ष्मीर दैवे न देयमिति का पुरुषा वदन्ति दैवं निहत्य कुरु पौरुषमात्मशक्त्या यत्ने कृते यदि न सिद्ध्यति कोत्र दोषः। जो पुरुषहरूमा सिंह जस्तै पराक्रमी छ त्यस्तो उद्योगी श्रेष्ठ मानिसलाई लक्ष्मी प्राप्त हुन्छ। पुरुषहरू भनेर केवल पुरुष शरीरमा भएका मनुष्यलाई मात्र भनिएको होइन, शरीरभित्र रहने जो जीव छ त्यसलाई पुरुष भनिन्छ। त्यो स्त्रीमा पनि हुन्छ र त्यो पुरुषमा पनि हुन्छ। भाग्यमा छ भने पाइन्छ भनेर पुरुषार्थहीन मानिसले भन्दछन्। त्यसैले भाग्यलाई छाडेर यथाशक्ति प्रयत्न गर्नुपर्छ र प्रयत्न गर्दा पनि सिद्ध नहुने कार्यमा कसको के दोष। वास्तवमा पुरुषार्थ गरिरहनु पर्दछ, तर यदि पुरुषार्थ गर्दा पनि कुनै काम सिद्ध भएन भने त्यसमा कसैको दोष छैन। त्यो केवल कर्म गर्ने कर्तव्यसम्मको कुरा हो। कर्म निबाधिकारस्ते मा फलेषु कदाचन मा कर्म फल हेतुर्भुर मा ते सङ्गोस्तु कर्मणि भनेर भगवान्ले कर्ममा आसक्ति कर्मको फलमा आसक्ति नगर, कर्म गर्ने तिम्रो अधिकार हो, कर्म गर भनेर जो आज्ञा भएको छ त्यसैलाई यसले पुष्ट गर्दछ। यदि भाग्यमा भए खाउँला, होइन भने लडिरहँला, यो त आलसीहरूको धन्दा चिन्तन हो र यसले तमोगुण बढाउँछ र बर्बाद पार्छ। पशु पक्षी योनिमा रोग वृक्षहरूमा जानै पर्दछ, यसमा कुनै सन्देह छैन भनेर उल्लेख गरिएको छ। त्यसैले पुरुषार्थी बनौँ, भाग्यलाई आफूले विश्वास गरेर अगाडि बढौँ। भाग्यमा विश्वास गरेर इमान्दारिताको साथ पुरुषार्थ नै मनुष्यको एकदमै उन्नतिको मार्ग हो, यतैतर्फ हिँड्न नै श्रेयस्कर छ भन्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हस्त, आजलाई यो कार्यक्रम सञ्चालक लेसमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। श्रीराम जय राम जय जय राम, श्रीराम जय राम जय जय राम, श्रीराम जय राम जय जय राम। नमस्कार।

नमस्ते, गुड मर्निङ. बिहानको समय छ बेलायतमा, त्यसैले यहाँहरूलाई शुभ बिहानीको कामना भन्न चाहन्छु. बेलायतवासी र युरोपवासीलाई अन्य ठाउँमा न्यानो न्यानो नमस्कार टक्र्याउँ र यहाँहरू सबै सबैलाई आज बिहिबार बिहानीको कार्यक्रम नमस्ते युकेमा न्यानो न्यानो स्वागत गर्न चाहन्छु. म आशा. आजको कार्यक्रमलाई हामीले न्यू बज्राचार्य अनि थुप्रै साथीहरूको सर्वोदय गीतबाट सुरुवात गरेका छौँ. एकछिनमा पूर्ण राईलाई सुन्दै अगाडि बढ्ने हो. अन्य मिठा मिठा गीतहरू छँदै नै छन् र आज स्पेसल सरप्राइज पनि छ तपाईँको लागि 8 बजेपछिको समयमा. हजुर, यो सरप्राइज तपाईँलाई विशेष प्रस्तुति कुराकानी हुन्छ, छोटो सायद मिठो मान्नुहुन्छ होला आशा गर्छु, होइन? सरप्राइज चाहिँ म आफै पनि सरप्राइज भएको हुँ, त्यसैले गर्दाखेरि एनिवे तपाईँ पनि सरप्राइज हुनुहुन्छ होला. म सरप्राइज भएपछि तपाईँ सरप्राइज हुनुहुन्छ जस्तो लाग्छ. म खुसी हुँदा तपाईँ पनि खुसी हुनुहुन्छ जस्तो लाग्छ, अनि म दुःखी हुँदा सायद तपाईँ पनि दुःखी हुनुहुन्छ जस्तो लाग्छ. त्यो सुन्दाखेरि त्यस्तो फिलिङ हुन्छ होला जस्तो लाग्छ मलाई, है, मेरो पर्सनल भ्यू. एनिवे, अब आजको यो बिहिबारको कार्यक्रम नमस्ते युके सञ्चालन भइरहेको छ. 9 बजेसम्म म आशा रहन्छु यहाँहरूसँगै. प्रश्न एकछिनमा राख्नेछु र अन्य विविध सरसामग्रीहरू जानकारीहरू छँदै नै छन्. मौसमको कुरा गर्नुपर्दाखेरि डिटेलमा त म 7 बजेपछि राख्छु, तर मौसम चिसो छ आज. हजुर, आजको यो चिसो पनि हामी सबैले फिल गरिरहेका छौँ. धेरै त अब यो डबल डिजिट 10 डिग्रीभन्दा मुनि नै छ बिहानको तापक्रम. म्याक्सिमम् भनेको 7-8, होइन, यो 9 कतिपय ठाउँमा होला यदा कदा अहिले बिहानको टेम्परेचर तापक्रम. तर दिउँसोको तापक्रम पनि त्यस्तै नै चिसो नै हुन्छ. अब हिजो पनि त्यस्तै चिसो थियो, आज बिहिबार, भोलिसम्म नै चिसो हुन्छ र भोलिसम्म बेलायतको एभरेज तापक्रमभन्दा कमी नै तापक्रम हुन्छ. 9-14 डिग्री सेल्सियस है म्याक्सिमम् टेम्परेचर भनेको यो अब भोलिसम्म हो, फ्राइडेसम्म. त्यसपछि त फेरि बिस्तारै तापक्रम उकालो लाग्दै जान्छ. अनि नेक्स्ट विक पुग्दाखेरि चाहिँ नेक्स्ट विकसम्म त फेरि हामी आफ्नो जुन अहिलेको तापक्रम हुनुपर्ने हो अहिलेको यो सिजनमा, त्यसमा फेरि हामी उफ्रेर फर्किहाल्छौँ. हजुर, बााउन्स ब्याक गरिहाल्छ यो वेदरले चाहिँ. नेक्स्ट विक चाहिँ फेरि हामी न्यानो पर्फेक्ट ठिक्कको फिलिङ गर्नेछौँ. यो मौसमविदहरूको भनाइ हेर्दाखेरि यस्तै नै छ, त्यो हुन्छ पनि उहाँहरूले भन्नुभए अनुसार. यति अहिलेको टेक्नोलोजी इक्विपमेन्ट प्रविधि को विकास यति धेरै भइसकेको छ कि धेरै पछाडिसम्मको पनि प्रेडिक्ट गर्न सकिन्छ, अनुमान गर्न सक्छन् मौसमविदहरूले, साइन्टिस्टहरूले. अब गीत सुरु गरेको छु मैले, पूर्ण राईलाई हामी सुन्छौँ.

तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ, थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

0: हजुर, ठ्याक्क ठ्याक्क ठ्याक्क हिर्काउला भन्दै हुनुहुन्थ्यो बाबु बोगटी. यो गीत पछि फेरि अर्को एउटा गीत छ, हामी सम्भुजित बास्कोटा र पिना मसानीलाई सुन्दै अगाडि बढ्नेछौँ. अगाडि समाचारतिर लाग्ने बेला हुन लागेको छ. अब नेक्स्ट गीतपछि हामी अगाडि समाचारतिर लाग्छौँ. अब आजको यो कार्यक्रम नमस्ते युकेमा पात्र एकचोटि हेर्नुपर्छ, प्रश्न पनि सुन्नुपर्छ, होइन? र यो साताको लागि राखिएको प्रश्न के छ त्यो राख्नुभन्दा अगाडि आजको दिनको चर्चा गरौँ. आज विक्रम सम्बत 2083 साल वैशाख महिनाको 31 गते हो. आज वैशाख महिनाको अन्तिम दिन, भोलिदेखि त जेठ महिना सुरुवात हुन्छ. बिस्तारै बिस्तारै पानी पर्न पानी पर्ने मौसम नेपालमा सुरु हुन्छ. अब असारमा अलि धेरै पानी पर्ने चाहिँ, तर बिस्तारै त्यो वातावरण बन्दै जान्छ. हुन त जेठमा अलिक गर्मी नै, वैशाख जेठ त गर्मी नै हो, गर्मी सिजन र गर्मी नै छ त्यहाँनिर. बेला बेलामा पानी पऱ्यो भने चाहिँ एकदम शीतल पनि हुन्छ होला, भइरहेको अनुभव यहाँहरूले गर्नुभएको छ होला. नेपालको कुरा गर्नुपर्दाखेरि अब नेपालमा यता बङ्गालको खाडीतिरबाट बिस्तारै पानी, यो असार साउनको लागि चाहिँ पानी डेभलपमेन्ट हुन्छ कि विकास हुन्छ त्यतातिर. त्यतातिर चाहिँ बादल बढ्न थाल्छ अनि त्यो बादल चाहिँ त्यहाँको हावासहित यता आउने गर्छ र पानी पर्छ यहाँ. यहाँ होइन, माफ गर्नुहोस्, नेपालमा. यो नेपालको प्रसङ्ग भयो, अब यहाँको त एकछिनमा म राखि नै हाल्छु, होइन, अहिले 7 बजेपछिको समयमा. तर आज चाहिँ हजुर वैशाख 31 गते हो, बिहिबारको दिन पर्यो. तदनुसार 14 मे 2026 दिन. हजुर, अब आजको यो प्रश्न, आजको मात्र होइन होइन त, यो साताभरिको लागि राखिएको प्रश्न एकचोटि म यहाँहरूलाई फेरि सुनाउन चाहन्छु.
1: एउटा कागजको पानामा गोलो आकारको घेरा बनाउनुहोस् र भन्नुहोस् उक्त गोलाकारको कतिवटा साइड हुन्छन्.
0: एकचोटि फेरि राखौ.
1: एउटा कागजको पानामा गोलो आकारको घेरा बनाउनुहोस् र भन्नुहोस् उक्त गोलाकारको कतिवटा साइड हुन्छन्.
0: हजुर, कतिवटा साइड हुन्छन् अनि त्यो साइड के हुन् पनि भनेर भन्नु होला है मलाई. हजुर, नत्र भने फेरि तपाईँले एउटा भन्न खोज्नु भएको होला, मैले अर्को बुझ्न सक्छु अथवा त्यो क्लियर नहुन पनि सक्छ. त्यसैले गर्दाखेरि साइड, कतिवटा साइड छन् र कुन कुन भनेर यसो मलाई पठाइदिनु होला है उत्तर पठाउँदाखेरि. हजुर, अब यसको समय सकिने लागेको छ. आज बिहिबार, आज दिनभरि, रातभरि र भोलि बिहान 8 बजेसम्ममा चाहिँ उत्तर पठाइदिनु होला. होमवर्क अर्थात् गृह कार्य गरिकन एउटा सर्कलको कुरा गरिरहेका छौँ, होइन, एउटा कागजमा सर्कल बनाउनुहोस् अथवा चुरा हेर्नुहोस् न. तपाईँले एउटा चुरा राख्नुहोस् त, टेबलमा राखेर हेर्नुहोस् त्यसको कतिवटा साइड छ, कतिवटा पक्ष छ. साइड छ, एसआइडिई साइड. हजुर, मैले एसआइडिई साइडमा यो जोड किन दिएको छु भने तपाईँलाई सजिलो होस् भनेर. हजुर, साइड बताउनु होला हामीलाई. ओके, अब गीत सुरु भयो. सम्भुजित बास्कोटा अनि पिना मसानीले गाउनु भएको गीत सुन्दै हामी समाचारतिर लागौँ.

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो
3: प्रधानमन्त्री बालेन्द्र शाहप्रति प्रतिनिधि सभा सांसद रुष्ट देखिएका छन्। नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री नआएको भन्दै कंग्रेसका सचेतक निष्कल राई।
4: प्रश्नबाट भाग्ने प्रवृत्ति लोकतन्त्रका लागि शुभ संकेत होइन। सभामुख महोदय, सदनको गरिमा जोगाउने र सरकारलाई सदनप्रति उत्तरदायी बनाउने प्रमुख जिम्मेवारी हजुरकै हो। त्यसैले फेरि पनि आग्रह गर्दछु, तपाईँ हाम्रो अभिभावक हो, संसदको संरक्षक हो, यस विषयमा हजुर गम्भीर बन्नुपर्छ भन्ने विश्वास छ। यदि प्रधानमन्त्रीज्यू उपस्थित हुनु भएन भने हाम्रो विरोध जारी रहनेछ।
3: एमालेका ऐन बहादुर महरले प्रधानमन्त्री जिम्मेवार हुनुपर्ने बताउनु भयो।
5: प्रश्नहरू, जनताका चासोहरू, गुनासोहरू मुखरित हुने थलो भनेको 3 करोड नेपाली जनताको साझा थलो यही संसद हो। यहाँ चाहिँ प्रधानमन्त्रीले उपस्थित हुनुपर्छ भन्ने हामी प्रतिपक्षमा रहेका मान्यहरूको चाहिँ त्यो अभिव्यक्ति, त्यो चाहिँ हाम्रो माग, कुनै अन्यथा होइन, कुनै अनुहार हेर्नका लागि होइन।
3: राप्रपाका खुसबु ओलीले लोकतन्त्रप्रति प्रधानमन्त्री शाहको निष्ठा के हो भन्नुभयो।
6: उहाँका पनि कर्णप्रिय लाग्ने केही कुराहरू, केही आइडियाहरू, सुझावहरू आउँथे होलान्, तर प्रधानमन्त्रीज्यूले त्यो पनि सहभागिता खोज्नु भएन। यसले एउटा प्याटर्न देखाइराखेको छ, सायद प्रधानमन्त्रीज्यू यो सदनप्रति अनिच्छुक हुनुहुन्छ, यो पार्लियामेन्ट्री अभ्यासप्रति उत्तरदायी बन्न खोजिराख्नु भएको छैन, त्यो सहभागिता दिइराख्नु भएको छैन।
3: प्रधानमन्त्री बालेन्द्र शाहले आज पनि नीति तथा कार्यक्रममा सांसदका प्रश्नको जवाब नदिनुहुने भएको छ। संघीय संसद सचिवालयले निकालेको कार्यसूचीमा सरकारका तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाफ दिनुहुने जनाएको छ। प्रधानमन्त्री शाह संसदीय समिति बैठकमा पनि नआएको भन्दै सांसदहरू रुष्ट बनेका छन्। समितिका सदस्य राज्य व्यवस्था समिति सदस्य ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री वा गृहमन्त्रीले सुकुम्बासी पीडित बनाएको विषयमा जवाब नदिएकोमा असन्तुष्टि जनाउनु भएको छ।
7: सुकुम्बासीको समस्याको लागि गृहमन्त्री आवश्यक हो। अस्ति सभापतिज्यूले हामीलाई बोलाउँदा पनि हामीले गृहमन्त्रीलाई नै बोलाउनुहोस्, सकभर त प्रधानमन्त्री नै आउने हो यस्तोमा, किनभने यो संवेदनशील विषयवस्तु हो। अब प्रधानमन्त्री आउन सकेनन् भने गृहमन्त्री आउनुपर्ने व्यवस्था छ। त्यो भए हुनाले अहिले के लाग्छ भने बहुमत छ, जे गरे पनि हुन्छ भन्ने लागेको छ। तर अहिले पनि म अपिल गर्न के चाहन्छु भने साथीहरूलाई प्रजातान्त्रिक पद्धतिलाई अवलम्बन गर्नुहोस्।
3: संविधानविदले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाब प्रधानमन्त्री आफैले दिनुपर्ने सुझाव दिएका छन्। संविधानविद डाक्टर भीमार्जुन आचार्यले मन्त्री र प्रधानमन्त्री संसदप्रति व्यक्तिगत र सामूहिक रूपमा जवाब त्यही हुने भन्दै जवाब दिन भन्नुभएको छ। बैठकमा उपस्थित हुने नहुने, जवाब दिने नदिने यो मन्त्री प्रधानमन्त्रीको स्वेच्छाको विषय नभई संवैधानिक बाध्यता भएको उहाँको भनाइ छ। नीति तथा कार्यक्रममा जवाब दिने विषय वारिस पठाउने विषय नभएको आचार्यले बताउनुभयो। संसदको मर्यादा कायम राख्न उहाँले आग्रह गर्नुभएको छ। राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष 81-82 सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको छ।
8: प्रतिवेदनका अनुसार सार्वजनिक पदमा रहेका करिब 7,67,000 भन्दा बढी कर्मचारी तथा पदाधिकारी मध्ये 5,265 जनाले तोकिएको समयभित्र सम्पत्ति विवरण नबुझाएको पाइएको हो। कानून अनुसार प्रत्येक सार्वजनिक पदाधिकारीले 60 दिनभित्र तथा प्रत्येक आर्थिक वर्षपछि सम्पत्ति विवरण बुझाउनु पर्ने व्यवस्था छ। अख्तियारले विवरण नबुझाउनेलाई जिम्मेवार बनाउनु पर्ने र कार्य सम्पादनसँग आबद्ध गर्नुपर्ने सुझाव दिएको छ। साथै कानून अनुसार आवश्यक कार्यवाही अघि बढाइने पनि जनाइएको छ।
3: भोजपुरमा अलैँची व्यवसायी महासंघले किसान लक्षित कार्यक्रम शुरू गरेको छ। अलैँची खेतीमा देखिने विभिन्न रोग, किरा तथा प्राकृतिक प्रकोपको नियन्त्रणसँगै गुणस्तरीय उत्पादनमा जोड़ दिने लक्ष्यले कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा महासंघका अध्यक्ष दीपक नेपालले अलैँचीलाई सिधै व्यवसायसँग जोड्ने वातावरण तयार गर्न महासंघले सहजीकरण गरेको बताउनुभयो।
9: त्यहीँ सम्बोधन हुने चिजहरू त्यहीँ सम्बोधन गर्ने र त्यहाँ सम्बोधन हुन नसकेका चिजहरू जो प्रदेश सरकारको सहयोगमा भएको यो कार्यक्रम भएकाले प्रदेश सरकारलाई चाहिँ लिपिबद्ध रूपमा प्रतिवेदनको रूपमा प्रस्तुत गर्ने र केही विषयहरू जो हामीले चाहिँ सधैँ एजेन्डाको रूपमा उठाउनु पर्ने हुनसक्छ त्यस्ता वस्तुहरूलाई हामीले चाहिँ एजेन्डा बनाएर राष्ट्रिय स्तरमा चाहिँ अलैँचीलाई चाहिँ उठाउने हिसाबले यो कार्यक्रम आयोजना भएको छ।
3: चालु आर्थिक वर्षको चैत महिनासम्म नेपालबाट 10 अर्ब 70 करोड बराबरको अलैँची निर्यात भएको छ। नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकमाथि प्रतिबन्ध नलागेको स्पष्ट पारेको छ। बोर्डले विज्ञप्ति जारी गर्दै केही माध्यमबाट भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्दा अनिवार्य परिचय पत्र लागू गरिएको, नेपालमा बसाई अवधि 30 दिनमा सीमित गरिएको जस्ता गलत प्रचार भएको जनाएको छ। अवधि नागेमा सवारी साधन जफत गरिने जस्ता सूचना पनि झुट्टा भएका विज्ञप्तिमा उल्लेख गरिएको छ। अहिलेसम्मका खबर यति नै।

नमस्ते, गुड मर्निङ, वेलकम ब्याक. बिहानीको 6:08 माफ गर्नुहोस्, ओ माई गड, कहाँ पछाडि एक घन्टा फर्केको है. 7:08 गएको छ, एकदम ढुक्कले कि. कति कन्फिडेन्टका साथ भन्दै हुनुहुन्छ होला हजुर. बिहानको 6 अरे अहिले. एनिवे, 7:08 गएको छ अहिले यो समय यहाँ बेलायतमा. नेपालमा चाहिँ दिउँसोको 12 लागेको छ. 12 लागि ठिक 6 बाँकी रहेको छ र ब्रुनाई हङकङतिर दिउँसोको 2:09 गयो. आजको यो नमस्ते युके कार्यक्रमलाई हामीले अब सेकेन्ड घन्टा दोस्रो घन्टामा प्रवेश गराइसक्यौँ. सुशान्त केसी अनि इन्द्रकला राईले गाउनुभएको एउटा सुमधुर गीत सँगसँगै र अब मौसमको चर्चा गर्ने बेला भएको छ. मौसम यहाँ बेलायतमा चिसो नै छ. आज भोलि पर्सि चिसो नै, पर्सि त नभनौँ, आज हिजोदेखि हो यस्तो साह्रो चिसो भएको चाहिँ. र यो हिजो पर आज भोलिसम्म चिसो नै रहन्छ. यो चिसोपना कस्तो भने एभरेज तापक्रम भन्दा अलिकति कम, 9-14 डिग्री सेल्सियससम्म तापक्रम अहिले दिउँसोको समयमा हुन्छ. बिहान त योभन्दा चिसो नै छ, हामीले त्यो फिल गरिसकेका छौँ. र यो यहाँ त चिसो छ. अब हाम्रो यहाँ मानिसहरूको ध्यान चाहिँ विशेष गरिकन वर्ल्ड कप, अब मे महिना अहिले होइन, मे महिना लाग्यो, अब जुनको 11 तारिकदेखि त फिफा वर्ल्ड कप 2026 सुरु हुन्छ. फुटबल होइन, धेरैले प्रतीक्षा गरिरहेको यो फिफा वर्ल्ड कप अब जुन महिनाको 11 तारिकदेखि सुरुवात हुन्छ. अनि जुलाईको 19 तारिक चाहिँ फाइनल हुने हो. यो ग्रुप म्याचहरू कस कससँग खेल्ने, कति कति खेर खेल्ने, त्यो कहाँ कहाँ खेल्ने, सब यो भइसकेको छ होइन. अब 11 जुनदेखि नै सुरुवात हुन्छ खेल्नको लागि. ग्रुप एमा पहिलो गेम मेक्सिको भर्सेस साउथ अफ्रिका, यस्तै अर्कोतिर साउथ कोरिया भर्सेस अर्को चेक होइन, यिनीहरू सबै खेल्दैछन्. यो खेलको लागि चाहिँ वेदरको चर्चा भइरहेको छ कि अहिले हजुर. यो खेल अब कत्तिको गर्मी हुन्छ त भन्ने कुराले चाहिँ धेरैको ध्यान चाहिँ त्यतातिर तानिरहेको पनि हामीले देख्छौँ. र कस्तो भने अहिले चाहिँ यो सालको अब विश्वकप फुटबल चाहिँ युनाइटेड स्टेट्स, अमेरिका, क्यानाडा र मेक्सिको मिलेर गर्न लागेको हो. 3 देशमा हुन्छ र अब त्यहाँ चाहिँ फेरि गर्मी ठाउँ पर्यो होइन. र यो गर्मी ठाउँमा चाहिँ तापक्रम एकदमै धेरै हुनसक्छ. यहाँनिरको तापक्रम भनेको दिउँसोको समयमा 30 डिग्री हुन्छ भने 40 डिग्री सेल्सियससम्म पनि यो तापक्रम बढ्न सक्छ यो टाइममा चाहिँ ती ठाउँहरूमा. अब टेम्परेचरले चाहिँ 32 डिग्री, यो ट्रपिकल एयर टेम्परेचर चाहिँ 32 डिग्री सेल्सियस छ भने चाहिँ त्यसले चाहिँ तातो हावा आउँदाखेरि चाहिँ त्यसले 43 डिग्री सेल्सियससम्मको तापक्रम त्यो फिल गराउन सक्छ कि. यो मायामीको कुरा गर्नुपर्दाखेरि लेट्स से एउटा एक्जाम्पल होइन. र यो तापक्रममा फुटबल खेलाडीहरूले खेल्नुपर्ने हुन्छ. हुन त खेल चाहिँ अलि साँझको समयमा अथवा लेट आफ्टरनुनमा यो आयोजना यो गरिएको छ, टाइम टेबलहरू त्यस्तो छ. तर पनि त्यो गर्मी त हुन्छ नि त होइन. त्यसले गर्दाखेरि विशेष गरिकन अब चिसोबाट जाने खेलाडीहरू हाम्रो खेलाडीहरूलाई अलिकति साह्रो गाह्रो पर्न सक्छ होइन. तर पनि त्यसको लागि चाहिँ यो कुलिङ ब्रेक राखिएको रहेछ कि अहिले. र कुलिङ ब्रेक चाहिँ 3 मिनट हाम्रो हरेक यो गेमको बिचमा चाहिँ ब्रेकमा चाहिँ त्यसरी चाहिँ कुलिङ पिरियड खेलाडीहरूको लागि यो म्यान्डेटरी गरिएको छ कुलिङ ब्रेक चाहिँ. र यो खेलाडीहरूको वेलफेयरको लागि होइन, उनीहरूको लागि चाहिँ यो यसरी राखिएको छ. यो गर्मी ठाउँ भएको कारणले गर्दाखेरि 6 सहरहरूले चाहिँ यसपालिको वर्ल्ड कप होस्ट गर्दैछन्, मायामी, ह्युस्टन, डालास होइन, अनि यस्तै गरिकन क्यानस सिटी, मोन्टेरे, एटलान्टा, यी सिटीहरूले चाहिँ अब जहाँ चाहिँ कम्तीमा पनि 32 डिग्री सेल्सियसको तापक्रम हुन्छ आफ्टरनुनमा. एनिवे त्यो छ. र अब त्यसमा फेरि तापक्रम त त्यो छँदैन छ अझ. त्यसमा पनि फेरि थन्डर स्टर्म होइन, मेघ गर्जनसहित त्यो चट्टाङ पर्ने पानी पर्छ, त्यतातिर चट्टाङ पर्ने सम्भावना धेरै हुन्छ यो गर्मीमा. वाइल्ड फायर पनि हुन्छ होइन, आग लागि पनि हुनसक्ने सम्भावना. अनि हावाको त्यो क्वालिटी, त्यसको क्वालिटी पनि
गुण हावाको गुणस्तर पनि कम हुने सम्भावना होइन हेभी हुन्छ कि त्यतिखेर चाहिँ एनिवे त्यस्तो त्यस्तो सिचुएसनमा यसपालिको गेम चाहिँ हुँदैछ। जस तपाईँहरू अब कता कता गएर हेर्नुहुन्छ कसरी हेर्नुहुन्छ त्यो प्लान गरिसक्नु भएको होला, उतैतिर जाने सबैले टिकट पनि कतिले चाहिँ लिइ पनि सक्नु होला होइन सक्नु भएको छ होला र यो चाहिँ छ अहिले चाहिँ धेरैको ध्यान त्यतातिर पनि गइरहेको छ कि यो मौसमको कुरा गर्नुपर्दाखेरि त्यहाँ जस्तो अब हाम्रो यहाँको स्कटल्यान्डको ग्रुपको चाहिँ ग्रुप सीको गेम चाहिँ ब्राजिलको विरुद्ध मायामीमा हुन्छ है यो एक्जाम्पलको रूपमा चाहिँ किक अफ टाइम चाहिँ साँझ 6 बजे छ हुन चाहिँ सो टाइमिङको कुरा गर्नुपर्दा त्यसरी मिलाइएको छ। एनिवे यो मौसमको कुरा सँगसँगै वर्ल्ड कपको पनि कुरा आयो मौसम निकै त्यहाँनिर मौसमविदहरूले चाहिँ अब कस्तो हुन्छ के हुन्छ कसरी हामीले यसलाई आयोजना गर्ने हो गर्मीमा कसरी खेलाडीहरूलाई सुविधा पुर्याउने हो अनि दर्शकहरूलाई कसरी ह्यान्डल गर्ने हो त्यो सबै होमवर्क भइरहेको छ कि त्यसैले गर्दाखेरि मौसमको कुरा जोडेर ल्याएँ मैले। अब यहाँको मौसम चिसो छ भोलिसम्म होइन अब त्यसपछि शनिबार आइतबारदेखि अलिकति तापक्रम बढ्दै जान्छ र नेक्स्ट विक त मजाले हामी फेरि 22 डिग्री सेल्सियस म्याक्सिमम् त्यो टेम्परेचरमा पुग्छौँ 22 डिग्री सेल्सियससम्म पुग्न सक्छ एकदम पर्फेक्ट टेम्परेचर हुनेछ नेक्स्ट विक चाहिँ अब यो साल यो समय अहिले यो यो समयमा चाहिँ अलिअलि यो चिसो धेरै चिसो छैन अलिअलि खप्न सकिन्छ होइन खप्न सकिने जस्तो छ। आज बिहिबार अब सुरुमा इङ्ल्यान्ड वेल्समा अलिअलि बिचबिचमा घाम लागे पनि इङ्ल्यान्डमा विशेष दिउँसो पुरै बादल लाग्छ र पानी पनि ठाउँ ठाउँमा परिरहन्छ कि आज अहिले पनि परिरहेको छ उत्तरी हावा निरन्तर चलिरहेको छ कतिपय ठाउँमा मेघगर्जनसहित पानी पनि पर्छ दिउँसोको समयमा हावा पनि त्यस्तै होइन उत्तरी हावा चिसो बनाउँछ अझै हावाको गति अलि बढी नै हुन्छ 22-40 माइल प्रति घन्टाको गतिसम्म हुनसक्छ है माथि स्कटल्यान्डमा अलि बढी 26-40 माइल प्रति घन्टाको गतिमा माथि नर्दर्न आयरल्यान्डतिर 38 माइल प्रति घन्टाको गतिमा होइन यस्तै यो इङ्ल्यान्ड वरपर साउथ इस्ट इलाकामा 25 माइल प्रति घन्टाको गतिमा हावा चल्न सक्छ र आज मिश्रित हुन्छ मौसम पुरै पानी पर्ने बादल लाग्ने अलिअलि कहीँ कतै घाम पनि लाग्ने र तापक्रम भनेको लन्डन एरियामा 13 डिग्री सेल्सियस हुन्छ आज बेलफास्ट लन्डन लिभरपुलतिर 13 डिग्रीमा झर्छ है निकै चिसो अनुभव हुन्छ हामीलाई र कार्डिफतिर मात्रै अलि 14 हो उता ग्लास्गोतिर पनि 14 अन्यथा अझै माथि जाने भने 10 डिग्री सेल्सियस र यो छ र आजको तापक्रम। भोलि फ्राइडे चाहिँ घाम लाग्छ यो स्कटल्यान्डमा अनि वेल्समा अलिअलि इङ्ल्यान्डको मध्य भूभागतिर पनि तर अरू ठाउँमा बादल लागेको हुन्छ साउथ इस्ट इलाकामा पनि पानी पर्छ इस्ट एङ्ग्लियातिर पनि अलिअलि नर्दर्न आयरल्यान्डतिर बादल लाग्छ धेरै ठाउँमा सुक्खा हुन्छ है भोलि चाहिँ यो साउथ इस्ट इलाका र यो अलिकति नर्थ इस्ट इलाका हल एरियातिर मात्रै हो पानी पर्ने अरू ठाउँमा चाहिँ सुक्खा नै हुन्छ घाम बादल स्थिति हुन्छ र फ्राइडे भोलि शुक्रबार 14 डिग्री सेल्सियस नै हुन्छ तापक्रम म्याक्सिमम् भनेको मिनिमम भनेको 10 डिग्री माथि स्कटल्यान्डतिर हो एबरडिनतिर चाहिँ 10 डिग्री सेल्सियसको तापक्रम हुन्छ। हजुर यो अब भोलिसम्मको कुरा गरेँ तापक्रमको कुरा निकै लामो गऱ्यौँ हामीले यो मौसमको शनिबार सुरुमा घाम लागे पनि इङ्ल्यान्डमा पछि फेरि बादल बढ्दै जान्छ धेरै ठाउँमा बादलै लाग्छ नर्दर्न आयरल्यान्डतिर त झन् निकै बाक्लो पानी पनि पर्छ यो पर्सि शनिबारको कुरा भयो। अब मौसमको चर्चा यति नै गरौँ र गीत सुनौ निशान भट्टराई र एलिना चौहानले गाउनु भएको गीत यहाँहरूको लागि राख्दैछु एन्जोय गर्नुहोस्

साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको

पुष्कल शर्मा अनि रचना रिमालले गाउनु भएको गीत हो यो. अब एकछिनमा चाहिँ हाम्रो खड्का गुरुङ मामाले रोजिदिनु भएको गीत हामी सुन्छौँ है, अर्को एउटा लोकभाका. बिहानको 7:26 गएको छ यो बेलामा समय, अहिले यहाँको स्थानीय समय बिहानको समय छ. नेपालमा दिउँसोको 12:11 गएछ अहिले, अनि ब्रुनाई र हङकङतिर 2:26 गएको छ. अब आजको क्यालेन्डर एकचोटि फेरि पनि हेरौँ. आज विक्रम सम्बत 2083 साल.

बैशाख महिनाको 31 गते, आज बैशाख महिनाको अन्तिम दिन, बिहिबारको दिन पर्यो। तदनुसार आज 14 मे सन् 2026 दिन हो। अङ्ग्रेजी क्यालेन्डर हेर्दाखेरि हजुर आज 14 मे र आजको दिनको यो वैदेशिक विनिमय दर हेर्नु पर्दाखेरि आज पाउन्ड स्टर्लिङ एकको खरिद दर 206 रुपियाँ 44 पैसा छ, बिक्री दर 207 रुपियाँ 25 पैसा। पाउन्ड स्टर्लिङ एकको खरिद दर फेरि एकचोटि 206 रुपियाँ 44 पैसा, बिक्री दर 207 रुपियाँ 25 पैसा छ। अनि सुन र चाँदीको मूल्य, आज प्रति तोला सुनको मूल्य 3,2,500 रुपियाँ, 3,2,500 रुपियाँ प्रति तोला सुनको मूल्य छ भने चाँदी प्रति तोलाको मूल्य 5,745 रुपियाँ, 5,745 रुपियाँ प्रति तोला चाँदीको मूल्य आज कायम भएको छ र नेपाल सुन चाँदी व्यवसायी महासङ्घले तोकेको यो सुन र चाँदीको मूल्य भयो। अब यहाँ बेलायतको कुरा गर्नुपर्दाखेरि चाहिँ सुन र चाँदीको त होइन, तर आज जिडिपीको यो रेट कति छ भनेर निस्केको रहेछ। छ भन्दा पनि अब पहिलो क्वार्टरको यो रिपोर्ट आएको हो र यो चाहिँ मार्चसम्मको, भनौँ न जनवरीदेखि मार्चसम्मको ग्रस डोमेस्टिक प्रडक्ट अर्थात् जिडिपीको रेट चाहिँ बढेको रहेछ। बढेको भन्दा पनि अहिले 0.6% अहिले आयो होइन, र कायम भयो। कायम भन्दाखेरि पनि मार्च महिनाको चाहिँ त्यो हो, फेब्रुअरीको हेर्दाखेरि चाहिँ अलि अगाडिको हेर्दाखेरि चाहिँ यो जनवरीमा अलिक धेरै, त्यसपछि यो फेब्रुअरीमा अलिक कम भएको होइन, फेब्रुअरीमा 0.1%, त्यसपछि अहिले चाहिँ मार्चमा चाहिँ 0.6% राम्रै आएको छ भन्नु पर्यो। एक्सपेक्टेड त अलिक थोरै नै थियो, माइनसमा पुग्छ कि क्या हो, उता इरान र यो इरान र अमेरिकाको युद्धले गर्दाखेरि उतातिरको मिडल इस्टको कारणले गर्दाखेरि चाहिँ यो घट्छ होला यहाँ भन्ने भइरहेको थियो, तर मार्चमा चाहिँ मार्चको अहिले राम्रै आएको छ होइन। तर पनि यो अब आगामी दिनमा के हुन्छ, अप्रेल मे जुन अझै आउनु बाँकी छ सेकेन्ड क्वार्टर होइन, अब त्यसले के निर्धारण गर्छ त्यो हेर्न बाँकी नै छ। र यो ग्रस डोमेस्टिक प्रडक्ट अर्थात् जिडिपी भनेको चाहिँ अब कुल घरेलु उत्पादन हो, आर्थिक उत्पादन मूल्य, यो राज्यकै घरेलु उत्पादन हो र यसमा चाहिँ एउटा निश्चित अवधिभित्र चाहिँ एउटा देशको सिमानाभित्र कति यो उत्पादन भयो होइन, त्यो अन्तिम उत्पादित वस्तु र अन्तिम त्यो सेवा, जति हामीले त्यहाँनिर सेवा प्रयोग गऱ्यौँ र उत्पादित वस्तु, त्यसको कुल मौद्रिक मूल्य निकालिन्छ कि, र यसले चाहिँ अब देशको अर्थव्यवस्थाको चाहिँ स्थिति कस्तो छ होइन, वृद्धि दर कस्तो भइरहेको छ, उत्पादनको स्तर कस्तो भयो भनेर यसले नाप्ने काम गर्छ कि, मापन पनि गर्छ। जिडिपी रेट जति बढ्दै गयो त्यति देशको आर्थिक स्थिति राम्रो भएको भन्ने चाहिँ बुझिन्छ। र अहिले मार्च महिनाको त राम्रै छ बेलायतको होइन, एक्सपेक्ट गरेको भन्दा बढी छ, एक्सपेक्ट त कम हो एक्सपेक्टेड, तर पनि अब अगाडि चाहिँ के हुन्छ त्यो हेर्न बाँकी नै रहेको छ। अब फेरि गीत सुनाऊ आउनुहोस् अनि त्यसपछि राशिफल सुन्नुपर्छ। हाम्रो खर्क गुरुङ मामाले यहाँहरू सबैलाई रोजिदिनु भएको गीत छ, अर्जुन सापकोटा मिठु चेपाङ साथीहरूले गाउनु भएको गीत, नेत्र हरियाल पनि हुनुहुन्छ हजुर, उहाँहरूको सर्वोत्तम गीत अब हामी सुनाऊ।

अलर्सट निवासी खर्क गुरुङ मामालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ यो मिठो गीतको लागि, उहाँले नै रोज दिनुभएको। अब राशिफल सुन्नुपर्छ, राशिफल सुरु गरौँ। आउनुहोस्, सधैँ यही धुनसँगै हामी गरिरहेका हुन्छौँ, भनिरहेका हुन्छौँ, त्यसैले गर्दाखेरि अब यतातिर ध्यान दिउँ एकैछिन। सबभन्दा पहिले मेष राशि, आज घर परिवारको काममा समय बित्नेछ मेष राशिको। मन अलि संवेदनशील बन्ने सङ्केत देखिन्छ, काममा धैर्य राख्नु राम्रो हुनेछ, नजिकका व्यक्तिको साथले अलि राहत मिल्ला। वृश्चिक राशिको भने कुराकानीबाट राम्रो अवसर प्राप्त हुन सक्छ, साथीभाइसँग भेटघाट रमाइलो रहला, छोटो यात्रा हुन सक्ने सङ्केत छ, नयाँ जानकारीले फाइदा पनि दिन सक्छ। मिथुन राशि, धन सम्बन्धी विषयमा सोच अलि बढ्ला, खर्च भन्दा पनि बचतमा ध्यान दिनु राम्रो हुनेछ, परिवारसँग समय बित्दा मन खुसी रहनेछ, काममा सामान्य प्रगति होला। कर्कट राशिलाई भने आज चन्द्रमाको प्रभावले आत्मविश्वास बढ्नेछ, मनमा उत्साह जाग्नेछ, आफूले चाहेको काम अघि बढाउन सकिएला, परिवारको साथले खुसी पनि मिल्नेछ। सिंह राशि, आज आरामको आवश्यकता महसुस हुन सक्छ, धेरै सोच्दा मन थाक्न सक्छ, शान्त वातावरणले फाइदा देला र आज गोप्य कुरा धेरै साझा नगर्नु राम्रो होला। साथीभाइको सहयोगबाट लाभ मिल्नेछ कन्या राशिलाई भने, हजुर कन्या राशिको आज नयाँ योजना बन्ने सङ्केत देखिन्छ, समूहमा काम गर्दा राम्रो परिणाम आउन सक्छ, मन पनि रमाइलो रहला। तुला राशिको भने आज काममा जिम्मेवारी बढ्न सक्छ, आफ्नो मेहनतको राम्रो प्रतिफल प्राप्त होला, वरिष्ठ व्यक्तिबाट सहयोग मिल्ने सङ्केत छ, धैर्य राख्दा सफलता पनि मिल्ला। वृश्चिक राशिलाई भाग्यले साथ दिनेछ, नयाँ कुरा सिक्ने अवसर मिल्नेछ, यात्राको सम्भावना देखिन्छ र सकारात्मक सोचले काम सजिलो होला। धनु राशि, धनको विषयमा सजग रहनु आवश्यक हुनेछ, अरूको कुरामा धेरै भर नपर्नु होला, स्वास्थ्यमा ध्यान दिनु राम्रो हुनेछ, धैर्यले समस्या सहज बनाउला। मकर राशिको भने आज सम्बन्धमा मिठास बढ्ने सङ्केत छ, सहकार्यबाट राम्रो उपलब्धि मिल्न सक्छ, दाम्पत्य जीवन सुखद रहला। कुम्भ राशि, दैनिक काममा व्यस्तता बढ्न सक्छ, शरीरमा थकान महसुस हुन सक्छ, समय मिलाएर काम गर्दा सहज हुनेछ, मेहनतले राम्रो परिणाम ल्याउनेछ। अन्तमा मीन राशि, मन रमाइलो र हलुका रहनेछ, सृजनात्मक काममा रुचि बढ्ला, प्रेम सम्बन्धमा नजिकिने अवसर मिल्नेछ, नयाँ योजना बनाउन सकिनेछ। राशिफल यहीसम्म आएर समाप्त भयो। हाम्रो पात्रबाट हामीले राशिफल राखिसकेपछि अब सुन्नुपर्छ यो गीत, जुन गीत गाउँदै हुनुहुन्छ तृष्णा गुरुङ।

0: BFBS
1: BFBS
0: Gorkha Radio
2: तिमी अनलाइन मा हो
3: अ हो
2: के गर्दै गरेको
3: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू लेखेँ अनि अचानक सोचे कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर
2: ए ल ल हुन्छ हुन्छ
4: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन् तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ

0: समय बिहानको 7:48 गएको छ. प्रमोद खरेल अनि ऱ्यापर राजा साथीहरूले गाउनु भएको गीत थियो यो. अब एकछिनमा केआर सिंह लिम्बू, सागर लामी छाने उहाँहरूलाई सुन्छौँ. मन पराउनु हुनेछ त्यो गीत पनि. अहिले चाहिँ प्रश्न सुन्ने बेला भएको छ. यो साताको लागि राखिएको प्रश्न, अब यसको धेरै समय छैन, भोलिसम्म मात्रै हो. भोलि बिहान 8 उत्तर पठाइसक्नुपर्छ यहाँहरूले, अनि 9 अगाडि चाहिँ छिनोफाँडो हुनेछ र लकी विनर को हुनुहुन्छ उहाँको नाम एनाउन्स गरेर मात्रै भोलि 9 अगाडि छुट्टिनेछु विकेन्डको लागि. हजुर, 2 लागि छुट्टिन्छौँ. र तपाईँको विकेन्ड कस्तो छ, के गर्दै हुनुहुन्छ विकेन्डमा? हामी कहाँ केही सूचना त छन् तपाईँको, तर आफ्नो पर्सनल तपाईँहरूको सानो सानो ग्रुपमा हुने त झन् धेरै नै हुन्छ होइन? र हाम्रो पनि छ, 2 नै त्यस्तै छ भन्नु पऱ्यो. हजुर, शनिबार पनि आइतबार पनि 2 हामी व्यस्त छौँ भन्नु पऱ्यो, हाम्रो बिएफबिएस फ्यामिली पनि. र यो 2 त्यसपछि अब त यस्तो शनिबार आइतबार त हरेक दिन व्यस्त हुने बेला भइसक्यो होइन? अब नेक्स्ट विक फेरि त्यस्तै बिजी होइन, त्यस्तै छ. अब यस यो हप्ता हामी 2 बिजी कार्यक्रम छ, नेक्स्ट विक पनि त्यस्तै फेरि होइन. अब साकेला गोर्खा कप लगत्तै आउँदैछ त नेक्स्ट विक फेरि, त्यसको लागि सबैजना त्यतैतिर ध्यान हुन्छ होइन. फेरि ब्याङ्क होलिडे पनि सँगै जोडिएर आएको छ नेक्स्ट विक चाहिँ. सो लङ ब्याङ्क होलिडे, गोर्खा कप, साकेला गएर मनाउने हो सबैजनाले होइन. अब यस्तै अरू पनि छन् है, म कार्यक्रम सम्बन्धी जानकारी राख्नेछु एकछिनमा. तर अहिले चाहिँ यो प्रश्न यसपालिको प्रश्नको प्रश्नलाई एकचोटि सुनाऊ.
1: एउटा कागजको पानामा गोलो आकारको घेरा बनाउनुहोस् र भन्नुहोस् उक्त गोलाकारको कतिवटा साइड हुन्छन्?
0: हजुर, यहाँहरूले भन्नुपर्छ त्यो गोलाकारको कतिवटा साइड हुन्छ बनाएर हेरेर, अनि त्यसपछि भन्नु होला. र त्यो साइड के हो त्यो पनि यसो जानकारी गराउनु होला है त. प्रश्न यही नै हो, सिम्पल. फेरि एकचोटि राखिदिउँ, एकचोटि सुन्न चाहनुहुन्छ भने.
1: एउटा कागजको पानामा गोलो आकारको घेरा बनाउनुहोस् र भन्नुहोस् उक्त गोलाकारको कतिवटा साइड हुन्छन्?
0: अनि त्यो साइड के हुन् त्यो पनि भन्ने होला. हजुर, अब भोलि बिहान 8 यो साताको प्रश्न यही नै हो. लकी विनरको नाम भोलि एनाउन्स हुन्छ बिहान 9 अगाडि, एज युजल यहाँहरूलाई थाहा छँदैछ. र विनरले चाहिँ पाउनुहुन्छ बिएफबिएसको चिन्ह भएको पुरस्कार. हजुर, र सानो सानो पुरस्कारहरू छ कि त्यहाँभित्र, मिठाई पनि हुन्छ है. हजुर, हामीलाई यस्तो मजाको यस्तो मिठो मिठाई छ कि, सानो सानो क्युट क्युट भाँडामा राखिएको त्यो मिठाई पनि छ, स्विट पनि मन पराउनुहुन्छ सायद केटाकेटीले, अझै मन पराउँछन् के केटाकेटी भन्नु, आफैलाई मनपर्छ होइन, खाँदा खाँदा भइसक्यो यहाँ. एनिवे, हजुर त्यो पनि छ, सबै हामी हालेर पठाइदिन्छौँ. अब को हुनुहुन्छ लकी विनर, त्यो कसले पाउनुहुन्छ त्यो लिटल सानो गुडी ब्याग, त्यो चाहिँ अब भोलि नै थाहा हुन्छ. गीत सुनाउनुहोस् फेरि एकचोटि, केआर सिंह लिम्बू साथीहरू गाउँदै हुनुहुन्छ.

यस, केहर सिंह अनि साथीहरूले गाउनु भएको गीत थियो यो. अब एउटा फेरि छोटो तपाईँलाई एकदमै जोसले भरिएको गीत सुनाउँदै नाच्न रेडी हुनुहुन्छ भने हजुर रेडी रहनु होला. त्यो सुनाउँदै म समाचारतिरलाई जान्छु. यहाँहरूलाई प्रश्न यहाँहरूले सुनिसक्नु भएको छ र आज 8 बजेको पछिको समयमा चाहिँ एउटा सरप्राइज छ है, सरप्राइज कुराकानी संवाद अनि त्यसपछि त्यो हाम्रो प्रोमोको जस्तो एक्ज्याक्टली त्यो त्यही शैलीमा हामीले यो कुराकानी पनि गर्छौँ अनि अन्डाको कुरा पनि गर्छौँ. यो अस्तिदेखि अन्डा कुरा तन्केर यहाँ आजसम्म आइरहेको छ है, र 8 बजी पछिको समयमा सुन्नुहुनेछ है, त नभुल्नु होला है. एकदम एकदम तपाईँकै हितैसी मित्र हजुर यहाँ आउनु भएको छ कि, हाम्रो तपाईँ मध्ये नै एकजना, तपाईँहरूको लागि नै सरप्राइज छ है, यो एकदम सरप्राइज प्याकेज हो. त्यसैले गर्दाखेरि मैले केही भनेको छुइनँ, सुन्न नभुल्नु होला. तपाईँकै लागि नै हो, तपाईँहरूले जो जतिले हामीलाई मेसेज पठाउनुहुन्छ, सुन्नुहुन्छ होइन, र अझै धेरै मेसेज पठाउनु हो भने यहाँहरू मध्ये नै एकजनासँग सरप्राइज भेट भएको थियो कि. त्यसैले गर्दाखेरि यो एकदम सरप्राइजिङ हो, नछुटाउनु होला भन्न चाहन्छु. तपाईँहरूमध्ये को यहाँ आउनुभयो? हजुर, अहिले एकछिनमा सुनाउनेछु है त, मैले सरप्राइज नै राखेँ यसलाई. हजुर, अब त्यो नेक्स्ट आवरमा हुन्छ, तपाईँहरूको कार्यक्रम सम्बन्धी चर्चा पनि गरौँला. मेसेजहरू पनि धेरै आएका छन् यहाँहरूको, मेसेजहरू अब यो आउने दिनको छन्. र आज चाहिँ आज बिहिबार, अहिले 10 बजेदेखि, बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म चाहिँ एउटा प्रोग्राम अस्तिदेखि भनिरहेको थिएँ, ब्रिटिस फोर्सेस रिसेटलमेन्ट सर्भिसको इम्प्लोइमेन्ट फेयर हुँदैछ यो अर्लोसेट ग्यारिजन स्पोर्ट्स सेन्टरमा. त्यहाँ भूपू गोर्खाहरू यस बारेमा बुझ्नको लागि जान सक्नुहुन्छ, रोजगारी सम्बन्धी होइन, विभिन्न इम्प्लो ठाउँबाट इम्प्लोयरहरू रोजगारदाताहरू आउँछन्, सो तपाईँहरूले त्यहाँ जान्न बुझ्न सक्नुहुन्छ. र त्यहाँ भान्जा भान्जीहरू पनि जान सक्नुहुन्छ भन्ने कुराको मेसेज यहाँ आएको छ, सो जान नभुल्नु होला. राम गलामीज्यूलाई सम्पर्क गर्नुहोला यसो जान चाहनुहुन्छ एटेन्डेन्सको लागि. 0772764436 उहाँको नम्बर रहेको छ. अब गीत सुनाऊ अनि समाचारतिर लागौँ.

0: The Lion Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bonhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: सभामुख डोल प्रसाद अर्यालले रासोपा सांसद गणेश पराजुलीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाइदिनु भएको छ। आजको बैठकको सुरुमै सभामुख अर्यालले संसदको मर्यादा विपरीत देखिएको भन्दै पराजुलीले बोलेका शब्द उल्लेख गर्दै हटाएको सुनाउनु भयो।
4: माननीय सदस्य गणेश पराजुलीले बोल्ने क्रममा प्रयोग गर्नुभएको भरौटेहरू र यहाँ लुगा लगाएर पनि नाङ्गै हिँडे जस्तो गरी भन्ने शब्दहरू सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु। अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरू कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने।
3: अर्यालले संसदमा आज शून्य र विशेष समय नराखेको जानकारी दिनुभएको छ। यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुल्ला भएको छ। सगरमाथा आधार शिविरदेखि शिखरसम्म डोरी टाँगिएसँगै आरोहण मार्ग खुल्ला भएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुष 2 गते सगरमाथा, लोत्से र नोप्से हिमालको आरोहण मार्ग व्यवस्थापनका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति र पर्वतीय सहयोग संघ नेपाललाई डोरी टाँग्ने जिम्मेवारी दिएको थियो। डोरी टाँग्न आधार शिविरदेखि क्याम्प 2 सम्म 8 जना आइसफल डाक्टर तथा क्याम्प 2 देखि चुसुरोसम्म 11 जना पथ प्रदर्शक संलग्न रहेका विभागले जनाएको छ। सरकारले नयाँ मन्त्रालय गठनमा माग सम्बोधन नगरेको भन्दै सांसद महावीर पुनले खुसी व्यक्त गर्नुभएको छ। सरकारले मन्त्रालय संख्या घटाउने क्रममा विज्ञान प्रविधि अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय बनाउने निर्णय गरेको छ। यही वैशाखको 2 हप्ता प्रधानमन्त्रीलाई लेखेको पत्र सार्वजनिक गर्दै पुनले नेपाल धनी हुन नसक्नुमा नवप्रवर्तनमा काम गर्न नसक्नु हो भन्नुभएको छ। विदेशबाट सामान आयात गर्ने तर निर्यात गर्न नसक्दा व्यापार घाटा बढेको भन्दै पुनले पत्र लेख्नु भएको थियो। यसअघि हिजो बसेको मन्त्री परिषद बैठकले शिक्षा मन्त्रालयमा रहेको विज्ञान प्रविधि समेत समेटेर नयाँ मन्त्रालय बनाउने निर्णय गरेको छ। बैठकले केही नयाँ नियम लगाउने निर्णय समेत गरेको संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जानकारी दिनुभयो।
5: विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश 2079 संशोधन स्वीकृत गर्ने, सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभाका सदस्य माननीय सुशील खड्का बागलुङ र माननीय योगेश गौचन थकाली मुस्ताङलाई मनोनयन गर्ने, त्यसै गरी भूमि सम्बन्धी 21 संशोधन नियमहरू 2083 स्वीकृत गर्ने।
3: नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कले स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा कानुन अनुसार नै काम गरेको अडान राखेको छ। लिलामी प्रकरणमा प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरिएपछि ब्याङ्कले निक्षेपकर्ताको रकम जोगाउन ऋण तिर्न नसक्ने कम्पनीका सम्पत्ति बेचिदिएको स्पष्ट पारेको हो। यस सम्बन्धी कागजात अनुसन्धानका लागि सरकारी निकायमा बुझाउन तयार रहेको पनि ब्याङ्कले जनाएको छ। ब्याङ्कले सो कम्पनीको 4.60 अर्ब सम्पत्ति बेचिदिएको थियो। सो कम्पनीले विद्युत घरबाट लगायत तिर्न 38 करोड रोक्का गरिएको र तिर्दै गइने पनि ब्याङ्कले जनाएको छ। जुम्लाको तिला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना पालिका घोषणा गरिएको छ।
6: गाउँपालिकाले स्वास्थ्य शाखा र महिला स्वास्थ्य स्वयंसेविकाको सक्रियतामा सबै वडाका बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार खोप पूरा गराएको हो। गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हर्कबहादुर राउतका अनुसार गाउँपालिकाका 9 वटै वडाका 16 देखि 23 महिनासम्मका 203 बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप पाएको सुनिश्चित गरिएकाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको हो। साथै जन्मेदेखि 15 महिनासम्मका 188 बालबालिकाले पनि सबै खोप प्राप्त गरेका छन्।
3: आफ्नै पार्टीका सदस्यहरूले हटाउन खोजे पनि ब्रिटिस प्रधानमन्त्री सर कियर स्टारमरले अब गर्ने कामका सूची प्रस्तुत गर्नुभएको छ। स्वास्थ्य मन्त्री वेस स्ट्रेटिङले पदबाट राजीनामा दिएर स्टारमरलाई चुनौती दिने खबर आएका छन्। तर प्रधानमन्त्री स्टारमरले संसदमा लेबर पार्टीकै सदस्यबाट चलाइएको प्रयासलाई हास्यास्पद भन्नुभएको छ। यातायात मन्त्री हैदी अलेक्जेन्डरले कमजोर चुनावी नतिजाका बावजुद लेबरको टिम प्रभावकारी हुनुपर्ने बेला हो भन्नुभएको छ।
2: There's no leadership challenge at the moment. There are some basic facts of the matter where if you look at the number of members of parliament who have come out and publicly supported him, that's larger than the number of people who said that they have had concern.
3: Namaskar.
7: Yo, BFBS, Gorkha Radio.

नमस्ते, गुड मर्निङ, वेलकम ब्याक. बिहानको 8:10 गएको छ. हामीले स्वप्निल शर्मा अनि जोन राईले गाउनुभएको गीत सुनिरहेका थियौँ. आशा गर्छु मन पराउनु भयो, यो गीत इन्जोय गर्नुभयो. अब आजको पत्र पत्रिकाका हेडलाइनहरू छन् र सरप्राइज कुराकानी छ. एकछिनमा भनेको छु मैले, सरप्राइज कुराकानी तपाईँहरू मध्येकै एकजनासँग भएको छ. हजुर, कोसँग त भन्ने कुरा चाहिँ म एकैछिनमा रिभिल गरिहाल्छु. पहिले पत्र पत्रिकाका हेडलाइनहरू हेरौँ होइन, अनि गीत पनि सुनौँ एकछिन केही, अनि त्यसपछि आजको हाम्रो स्पेसल गेस्टसँगको कुराकानी हुनेछ. पत्र पत्रिकाका हेडलाइनहरूमा आज सबभन्दा धेरै हामीले यहीँ प्रधानमन्त्री सर केयर स्टार्मर र उहाँलाई च्यालेन्ज गर्नुहुने केही पार्टी भन्दा पनि आफ्नै पार्टीका मेम्बरहरूको तस्बिर हामी आज पत्रिकामा धेरै देख्न सक्छौँ. पत्रिकामा यो खबर हिजो अस्तिदेखि नै आइरहेको छ होइन, र यहाँ अहिले कस्तो भने लास्ट विक देखि नै यो आएको लिडरसिप च्यालेन्ज प्रधानमन्त्री सर केयर स्टार्मर सँगलाई चाहिँ अब चुनौती दिइरहेका छन् आफ्नै पार्टीका अन्य मन्त्रीहरूले, मन्त्री तथा सांसदहरूले. किन भन्दाखेरि अब लेबर पार्टीको रिजल्ट नतिजा राम्रो आएन स्थानीय चुनावमा, गएको स्थानीय चुनावमा. त्यसैले गर्दाखेरि नै यो कुरा भइरहेको छ. र यसमा अब आज चाहिँ विशेष गरिकन आजको दिनमा स्वास्थ्य मन्त्री वेस स्ट्रेटिङ उहाँले चाहिँ राजीनामा दिन सक्ने सम्भावनाका कुराहरू भइरहेका छन्. र यो किन भन्दाखेरि अब प्रधानमन्त्रीलाई च्यालेन्ज गर्न र उहाँ चाहिँ प्रधानमन्त्री हुनको लागि अहिले प्रधानमन्त्रीको विरुद्धमा उभिनको लागि सो उहाँले चाहिँ त्यसको लागि राजीनामा दिनुपर्ने हुन्छ. र राजीनामा दिएर अब झन्डै 81 लेबर सांसदहरूको सपोर्ट पनि उहाँले पाउनुपर्ने हुन्छ. यो चाहिँ अब पार्टीको नियमअनुसार चाहिँ यदि लिडरलाई कसैले कुनै लिडरलाई नेतालाई च्यालेन्ज गरिन्छ भने चाहिँ त्यसमा 81 सांसदहरूको सपोर्ट पाउनुपर्छ उहाँहरूले, अनि मात्रै बल्ल यो लिडरसिप प्रतियोगिताको लागि यो ट्रिगर हुन्छ भनौँ न, अगाडि बढ्न सकिन्छ. सो यो उहाँले पाउने सम्भावना त छ, तर पनि आज उहाँले क्विट गर्ने कतिखेर भन्ने कुरा त्यो चाहिँ समाचारमा आउन बाँकी छ. गर्ने भन्ने कुरा चाहिँ आइरहेको छ, गर्नुहुन्छ अरे भन्ने कुरा. र अब यदि उहाँले गर्नुभयो भने र पार्टी फेरि अर्को प्रधानमन्त्री खोज्नको लागि त्यतातिर लाग्न पर्ने भयो भने चाहिँ यसले निकै यो चाहिँ अलिकति देशमा चाहिँ केओस सृजना गर्न सक्छ यो लिडरसिप कन्टेस्टले भनेर प्रधानमन्त्रीले चाहिँ आफ्नो मिनिस्टरहरूलाई भन्नुभएको छ. र साथमा फेरि अर्थमन्त्री राचेल रिप्सले पनि त्यही भन्नुभएको छ. एनी कन्टेस्ट, कुनै पनि प्रतियोगिता, यो लिडरसिपको प्रतियोगिताले चाहिँ देशलाई फेरि अर्को केओस स्थितिमा, एकदमै कस्तो भने टेन्सनको स्थितिमा पुर्याउन सक्छ भन्ने कुरा चाहिँ उहाँले पनि गर्नुभएको रहेछ. र यो गर्दा गर्दै पनि अब त्यो हुन्छ भन्ने कुरा छ. आज स्वास्थ्य मन्त्रीले राजीनामा दिएर प्रधानमन्त्रीको च्यालेन्ज गर्ने, प्रधानमन्त्रीलाई च्यालेन्ज गर्ने होइन, र यो यदि गरियो भने चाहिँ, यदि यो हुने हो भने चाहिँ अब तिन यसले यदि प्रधानमन्त्री अरू हुने कुरा भयो भने, भनौँ न आजको यो घटना अगाडि बढ्यो भने चाहिँ तिन तरिकाले चाहिँ फाइट हुन्छ क्या त्यहाँनिर, थ्री वे फाइट हुन्छ यदि स्वास्थ्य मन्त्रीले राजीनामा दिएर प्रधानमन्त्रीको लागि उभिन खोज्नुभयो भने. त्यो चाहिँ यो स्वास्थ्य मन्त्री हालका स्वास्थ्य मन्त्री वेस्ट स्ट्रेटिङ र सर केयर स्टार्मर को एउटा भयो, अनि त्यसपछि अरू क्यान्डिडेटहरू पनि अगाडि आउँछन् फेरि, जो चाहिँ हुन सक्ने सम्भावना भएको क्यान्डिडेटहरू छन्. फेरि एन्डी बर्मन होइन, म्यान्चेस्टरबाट यता आउनु भएको छ, अनि एड मिलिमेन्ट एनर्जी सेक्रेटरी पनि हुनुहुन्छ, र यस्तै गरिकन फर्मर डेप्युटी प्राइम मिनिस्टर, पूर्व प्राइम मिनिस्टरको उपाध्यक्ष होइन, उप प्रधानमन्त्री उहाँ एन्जेलिना राइनर, हजुर, उहाँ पनि अहिले चाहिँ HMRC को
एचएमआरसीबाट क्लियर हुनुभएको छ कि उहाँले चाहिँ यो ट्याक्स एफेयर उहाँलाई ट्याक्स छल्न खोजेको भन्ने आरोप लागेको थियो र त्यो त्यहाँनिर उहाँको कुरा चलिरहेको थियो र अहिले चाहिँ उहाँ चाहिँ एचएमआरसीबाट यो ट्याक्सको लागि चाहिँ क्लियर पनि हुनुभएको रहेछ. त्यसैले गर्दाखेरि अब उहाँ पनि फेरि आउन सक्ने सम्भावना चाहिँ अगाडि रहेको छ. सो यो कुरा छ आज प्रसङ्ग पत्र पत्रिकामा धेरै नै. र फेरि यस्तै अर्को चाहिँ फेरि उता रिफर्म युकेका लिडर नाइजल फारजको तस्विर पनि हामी देख्न सक्छौँ. उहाँको बारेमा पनि अगाडि आएको छ यो न्युज. र यो कुरा चाहिँ के भन्दाखेरि के हो भन्दाखेरि चाहिँ उहाँले पनि पार्लियामेन्ट्री इन्भेस्टिगेसन मा उहाँ पनि पढ्नु भएको छ. झन्डै 5 मिलियन पाउन्ड बराबर को पैसाले गर्दाखेरि र यो पैसा यो रकम चाहिँ एकजना डोनरबाट आएको हो. उहाँलाई क्रिस्टो बिलियनियर क्रिस्टोफर हार्बन हुनुहुन्छ उहाँ उहाँले चाहिँ डोनेट गर्नुभएको रहेछ रिफर्म युकेलाई. र यो कसरी आयो र यो आएर पनि कस्तो भन्दाखेरि चाहिँ यसलाई चाहिँ रजिस्टर गर्न फेल भयो पार्लियामेन्टमा. संसदमा चाहिँ यो रजिस्टर गर्नुपर्ने हुन्छ. झन्डै 17 पेमेन्ट आएको रहेछ 1,00,000 पाउन्डभन्दा बढी एमाउन्टको रकमको 28 दिनभित्रमा. सो यो चाहिँ रजिस्टर गर्नुपर्थ्यो भन्ने कुरा चाहिँ भनिएको छ. र अहिले पार्लियामेन्ट्री स्ट्यान्डर्ड कमिसनरले चाहिँ यसको अनुसन्धान गरिरहनु भएको छ, सोधखोज गरिरहनु भएको छ. र उता रिफर्म युकेका नेतामा नाइजल फाराजले चाहिँ मैले केही रङ डुइङ गरेको छैन भनेर उहाँले भनिरहनु भएको छ. यो पनि प्रसङ्ग पत्र पत्रिकामा आएको छ भने अर्को चाहिँ प्रिन्सेस अफ वेल्सको तस्विर पनि हामी देख्न सक्छौँ. उहाँको पहिलो ट्रिप, उहाँ निकै लामो बिरामी हुनुभएपछि क्यान्सरबाट पीडित हुनुभएपछि सन्चो भएर रिकभरी भइसकेपछिको पहिलो उहाँको वैदेशिक यात्रा हो यो. इटालीमा जानुभयो र इटालीको 4 दिने उहाँको भिजिटमा चाहिँ उहाँले साना साना नानीहरूसँग 5 वर्षे नानीहरूसँग भेट्नु भएको रहेछ. निलो सुटमा हुनुहुन्छ उहाँ होइन र नानीहरूसँग कुराकानी गर्नुभयो उहाँले प्री स्कुलका नानीहरूसँग र उहाँले फ्रेन्च भाषा पनि बोल्नु भएछ. मलाई कट्रिना भन्नु भन्ने होइन र नाम पनि सोध्नु भएको रहेछ कि एउटा सानो नानीलाई इटालियनमा. र ती 5 वर्षीय बालिकाले चाहिँ उहाँ एकदमै राम्रो इटालियन बोल्नु हुँदो रहेछ भनेर भन्नुभयो. माफ गर्नुहोस् यो फ्रेन्च भाषा भने इटालियन भाषा. उहाँ इटाली जानुभएको फ्रान्स होइन र इटालीमा उहाँको यो भ्रमण पहिलो भ्रमण उहाँ यो 4 वर्ष पछि उहाँले यो कसरी बाहिर निस्किनु भएको छ. सो यो भ्रमणको तस्विरहरू पनि हामी देख्न सक्छौँ. र यस्तै गरिकन उतातिर फेरि प्रिन्स ह्यारी उहाँ ड्युक अफ ससेक्स होइन उहाँले केही भन्नुभएको रहेछ कि त्यो भन्नुभएको प्रसङ्ग पनि पत्र पत्रिकामा आइरहेको छ. उहाँको यस्तै उहाँको पनि यस्तै भ्रमणको क्रममा एउटा स्टेटमेन्ट निकाल्नु भएको रहेछ. उहाँले चाहिँ एउटा एसे होइन द न्यू स्टेटमेन्ट भन्ने र त्यसमा चाहिँ केही लेख्नु भएको छ जसमा चाहिँ उता एन्टिसेमिटिजम को बारेमा चाहिँ त्यो लेखिएको छ. र यसमा चाहिँ इजरायलको चाहिँ उहाँले अलिकति आलोचना गर्नुभएको छ. इजरायलले चाहिँ अब कुनै एकाउन्टेबिलिटी बिना नै यसरी वार युद्धमा होमिएको र अन्तर्राष्ट्रिय मानवीयताको यो कतिपय नियमहरू छन् त्यसलाई पनि कतिपय ठाउँमा उल्लङ्घन भएको भन्ने कुराहरू गरेको र यसै कारणले गर्दाखेरि यहाँ ब्रिटेनमा भएको कतिपय मानिसहरू होइन लाई अप्ठ्यारो परिरहेको उनीहरूको विरोध भइरहेको इत्यादि यतातिर यसको असर बेलायतमा पनि परिरहेको भन्ने कुरा उहाँले गर्नुभएको छ. सो यो पनि प्रसङ्ग आज पत्र पत्रिकामा उल्लेख छ. र अस्तै गरिकन अर्को चाहिँ हिजो हामीले यो वेट लस ज्याबको कुरा गरेका थियौँ. वेट लस तौल घटाउने इन्जेक्सन बजारमा जो पाइन्छ यहाँ बेलायतमा अलिक महँगो छ, अमेरिकातिर एकदम सस्तो, हप्तामा 1 लगाउने होइन, त्यो चाहिँ कतिलाई एनएचएसले रेकमेन्ड गरेको हुन्छ, कतिले प्राइभेटली गरिरहेका हुन्छन्। र अब यो ज्याबको सट्टामा चाहिँ पिल्स आउँदैछ, डेली पिल्स, सानो सुई लाउन नपर्ने औषधि खाइपुग्ने होइन, हो त्यो औषधिले वेट लस यो तौल घटाउन सक्ने कुराको आइरहेको थियो. अमेरिकामा त्यो ड्रगहरू अब आउँदै आइरहेको छ होइन, र यहाँ अब त्यस सम्बन्धी गरिएको अर्को अध्ययन पनि आएको छ. रिसर्चरहरूले अध्ययन अनुसन्धानकर्ताहरू जो चाहिँ युरोपियन कङ्ग्रेस अन ओबेसिटी यो
यसका अध्ययनकर्ताहरूले पब्लिस गरेको रहेछ यो लेख स्तानबुलमा भएका यो रिसर्चरहरूले गरेको यो कुरा अनुसार चाहिँ अनुसन्धान अनुसार वेट लस ज्याप लिने तौल घटाउने सुई लिने मानिसहरूले चाहिँ आफ्नो मांसपेशी र हड्डीमा पनि ध्यान दिनुपर्छ किन भन्दाखेरि त्यो मासु चाहिँ अब खान मन लाग्दैन होइन त्यो अब वेट घट्छ वेट घट्नको साथसाथमा फेरि मसल्स मांसपेशी र बोन हड्डीको पनि साइजहरू घट्दै जान्छ होइन सबै सबै थोक घट्दै गयो नि त यो बोसोभन्दा बोसोबाट बोसो पनि अलिअलि घट्ने बोसोबाट भन्दा बढी चाहिँ मसल र बोन घट्ने र यसबाट बढी चाहिँ हामीले एक्सर्साइजहरू गऱ्यो भने हामीले यसलाई अझै धेरै लुज गर्ने यो चाहिँ अझै धेरै घट्ने हुनाले चाहिँ खाना राम्रो खानु पर्यो होइन अनि स्ट्रेन्थ ट्रेनिङ पनि राम्रोसँग गर्नु पर्यो भन्ने कुरा चाहिँ यो अनुसन्धानले पत्ता लगाएको छ नत्र भने फेरि पछिल्लो एजमा गएर उमेर ढल्किँदै गएपछि लड्यो भने फ्र्याक्चरहरू हुने सम्भावना होइन ओस्टियोपोरोसिसहरू हुने ओल्ड एजमा गएर त्यो पछिल्लो समयमा चाहिँ बुढ्यौलीमा त्यो हुने सम्भावनाहरू बढ्छन् त्यसैले ध्यान दिनुपर्छ भन्ने कुराहरू आएको छ सो यो पनि एउटा पत्रिकाको हेडलाइन हो यति नै गरौँ आजको लागि अनि गीत सुनाऊ गाउँदै हुनुहुन्छ यो गीत स्वरूपराज आचार्य अनि रचना रिमाल अनि सरप्राइज कुराकानी तपाईँहरू मध्येबाट नै एकजनासँगको छ यही आउनु भएको स्टुडियोमा उहाँ र उहाँसँगको कुराकानी एकछिनमा हुन्छ कहीँ पनि नजानु होला।

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

0: आज एकदमै सरप्राइज म पनि भएको छु, तपाईँहरू पनि हुनुहुन्छ होला सायद. किन भन्दाखेरि चाहिँ हाम्रो धनु गुरुङ बहिनी जो जहिले पनि हामीलाई फानबोबाट लेखिरहनुहुन्छ, हरेक दिन मेसेज लेखिरहनुहुन्छ, उहाँ चाहिँ आज हाम्रो स्टुडियोमै आउनु भएको छ र एकदमै आज आफूलाई भाग्यशाली ठानेको छु कि मैले उहाँसँग आज कुराकानी गर्न पाइयो स्टुडियोमा, यो माइकमा एक एकवटा अगाडि होइन. र उहाँले मलाई दिनुभएको होमवर्क मैले गरिभ्याएको थिइनँ र अब गुरुआमा त यहीँ आइपुग्नु भएछ होमवर्क चेक गर्न उहाँ आउनु भएको छ. र यो होमवर्क अर्थात् गृह कार्य के सम्बन्धी हो भन्दाखेरि मैले अलिकति स्लाइड तपाईँलाई जानकारी त दिएको थिएँ. यो एउटा हाम्रो प्रोमो छ, तपाईँहरूले जानकारी एउटा लिनुहुन्छ यो संवाद. यो संवादको एक्ज्याक्टली त्यही संवाद शैलीमा नै उहाँले चाहिँ अन्डाको बारेमा मलाई लेखेर पठाउनु भएको थियो र त्यो चाहिँ म अब जोडी खोज्दैछु अनि हामी चाहिँ संवाद शैलीमा नै यसलाई प्रस्तुत गरौँला भनेर मैले चाहिँ त्यसलाई राखिरहेको थिएँ. हाम्रो धनु बहिनी चाहिँ उहाँ स्वयं यहाँ आउनु भएको छ, त्यसैले अब मैले यो संवादलाई बरु धनु बहिनी उहाँले नै उहाँकै आफ्नै सृजना हो त्यसैले गर्दाखेरि उहाँसँग नै बरु कुरा गरेर तपाईँसँग प्रस्तुत गर्ने भनेर उहाँलाई चाहिँ म निम्त्याइरहेको छु. धनु बहिनी वेलकम, नमस्ते.
1: थ्याङ्क यू दिदी, नमस्ते. आज नि हजुरहरू समक्ष यहाँ आउनु पाउँदा खुसी लाग्यो. कामबाट यता आइरहेको थिएँ अनि हजुरहरूलाई पनि किन त आइहालौ नभनौँ भनेर यसरी पपिन हुँदाखेरि तपाईँले पक्रिहाल्नु भयो होमवर्क गर्नुको लागि.
0: यो त झन् मेरो अभाग्य, हामी सबैको अभाग्य कि तपाईँले लेख्नु भएको यो स्क्रिप्ट चाहिँ तपाईँ र म मिलेर, जस्तो तपाईँले लेख्नु भएको मलाई भन्नुभएको, मैले तपाईँलाई भन्ने होइन, तपाईँले नाम पनि लेख्नु भएको छ यहाँ. सो यो चाहिँ भन्न पाउँदाखेरि खुसी लागेको छ र तपाईँ आउनुभयो, सेकेन्ड टाइम भेट हो होइन हाम्रो. यो तपाईँको यात्रा चाहिँ यहाँ यता आज केन्टमा परेछ है?
1: ज्यू दिदी, केन्टमा.
0: कहाँसम्म आउनु भएको थियो?
1: मेनिस्टोनसम्म दिदी, त्यहाँ आएको थिएँ.
0: अनि त्यहाँबाट सेतो घोडा कता राख्नु भएको छ?
1: सेतो घोडा पाक गइरहेछु दिदी.
0: धनु बहिनी अन्डा कति खानुहुन्छ? त्यहीँबाट सुरु गर्नु पर्यो आज.
1: अन्डा त दिनमा दुईटा त पाउँदा रे हो दिदी है, खान्छु नै. अन्त हजुरले अस्ति त्यही गएको हप्ता चाहिँ हजुरले भन्दाखेरि चाहिँ अनि मलाई त खास रमाइलो लागेर म त खास मैले हजुरलाई पठाइदिएको थिएँ यो संवाद कन्भर्सेसन होइन, हाम्रो श्रोता र हजुर भनेर. तपाईँले खुब मन पराउनु भएछ अनि हजुरले होमवर्क गर्छु गर्छु त भन्दै हुन्थ्यो होइन. अनि आज यता आएको बेलामा अनि पपिन हुँदाखेरि तपाईँले अब पक्रिहाल्नु भयो, अब होमवर्क सँगै गरौँ होला दिदी.
0: त्यही त तपाईँ अब तपाईँले लेख्नु भएको छ क्या सुरुमा होइन, यो चाहिँ हाम्रो श्रोतालाई जानकारी गराउँ. अन्डा सम्बन्धी लास्ट टाइम हामीले एकचोटि अन्डाको कुरा गरेका थियौँ होइन, अन्डा कसरी खाने, के कस्तो हुन्छ, कसरी त्यो बिग्रेको नबिग्रेको पत्ता लगाउने भन्ने कुरा गरेका थियौँ हो. यसै बारेमा चाहिँ हाम्रो धनु बहिनी एकदम क्रिएटिभ मान्छे, उहाँले चाहिँ लेखी पठाउनु भएको छ, यो स्क्रिप्टै बनाएर पठाइदिनु भएको छ. सो धनु बहिनी के सोध्नु खोज्नु भएको थियो? लु
1: होइन, हजुरले भन्दाखेरि चाहिँ मैले पनि अन्डा खाँदाखेरि चाहिँ त्यो विचार गरेकै दिदी है, अन्डा हेर्दाखेरि चाहिँ तपाईँले त अब त्यो अन्डा यसरी थाहा पाउने यसरी भनेर त्यतिखेर अस्ति लास्ट विकमा त्यसो भन्नुभएको थियो नि त. त्यो गर्दाखेरि चाहिँ क्या दिदी, अनि म त दुईवटा अन्डा हेरेर चाहिँ मैले यस्तो सोचेँ के गर्ने होला, कसो गर्ने होला, कसरी पत्ता लगाउने होला भनेर सोचेँ क्या दिदी.
0: के को बारेमा त्यसो भए म पनि त्यही सोध्नु पऱ्यो, त्यही शैलीमा तपाईँले लेखिदिनु भएको स्क्रिप्ट हो क्या अरे है?
1: होइन, यो अन्डा डिस्ट्रेस कि अन्डिसेबाट आएको भनेर कसरी पत्ता लगाउने भनेर नि.
0: ए त्यो त सजिलो छ नि, अन्डालाई फोर्ने अनि रानीको रङ हेर्ने र त्यो रङबाट पत्ता लगाउन सकिन्छ नि धनु बहिनी.
1: ओहो, सजिलो पो रहेछ त.
0: हजुर हो नि, यस्तै जानकारीहरू जान्नको लागि यदि तपाईँले यो छुटाउनु भएको छ भने तपाईँ पनि बिएफबिएस रेडियोको क्याचअपमा गएर यो भलाकुसारी फेरि पनि सुन्न सक्नुहुनेछ है.
1: तर होइन,
0: तपाईँले जे लेख्नु भएको छ म त्यही यहाँ
1: तपाईँहरूको आफ्नो हामी सधैँ रेडियो सुन्दाखेरि बिचबिचमा प्रोमो आउँछ नि त दिदी, अनि त्यो प्रोमोमा चाहिँ मैले खास कपी गरेर चाहिँ अलिकति यसरी लेखेको है. जस्ट यो फनको लागि मात्र, रमाइलोको लागि मात्र मैले हजुरलाई पठाइदिएको थिएँ, तर हजुरले मन पराउनु भएछ, खुसी लाग्यो दिदी.
0: आशा गर्छु हाम्रो श्रोताले पनि मन पराउनुहुन्छ है पक्कै पनि. होइन रमाइलो छ कि यो पक्का, कस्तो मजाले तपाईँको त्यो माइन्डलाई छ नि मान्नुपर्छ त्यतिखेर त्यो अन्डा खाँदै गर्दाखेरिको त्यो लेख्नु भएको जुन स्क्रिप्ट छ एकदमै राम्रो कि. कसरी त्यो त्यो प्रोमो सुन्दा सुन्दा त मलाई याद पनि भएको होला कि हरेक लाइन है, त्यसरी गर्दाखेरि त्यो ठ्याक्कै हुबहु लेख्नु भएको छ, तर अन्डाको मात्रै के कुरो छ है यहाँ चाहिँ, केस चाहिँ अन्डाको मात्रै. एनिवे धनु बहिनी खुसी लाग्यो तपाईँले यसरी पठाउनुहुन्छ अनि हामीलाई भिडियो फोटो पनि पठाउनुहुन्छ र फेरि कहिलेकाहीँ हामीले सोच्दै नसोचेको कुरा पनि लेखेर पठाउनुहुन्छ, एकदम कल्पनाशील हुनुहुन्छ जस्तो लाग्छ.
1: खै दिदी, अब हजुरहरूले त्यस्तो भन्नुहुन्छ होइन, थ्याङ्क यू सो मच. तर खै त्यतिकै आउँछ अनि पठाइदिन्छु, हजुरहरूलाई मन पर्दो रहेछ, खुसी लाग्छ दिदी.
0: लेख्नु पनि हुन्छ नि त तपाईँ
1: होइन, अलिअलि भावनाहरू कोर्छु
0: हो नि. त्यही त तपाईँको भावना पनि मैले देखेको छु है, पठाउनुहुन्छ हामीलाई. लेखेर चाहिँ कति थुपारेर राख्नु भएको छ?
1: थुपारेको छु दिदी, यो नोटमा राखिराखेको छु, सायद कुनै दिन किताब पनि आउँछ कि त।
0: हो, यही नै एक्चुली मैले सोध्न खोजेको कुरा नै यही हो क्या, त्यसको किताब पुस्तकको रूपमा चाहिँ निकाल्ने विचार गर्नु भएको छ कि छैन भनेर।
1: इन फ्युचर माइट बी दिदी, सायद हेरौँ के हुन्छ होइन, तर मैले चाहिँ धेरै भइसकेको छ राखिराखेको छु। अब त कतिखेर त्यो पनि अब क्लिक हुनु पर्यो निकाल्ने बेलामा होइन, सायद त्यतिखेर कहीँ कता कुनै बेलामा सायद निस्किन्छ कि दिदी।
0: के लेख्नुहुन्छ, कस्तो कस्तो प्रकारको, मतलब कस्तो कस्तो विधाको सृजनाहरू हुन्छन् तपाईँका?
1: होइन, विधा भन्दाखेरि पनि अब मेरो त कामै अब गाडी कुदाइराख्दाखेरि आफ्नो एक मन भइरहेको हुन्छ नि त होइन, त्यतिखेर के के कल्पनाहरू आउँछ क्या, अनि आउँदाखेरि चाहिँ अनि म चाहिँ सम्झेको बेलामा लेखिपठाउँछु, अनि लेख्दाखेरि चाहिँ अनि आफूलाई पनि मनपर्छ, अनि त्यही आफ्नो भावनाहरूलाई चाहिँ राख्छु क्या अरे होइन, अनि त्यही कोहीलेका चाहिँ साथीहरूलाई यसरी पठाउँदाखेरि चाहिँ उनीहरूले पनि मन पराउनुहुन्छ, अनि त्यही मन पराउँदाखेरि चाहिँ अनि त्यतिकै दिदी मेरो आफ्नो मनमा आउने कुरा चाहिँ लेखेको मात्र दिदी।
0: हजुर, यतातिर लेखन कला तपाईँको राम्रो छ, हामीले त मैले देखेको छु है, तपाईँको एकदम शुद्ध नेपाली लेख्नुहुन्छ। अर्कोतिर फेरि तपाईँको काम पनि त्यस्तै एकदम स्पेसल छ कि, विशेष विशेष, त्यसको बारेमा पनि अलिकति कुरा गरौँ।
1: हुन्छ दिदी, तपाईँको समय छ भने।
0: तपाईँ यहाँ बल्ल बल्ल आउनु भएको छ होइन, यत्रो समयपछि तपाईँको लागि समय हामी जसरी पनि निकाल्छौँ नि धनु बहिनी। तपाईँले जुन काम गर्नुहुन्छ नि, जुन घोडाको कुरा गर्नुहुन्छ, गाडी होइन, एनएचएसको सर्भिस तपाईँको, एनएचएसमा काम गर्नुहुन्छ, के काम गर्नुहुन्छ, त्यो गाडी के को लागि कुदाउनुहुन्छ, एकचोटि तपाईँको बारेमा अलिक क्लियर स्पष्ट पारिदिनुहोस् न।
1: हजुर दिदी, म चाहिँ एनएचएस बेस प्याथोलोजी सर्भिसमा हो दिदी, अनि हाम्रो चाहिँ प्रायः जस्तो अर्जेन्ट डेलिभरीहरू हुन्छ, मेडिकेसनहरू होइन, तपाईँको मेडिकेसनमा हजुरको किमोहरूको दबाईहरू, अर्जेन्ट ब्लड्सहरू होइन, अर्जेन्ट स्याम्पल्सहरू, अन्त चाहिँ हामीले त हस्पिटल टु हस्पिटल डेलिभर पिकअपहरू गर्नुपर्छ, अनि त्यही कारणले चाहिँ प्रायः जस्तो म सबै ठाउँ कुदिरहेको हुन्छु, घरिको कहाँ होइन।
0: त्यो प्याथोलोजी डिपार्टमेन्ट भनेपछि त्यो सामानहरू लिएर तपाईँले चाहिँ एउटा हस्पिटलदेखि अर्को हस्पिटलमा पुर्याउने, कलेक्सन गर्ने,
1: हस्पिटल टु हस्पिटल अनि सर्जरी जिपीहरूबाट तपाईँहरूले तपाईँहरूको त्यो ब्लड स्याम्पल्सहरू हुन्छ, स्पेसिमेनहरू हुन्छ होइन, त्यो पनि मेन हस्पिटलमा लाने सर्जरीहरूबाट, अनि अरू चाहिँ अब तपाईँको किमोको दबाईहरू भयो होइन, अर्जेन्ट दबाईहरू, अर्जेन्ट ब्लड्सहरू होइन, चाहेको बेलामा चाहिँ अनि हामी चाहिँ स्ट्यान्ड बाईमा बसिराखेको हुनुपर्छ, अनि जब काम आउँछ त्यतिखेर चाहिँ अनि घोडा दौडाउने।
0: कहाँ कहाँसम्म पुग्नुहुन्छ फान्ब्रोबाट? अब तपाईँको बेस त फान्ब्रोमा भयो होइन, फ्रिमली हस्पिटल हो क्या होइन,
1: फ्रिमली हस्पिटल बेस हो, तर हाम्रो चाहिँ डिपार्ट चाहिँ धेरै ठाउँमा छ दिदी, यहाँ हाम्रो फ्रिमलीदेखि रेडिङ, गिलफोर्ड सबै ठाउँतिर छ होइन, तर हाम्रो मेन हब चाहिँ फार्म्रोमा हो, अनि सबै ठाउँ जानुपर्छ दिदी, लन्डन, बर्मिङहम, न्यु फरेस्ट, लोकल त लोकल भइहाल्यो सर्जरीहरू होइन, तर प्रायः जसो हाम्रो यहाँ फार्म्रो यो फ्रिमलीबाट चाहिँ प्रायः सबै ठाउँतिर पुग्छ दिदी।
0: हजुर, सबभन्दा टाढो भनेको कहाँसम्म पुग्नुहुन्छ?
1: सबभन्दा टाढो भनेको बाथ, ब्रिस्टल, बर्मिङहम, ब्राइटन,
0: हजुर,
1: न्यु फरेस्ट।
0: म्याक्सिमम लेट्स चाहिँ तपाईँ दिनमा चाहिँ कति घन्टा जति त्यो टाढा जानु पर्दा ड्राइभ गर्नुपर्ने?
1: दिनमा त कहिले कहिले 300 miles पनि पुग्छ यदि लङ जर्नी पर्यो भने।
0: हजुर,
1: अनि हाम्रो चाहिँ कस्तो भन्दाखेरि कोही कोही अब हाम्रो ड्राइभरहरू चाहिँ लोकल एरियाहरू पनि हुनुहुन्छ होइन, टाढा टाढा जाँदाखेरि चाहिँ त्यति दिनमा कहिले काहीँ चाहिँ 300 पनि हुनसक्छ दिदी।
0: वा, 300 miles प्लस तपाईँ चलाउनुहुन्छ दिनमा कहिले काहीँ है। त्यो गाडी चलाउने बेलामा चाहिँ टाइम कसरी पास गर्नुहुन्छ हो, त्यो एक हो र त्यो गाडी बाटो हेर्दा हेर्दा?
1: द्याट्स द भेरी गुड क्वेसन दिदी है, थ्याङ्क यू टु बिहेभियस गोर्खा रेडियो। हामीहरू हजुरलाई नै सुन्दै, हजुरहरूको सबै यो गीतहरू सुन्दै, इन्टरभ्यू मान्छेहरूको तपाईँहरूको भला कसरी सुन्दै नै टाइम पास हुन्छ दिदी।
0: धनु बहिनी, यो साथको लागि धेरै धन्यवाद, हामीले पनि तपाईँलाई साथ दिएका रहेछौँ, तपाईँको सधैँ एभ्री डे लाइफमा जान पाउँदाखेरि एकदमै खुसी लाग्यो। लौ त, अब तपाईँ यहाँसम्म आउनुभयो, यति मिठो संवाद पनि तपाईँले आफै आफ्नै आवाजमा बोलिदिनु भयो धनु बहिनी, थ्याङ्क यू। अब तपाईँ
1: थ्याङ्क यू दिदी, थ्याङ्क यू है, तपाईँले आज म यसरी पपिन हुँदाखेरि मलाई यो अवसर दिनुभयो, खुसी लाग्यो हजुरलाई भेट्नु पाउँदा है।
0: हजुर,
1: अनि म सम्पूर्ण सबै मलाई धनु गुरुङ भनेर चिन्नुहुने सबैजनालाई धेरै धेरै माया अनि सम्झना पुर्याउन चाहन्छु दिदी।
0: हजुर, स्पेसल मान्छेलाई,
1: सबैजना स्पेसल हुनुहुन्छ।
0: हजुर, घरमा केही नभन्ने स्पेसल मान्छेलाई,
1: स्पेसल मान्छेले सधैँ दिनदिनै सुनिराख्नुहुन्छ।
0: ओके, त्यसो भए ल त, धनु बहिनी तपाईँलाई धेरै धेरै धन्यवाद।
1: थ्याङ्क यू दिदी, थ्याङ्क यू हेभिङ मी।

0: बद्री कुमार पङ्गेनी अनि ज्योति मगरले गाउनु भएको गीत हो यो. हाम्रो धनु बहिनीसँग अघि कुराकानी गर्दै थियौँ, होइन, तपाईँहरू सँगै उहाँ सधैँ हामीलाई सम्पर्क गरिरहनुहुन्छ र कहिले काहीँ यहाँ पनि आउनुहुन्छ.
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ. हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ. यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ. उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ. यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ. यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355. साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ.
0: हो, यस्तै एउटा प्रोमो छ नि हाम्रो अर्को एउटा इक्जाम्पल. हजुर, स्वरूप हामीले सधैँ यो इक्जाम्पल स्वरूप भन्दाखेरि पनि यही शैलीमा, यही प्रोमोको जुन कन्भर्सेसन हुन्छ त्यो संवाद शैलीमा नै हाम्रो धनु गुरुङ बहिनीले हामीलाई एउटा संवाद पठाइदिनु भएको थियो कि, र कन्भर्सेसन त्यो चाहिँ अन्डाको बारेमा, होइन, र उहाँले त्यो चाहिँ यहाँनिर मलाई भन्नु मलाई पठाइदिनु भएको थियो भन्नको लागि, तर त्यहाँ मैले जोडी खोजिरहेको थिएँ. सो उहाँ एक दिन आउनुभयो कि यहीँनिर, सो उहाँ आउनुभयो र आएपछि एक्चुअली यो हिजोको कुराकानी हो, होइन, हिजो आउनुभएको थियो उहाँ र उहाँसँग नै रेकर्ड गरेँ मैले उहाँसँगको कन्भर्सेसन चाहिँ उहाँले पठाइदिनु भएको. ओएमजी लाज लाग्यो दिदी भनेर भन्दै हुनुहुन्छ कि उहाँ, आफ्नो स्वर सुन्दाखेरि कस्तो क्रिन्जी भनेर भन्दै हुनुहुन्छ उहाँले, र हिजोको तस्बिर पनि पठाइदिनु भएको छ फोटोको, होइन, र दिदी मिठो सम्झना मुटुभरि लिएर रमाइलो पल सम्झिँदै यो चिसो बिहानीमा तपाईँलाई सुन्दैछु है. यी सम्झनाहरू कहिले नबिर्सनु होला, यो तस्बिर पनि स्नेहपूर्वक स्वीकार्नु होला. पिक्चर अफ द डे भनौँ कि पिक्चर अफ द लाइफ टाइम भनौँ भनेर उहाँले फोटो पठाइदिनु भएको छ, हिजो हामीले खिचेको तस्बिर. धनु बहिनी धेरै धेरै धन्यवाद छ. हाम्रो कृष्ण चामलिङ दाजुले के लेख्नु भएको छ थाहा छ अहिले भर्खरै? ओहो, धनु बहिनी र आशा बहिनीको अन्डाको प्रोमो त ठ्याक्कै बिएपिएसको एउटा प्रोमो लाउरीहरूको पाउँदा के छ भनेर खोजेको भन्ने छ नि हाम्रो यहाँनिर. हो, त्यही यो त्यसैको टोनमा सुने जस्तो पो सुनियो. कति फनी हो भनेर भन्नुभएको छ धनु बहिनीले. भने चाहिँ सृजनाहरू धेरै जसो बिएफबेस सुन्दै एक्लै गाडी कुदाउँदा एकहोरिँदै बहकिँदै फुर्दो रहेछ. म पनि प्रायः 35-35 वर्ष दिनमा 9-10 घन्टा बिएफबेस सुन्दै लोरी चलाउँदै यो गीतकार, कथाकार, उपन्यासकार मुक्त के झैँ भएको हुँ बहिनी भन्नुभएको छ. धनु बहिनीको पनि चाँडै नयाँ सृजना कृतिका रूपमा सुन्न आओस्, सुन्न पाऊँ भनेर भन्नुभएको छ. र हाम्रो कृष्ण चामलिङ दाजु त होइन, उहाँ पनि त्यस्तै सृजनाकार हुनुहुन्छ. अघि नै लेख्नु भएको छ कि मे महिना लागिसक्यो, यसपाल जाडो गएको छैन हौ बहिनी, त्यसैले अहिलेसम्म न्यानो ज्याकेट नलाई भएको छैन हौ बहिनी, अरू त के कुरा त्यस्तै हो कि साथी हो, सोल्टिनीसँग गार्डनमा बसेर घाम ताप्दै बारबेक्यू खान पनि पाएको छैन हौ बहिनी. उहाँको सृजना अघि बिहान आइसकेको छ. हजुर, उहाँलाई पनि यस्तो मजाले त्यो यस्तो मुक्त कविताहरू, होइन, लेख्ने मान्छेलाई फुरिहाल्छ कि, गीत लेख्ने मान्छे त हुनुहुन्छ उहाँ, होइन, गाउनु पनि हुन्छ, नाच्नु पनि हुन्छ हो हाम्रो कृष्ण चामलिङ दाजु त एकदमै प्रतिभावान व्यक्ति. सो उहाँले यो अघि नै पठाइदिनु भएको थियो. उहाँको पनि यो रमाइलो प्रसङ्गहरू बिहान बिहान आउने गर्छ. कहिले आउनुहुन्छ हौ यहाँ दाजु हामीलाई यस्तै धर्नु बहिनीले जस्तै सरप्राइज दिनको लागि? हजुर, आउनु होला एक दिन. हाम्रो धनु दिदीको स्पेसल मान्छेसँग आज बिहान लवली ठाक ठुक परे जस्तो छ. ए, हिजो पो रहेछ भनेर भन्नुभएको छ उहाँले. हजुर, आशा दिदी झोडले भन्दै उता दिपेन्द्र प्रजापतिजीले लेख्नुभएको है, हाम्रो धनु बहिनीको स्पेसल कुराकानी सुन्नुभयो जापानमा पनि, उहाँले पनि उल्लेख गर्नुभएको छ यो कुराकानी. र हाम्रो ललित गुरुङ दाई अनि सती दिदी उहाँहरूको पनि धनु नानी जस्तो प्रतिभाशाली व्यक्ति बिएफबिएसमा प्रत्यक्ष प्रसारणमा गएर आफ्नो काम लगायत अनुभवहरूको कुरा सुन्न पाउँदा हामी धेरै खुसी भएका छौँ है. अनि नयाँ टेस्ट साँच्चै नै मिठो लाग्यो भनेर भन्नुभएको छ है धनु बहिनी, तपाईँ हामी दुवैजनालाई वेलडन है त हजुर तपाईँलाई थ्याङ्क यू धेरै यहाँ आउनु भएको कारणले गर्दाखेरि नै त्यो मौका मिल्यो। त्यसो त अन्य हाम्रो धेरै श्रोताले सम्पर्क गर्नुभएको छ, यहाँहरूको पनि नाम लिइ हाल्न चाहन्छु। ओम थापा, काउसदाई, चिम थापा, देवेन्द्र गुरुङ, केबी तामाङ होइन, यस्तै गरिकन मिना गुरुङ, अनि पवन राई पनि आउनुभएको छ, लोक सुब्बा, तुलपुन, यम प्रसाद गुरुङ, मिन गुरुङ, मिलन होइन, यहाँहरू पनि आउनुभएको छ। र हाम्रो अञ्जना बहिनी अल द वे नेपालबाट उहाँ आउनु भएको छ, उहाँ पनि हजुर उहाँले पनि हामीलाई एउटा सानो भिडियो क्लिप पठाउनु भएको छ, बौद्धतिर घुम्दै हुनुहुन्छ है उहाँ, आज त्यहाँ केही स्पेसल के छ उहाँको, त्यहाँ जानुभएको छ बौद्धबाट, त्यतातिर सुन्दै हामीलाई मेसेज पनि पठाइदिनु भएको छ। यो मैले प्ले गरौँ भनेको, अहिले यो खोल्नै सकेन, ओके अहिले खोलेछ, सुनौ त अलिकति।
2: गुड मर्निङ आशा दिदी फ्रम बौद्ध, सबैजनालाई मिठो मिठो सम्झना।
0: यसरी रोकिन्छ कि
2: आज चाहिँ
0: सुनौ
2: कुरा लगाउन आइरहेको
0: हो, यसरी रोकिँदै गर्छ कस्तो कहिले काहीँ तपाईँहरूको मेसेज आउँदाखेरि चाहिँ
2: अब हाम्रो शाखा धवा सुरु हुन
0: समथिङ केही सुरु हुन लागेको छ, त्यसैले बौद्धमा पुग्नु भएको छ उहाँ। जे होस् त्यहाँको पिक्चर पठाइ भिडियो पठाइदिनु भएको छ, सानो क्लिप, धेरै धन्यवाद चन्दना बहिनी, इन्जोय गर्नुहोस्। र यस्तै गरिकन हामीलाई सम्पर्क गर्नुहुने अरू श्रोताहरू को हुनुहुन्छ, मेघ मल्ल, खर्क गुरुङ मामा, शोभा गुरुङ, आरके बुढा, ज्ञानु गुरुङ, झुम्बहादुर गुरुङ, नरेन्द्र गुरुङ, बिरबलाल राम राई, नीता कोई राई, अनि यस्तै शिवकुमारी गुरुङ, प्रेमराज राई, बोम गुरुङ, मणि थापा, गङ्गा थापा आमा, भोइस मेसेज पठाउनु भएको छ, एउटा गीत भन्नुभएको छ हामी भोलि सुनाउँला है त आमा। अनि यस्तै गरिकन हाम्रो विष्णु गुरुङ भाइले पनि एउटा गीत भन्नुभएको छ, हामी भोलि नै सुन्नेछौँ। निना माछा पनि आउनु भएको छ, उहाँले के लेख्नु भएको छ हाम्रो निना माछा, ए ओके, उहाँले लेख्नु भएको चाहिँ मैले आज त म पनि यो साताको प्रश्नको उत्तर लिएर आएँ है भन्दै, तर हजुरलाई पनि मेरो तर्फबाट प्रश्न लिएर आएको छु है भन्नुभएको छ कि, अनि मेरो प्रश्न चाहिँ यो साताको प्रश्न सोध्नुहुने दाजु वा भाइको स्वर चाहिँ कसको होला भनेर भन्नुभएको रहेछ हजुर उहाँले जिज्ञासा व्यक्त गर्नुभएछ है, उहाँ एकजना हुनुहुन्छ यो क्वेसन सोध्नुहुने चाहिँ हजुर, अब उहाँ अब नजिकै मान्छे हुनुहुन्छ भन्नु पर्ला होइन, त्यसैले गर्दाखेरि उहाँको भोइस रेकर्ड गर्न पनि सजिलो भएको छ मलाई, र एकदमै के कस्तो कति नजिकको भनेपछि कहिले काहीँ हुन्छ नि रिस उठेको बेलामा ठाकठुक रिसाएको रिस उठाएको बेलामा होइन ठाकठुक परेको बेलामा होइन हौ आज त म दिनभरि हेर्दिनँ हौ अनुहार भन्ने हुन्छ नि कहिले काहीँ भन्ने बेलामा समेत हेर्नुपर्ने कि हजुर त्यति नजिकको मान्छे ओके बुझ्नुभयो होला होइन। हामीलाई अरू श्रोता सम्पर्क गर्नुहुने टङ्क शेरचन, नुतल भूषाल, केशबहादुर गुरुङ, टिका पूर्जा, विष्णु गुरुङ, बिरबहादुर पुन, खिमबहादुर गुरुङ, सुनिल पुन, लगन जी बार्सिलोनाबाट, यहाँहरू सबैलाई मुरी मुरी धन्यवाद छ हामीलाई सम्पर्क गर्नु भएको छ। हाम्रो चन्द्र शेरचनज्यू पनि फानुबाट आउनु भएको छ, अनि अर्को श्रोता यमराजा गुरुङ उहाँ पनि उता समरसेटतिरबाट आउनुहुन्छ हजुर, धेरै धन्यवाद छ ओके, म सुन्दैछु है यतातिर भनेर भन्नुभएको छ। ओहो म यहाँ तपाईँहरूको कार्यक्रम सम्बन्धी जानकारी राखौँ भन्दै थिएँ, सकिन पो लागेछ हौ, समय पनि कति छिटो छिटो सकिएको जस्तो लाग्छ, सोमबार भर्खरै आए जस्तो लाग्छ, हेर्नुहोस् न कति छिटो बिहिबार आयो भन्ने, अघि बिहान पनि म हाम्रो कौशिला दिदीसँग कुरा गर्दै थिएँ। एनिवे अब प्रश्न एकचोटि राख्छु है, प्रश्न यो साताको लागि राखिएको यस्तो छ,
3: एउटा कागजको पानामा गोलो आकारको घेरा बनाउनुहोस् र भन्नुहोस् उक्त गोलाकारको कतिवटा साइड हुन्छन्।
0: हजुर कतिवटा साइड हुन्छन् र त्यो साइड के हुन् त्यो पनि लेखिदिनु होला है त। फेरि पनि कतिले जिरो लेख्नु भएको छ, कतिले चार लेख्नु भएको छ, जिरो चार होइन है भनेर भनेको थिएँ, सायद कहीँ मिस गर्नुभएको छ कि यहाँहरूले, क्याचअपमा गएर सुन्नुपर्ने बेला भयो त होइन, वेबसाइटमा गएर bfbs.com एनिवे अब तपाईँसँग छुट्टिन्छु, छुट्टिनुभन्दा अगाडि अब गीत त थुप्रै नै सुनाऊ भनेको थिएँ, गीत सुनाउनै नपाइएला जस्तो भयो धेरै, यो कार्यक्रमहरू अलिकति छोटो केही यहाँ धेरै त मैले राख्न सकिनँ, तर पनि आज यो अलसट ग्यारिजन स्पोर्ट्स सेन्टरमा चाहिँ इम्प्लोइमेन्ट फेयर छ, बिहान 10 बजीदेखि दिउँसो 2 बजीसम्म, र विभिन्न क्षेत्रहरूबाट चाहिँ इम्प्लोयरहरू आउनुहुन्छ, तपाईँहरू पनि जान सक्नुहुन्छ, भूपू गोर्खाहरू लगायत भान्जा भान्जीहरू पनि जान सक्नुहुन्छ होइन, रोजगार सम्बन्धी लाभ लिनको लागि। सो यसो जानकारी गराउनुलाई आफ्नो एटेन्डेन्स चाहिँ राम गलामीज्यूलाई, उहाँ इम्प्लोइमेन्ट एडभाइजर हुनुहुन्छ. नम्बर छ 0772764436. अब यो चाहिँ अर्को 16 मेमा चाहिँ स्प्रिङ लङ टेनिस टुर्नामेन्ट हुँदैछ, बुद्ध कप जिएनटिसीले आयोजना गर्ने. यो चाहिँ 16 मे यही शनिबार पर्सि बिहान 8 बजीदेखि रातिको 8 बजीसम्म हुन्छ अल्डरसोट टेनिस सेन्टरमा. र 17 मेमा चाहिँ साकेला उभौली सेलिब्रेसन गर्दै हुनुहुन्छ यहाँहरूले. 17 मे आइतबारको दिनमा 4:15 बजेदेखि राति 10 बजेसम्म ग्लोस्टरवासीले हो एन्सवर्थ स्टेसन कम्युनिटी सेन्टरमा हुनेछ तपाईँहरूको कार्यक्रम. र यति मात्र होइन, अरू पनि छन् कार्यक्रमहरू. त अब अहिलेलाई मैले यति नै गरेँ किन भन्दा समय सकियो, त्यसैले एउटा गीत त मैले राख्नै पर्छ. यो न्युजभन्दा अगाडि ब्रेक लिनुपर्छ हामीले, न्युज अनि न्युज र म बिच ब्रेक लिएर मात्रै हामी अगाडि बढ्छौँ. एउटा गीत राखेर ब्रेक लिन्छौँ. सो अब छुटिन्छु यही गीतसँगै. प्रशान्त तामाङले गाउनु भएको गीत छ मनसाइली, हजुर स्वीकार्नुहोस् र म आशालाई पनि बिदा दिनुहोस्. तपाईँको साथको लागि, तपाईँको सहयोगको लागि, तपाईँको मेसेजको लागि धेरै धन्यवाद. हजुर अन्तमा हाम्रो धनु गुरुङ बहिनी फेरि आउनुभएको छ. सबैको प्रतिक्रिया सुनेर खुसी लाग्यो, थ्याङ्क यू सबैलाई भन्नुभएको छ. हजुर देवेन्द्रजीलाई पनि मेसेजहरू चाहिँ आफ्नो मान्छेसँग ठाकठुक परेन भने लाइफ कसरी चल्ने हो हुनु पऱ्यो नि कहिलेकाहीँ भन्नुभएको छ. अनि मनु राणादी पनि आउनुभएको छ है, लभली टु हियर धनु सिस टुडे भन्नुभएको छ. धनु बहिनी वेल डन. ओके आजलाई छुट्टिन्छौँ, बाई बाई, नमस्ते.

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बेलायती स्वास्थ्य मन्त्री वेस टिटिङ राजीनामा दिन ठिक्क परेको हल्ला चल्न थालेपछि प्रधानमन्त्री सर केयर स्टारमरले कठिन दिनको सामना गर्नुपर्ने देखिएको छ। प्रधानमन्त्रीप्रति वफादार मन्त्रीहरूले नेतृत्व लडाईँले सरकारलाई गम्भीर क्षति पुग्ने भन्दै सहयात्रीहरूलाई सतर्क गराएका छन्। यातायात मन्त्री हेदी अलेक्जेन्डरले पार्टीलाई अराजकतामा नधकेल्न लेबर सांसदहरूलाई अनुरोध गर्नुभएको छ।
4: I haven't spoken to Wes in any detail. I want us to be part of an effective team. That's what I've said to all of my colleagues. The British people wouldn't forgive us if we succumb to the psychodrama that the Conservatives did. They went through three prime ministers in 2 months.
3: अमेरिका र चीनका शीर्ष नेताहरूबीच व्यापार र मध्य पूर्वको युद्धबारे वार्ता भएको छ। दुई दिने राजकीय भ्रमणका क्रममा डोनाल्ड ट्रम्पलाई चीनका राष्ट्रपति सी चिनफिङले न्यानो स्वागत गर्नुभएको छ।
5: China and the United States both stand to gain from cooperation and lose from confrontation. We should be partners, not rivals. We should help each other succeed and prosper together and find the right way for major countries to get along well with each other in the new era.
3: राष्ट्रपति ट्रम्पले सीलाई महान नेता भन्दा अरूले गाली गर्छन् भन्दै दुई शक्तिशाली मुलुकबीचको सम्बन्ध यसअघि कहिल्यै नभएको राम्रो हुने दावी गर्नुभएको छ।
6: We've had a fantastic relationship. We've gotten along. When there were difficulties, we worked it out. I would call you and you would call me, and whenever we had a problem, we worked it out very quickly.
3: राष्ट्रिय सभाका सांसदहरूले नयाँ सरकारले व्यवसायलाई भाग्ने अवस्थामा पुर्याएको दावी गरेका छन्। राष्ट्रिय सभा बैठकमा सांसद महन्त ठाकुरले चौधरी समूह जस्ता व्यवसायिक घरानाका सदस्यले देश छाडिसकेको चेतावनी दिनुभयो।
7: अब स्वदेशी पुँजी जो हाम्रो व्यवसायीहरूले उनीकै पासमा छ, अब उसले लगाउनै नपाउने, उनलाई जेलमा राखिदिने, अब भागिरहेका छन्। सुन्छु चौधरी के बहुत सारा नाम देश छोडेर गइसकेका छन्, तकलिफ यहाँ सहन सकेन। त त्यस्तै उनीहरूको ठुलो देन रहेछ हाम्रो समाजमा, शिक्षा, स्वास्थ्य, उद्यम, व्यवसाय, यस सबमा चाहिँ मारवाडी समाजको ठुलो देन छ। तब उनीहरूलाई नै भगाइदिने भने जो थोर बहुत छ स्वदेशी पुँजी त त्यसै डराएको छ, त ऊ कहाँबाट लगानी गर्छ?
3: उद्योग व्यवसाय मात्र नभएर सरकारले न्यायिक क्षेत्रमा समेत आतंक मच्चाएको उहाँको आरोप छ।
7: तर यस्तै गर्ने हो भने कुनै पुँजी यहाँ आउँदैन, त हाम्रो चाहिँ विकासको उहाँ जुन कल्पना गर्नुभएको छ कसरी हुन्छ? अनेक किसिमको टेररको साथसाथ जुडिसियल टेरर पनि छ।
3: सांसद रामकुमारी झाँक्रीले हरेक क्षेत्रमा भएर डरको अवस्था उत्पन्न गराइएको दावी गर्नुभयो।
8: इकोनोमीको ड्रिभन फोर्सलाई चाहिँ पहिला थुन्ने अनि सुन्ने सुशासन यहाँ छ। पहिला थुन्ने अनि सुन्ने, अब यसलाई रिभर्स गरेर हेर्नुभयो भने थुनेर सुन्ने भन्दा सुनेर थुन्ने हो कि? म सरकारलाई सुझाव दिन चाहन्छु। त्यसपछि हरेक मान्छेलाई आतंकित गर्ने भन्दा पनि मान्छेलाई काम गर्ने वातावरण र प्रोत्साहन भन्दा अहिले भय सिर्जना गर्ने यस्तो काम भएको छ, र यो काममा उहाँहरूले कहाँ जान्छौँ के गर्छौँ छैन।
3: प्रधानमन्त्री भालेन्द्र शाहप्रति प्रतिनिधि सभाका सांसदहरू आज पनि रुष्ट देखिएका छन्। नीति कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री नआएको भन्दै काङ्ग्रेस सचेतक निष्कल राई,
9: प्रश्नबाट भाग्ने प्रविधि लोकतन्त्रको लागि शुभ संकेत होइन। सभामुख महोदय, सदनको गरिमा जोगाउने र सरकारलाई सदनप्रति उत्तरदायी बनाउने प्रमुख जिम्मेवारी हजुरकै हो। त्यसैले फेरि पनि आग्रह गर्दछु, तपाईँ हाम्रो अभिभावक हो, संसदको संरक्षक हो, यस विषयमा हजुर गम्भीर बन्नुपर्छ भन्ने विश्वास छ। यदि प्रधानमन्त्रीज्यू उपस्थित हुनु भएन भने हाम्रो विरोध जारी रहनेछ।
3: एमालेका ऐनबहादुर महरले पनि प्रधानमन्त्री जिम्मेवार हुनुपर्ने बताउनु भएको छ।
10: प्रश्नहरू, जनताका चासोहरू, गुनासोहरू मुखरित हुने थलो भनेको 3 करोड नेपाली जनताको साझा थलो यही संसद हो। यहाँ चाहिँ प्रधानमन्त्रीले उपस्थित हुनुपर्छ भन्ने हामी प्रतिपक्षमा रहेका मान्यहरूको चाहिँ त्यो अभिव्यक्ति, त्यो चाहिँ हाम्रो माग, कुनै अन्यथा होइन, कुनै अनुहार हेर्नका लागि होइन।
3: राप्रपाकी खुशबु ओलीले लोकतन्त्रप्रति प्रधानमन्त्रीको धारणा माग्नु भएको छ।
11: उहाँका पनि कर्णप्रिय लाग्ने केही कुराहरू, केही आइडियाहरू, सुझावहरू आउँथे होलान्, तर प्रधानमन्त्रीजीले त्यो पनि सहभागिता खोज्नु भएन। यसले एउटा प्याटर्न देखाइराखेको छ, सायद प्रधानमन्त्रीज्यू यो सदनप्रति अनिच्छुक हुनुहुन्छ, यो पार्लियामेन्ट्री अभ्यास प्रति उत्तरदायी बन्न खोजिराख्नु भएको छैन, त्यो सहभागिता दिइराख्नु भएको छैन।
3: संविधानविदहरूले नीति कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री आफैले दिनुपर्ने सुझाव दिएका छन्। संविधानविद डाक्टर भीमा अर्जुन आचार्यले मन्त्री र प्रधानमन्त्री संसदप्रति व्यक्तिगत र सामूहिक रूपमा जवाफ दिए हुने भन्दै जवाफ दिन सुझाव दिनुभएको हो। बैठकमा उपस्थित हुने नहुने जवाफ दिने नदिने प्रधानमन्त्रीको स्वेच्छाको विषय नभएर संवैधानिक बाध्यता हुने उहाँको भनाइ छ। नीति तथा कार्यक्रममा जवाफ दिने विषय वारेस पठाउने विषय नहुने भन्दै उहाँले आपत्ति जनाउनु भएको छ।

हजुर सुन्नुभयो यहाँले एउटा बडो रमाइलो गीत गाउने कलाकार हुनुहुन्छ तारा लक्ष्म लिम्बू. यही गीतबाट नै आजको कार्यक्रम काठमाडौँको सौगातको सुरुवात भयो. श्रोताहरू यहाँहरूलाई कार्यक्रममा नमस्कार भन्दै स्वागत भन्न चाहन्छु. म सञ्चालक विनोद खड्का. काठमाडौँको सौगात काठमाडौँबाट नै विभिन्न ठाउँमा सुन्नुहुन्छ यहाँले 105.7 मेगाहर्ज एफएममा काठमाडौँ भ्याली अनि धरानमा 107.5 मेगाहर्ज धरान सुनसरी त्यो क्षेत्रमा सुन्नुहुन्छ. त्यसलाई बढाउने कोसिस गर्दैछौँ. 100 वाट आउटपुट छ. त्यसलाई 5 बढाउने कोसिसमा छौँ. हेरौँ हामी कहाँसम्म पुग्छौँ. अनि पोखरामा यहाँ पनि 100 वाट आउटपुटमा पोखरा वरिपरि सुन्न पाउनुहुन्छ यो भ्यालीमा. र 87.7 मेगाहर्जमा काठमाडौँ पोखरा धरान मा सुन्दै हुनुहुन्छ यहाँले भने. विश्वव्यापी रूपमा बेलायत ब्रुनाई फोकलन टापुदेखि लिएर विभिन्न ठाउँ जहाँ हाम्रा दाजुभाइहरू हुनुहुन्छ परिवार हुनुहुन्छ उहाँलाई हामीले सुनाउने गर्दैछौँ र अनलाइनको माध्यमबाट संसारभरि सुन्नुहुन्छ. कसले कहाँ सुन्नुभएको हामीलाई थाहा त हुँदैन तर चाहिँ डिजिटल फुटप्रिन्टमा चाहिँ देखिन्छ. एनिवे यहाँहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु. आजको दिन श्रोताहरूको कुरा गर्नुपर्दाखेरि वैशाख महिनाको अन्तिम दिन जस्तो लाग्यो. 31 गते हो. भोलिदेखि अर्को महिना सुरु हुन्छ श्रोताहरू. जेठ लाग्ने भयो र बिहिबार हो ज्येष्ठ कृष्ण पक्ष. आज द्वादशीको दिन भने चाडपर्वहरू मैले केही देखिनँ तर काहीँ न काहीँ त हो हुन्छ. हिजोको एउटा चाडपर्वको फोटो मैले अपलोड गरेको छु तर आज पनि मनाइन्छ कि मनाइन थाहा भएन. मुस्ताङतिर आज भव्य कार्यक्रम भएको मैले फोटो अपलोड गरेको छु फेसबुकमा हेर्नुहोला. त्यसले चाहिँ हाम्रो वनर पर्यटनलाई चाहिँ ठुलो टेवा दिन्छ. देश विदेशका पाहुनाहरूलाई त्यहाँ जानको लागि चाडपर्व देख्न देखाउनको लागि मद्दत पनि गर्छ. एनिवे मैले चाडपर्वको कुरा गर्दाखेरि आउँदा दिनका दिवसहरू चाडपर्व के छन् भन्दाखेरि गोसाई कुण्ड स्नान आरम्भ हुन्छ अबको जेठ 3 गते यानि कि अबको 2 दिनपछि भन्नुपर्छ होइन 3 दिनपछि. अनि मत्स्यनारायण मेला पनि सुरु हुन्छ नेपालमा. त्यही दिनै दूरसञ्चार विश्व दूरसञ्चार दिवस पनि परेको छ. र तपाईँलाई हाइपर टेन्सन छ भने ध्यान दिनुहोला. त्यो दिनै विश्व उच्च रक्तचाप दिवस परेको छ. आफ्नो स्वास्थ्यको ख्याल चाहिँ गर्नै पर्यो होइन त. त्यो बारेमा हामीले चाहिँ डाक्टर साहबलाई कुराकानी गर्नु पर्ला. त्यो दिन के गर्दा ठिक हुन्छ के गर्दा बेठिक हुन्छ भन्ने कुरा चाहिँ तपाईँलाई थाहा छ. तर पनि डाक्टर साहबको सुझाव सल्लाह लिनुहोला. आफूलाई मन लागेको औषध चाहिँ नखानुहोला है त. किनभने नेपालमा चाहिँ प्रेस्क्रिप्सन बिनाको डाक्टरी औषधिहरू हामीले खाइरहेको हामी पाउँछौँ. त्यो एकदमै नराम्रो प्र्याक्टिस हो. त्यसबाट पर रहनुपर्छ किनभने डाक्टरले तपाईँको हरेक चिजलाई विचार गरेर चाहिँ औषधिको प्रेस्क्राइब गर्नुहुन्छ. त्यसलाई चाहिँ फलो चाहिँ गर्नै पर्यो. आजको अब विभिन्न समाचारको कुरा गर्नुपर्दाखेरि पहिला समयको कुरा गरौँ. नेपालमा ठिक दिनको 1:57 जाँदैछ. तपाईँहरू हामीलाई विभिन्न ठाउँमा बस्नु भएर सुन्नु भएको छ भने बेलायत मैले बिहानको 9:12 गयो. गुड मर्निङ अमेरिकाको न्युयोर्क इस्ट कोस्टको टाइम लाइन त्यो जोनमा बिहानको 4 बजिसकेको छ. भेरी भेरी गुड मर्निङ ब्रुनाईका श्रोतालाई. गुड आफ्टरनुन. अहिले बेलुकाको 4 बज्यो. स्पोर्ट्सको समय भयो. आज स्पोर्ट्सको कुरा गर्दाखेरि एकदम स्पोर्टिङ पर्सनालिटी ब्रिगेड अफ गोर्खाजमा ठुलो नाम हकी फुटबलमा र बास्केटबलतिर ठुलो राम्रो खेलाडी आज उपस्थित हुनुभएको छ. उहाँको आजसँग चाहिँ हामीले पल्टनको पनि कुराकानी गर्छौँ र उहाँ अहिले समाजसेवादेखि फिल्म मेकिङमा हुनुहुन्छ. राम्रो कन्ट्रिब्युट गर्ने हाम्रो पल्टनका सदस्य मेरो अग्रज फर्स्ट सेकेन्ड जिआरमा धेरै वर्ष काम गरेर रिटायर हुनुभएका हाम्रा दाई हुनुहुन्छ. 21-16-03-79 इफ आइ एम नट रङ 2116-0379 दिल घले दाई हुनुहुन्छ. 1972 भर्ती हुनुभयो. आज उहाँले फिल्म मेकिङको कुरा गर्दै हुनुहुन्छ. हाम्रा अग्रज को फिल्म बनाउँदै हुनुहुन्छ र VC भिक्टोरिया क्रस विनर गजय खले साहबको फिल्म चाहिँ नाम उहाँले राख्नुभएको छ गोर्खा VC गजय खले. यो इन द मेकिङ छ. फिल्मिङ भइसकेको छ. सुटिङ सकियो. अब पोस्ट प्रडक्सनमा छ. त्यसले गर्दाखेरि आज हामी केही पल्टनका कुराकानी केही फिल्म मेकिङका कुराकानी र रिलिजको कुराकानी गर्छौँ. क्यारेक्टरको कुरा गर्छौँ र सिनेमा बनाउन चाहन्छु नै कुरा होइन. धेरै मेहनत गर्नुपर्छ कसरत गर्नुपर्छ लिङ्क म्यानेज गर्नुपर्छ र अपर्च्युन मोमेन्टमा पनि सुटिङ गर्नुमा जानुपर्छ. कहिले पानी पर्दाखेरि 2-3 दिन कुर्दाखेरि त्यसको भार चाहिँ फेरि प्रडक्सनमा आउँछ. त्यसले गर्दाखेरि यी कुराहरूलाई उहाँले सबैलाई लेखाजोखा गरेर गर्नुभयो होला. यो कुरा हामी गर्छौँ. आदरणीय श्रोताहरू तपाईँले आफ्नो नम्बरी होला गुरुजी होला साहेब होला भाइ होला आज हाम्रो पाहुना
जो हुनुहुन्छ दिलखले, दाईलाई चाहिँ यसो इन्करेज गर्नको लागि दुई शब्द लेख्दिनु होला, फेसबुकमा लेख्नु होला, ताकि उहाँलाई पनि इन्करेजमेन्ट मिलोस् भन्दै अन्य कुराहरू गरिहालौँ सदारु। आजको दिनका समाचारहरू के के छन् त, सबभन्दा पहिला वेदरको समाचार राखिहालौँ। आज सबैजसो सहरमा मेघ गर्जन सहित पानी पर्ने, कहाँ कति छ सम्भावना भन्ने रातो पढाइले लेखेको रहेछ, पढिहालौँ। आज नेपालका अधिकांश सहरहरूमा मेघ गर्जन सहित पानी पर्ने सम्भावना छ। पोखरा, काठमाडौँ र ताप्लेजुङमा वर्षाको सम्भावना 60% छ भने धनगढी र नेपालगञ्जमा मात्र 10% रहेको छ। अधिकतम तापक्रम धनगढी र नेपालगञ्जमा 36-38 degrees Celsius हुने देखिन्छ भने जोमसोङमा 19-21 degrees Celsius पुग्ने देखिन्छ। केही क्षेत्रमा राति पनि पानी पर्ने सम्भावना छ। काठमाडौँ भ्यालीलाई हेरिहालौँ। आज काठमाडौँ भ्यालीमा 25 degrees Celsius तापक्रम छ, आंशिक रूपमा बदली, र आजको हावा चाहिँ पश्चिम दक्षिण पश्चिमी 17 kilometers per hour वेगमा हावा चल्नेछ, गस्ट अफ विन्ड भनेर भनौँ होइन। धरानतर्फ जाउँ, पोखरातर्फ जाउँ। आज पोखरामा 28 degrees Celsius तापक्रम छ र केही वर्षा र बदली हुने देखिन्छ। भोलि शुक्रबार हो, बदली मात्रै छ यहाँ। भोलि पनि 31-31 degrees Celsius रहने देखिन्छ भने धरानमा आज घमाइलो छ, 39 degrees Celsius, क्यान यु बिलिभ इट। गर्मी लागिसक्यो सुधारु, हुन त यो प्री मनसुन हो तर पनि धरानतिर निकै गर्मी रहेछ। भोलि पनि 38 हुने देखिन्छ पुरा दिन र पुरा हप्ता घमाइलो, घाम लाग्ने मात्रै देखिन्छ भने। अब केही अन्य खबरहरू पनि हेरिहालौँ। देश विदेशका समाचारमा आज नेपालकै केही पहिला राखौँ, त्यसपछि विदेशको समाचार राख्नुपर्छ। सगरमाथातर्फ लागौँ। सगरमाथा हरुण मार्ग खुला भएको समाचार लोकान्तर .com लेख्छ। यस वर्षको वसन्त ऋतुको लागि सगरमाथा हरुण मार्ग खुला भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आधार शिविरदेखि शिखरसम्म डोरी टाङ्ने जिम्मेवारी सगरमाथा प्रदूषण नियन्त्रण समिति र पर्वतीय सहयोग संघ नेपाललाई दिइसकेको छ। आइस फल डाक्टर र पथ प्रदर्शकहरूको सहयोगमा मार्ग निर्माण सम्पन्न भएको जानकारी। र हाम्रो ब्रिगेड अफ गोर्खाजका केही साथीहरू त्यहाँ पुग्नु भएको छ अहिले। उहाँ बेस क्याम्पमा, एभरेस्ट बेस क्याम्पदेखि लिएर नाम्चे बजारतिर आएको खबरसम्म छ। रेन्जर्सका साथीहरू हुनुहुन्छ, मेजर जो एडमसन साहबको लिडरसिपमा त्यहाँ पुग्नुभएको छ। केही भाइहरूसँग मैले कुराकानी गरिसकेको छु केही समय अगाडि भने, साइप्रसबाट पनि टिम त्यसतर्फ लागिसकेको छ। एनिवे, उहाँहरूलाई चाहिँ अल द बेस्ट भन्न चाहन्छु म। अन्य खबर के छन् त, निर्माण व्यवसायद्वारा सडक विभागमा धरना, तस्विरहरू सहितको समाचार यस्तो छ। काठमाडौँमा नेपाल निर्माण व्यवसाय महासङ्घले इन्धन लगायतका निर्माण सामग्रीको अत्यधिक मूल्य वृद्धिको विरोधमा सडक विभागमा धरना दिएका छन्। देशभरका आयोजनाहरू जोखिममा परेको र सरकारको उदासीनताका कारण काम अघि बढ्न नसक्ने भन्दै ध्यान आकर्षण पत्र बुझाइएको छ। मूल्य वृद्धि तत्काल सम्बोधन नगरेसम्म निर्माण कार्य थप प्रभावित हुने चेतावनी पनि दिएका छन् निर्माण व्यवसायहरूले। श्रोताहरू, प्रधानमन्त्री संसदमा नआएसम्म विरोध जारी रहन्छ, कङ्ग्रेसको भनाइ सेतो पार्टी लेख्दछ। प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेसले प्रधानमन्त्री बालिन शाह प्रतिनिधि सभा बैठकमा उपस्थित हुनुपर्ने बताएको छ। सचेतक निश्चल राईले प्रधानमन्त्रीको उपस्थिति बिना सदन चल्न नसक्ने बताएका छन्। कङ्ग्रेस सहित विपक्षी दलहरूले बुधबारको बैठकमा पनि प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै अवरोध गरेका थिए। अन्य खबर के छन् त, अब चीनतर्फ जाउँ। सबैको फोकस, संसारको फोकस त्यहाँ छ, किनभने अमेरिकी राष्ट्रपतिको भ्रमणको कुरा यस्तो लेखिएको छ। ट्रम्पसँगको वार्ता सीले किन, वार्तामा सीले किन दिए प्राचीन ग्रीक सेनापतिको उदाहरण भन्ने लेखेको छ रातोपाठी.com ले। चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ता प्राचीन ग्रीक सेनापति थुसिडाइडसको उदाहरण दिएका छन्। उनले अमेरिका चीन सम्बन्धमा स्थायित्व आवश्यक रहेको बताउँदै द्वन्द टार्न सहकार्यको नयाँ मोडल निर्माण गर्नुपर्ने बताएका छन्। यो सन्दर्भ प्राचीन ग्रीसमा एथेन्स र बीचको युद्धसँग सम्बन्धित छ, जसलाई अहिले अमेरिका र चीनसँगको सम्बन्धमा जोडेर हेरिन थालिएको छ। श्रोताहरू, बेजिङमा ट्रम्प सीको शिखर वार्ताको कुरा त हामीले समाचार सुनिरहेका छौँ र मित्र र महानेता भन्दै एक अर्काको प्रशंसा गरेको समाचार भर्खरै हाम्रो बिहेभियर्स गर्करेको समाचारमा सुन्नुभयो, त्यसलाई म दोहोऱ्याउन चाहन्न।
अन्य खबरहरू के छन् सरसर्ती हेरिहालौँ। जहाँ अलिकति इन्ट्रेस्ट के छ त, ट्राफिक जाम काठमाडौँको छ भने वर्ल्डको समाचार राखिहालौँ। कृतिमान राखेको ब्राजिल विश्वकपमा कस्तो तयारी छ भन्ने लामो लेख राखेको छ, म शीर्षक मात्रै अलिकति पढिहालौँ। विश्वकपको इतिहासमा सदाबहार दावेदार ब्राजिलले हरेक संस्करणमा सहभागिता जनाएको छ र 5 पटक उपाधि पनि जितेको छ। साम्बा फुटबल शैलीका लागि परिचित ब्राजिल यस वर्ष 6 उपाधि जित्ने लक्ष्यमा छ। टोलीले विश्वकपको यात्रा जुन 14 मोरक्को खेलसँग सुरु गर्नेछ। त्यसपछि हेटी र स्कटल्यान्ड बीच खेल्नेछ। इङ्ल्यान्ड पनि सबभन्दा पुछारको टिममा परेको छ, यानि कि त्यो ग्रुपमा राम्रै अलिकति होला जस्तो देखिन्छ। इङ्ल्यान्डलाई मैले सधैँ सपोर्ट गरेको छु, तर पछिल्लो समयमा 1966 चाहिँ जित्न सकेको छैन। यसपालि गुडलकको लागि हामी आह्वान गरौँ अथवा अपिल गरौँ है त। यदि भन्दै अब लागौँ एउटा गीततर्फ श्रोताहरू, गीतपछि हामी आजको पाहुनासँग कुराकानी गर्छौँ र विभिन्न गीतहरू राख्ने क्रममा यो अलिक जोसिलो प्रकारको गीत छ त्यो राखौँ। र आजको मेरो पाहुना मेरो सिनियर हुनुहुन्छ 2100379 फर्स्ट सेकेन्ड जिआरमा धेरै वर्ष काम गर्नुभयो 1972 र उहाँ हुनुहुन्छ दिलघले। आज चलचित्रको बारेमा कुरा गर्ने गर्नुहुन्छ। गोर्खा विषय गजे घलेको जुन चाहिँ बन्दैछ, कहाँ पुग्यो के पुग्यो यसको लागि हामी उहाँसँग डिटेलमा कुराकानी गरौँला। अहिलेलाई अल्मोडा राणा उप्रेतीको आवाज छ, उहाँ गाउँदै हुनुहुन्छ अप्सरा घिमिरेसँग।

0: हजुर, गीत अचानक रोकिन पुग्यो। जे होस्, गाउने कलाकार अल्मोडा राणा उभ्रिदिनुहुन्छ अप्सरा घिमिरेको साथमा। सुधार, अघि नै मैले यहाँलाई जानकारी गराएको छु कि हाम्रो पल्टनको सदस्य हुनुहुन्छ, धेरै वर्ष अगाडि भर्ती हुनुभयो, रिटायर हुनुभयो, तर पनि समाजसेवादेखि हरेक काममा उहाँको भनौँ न अब इन्भल्भमेन्ट भएको मैले पाउँछु। 1972 भर्ती हुनुभयो र आज उहाँका नम्बरीहरूदेखि लिएर पल्टनका सदस्यहरूले दिल खले दाईलाई चाहिँ यहाँ बिएबिएसमा सुन्न पाइरहनु भएको छ। केही लेख्न चाहनुहुन्छ, उहाँलाई इन्करेजमेन्ट दिन चाहनुहुन्छ भने बिएबिएस खरेडीको फेसबुकमा दुई शब्द लेखिदिनु होला। अब ढिलो नगरिकन म दिल दाईलाई कार्यक्रममा स्वागत गरेर, दिलाई नमस्ते, स्वागत छ हजुरलाई बिएबिएस गोर्खा रेडियोको यो प्रत्यक्ष प्रसारणमा।
1: थ्याङ्क यू भेरी मच।
0: अनि अब हाम्रो त भेट कहीँ कहीँ भइरहन्छ नि, होइन त?
1: पहिला पनि आएको, यो आई थिंक दिस
0: हो नि
1: सेकेन्ड टाइम होला,
0: हो नि सेकेन्ड टाइम हो। त्यसले गर्दाखेरि अब अस्ति तपाईँसँग त स्क्वासमा पनि भेट भएको थियो, होइन त? त्यहाँ चाहिँ पुरानो साथीहरूसँग राम्रै एउटा जमघट भएको थियो, होइन? ओके, त्यसलाई अब सबभन्दा पहिला पल्टनको अलिक कुराकानी गरौँ, होइन? 72 भर्ती हुनुभयो, ट्रेनिङ त हङकङमै हो नि, होइन त?
1: हङकङमै हो।
0: त्यहाँको केही सम्झना छ? हामी हुँदाखेरि त ट्रेनिङ डेपोमा जाँदा टिडिबिजीमा, होइन
1: हजुर,
0: मलाई लाइन्स टिडिबिजीमा चाहिँ रुखै थिएन, तपाईँले रुख रोप्नु भएन?
1: रुख त रोपेन, हामीले चाहिँ दुःख मात्रै दियो ट्रेनिङमा, अब कहाँको रुख
0: रोप्ने? तपाईँले रोप्दै भए हामीले चाहिँ अलिकति छारीमा बस्न पाइन्थ्यो, तपाईँले गर्दाखेरि हामीले रुख रोप्नु पर्यो, त्यो पनि एलबी साहबले गर्दाखेरि, होइन? हाम्रो चाहिँ कमान्डिङ अफिसर हुनुहुन्थ्यो, होइन, कमान्डेन्ट हुनुहुन्थ्यो। एनिवे, कस्तो भयो त ट्रेनिङ हजुरको, सम्झना छ?
1: ट्रेनिङ राम्रै भयो, अब त्यहाँ चाहिँ नि इट वाज भेरी डिफिकल्ट। त्यति बेला चाहिँ नि हाम्रो फर्स्ट सेकेन्डको चाहिँ नि उयो च्याप्टन रेकर्ड चाहिँ मै हो,
0: अनि
1: यतातिर सेकेन्डको चाहिँ विजय रावत, अहिले जुन कर्नेल साहब
0: हुनुहुन्छ,
1: वी मिट इच एन्ड एभ्री डे, टाइम टाइममा उहाँ हिजो पनि भेटिरहन्छ, वी हेभ टुगेदर नम्बरी पार्टी पनि गरिरहन्छ हामीले। तर अहिले चाहिँ म अलिकति यता छु अहिले काठमाडौँतिर, अब आउने जुलाईमा पनि हाम्रो ट्रेनिङहरू हुँदैछ, अनि अन टप अफ द्याट हाम्रो चाहिँ नम्बरी पार्टीहरू हुँदैछ,
0: त्यसमा
1: पनि हामी चाहिँ भेट्छौँ होला।
0: अझै स्ट्रङ छ है,
1: स्ट्रङ छ।
0: कति कति जना जस्तो जमघट हुन्छ एउटा पार्टीमा?
1: पार्टीमा त आज चाहिँ विथ फ्यामिली झन्डै 60 जति त भेट्छ,
0: भेट्छ
1: विथ फ्यामिली, विथ फ्यामिली चाहिँ सक्दो हामीले अब इन्करेजमेन्ट दिन्छु उनीहरूलाई, होइन, गर्दाखेरि ठिकै छ।
0: ओके, अहिले होपफुल्ली विजय साहबले चाहिँ सुन्दै हुनुहुन्छ होला, राहुल साहबले है। ओके, अहिले चाहिँ लास्टमा चाहिँ मेसेज दिनु होला तपाईँले, होइन? अनि अब जहिले पनि तपाईँको नाम आयो कि हकी म सम्झिन्छु, बास्केटबल राम्रो खेल्ने, फुटबल खेल्ने मान्छे, होइन, र म चाहिँ सिङ्गलमा थिएँ, तर तपाईँ धेरै सिनियर भइसकेको, होइन, तर पनि तपाईँका केही खेलहरू चाहिँ हेर्न पाएको छु मैले, होइन, भिन्न नपाए पनि, होइन। एनिवे, र अब त्यसपछि तपाईँ कहिले रिटायर हुनुभयो?
1: रिटायर चाहिँ म चाहिँ 1972 चाहिँ
0: भर्ती भएको,
1: 82
0: करिब 20 वर्ष बज्यो एज अ वारन्ट अफिसर, होइन? अनि तपाईँ एजुकेसनमा पनि हुनुहुन्थ्यो क्या?
1: एजुकेसनमा थियो, मेनली चाहिँ मलाई चाहिँ ब्याक टु इन्फेन्ट्रीमा आउनु त भन्नुभएको थियो उनीहरूले, म एजुकेसन लाइनमा गर्दाखेरि आई हेड टु चेन्ज माई

0: करियरको लागि चाहिँ नि वेल द्याट्स इट इनफ, म चाहिँ सेकेन्ड करियर म आफै बिल्डअप गर्छु भनेर चाहिँ म आफ्नै
1: रिटायरमेन्ट
0: नै भनौँ न त्यो किसिमले रिटायरमेन्ट गरेको म
1: त्यही
0: भएर धेरैले मिस गरेँ पल्टनले
1: पल्टनले रिटेन गर्न खोज्छ नि होइन हरेक क्षेत्रमा तपाईँको योगदान एजुकेसनदेखि लिएर स्पोर्ट्स इन्फेन्ट्री हरेकमा नलेज एकदम मानेको व्यक्ति होइन इट्स अ बिग लस अफ द ब्रिगेड भन्नुपर्छ नट ओन्ली द रेजिमेन्ट होइन गर्दाखेरि के होस् तपाईँ रिटायर भएर खुसी साथ आउनुभयो नेपाल आइसकेपछि के गर्नुभयो त व्हाट डिड यू गो व्हाट डिड यू डू एक्चुअली
0: एक्चुअली नेपाल आएपछि चाहिँ मैले चाहिँ आफ्नै ट्रेनिङ सेन्टरहरू खोलेको थिएँ अब मेनली इट्स अ सेक्युरिटी कम्पनीहरू नै खोलेको थियो अनि त्यसपछि चाहिँ नि हाम्रो चाहिँ नि यो ब्रिटिस अफिसरहरूले चाहिँ मलाई चिनिरहेको थियो अनि उनीहरूले चाहिँ नि वाइ डोन्ट यु कम एन्ड जोइन इन आवर कम्पनी जर्डन कम्पनी भनेर उहाँले चाहिँ तान्नुभयो मलाई हङकङमा सो मलाई चाहिँ चिफ ट्रेनिङ अफिसरको चाहिँ काम पनि दियो झन्डै 10-12 वर्षसम्म मैले त्यहाँ गरेँ र मेनली अब सिलेक्सन त हो मलाई थाहा थियो जस्तो आर्मीमा गर्थेँ त्यही अनुसार नै मैले चाहिँ नि सिलेक्सन अन टप अफ द्याट ट्रेनिङहरू पनि दिएँ मैले बोथ चाइनिजहरूलाई पनि दिएँ मैले हाम्रो इन्डियन आर्मी टोली पनि आएँ पछि जेनरल बिल मोरिया चाहिँ नि इमर्ज भएर चाहिँ उसले चाहिँ नि हाम्रो क्रिस हार्डिसाबसित चाहिँ नि त्यो अफिसमा चाहिँ जोइन्ट भेन्चरमा काम गरेर सो देहरादुर पनि गएँ म देहरादुर पनि ट्रेनिङ गयो अनि धेरै अब जेनरल साहबहरू थियो कर्नल साहबहरू थियो उहाँलाई पनि अब आफूले पनि दिनुपर्ने थियो सबै कुरोहरू र हामीले सिलेक्सनहरू झन्डै 250 इन्डियन आर्मीको टोलीलाई पनि लिएर एन्ड देवर आई थिङ्क वान अफ द बेस्ट डिसिप्लिन आर्मी मैले देखेँ उहाँलाई चाहिँ नि अफकोर्स हाम्रो ब्रिटिस आर्मी त छँदैछ तर इन्डियन आर्मीको चाहिँ नि जुन मैले ट्रेनिङ दिएर चाहिँ नि हङकङमा लगेँ अनि उनीहरूको डिसिप्लिन पनि एकदमै राम्रो देखेँ
1: उनीहरूको त्यो चाहिँ सेकेन्ड करियरको रूपमा सेक्युरिटीको लागि गुड सोल्जर्सको रूपमा त्यहाँ गोर्खाली पनि थिए कि इन्डियनहरू पनि थिए
0: इट्स ओन्ली
1: गोर्खाली भन्दाखेरि ब्रिगेड अफ गोर्खा होइन ब्रिटिस आर्मी इन्डियन आर्मी नेपाली आर्मी अनि अलिअलि सिङ्गापुर पुलिस साइडको छ त ओके गर्दाखेरि साहबको चाहिँ के भन्छ ट्रेनिङमा परेर दे डिड अ गुड जॉब
0: वेरी गुड जॉब इन फ्याक्ट आई जस्ट वान्ट टु सल्युट देम हङकङमा एकदम राम्रो काम गरेको उहाँहरूले चाहिँ
1: आई सी ओके अब रिटायर भएर पनि अब त्यो क्षेत्रमा सिक्युरिटी क्षेत्रमा कन्ट्रिब्युसन रहेछ मलाई थाहा थिएन एनिवे त्यो चाहिँ हाम्रो गोर्खेको नाम यहाँहरूले जहाँ गए पनि राख्नु भएको छ भने अब सोसियल वर्कमा पनि निकै लाग्यो जस्तो लाग्छ
0: सोसियल वर्क पनि म गर्छु किनभने म त नेपाली पढ्ने हो जहाँ गए पनि अरूले भन्छ हाम्रो पहिलाको चाहिँ नि एम्बेसडरले उहाँले पनि सोधिराख्छ मलाई सो मलाई चाहिँ कस्तो लाग्छ भने आई डोन्ट वन्ट टु लुज हाम्रो कल्चरहरू नेपाली कल्चर चाहिँ नि म चाहिँ नि एकदमै मेरो चाहिँ नि ध्यान छ त्यसमा चाहिँ नि इभन दो आई गो टु युके जाओस् कि एभ्रिवेयर गए ताकि म चाहिँ नेपालीको चाहिँ नि कल्चरहरू चाहिँ स्पेसली यो चाहिँ नि फिल्म साइडतिर भयो गीतसित भयो तपाईँको चाहिँ कपडाहरूसित त्यो चाहिँ एकदमै मलाई मनपर्छ त्यो अनुसार नै म चाहिँ नि अल द टाइम त्यो जान्छु र अर्को चाहिँ नि के छ भने यहाँ आएर पनि मैले चाहिँ नि सोसियल चाहिँ नि अब जस्तै अब वर्षमा एकपल्ट 2-3 वटा चाहिँ नि च्यारिटी छ उनीहरूलाई म हेल्प गर्छु म
1: ओके अब योभन्दा अगाडिको हाम्रो बिहेभियर्समा यही स्टुडियोमा कुराकानी चलचित्रको बारेमा थियो होइन त्योमा ठ्याक्कै बिर्से कुन चाहिँ चलचित्रको बारेमा थियो
0: कैदीको पत्र थियो
1: ओके कैदीको पत्र सो द्याट वाज फ्यु इयर्स ब्याक
0: होइन
1: कस्तो भयो त्यो चलचित्र
0: त्यो चाहिँ इट वाज ओके राम्रै थियो तर यहाँ चाहिँ कस्तो फिल्महरू हेर्छ भने दे वन्ट यहाँको मान्छेहरूले चाहिँ बाहिरको फिल्म भन्दा पनि यहाँ भित्रियो किन यहाँ त कलाकारहरू धेरै उनीहरू छ त्यो अनुसार चाहिँ नि उनीहरूले चाहिँ नि राम्रै भयो विदेश बाहिर चाहिँ राम्रै भइरहेको छ अहिले सो यहाँ पनि हामीले चलाउनु त चलायो ठिकै भयो इट्स नट अप पनि भएन डाउन पनि होइन जस्ट मिडलमा चाहिँ ठिकै भयो
1: त्यो पनि राम्रो कुरा हो फ्लोट गरे भनौँ न होइन किनभने कति त एकदमै डिब्बा बन्द भन्छ कुनै के भन्छ 2 दिन चलेर बन्द भयो भन्छ तर त्यसले चाहिँ भनौँ न अब एउटा रिकग्निसन पाएको रहेछ भन्न बुझिन सकिन्छ अनि त्यही हो अलिक मसलादार चाहिन्छ होइन फेरि तपाईँहरू जस्तो बुद्धिजीवीहरूलाई चाहिँ फेरि मसलादार भन्दा पनि सब्सटान्स दिउँ होइन दिउँ भन्ने लाग्छ तर के गर्ने अब अलिअलि कमर्सियल पनि त हुनु पर्यो नि ओके अब नाउ हजुरले जुन चाहिँ चलचित्रको चाहिँ यो डकुमेन्ट्री होइन चलचित्रै भन्दै हुनुहुन्छ होइन बायोपिकको रूपमा पनि लिन सकिन्छ होइन गर्खा भिसी गजे खले यो कन्सेप्ट चाहिँ कहाँबाट आयो कसरी आयो कसरी सुरु भयो त सुनौ न त हुन त बिङ एन आर्मी म्यान कसरी आयो भनेर त भन्नै पर्दैन तर पनि कहिले हिट भयो र कसरी बनाउने विचार आयो त
0: यसमा चाहिँ के भयो भने चाहिँ मैले चाहिँ अब त्यही हो नेपाली फिल्मतिर पनि ढल्केको थिएँ अनि अरूसित पनि मैले धेरै कुराहरू गरेँ है अनि सिद्धार्थ भन्ने फिल्म चाहिँ बनाउनेवाला थिएँ म अनि हाम्रो चाहिँ नि आरएनएसको विजय लामा उहाँलाई पनि मैले चाहिँ सोल्टहरूमा बोलाएर चाहिँ इन्टरभ्यू पनि गरेँ अनि पछि चाहिँ नि कुराकानी गर्दा उता हाम्रो जेभिसकै केटा पो रहेछ जुनियर देन मी झन्डै 4 इयर्स
1: झन्
0: राम्रो भयो त्यो स्क्रिप्टमा चाहिँ नि अलिकति यहाँ अलिकति विवाद जस्तै भइदियो किन नाम छ सिद्धार्थ काम चाहिँ फेरि अलिकति बेग्लै भन्दा त्यो अलिक कन्ट्रोभर्सियल भएर त्यसलाई चाहिँ हामीले रोकिदियो तर इट विल गो अन कुन चाहिँ स्क्रिप्ट चेन्ज गर्ने कि नाम चेन्ज गर्ने कि भन्ने छ र यो चाहिँ नि अब गजे घले चाहिँ नि मेरो चाहिँ नि के भइदियो भने चाहिँ नि अहिले चाहिँ नि हाम्रो चाहिँ नि यो घले को भएर मैले बनाएको होइन आई जस्ट वान्ट टु गिभ भिसी भिक्टोरिया कोर्स चाहिँ अहिले चाहिँ नि हाम्रो चाहिँ नि प्रायः धेरै चाहिँ नि 13 जनामा होइन छ इट्स गोइङ डाउन द ड्रेन भनौँ न कसैलाई पनि अहिले भुल्दै गयो गर्दाखेरि मैले चाहिँ नि इट्स अलरेडी अन्डर द सी भइसक्यो यो आई जस्ट वान्ट टु ब्रिङ इट अप देखाउनको लागि इभन युकेमा पनि अब भिसी भन्ने के हो थाहा छैन अब नयाँ आउने जेनेरेसन थाहै छैन
1: है
0: त्यो देखाउनको लागि चाहिँ नि कतिको दुःख छ त्यो चाहिँ नि मैले चाहिँ नि अब चाहिँ नि यस्तो स्टडी गरेँ 1 वर्ष जति लाग्यो त्यसलाई चाहिँ नि स्क्रिप्टमा ल्याउनको लागि सो फिल्म मेकिङ चाहिँ नि मै हो र यसमा चाहिँ डाइरेक्टर हायर गर्नु पर्यो उनीहरूलाई यसरी गर्नुपर्छ सबै स्टोरी उनीहरूलाई भनेर एकर्डिङ टु दि बुक जुन चाहिँ रेखा बान्ता वा समथिङ उहाँले पनि लेख्नु भएको थियो र उहाँको लिएर अनि उसको चाहिँ नि गजे घलेको आफ्नो चाहिँ नि फ्यामिलीहरूसित नि म डिस्कस गरेर सबै पोइन्ट्सहरू लिएर चाहिँ नि यो फिल्म चाहिँ नि बनाएको
1: भने मतलब यो फिल्ममा गजे घलेको अपब्रिङ्गिङ होइन बाल्यकाल होइन उहाँले पाएको दुःख हन्डरदेखि नेपालमा गाउँघरमा जुन चाहिँ हुन्छ नि यो सबै देखिन्छ उसमा
0: एकदमै देखिन्छ फर्स्ट अफ अल म नै अब गाउँमा थाहा थिएँ नि यो फिल्म बनाउनलाई म जानै पर्ने भयो स्थिति बिफोर द्याट मैले चाहिँ नि 2-3 पल्ट चाहिँ रेकी गर्नु गएँ अब त्यही हो हाम्रो चाहिँ नि गाउँको मान्छेहरू चाहिँ नि हाम्रो एक्स सर्भिसम्यानहरूलाई देखाएँ उनीहरू यो हो यो भनेर देखाउनु भयो त्यसपछि मैले चाहिँ डाइरेक्टरलाई पनि दिएँ र पछि चाहिँ नि मैले चाहिँ नि युकेबाट हाम्रो डाइरेक्टरलाई पनि चुज गरेँ तर उसलाई चाहिँ अलिकति प्रब्लम के थियो भने नेपालको विषयमा त्यति थाहा थिएन सो आई हेड टु चुज एनदर डाइरेक्टर चाहिँ यहाँको पनि सो कम्बाइनेसन अफ
1: 5 डाइरेक्टर्स क्षेत्रको भनौँ न त्यो एरियाको चाहिँ उहाँले चाहिँ जिम्मेवारी सम्हाल्नु भएको छ विच इज गुड अब कहिले कहिले मात्रै अब अलिक टसल होला नभए चाहिँ लाइक माइन्डेड छ भने त प्रब्लम छैन नि
0: होइन
1: त्यसमा फेरि दाइ जस्तो एकदमै स्मुदी हुनुहुन्छ मिलाइहाल्नुहुन्छ नि होइन किनभने कहिले कहिले चाहिँ के हुन्छ नि अलिक इगो आउँछ के
0: त्यो पनि भित्र त्यही तर लास्टमा चाहिँ डिसिसन चाहिँ हाल दुई गरौ लड के भयो भने मलाई भन्नु
1: फाइनल डिसिसन चाहिँ फाइनल डिसिसन दाइको अब यो बाल्यकालदेखि बाल्यकालको कुरा गर्दाखेरि जुन अब भिसी इट्स सेल्फ यस्तो सम्मानित है वर्ल्ड फेमस एउटा मान सम्मान पदक हो ब्रेभरीको साथ साथमा धेरै कुरा आउँछ त्यति पाइन्न तर पनि त्यो पाउने त्यो क्यारेक्टर त्यो इन्ग्रेनभित्र चाहिँ हुन्छ कसैकोमा होइन बहादुरीदेखि लिएर सुझबुझ होइन इनिसिएटिभ सबै आउँछ नि होइन त्यो त्यतिकै पाइन्न त्यो पाउनको लागि गाउँघरको अपब्रिङ्गिङ होइन गोठाला जाँदाखेरि देखिको सेपर्ट हुँदाखेरि केको हुन्छ भनौँ न एउटा सिकलाई त्यसले पनि त सिकाउँछ होला त्यसले पनि बिस्तारै त्यो बच्चालाई मोल्ड गरेको होला हाउ टु सर्भाइभ इन डिफ्रेन्ट डिफिकल्ट कन्डिसन्स होइन अनि वेदरलाई हेर्ने नेचरलाई हेर्ने अब कतिखेर हावा चल्छ कतिखेर गल्छ कुन चाहिँ इन्क्लिमेन्ट वेदर हुँदैछ यो कुरा चाहिँ बाल्यकालदेखि नै मान्छेमा आउँछ जस्तो लाग्छ मलाई तपाईँ के भन्नुहुन्छ
0: एक्ज्याक्टली मैले चाहिँ दिनु खोज्छु यो चाहिँ नेचुरल गिफ्टेड हो यो है गर्दाखेरि चाहिँ नि अब डेकोरेसनहरू चाहिँ हामीलाई थाहा छ एमसी पाउँछ मिलिट्री क्रस आइडिएसएम पाउँछ हामीले धेरै कुरोहरू पाइन्छ तर यो चाहिँ नि भिक्टोरिया क्रस भन्ने चाहिँ नि इट्स अ भेरी भेरी ग्यालेन्ट्री मेडल हो इज एन अर्न्ड मेडल हो त्यो चाहिँ त्यति पाउन सक्दैन तर यहाँ चाहिँ के भएछ भने कतिजनाले सोद्धा ए त्यो त किनेर पनि पाइन्छ भने त्यो देखाउनलाई चाहिँ मैले यो फिल्म बनाएको कति दुःख हुन्छ इट्स नट ओन्ली ब्रिटिस आर्मी मात्रै होइन इन्डियन आर्मी पनि नेपाल आर्मी कति दुःख हुन्छ उनीहरू सिङ्गापुरको टोलीहरू जाँदाखेरि भर्ती हुँदाखेरि त्यो पार्ट पनि देखाउने हो मैले आफ्नो चाहिँ गाउँलाई छोडेर जाँदाखेरि इमोसनल बाउ आमालाई छोडेर कति दुःख हुन्छ त्यो पनि एउटा देखाउनुको लागि हो मैले र अर्को चाहिँ के छ भने जति पनि हाम्रो चाहिँ नि ट्रेनिङहरू गरिन्छ हाम्रो चाहिँ नि आर्मीमा वेदर ब्रिटिस आर्मीको हो इन्डियन आर्मीको हो जसको गरे तापनि पहिलो ट्रेनिङ त उहीँ अघि हजुरले भन्नुभएको पहिले नै उनीहरूले चाहिँ सिकिसकेको हुन्छ उहाँ त गोठालो हो तर उनीहरूले चाहिँ बाघबाट भालुबाट बचाउनु पर्छ भेडालाई सो इमेजिन ऊ चाहिँ नि आर्मीको भयो गोठालो भयो भए भेडा चाहिँ नि अब उनीहरूको चाहिँ नि आफ्नो कमरेड्सहरू भयो अनि एनिमी चाहिँ नि बाघ भालु
1: हो
0: पहिले नै उसले ट्रेनिङ गरिसकेको हुन्छ त्यही भएर उसलाई चाहिँ नि यो त प्रिमेरी ट्रेनिङ त पहिले पाएको हुन्छ सेकेन्ड ट्रेनिङ चाहिँ बल्ल आर्मीमा गएपछि पाँच महिना
1: आर्मीका गुरुजी र आर्मीको सिकलाडी उसलाई चाहिँ झन् पोलिस गरिदिन्छ होइन पहिला चाहिँ नेचरबाट सिकेको कुरा र चाहिँ गाउँहरूको जीवनशैलीबाट सिकेको कुरालाई चाहिँ आर्मीमा चाहिँ झन् पोलिस हुन्छ अनि एज हि गोज अब आफ्नो करियरको बेलामा लडाइँ पर्यो भने लडाइँमा जानु पनि त फेरि कहिले कहिले भाग्य चाहिन्छ नि होइन सधैँ सबैजना लडाइँ जान पाउँछ भन्ने छैन कहिले कहिले पिस टाइम मात्रै हुन्छ त्यसले गर्दाखेरि त्यसमा पनि अब साइन गर्ने मौका चाहिँ अपर्च्युनिटी पाउनु पर्यो होइन त्यो चाहिँ त्यहाँ युज गर्ने
0: युज गरेछु त्यसमा नि कसरी ऊ भर्ती भयो अहिले नभनौँ उसको चाहिँ फुल्ली स्टोरी हेर्नुपर्छ किनभने उसले कति दुःख पायो त्यो पनि र लास्टमा चाहिँ एउटा म के इम्फोसाइज गर्न माग्छु भने उहाँ चाहिँ नि बिचरा नपढेको कारण दुःख पायो भने पछि चाहिँ नि उसले चाहिँ नि देहरादुनमै बसेर उसको नानीहरूलाई पढाउँदा त्यो भाग पनि छ कसरी भयो के भयो इट्स
1: उसमै फिल्मको चाहिँ रिलिज कहिले हुन्छ भने त्यहाँ त्यहाँ सोध्नुलाई होइन अहिले यो हाम्रो यो जङ्क्चरमा चाहिँ अलिकति एउटा गीत लाग्नु पर्ने हुन्छ अघि हाम्रो तपाईँको यो सिनेमाको क्यारेक्टर र नेपालका चर्चित एक्टर टेकबहादुर गुरुङजीले गाउँछु पनि भन्नुभएको थियो अघि अनि उहाँको गीत लगाउनु के जस्तो लाग्दै थियो कुन गीत भन्नुभयो तपाईँले ठ्याक्कै बोल भन्नुहोस्
2: पानी मिठो कालधारा हिटीको मिठो नासर बे टिटीको नासर बे
1: ओके मौसम गुरुङ र को को हुनुहुन्छ भन्नुहोस् त यसमा
2: निर्जला गुरुङ र मौसम गुरुङ
1: ओके यो तपाईँले लेख्नु भएको हो कि तपाईँको स्वर पनि छ शब्द हो तपाईँ आफै पनि गाउनुहुन्छ तपाईँ ओके
2: यो फिल्ममा मैले नै बनाएको गीत छ तर गाउनु चाहिँ अरूले गाएको
1: ओके तपाईँको लेखन होइन गाउँघरसँग मिल्दो जुल्दो छ उहाँलाई एकछिन कुराकानी गरौँ है त उहाँ त गायक पनि रहेछ एउटा गीत पनि सुन्नु पर्ला अलिकति गुनगुनाइदै हुन्छ है यही सिनेमाको गीत त रिलिज भइसकेको छैन छैन होइन अलि एक दुई लाइन त गीत गाइदिए हुन्छ कि हुन्न मिल्छ होइन मिल्ने मात्रै कुराकानी गरौँ ओके ल त तपाईँ एउटा एक्टर हुनुहुन्छ तपाईँको बारेमा कुरा गर्दा तपाईँले धेरै सिनेमा खेलिसक्नु भएको छ कि
2: सम्भवतः मैले 12-13 चाहिँ टेलिफिल्म खेलेको छु त्यस पछाडि यो ठुलो पर्दाको चाहिँ 7-8 जति भयो
1: जस्तो कस्तो रोलमा बढी खेल्नुहुन्छ
2: धेरै जस्तो एउटा चाहिँ म एक्टरै भएर खेलेको छु हिरो अरू चाहिँ म मुखिया अनि भिलेन पनि खेलेको छु
1: भिलेन आज त भिलेन ड्रेसमा हुनुहुन्छ है टोपी सब लगाएर कुण्डल सुण्डल छ
2: रिलमा चाहिँ गजेको बाउ अर्कै थियो होला रियलमा चाहिँ गजेको बाउ अर्कै थियो रिलमा चाहिँ म अहिले गजेको बाउ
1: बुवा भएर खेल्नु भएको छैन ओके एक्चुअल तपाईँको नाम चाहिँ टेकबहादुर गुरुङ बाहिर तपाईँलाई के भन्नु चिन्छन्
2: मलाई चाहिँ टेक गुरुङ भनेर चिन्छ
1: टेक गुरुङ भनेर चिन्छन्
2: हास्य कलाकार पनि भन्छ
1: हो र ओके
2: तर
1: ठिकै छ कोसिस गर्नुलाई एकछिनमा होइन तर तपाईँले अब गाएको गीत चाहिँ एक लाइन सुनौ न होइन दिलदाई ल एक लाइन म एक लाइन एक दुई लाइन तपाईँले आफ्नो जुन चाहिँ चलेको गीत चाहिँ एक लाइन सुन
2: पहिला हाम्रो गजे चाहिँ रोदीमा बस्दाखेरि गजेको पालोमा त रोदी नै थियो
1: होटेल
2: पनि छ गाउँघरमा पाइन्छ रोदी घर अब रोसी आमाले सम्हालेको रोदी घर हुन्छ त्यो रोदी घरमा चाहिँ गीत गाउने गरिन्छ विशेष गरी रोदी भनेर चाहिँ मान्छेले चाहिँ अनेक बिहेभहरू पनि लाउँछ त्यहाँ
1: बिलिभहरू नेगेटिभ कुराहरू पनि आउँछ तर त्यस्तो होइन
2: त्यस्तो होइन रोदीमा चाहिँ धेरै कुराहरू सिक्न पाइन्छ
1: हो नि त्यहाँ त्यो त हाम्रो जीवनशैली हो नि त ओके
2: त्यही रोदीमा गाएको गीत थियो
1: एउटा सुनौ न त
2: कल्पना गरेको
1: ल त

0: आफ्नै आफ्नै लेख लेखन है
1: त्यो त्यो चाहिँ फिल्डमै गएर निस्केको गीत हो किनकि त्यो हामीले चाहिँ यताबाट गीत बनाएर गएको थिएन त्यहाँ चाहिँ कस्तो खालको ठिक हुन्छ यो गीतमा यो फिल्ममा चाहिँ भन्ने हिसाबले चाहिँ हामीले त्यहीँ गएर गीत बनाएको त्यस पछाडि रिहर्सल गरौँ अनि रोधी पनि राम्रै भएको छ
0: ओके अब अघि रोधी घर सञ्चालन गर्नलाई रोशी भन्छ के भन्नुभयो
1: रोशी आमाले चाहिँ त्यो सञ्चालन गर्छ
0: सबै लुक आफ्टर उहाँको डिसिप्लिनमा टाइमिङमा रेखदेखमा होइन केही बेकाइदा गर्न पाइन्न उहाँले नै कन्ट्रोल गर्ने हो नि
1: त्यो जति मान्छेहरूले चाहिँ नराम्रो सोचेको हुन्छ त्यसमा चाहिँ रोसी आमाले सबै कन्ट्रोल गरेको हुन्छ त्यहाँ चाहिँ लुगा बुन्नेदेखि लिएर धागो काट्नेदेखि लिएर टपारा बुन्ने होइन हरेक कुराहरू चाहिँ सिलाइ बुनाइको कामहरू सबै बत्ती बनाउनेदेखि लिएर सबै कुराहरू चाहिँ त्यहाँ सिकाउँछ
0: भने मतलब गाउँले नै जमा भएर त्यहाँ इलम पनि गर्ने होइन राम्रो एउटा भनौँ न अब सबै सिप सिक्ने कुरा गजब रहेछ अहिले छैन रोधी घरहरू छ अघि धेरै लम्जुङतिर कि
1: कति ठाउँमा त हराइसक्यो तैपनि कतिपय ठाउँमा चाहिँ छ
0: ओके ल त अब तपाईँले एउटा रोधीको चाहिँ फ्लेभर दिनुभयो होइन गैज हराउन लागेको हाम्रो यो कल्चर भनेर भनौँ होइन र अब गीत साङ्गीतिक एकछिन विश्राम लिउँ त्यसपछि फेरि तपाईँसँग तपाईँको रोलको कुराकानी गरौँला अनि अरू मेकिङ अफ दिस मुभी होइन गोर्खा विषय गजेकालीको बारे कुराकानी गरौँला आदरणीय श्रोताहरू
1: हजुरलाई अहिले एकछिन हो कि बिएफबिएस यो गोर्खा रेडियो मार्फत चाहिँ मेरो आवाज सुनिराख्नुहुने सम्पूर्ण श्रोताहरूमा पनि म हार्दिक नमन व्यक्त गर्न चाहन्छु
0: मैले सुरुमै मौका दिनुपर्ने म त गीततिर पो लागि त ओके टेकजी तपाईँले बडो राम्रोसँग गाइदिनु भयो अब तपाईँले लेखेको गीत मौसम गुरुङ र निर्जला गुरुङ गाउनुहुन्छ होइन यो कुन सिनारीमा छ त भन्नुहोस् त
1: जीवनी फिल्मको हो
0: ओके ल गीततर्फ लागौँ है

0: हजुर, मौसम गुरुङ र निर्जला गुरुङ गाउँदै थियो गीतलाई, र गाउने कलाकारले पनि राम्रोसँग यसलाई चाहिँ भनौँ न अब निभाउनु भएको रहेछ, गाउने गायन शैलीले राम्रोसँग यसलाई रेकर्ड भएको रहेछ भने लेखन चाहिँ टेक बहादुर गुरुङ जो कलाकार हुनुहुन्छ आज हाम्रो स्टुडियोमा हुनुहुन्छ, र गर्खा भिसी गजे खलेमा बुवाको यानि कि भिसी साहबको बुवाको अभिनय गर्नुभएको रहेछ, त्यो क्यारेक्टर सम्हाल्नु भएको रहेछ। फेरि पनि स्वागत गरिहालौँ दिल खले दाईलाई, दिल दाई फेरि पनि स्वागत छ यहाँलाई।
1: थ्याङ्क
0: यू। ओके, तपाईँ पनि हुनुहुन्छ, गायकज्यूलाई पनि नमस्कार भन्दै स्वागत भनौँ है त।
1: धन्यवाद।
0: बेडो मिठो लेख्नु भएको रहेछ, गाउने कलाकारले पनि राम्रोसँग चाहिँ चित्त बुझ्ने प्रकारले गाउनु भएको रहेछ नि, होइन? ओके, अरू गीत पनि छ नि तपाईँको, एउटा त गाउने पर्छ अन्तमा है, आफ्नै त हो नि, होइन? अनि अब फेरि सिनेमाको कुरा गर्दाखेरि गोर्खा भिसी गजे घले इन द मेकिङ छ, पोस्ट प्रडक्सन काम भइरहेको छ भने, अब अघि तपाईँले भन्दै हुनुहुन्थ्यो दिललाई कि यो चाहिँ गाउँले परिवेशमा पनि बाल्यकालदेखि गजे के भन्छ भिसी साहबको बाल्यकाल पनि देखाउनु खोजिएको छ भने, अब कस्तो कस्तो दृश्यलाई यहाँले क्याप्चर गर्न खोज्नु भएको छ?
1: मेनली त उसको चाहिँ नि खास सानोदेखि बर्थदेखि लिएर आखिर एन्डिङसम्मको चाहिँ नि क्यारेक्टर्सहरू चाहिँ नि अब हामीले चाहिँ नि कसरी गर्ने भन्ने किसिमले चाहिँ पहिला चाहिँ नि मैले चाहिँ नि ऊ सानोको एउटा देखाउने, अर्को चाहिँ नि 5-6 वर्षको, अर्को फेरि 10 वर्षको, अर्को फेरि 12-13 वर्ष, र आखिरी सो गजे घलेको चाहिँ 6 वटासम्म क्यारेक्टर डिफ्रेन्ट डिफ्रेन्ट एक्टर्सहरूको चाहिँ देखाउनुको लागि चाहिँ नि एज ही ग्रोज ऊ बढ्दै जान्छ र उसको चाहिँ क्यारेक्टर के हुँदैछ, त्यो घटनाहरू चाहिँ नि के भयो गाउँमा चाहिँ भयो त्यो देखाउनुको लागि चाहिँ नि हामीले चाहिँ नि त्यो अनुसार चाहिँ नि अब धेरै अब मिहिनेत गऱ्यो, कति कुरो चाहिँ नि अब मैले चाहिँ सक्दो चाहिँ आफ्नै गाउँकै मान्छेलाई गर्नु गरेको थियो, उनीहरूलाई पनि ट्राई त गरेको थिएँ, तर मेन के हुन्छ भने चाहिँ नि अब कलाकार पाउनलाई गाह्रो हुन्छ
0: है,
1: हुँदैन एक्ज्याक्टली, त्यो भएर चाहिँ नि हामीले चाहिँ नि नर्मल अब अलिकति खेलिसकेको एक्टर एक्ट्रेसहरूलाई नि हामीले गर्यो, र यसमा चाहिँ मलाई के खुसी लाग्छ भने अल्दो अब हेर्दाखेरि फिल्म पछि हेर्छ मैले चाहिँ नि ओभर 100 जनालाई चाहिँ नि यो काम पनि दिएँ मैले, एन्ड दे आर भेरी भेरी ह्याप्पी, यो भिलेज साइडमा स्पेसली यो माथि लाप्राकमा जाँदाखेरि माथि यहाँ चाहिँ तल चाहिँ नि अब गरम थियो, माथि त हिउँ पर्थ्यो, त्यस्तो गर्दाखेरि चाहिँ चिसो पनि थियो, बिचरा दुःख गर्यो, हाम्रो टोलीहरूले पनि धेरैले दुःख गर्यो, कतिले वेदरले पनि साथ पनि दिएन, हावा पनि आउने उडाल जस्तै गर्ने माथि उसमा चाहिँ डाँडामा जाएपछि है, म त एक दिन गयो नेक्स्ट डे त म गएन, किनभने इट वाज भेरी भेरी डिफिकल्ट, तर त्यस्तो बेला बिचरा मेरो
0: एटिट्युडको प्रब्लम पनि हुन्छ कतिलाई,
1: हैन, अर्को चाहिँ नि कलाकारले बेसी दुःख गर्यो, चिसो न चिसो फेरि होइन, गर्दाखेरि धेरै
0: अनि अब यो क्यारेक्टरमा ढाल्न चाहिँ गाह्रो छ, तर पनि इन्करेज गर्दै होइन गर्नुभयो, अब अभियसली भनौँ न अब रियल लाइफ हिरो होइन हाम्रो भिसी साहबको केटकेटीमा चाहिँ अब गोठाला जाँदाखेरि धेरै इन्सिडेन्ट भयो होला बाघसँग, नभए पनि चितुवासँग अथवा चाहिँ भेट भयो होला, जङ्का भेट भयो होला, किनभने सेपर्ड हो गोठालो हो होइन, भालुसँग भेट भयो होला, यस्तो पनि दृश्यहरू छन्।
1: त्यो चाहिँ नि दृश्य चाहिँ नि हामीले हाल्नु खोजेको थियो, तर अलिकति के भइदियो भने चाहिँ नि त्यो मेकिङ अफ त्यो भालु उनीहरू चाहिँ थियो, तर मैले चाहिँ नि अलिक कट अफ गरिदियो, किनभने चाहिँ नि त्यो फिल्ममा चाहिँ नि त्यो गर्नुभन्दा बरु उसको मेन मेन वर्डिङमा चाहिँ नि छ यताउता, तर एक्चुअली फिजिकलमा चाहिँ हामीले चाहिँ नि गरिन, किनभने अलिकति डिफिकल्ट पनि थियो त्यो कुक गर्नको लागि, तर वर्डिङमा भन्दाखेरि बुझिहाल्छ कुरो चाहिँ अनुसार,
0: साँच्चै अब वाइल्ड भालुलाई ल्याउने कुरा भएन, भनौँ टेम चाहियो होइन, त्यो गाह्रो छ, ठुल्ठुलो अब इन्डस्ट्रीले त गर्छन्, इन्डियन बलिउड हलिउडले त गर्लान् होइन, र यहाँ हाम्रो इन्डस्ट्री त्यति म्याच्योर भइसकेको छैन। अनि तपाईँले यस्तो गर्दाखेरि अब तपाईँ सधैँ सिनेमामा लागिरहने व्यक्ति त होइन, त्यस कारणले यो सुटको दौरानमा तपाईँलाई च्यालेन्जेस पनि आयो होला नि त, होइन? लाइक कस्तो कस्तो च्यालेन्ज,
1: लाइक अब पर्मिसनहरू लिनु पर्यो है, ठाउँहरू हेर्नु पर्यो, एक्चुली मैले चाहिँ यताबाट हाम्रो कर्णेल साहबहरूबाट र हाम्रो भरत सिंह साहबबाट पनि धेरै मद्दत पाएको,
0: भरत सिंह थापा
1: साहब, उहाँले पनि अब बर्माको लागि पनि अब चाहिँ नि त्यो भिसाको लागि पनि ठिकै थियो है, पाउने रहेछ, इन्डियन एम्बेसीको लागि पनि उहाँले धेरै कुरा गर्ने, हाम्रो जुन चाहिँ नि एसोसिएसन छ उहाँले पनि मलाई धेरै मद्दत दिनुभयो, तर ओन्ली थिङ वाज बर्मा चाहिँ नि मैले चाहिँ पक्का त्यो जुन बासा हिल थियो द्याट्स वे गजे गजेल भिसी पायो मलाई त्यही नै हो त्यो मन परेको थियो त्यो जे भने कलाकार चाहिँ नै लिएर जान्छु लड्ने टोलीहरू त्यहाँ चाहिँ खिच्छु भने त्यो पहिला सुरु त उनीहरूले त हुन्छ भने अहिले त यो बर्मा त मायामा उनीहरूको छ उनीहरूले के भन्यो भने चाहिँ आउनु सक्छ यु क्यान टेक द फोटोग्राफ तर यु क्यान
0: स्टिल चाहिँ गर्न पाउँछ तर मुभी चाहिँ हुँदैन भन्ने हैन
1: गर्न पाउँदैन भन्दाखेरि पछि हामीले के विचार गर्यौँ भने चाहिँ होइन वाइ त्यहाँ पाउँदैन भने यति खोजौँ न त भनेर चाहिँ नि ठाउँ रह्यो किनभने बारपाकमा चाहिँ नि अब हाम्रो गजे गलेको हो बिचरा उसको पनि अब अहिले बारपाक इज लाइक अ सिटी बक दिस नथिङ
0: पहिलाको त्यो स्लेट ढुङ्गा छैन सबै निलो टिन मात्रै छ होइन
1: सो हामी चाहिँ गएर मानिदिउँ दुर्गम क्षेत्र त होइन त्यहाँबाट चाहिँ नि पोखराबाट आई थिङ्क जस्ट फोर हर्स ड्राइभ थियो
0: सिन्धी
1: सिन्धी भन्ने ठाउँमा इट्स लाइक होल गाउँ किने जस्तो भयो मैले सो वी गेभ चान्सेस
0: रिक्रिएट गरे
1: जस्तो भयो जस्तै गरेको सबै मिल्यो त्यहाँ चाहिँ
0: आई सी ओके
1: दे वर भेरी ह्याप्पी त्यहाँबाट पनि हामीले चाहिँ नि धेरै कलाकार पनि लियो नभएको टोलीहरूलाई चाहिँ हामीले सो ब्रिङ देम उनीहरूलाई चाहिँ ल खेल्छ भने आउनुहोस्
0: गाउने पनि देखाउनु पर्यो होइन जीवन पनि
1: देखाउनु पर्यो सो हामीले चाहिँ ट्रान्सपोर्ट चाहिँ उताबाट काठमाडौँबाट हुन्छ कि पोखरा ल्याएर त्यहाँ पनि गऱ्यो त्यो चाहिँ नि निकै मजा थियो तर ओन्ली थिङ वाज द वेदरले अलिकति हामीलाई डर थियो वेदरले हामीले निकै तिन चारपल्टसम्म धोका पनि दियो त्यो सिन गर्छौँ भन्ने टाइम पनि भएन अब गर्दाखेरि चाहिँ इट वाज भेरी डिफिकल्ट है त्यसले चाहिँ अलिकति चाहिँ साथ त दिएन तर पछि चाहिँ राम्रै भयो त्यो
0: अब पक्का भन्ने हो भने उहाँको यो बर्माको सिनहरू चाहिँ यहाँ रेप्लिकेट गर्दाखेरि अवश्य पनि लडाइँको सिनमा चाहिँ अब भनौँ न अब सबै चिज गोलीगठ्ठादेखि लिएर अनेक आवाजहरू होइन पड्किन्छन् होइन टु इन्च मोटरदेखि लिएर अनेक अनेक होला त्यो बेलाको भनौँ न अब गन्सहरू होइन गर्दाखेरि यहाँ त्यो त्यो त्यो रिक्रिएट गर्नलाई चाहिँ धेरै त मैले चाहिँ एक त अथोरिट लिनु पर्यो नेपाल आर्मीको साथ सहयोग लिनु पर्यो होला त्यो एक्सप्लोसिभ एक्सपर्ट्सहरूसँग पनि त्यहाँ राख्नु पर्यो होला त्यतिकै सुटिङ गर्नु दिएन होला नि त भन्नुहोस् न त्यो बयान गर्नुहोस् न
1: त्यो चाहिँ खासरी के भने अब सबभन्दा पहिला सुरु चाहिँ ठाउँ चाहिँ ठाउँ चाहिँ रोज्दाखेरि चाहिँ हामीले त्यो गाउँ गेलङ गेलङ भन्ने त्यहाँ ठाउँमा चाहिँ हेऱ्यो राम्रो लाग्यो पछि यसो हेर्दाखेरि त्यो त हाम्रो सेकेन्ड सेनको मेजर दिलबहादुर गुरुङ जिएम साहब
0: ओके
1: उहाँको ठाउँ रहेछ अनि उहाँको सेप चाहिँ जुन मैले पढेँ इट वाज अ एट्याक गर्दा नाइफ फिस खालको चाहिँ डाँडामा गऱ्यो त्यही सेप मलाई मन पर्यो चाहिँ उहाँसित पनि सल्लाह गरेँ
0: ए उता उतापट्टिको त्यो लोकेसन
1: ठ्याक्कै मिल्यो गयो त्यहाँदेखि मैले चाहिँ उहाँबाट चाहिँ कुरा गर्थेँ यु वाज भेरी ह्याप्पी अब उहाँले पनि अब चिने थियो नट एज अ पर्सनली एज अ नाममा सुनेको थियो पल्ला पल्ला भनेर अहिले कुराकानी गर्दा त उहाँ पनि बिचरा मेरो बाबाको सहजन उसमा काम गरिरहेछ यु वाज भेरी भेरी ह्याप्पी उसले नो प्रब्लम दिनु जनाउँदै भनेर चाहिँ दिइहाल्यो अथोरिटी सो इमिडिएटली चाहिँ आई हेभ टु थिङ्क अबाउट इट ट्रेन्चहरू कसरी खन्ने उहाँले त्यो पनि दियो अथोरिटी
0: ओके
1: त्यो पनि दियो सबै गरेर चाहिँ त्यहाँबाट चाहिँ मद्दत
0: पाएँ जस्तो भयो
1: एकदमै सो आई जस्ट वान्ट टु थ्याङ्क अहिले यहाँ पनि मेजर दिलबहादुरलाई पनि साहबलाई पनि म एकदम धन्यवाद दिन चाहन्छु लास्ट डे पनि बोलाउनु त बोलाएँ मैले लन्च खाएँ हामी कुरा राम्रै भएको थियो होइन त्यहाँदेखि वाज भेरी भेरी इम्प्रेसिभ त्यो लडाइँ पनि अहिले हेर्नु आयो है यो चाहिँ कसरी गर्छ अनि आई टोल्ड हिम इज अ सिक्रेट जस्ट वाच
0: तर पनि अब हाम्रो समाचारतिर जाने बेला भयो त्यसपछि अलिकति तपाईँको कुरा बाँकी नै भयो गर्दाखेरि म चाहिँ यो बन्दुक कामहरूले मलाई ड्रेस कामहरू ल्याउनु भयो होला होइन खुकुरीहरू चाहियो धेरै चिज चाहियो होइन अब गोर्खा अब ह्याटहरू पनि खोज्नु पर्यो बनाएर मात्रै त सकिन्न कहाँबाट यसो इकट्ठा गर्नुभयो पल्टने भाषामा कहाँबाट एसेम्बल गरियो त्यो कुरा एकछिनपछि गरौँ है त हजुर श्रोताहरू आज हामीले द मेकिङ अफ गोर्खा भिसी गजे घलेको कुरा गर्दैछौँ र पोस्ट प्रडक्सनको स्टेजमा छ सुटिङ भइसक्यो कहिले बर्माको कुरा कहिले नेपालको कुरा कहिले चाहिँ बारपाको कुरा भइरहेको छ कहिले बाल्यकालको हाम्रो भिसी साहबको बाल्यकालको कुरा भइरहेको छ भने अब अन्य कुराहरू गरौँला तपाईँका पनि केही प्रश्न जिज्ञासा भए बिएबिएस गोर्खाहरूको फेसबुकमा राख्नुहोला भन्दै अब अघिको गीत जहाँ मैले रोकेको थिएँ त्यहीँबाट अगाडि बढाउँदै समाचारतर्फ लाग्नु

0: सिनियर राष्ट्रपति सी जिनफिङले अमेरिकी राष्ट्रपति ट्रम्पलाई आत्मीय स्वागतसँगै चेतावनीको भाषा समेत सुनाउनु भएको छ। ट्रम्पसँग बेजिङमा भएको भेटवार्ताका क्रममा सीले ताइवान मामलामा आक्रामक नहुन चेतावनी दिनुभएको हो। ट्रम्पसँगको बैठकमा सीले ताइवान मुद्दा अमेरिका चीन सम्बन्धमा सबभन्दा महत्वपूर्ण हुने भन्दै यो मामला सही तरिकाले सम्हाल्न नसके दुवै देशको सम्बन्ध अत्यन्तै खतरनाक अवस्थामा पुग्न सक्ने चेतावनी दिनुभएको चिनिया सरकारी समाचार एजेन्सीले जनाएको छ। ताइवान मामलालाई सही तरिकाले ह्यान्डल गरिए अमेरिका चीन सम्बन्धमा स्थिरता हुने उहाँको भनाइ थियो। ट्रम्प र सीबीच निर्धारित समयभन्दा लामो कुराकानी भएको बीबीसीले जनाएको छ। चीनले ताइवानलाई आफ्नै भूमि दावी गर्दै आएको छ। अमेरिकाले भने ताइवानलाई सैन्य र राजनीतिक समर्थन दिँदै आएको छ। पछिल्लो समय अमेरिकाले ताइवानलाई अरबौं डलरको हतियार प्याकेज स्वीकृत गर्ने गरेकोमा चीनले विरोध गर्दै आएको छ। अमेरिका र चीनका शीर्ष नेताहरूबीच व्यापार र मध्य पूर्वको युद्धबारे वार्ता पनि भएको छ। राष्ट्रपति ट्रम्प दुई दिने भ्रमणका क्रममा हाल चीनमा हुनुहुन्छ।
1: China and the United States both stand to gain from cooperation and lose from confrontation. We should be partners, not rivals. We should help each other succeed and prosper together and find the right way for major countries to get along well with each other in the new era.
0: राष्ट्रपति ट्रम्पले आफूले सिलाई महान नेता भन्दा अरूले गाली गर्छन् भन्दै दुई शक्तिशाली मुलुक बीचको सम्बन्ध यसअघि कहिल्यै नभएको राम्रो हुने दावी गर्नुभएको छ।
2: We've had a fantastic relationship. We've gotten along. When there were difficulties, we worked it out. I would call you and you would call me, and whenever we had a problem, we worked it out very quickly.
0: बेलायती स्वास्थ्य मन्त्री वेस ट्रिटिङ राजीनामा दिन ठिक्क परेको हल्ला चल्न थालेपछि प्रधानमन्त्री सर कियर स्टारमरले कठिन दिनको सामना गर्नुपर्ने देखिएको छ। प्रधानमन्त्री प्रति वफादार मन्त्रीहरूले नेतृत्व लडाईँले सरकारलाई गम्भीर क्षति पुग्ने भन्दै सहयात्रीहरूलाई सतर्क गराएका छन्। यातायात मन्त्री एडी अलेक्जान्डरले पार्टीलाई अराजकतामा नधकेल्न लेबर सांसदहरूलाई अनुरोध गर्नुभएको छ।
3: I haven't spoken to Wes in any detail. I want us to be part of an effective team. That's what I've said to all of my colleagues. The British people wouldn't forgive us if we succumb to the psychodrama that the Conservatives did. They went through three prime ministers in 2 months.
0: प्रधानमन्त्री वीरेन्द्र शाहले आज पनि नीति कार्यक्रममा सांसदको प्रश्नको जवाफ नदिनु हुने भएको छ। संघीय संसद सचिवालयले निकालेको कार्यसूचीमा सरकारको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्रेले जवाफ दिने उल्लेख छ। प्रधानमन्त्री शाह संसदीय समिति बैठकमा समेत नआएको भन्दै सांसदहरू रुष्ट बनेका छन्। समिति सदस्य ज्ञानेन्द्र शाहले प्रधानमन्त्री वा गृहमन्त्रीले सुकुम्बासीलाई पीड़ित बनाइएको विषयमा जवाफ नदिएकोमा असन्तुष्टि जनाउनु भएको छ।
4: सुकुम्बासीको समस्याको लागि गृहमन्त्री आवश्यक हो। अस्ति सभापतिज्यूले हामीलाई बोलाउँदा पनि हामीले गृहमन्त्रीलाई नै बोलाउनुहोस्, सकभर त प्रधानमन्त्री नै आउने हो यस्तोमा, किनभने यो संवेदनशील विषयवस्तु हो। अब प्रधानमन्त्री आउन सकेनन् भने गृहमन्त्री आउनुपर्ने व्यवस्था छ। त्यो भए हुनाले अहिले के लाग्छ भने बहुमत छ, जे गरे पनि हुन्छ भन्ने लागेको छ। तर अहिले पनि म अपिल गर्न के चाहन्छु भने साथीहरूलाई प्रजातान्त्रिक पद्धतिलाई अवलम्बन गर्नुहोस्।
0: सभामुख डोलप्रसाद अर्यालले राज्यसभा सांसद गणेश पराजुलीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाइदिनु भएको छ। आजको बैठकको सुरुमै सभामुख अर्यालले संसदको मर्यादा विपरीत देखिएको भन्दै पराजुलीले बोलेका शब्द हटाएको जानकारी दिनुभएको।
5: माननीय सदस्य गणेश पराजुलीले बोल्ने क्रममा प्रयोग गर्नुभएको भरौटेहरू र यहाँ लुगा लगाएर पनि नाङ्गै हिँडे जस्तो गरी भन्ने शब्दहरू सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु।
0: पश्चिम तराईका थारू समुदायमा लोकप्रिय मानिने परम्परागत खेल भोदी लोप हुने अवस्थामा पुगेको छ। नेपालगञ्जबाट दिलबहादुर केसी।
6: भोदी खेल विशेष गरी अनाथ पर्व तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा खेलिने लोकप्रिय र परम्परागत खेल हो। यो समूहमा खेलिन्छ। खेलमा दुई समूह बनाइन्छ र प्रत्येक समूहमा 10-10 जना हुन्छन्। खेलको बीच भागमा सानो खाडल बनाएर त्यसमा काठका लठ्ठीहरू राखिन्छन्, जसलाई थारू भाषामा टाँचा भनिन्छ। लठ्ठीहरूले पाली पालो झटारो हानेर खाडलबाट ती लठ्ठीहरू बाहिर निकाल्ने प्रयास गर्छन्। निर्धारित समयभित्र जसले धेरै लठ्ठी निकाल्छ उही समूह विजेताका रूपमा घोषित हुने परम्परा छ। थारू अगुवा रामचरण थारू।
7: पहिला गाई भैँसी चराउने गोठालाहरूले खेल्ने खेल हो यो। र यसमा के हुन्छ भनेपछि एक किट गहिरो खाल्डो हुन्छ बाल्टी, अनि त्यसमा 10 वटा लाठी हुन्छ, त्यसलाई काँचा भनिन्छ, र हान्ने खेलाडीसँग त्यो डाङ्गा भन्छन्। अनि 10 मिनटभित्रमा 10 जना खेलाडीले जसले बढी बाल्टीबाट त्यो काँचा निकाल्न सक्यो त्यही फर्स्ट हुन्छ।
0: हवस् त, अहिलेसम्मको खबर यति नै। नमस्कार।

0: हजुर बाजी कसले जित्छ यो लोक भाकाको गीत भनौँ तर अलिक मोडर्न टच पनि छ शिव सङ्गीत र रेशमा पुन मगर गाउँदैनथ्यो यस गीतलाई गीतलाई अलिकति छुट्याएर क्षमा चाहन्छु अब अलिकति कुराकानी गर्नको लागि फेरि मैले दिल दाईलाई कार्यक्रममा राखेको छु र साथ बोलाउँछ टेक बहादुर गुरुङजी नेपाल आर्मीका भेटरन र कलाकार पनि गायक पनि दुवैलाई नमस्कार स्वागत छ यहाँलाई
1: धन्यवाद
0: दिल दाई मलाई त मलाई छोड्ने मलाई आएको छैन कि आज कार्यक्रममा हुन त ब्रेक गरेर मैले लिइरहेको छु होइन तपाईँ कहिले कहिले आउने मान्छेलाई मौका पनि दिनु पऱ्यो नि होइन र अन्तमा अलिकति दुःखदायी कुरा पनि रहेछ त्यो पनि गरौँला होइन तर अहिलेलाई चलचित्रकै कुराकानी गरौँ तपाईँले बनाइरहेको गोर्खा भिसी कसै खालीको बारेमा अलिकति कुराकानी अझै पनि बाँकी छ र तपाईँले अघि भनिदिनु थियो सुटिङ चाहिँ बर्मामा पनि गर्न पाइयो तर स्टिल मात्रै होइन तर त्यसको चाहिँ मजा आएन नि होइन सिनमा बनाउने तर फोटो मात्रै राखेर त भएन नि त्यसको रेप्लिका अथवा चाहिँ यो ठाउँ चाहिँ त्यस्तै त्यस्तै मिल्दोजुल्दो नेपालमा गर्नुभयो बारपाकको सिनदेखि स्याङ्जाको कुन ठाउँमा भन्नुभयो कि गल्याङ गल्याङ होइन यो चाहिँ स्याङ्जामै हो नि ठ्याक्कै मिल्दोजुल्दो अनि अब सुटिङ सक्यो पोस्ट प्रडक्सन चाहिँ कहाँ भइरहेको छ
1: पोस्ट प्रडक्सन चाहिँ नि अहिले चाहिँ नि उहीँ हाम्रो पोखरामा पनि भइरहेको छ एडिट पनि उहीँ हुँदैछ अहिले त आई थिङ्क इट विल टेक अराउन्ड अब मैले चाहिँ मेरो आफ्नो डाइरेक्टर जुन युकेबाट ल्याएको उहाँलाई पनि त्यही राखेको छु उसले चाहिँ नि फाइनल त्यहाँदेखि यो सक्यो भने एक महिनासम्म यहीँ बस्नुहुन्छ उहाँ चाहिँ चेक गर्दैछ
0: उहाँले फाइनल थम्स अप चाहिँ उहाँबाट आउँछ
1: उहाँले
0: ग्रिन सिग्नल चाहिँ उहाँबाट हेगी अनि अब तपाईँले अघि भनेको हुन्छ चार पाँचवटा डाइरेक्टरसँग मिलेर काम गर्नुपर्छ गाह्रो छ तर पनि मिल्दैछ मिलाउने काम पनि हो इट्स डिफिकल्ट सिनमा भने त सहिलो बनसँग बन्दैन क्यारेक्टरहरूको नाम टेकजी चाहिँ हाम्रो भिसी साहबको चाहिँ बुवाको रूपमा होइन अरू को कोलाई छान्नुभयो यसो नाम भन्न मिल्छ
1: मिल्छ नि किन नमिल्ने तर यो हाम्रो चाहिँ गजे घरले छानालाई एकदम डिफिकल्ट भयो त्यही अब किनभने उसको चाहिँ नि अब रूप मात्रै हेरेर भएन उसको कला पनि हेर्नु पर्यो सबै कुरो हेर्दाखेरि चाहिँ झन्डै पन्ध्रजना जति हामीले त छान त छाट्यो तर भएन आखिर मैले चाहिँ फाइनल चाहिँ डिसिजन चाहिँ नि हाम्रै डाइरेक्टरलाई चाहिँ चुज गर्नु होइन उसको चाहिँ फ्युचर कस्तो छ हेर्दा के छ भन्ने चाहिँ उहाँले छान्दाखेरि सबै कुरो गर्दाखेरि सुरज गुरुङ
0: उसको सबै बडी बेल्टदेखि सबै साइजहरू मिल्नु पर्यो होइन कस्तो हुनुहुन्थ्यो गजेश घले साहब इन रियालिटी फोटो हेर्दाखेरि कस्तो हुनुहुन्थ्यो
1: एक्चुली गजेश घले त उसको एजमा त्यति बेला त स्लिम थियो उसको चाहिँ जुन बेला भर्ती हुने
0: बेलामा
1: तर मैले पछि पनि भेटेको थियौँ हाम्रो जेनरल बिलमा जुन मैले अघि भने जेनरल बिल मौर्या ऊ चाहिँ हाम्रो कनेक्सन जर्डन कम्पनीसित भएको कारणले अरे गजेश घले त यहीँ डेलमा छ भेट्ने हुन्छ भने त्यति बेला मैले पनि भेटेको थिएँ त्यति बेला त उसको त अब ज्यानै अब लास्ट ऊ पनि देख्यो द मोटो न मोटो देख्यो है त्यो देखेको थियो तर उसको चाहिँ नि स्लिम उसको नि टोल
0: खालके
1: अब त्यही हो उसको चाहिँ नि होइन गर्दाखेरि चाहिँ नि राम्रै थियो उसको चाहिँ नि र सुरजको चाहिँ नि यताउता मिल्दोजुल्दो भएको कारणले गर्दाखेरि उहाँलाई लिएँ
0: मैले
1: अब ऊ थियो अब मेन क्यारेक्टर हिरो हिरोइनी भन्ने यसमा छैन गजे घलेको अब उसको चाहिँ नि अब श्रीमती पनि थियो कोही चाहिँ अब जस्तै अन्जु गुरुङ एक चाहिँ नि उहाँ पनि राम्रो त्यो बित्नु भयो त्यसपछि फेरि अर्को अन्जु गुरुङ होइन त्यो के अरे नाम
2: मेरो चाहिँ
1: उसको पनि
2: मेरो वाइफ चाहिँ अब सामिया गुरुङ
0: अनि
2: अर्को चाहिँ जुनु गुरुङ दुईजना
0: उहाँको एक्चुअल लाइफमा दुईवटा दुई श्रीमती हुँदाखेरि उहाँहरू क्यारेक्टर मिल्दो जुल्दो मान्छे राख्नु भएको छ र अरू अब क्राउड पनि चाहिन्छ नि त होइन लडाइँमा पनि कुरा चाहियो गोलीगट्ठा बन्दुकहरूदेखि लिएर सबै चाहियो त्यो चाहिँ अघि मैले भन्दै थिएँ ब्रेक पछि कुराकानी यो चाहिँ कसरी गर्नु त पहिला चाहिँ क्राउडको कुरा गरौँ क्राउडलाई कसरी एसेम्बल गर्नुभयो त
1: क्राउडको चाहिँ रिसल चाहिँ नि अब मेन चाहिँ गाउँकै हामीले चाहिँ लिएको थिएँ
0: ज्यू
1: सो अब त्यही हो क्राउडलाई चाहिँ हामीले चाहिँ नि सक्दो चाहिँ नि उनीहरूलाई चाहिँ नि मेनली अब जस्तै दोरी गीतमा गाउँदाखेरि चाहियो उनीहरूलाई अनि अर्को चाहिँ भरियाको लागि पनि चाहिएको थियो मेनली चाहिँ अब जो मान्छे बोल्न सक्छ जो मान्छे फिल्ममा खेलेछ उनीहरूलाई चाहिँ अगाडि राखिदिने अरू चाहिँ हामीले चाहिँ बिहाइन्ड उसको चाहिँ अब हिँड्ने काम गर्ने त नबोल्ने त्यसरी पनि गऱ्यो हामीले चाहिँ नि है
0: त्यो चाहिँ ग्रुपमा खेल्दाखेरि अब मान्छे चाहियो
1: चाहियो
0: मास जम्मा पनि हुनु पर्यो र अब लुगा त्यतिखेरको पहिरन पल्टनको पहिरन गोलीगठा बन्दुक होइन गोर्खा खोकुरीहरू चाहिँ यो चाहिँ कहाँ बन्दोबस्त गर्नुभयो
1: यो चाहिँ हामीले चाहिँ नि अब आर्मीबाट पनि पाएँ जस्तै अब हेलमेटहरू भयो त्यो बेलाको हाम्रो टेकले पनि उहाँको अब आर्मी भएको कारण उहाँले पनि मद्दत दिनुभयो अरू चाहिँ नि अब हामीले चाहिँ नि अब जर्सासित कुरा गर्दै नो प्रब्लम केही चाहिने अथोरिटी उहाँले पनि दिनुभयो कति कुरो त हामीले मैले नै किनेँ फेरि मिलेन के अरे जापानिजको ड्रेसहरू मिलेन त्यो लिँदाखेरि चाहिँ नि अब किन्दाखेरि अब बनाउनु पर्यो होइन गर्दा त्यो
0: त्यतिखेर के हामीले चाहिँ ब्रिटिस आर्मी 44 प्याटर्नहरू के भन्थ्यो भने हाम्रो वेभिङहरू होइन
1: त्यो अनि त्यति बेलाको हाम्रोमा अब त्यही यो बन्दुक त अब एसएलआरहरू थिएन हाम्रो ऊहरू थिएन के थ्री नट्सहरू त्यो पनि मगाउनु पर्यो फेरि
0: ओहो
1: त्यो पनि मगाउनु पर्यो अब त्यो फेरि यसमा के रहेछ भने चाहिँ नि इभन दो हाम्रो चाहिँ नि अब जेनरल साहबले अथोरिटी दियो भने यो चाहिँ नि फिल्ममा चाहिँ नि फाइट डाइरेक्सनको उनीहरूको लाइसेन्स हुँदो रहेछ ऊ बिना चाहिँ नपरे रहेछ त्यही भएर खोज्दा खोज्दा चाहिँ त्यो अघि मैले भने हाम्रो राजु उसलाई चाहिँ गरेर चाहिँ उसले चाहिँ
0: राजु किरात राय होइन
1: किरात रायलाई चाहिँ अब समातेर उसलाई नेगोसिएट गरेर अनि उहाँले चाहिँ बेसी मद्दत दिनुभयो उहाँले पनि अनि उसको चाहिँ नि मैले चाहिँ पहिल्यै इन्टरभ्यू गर्दा कसरी गर्छ तिमी के गर्छ अनि सबै त्यो फिल्म हेर्नुहोस् हजुरले अनि थाहा हुन्छ त्यो कस्तो छ एक्सन
0: यसमा चाहिँ मेन एक्सन जुन चाहिँ भिसी कमाएको एक्सन होइन
1: हजुर
0: यसमा धेरै मान्छे चाहिन्छ कि उहाँको अलिक थोरै भए पनि पुग्छ त्यति भन्न मिल्छ होला नि
1: मिल्छ त्यहाँ चाहिँ नि यसमा चाहिँ खास गरी चाहिँ नि लडाइँमा चाहिँ नि तिन एट्याक गरेको नसकेर लास्ट अट्याक चाहिँ नि हाम्रो भिसी गजेघलेलाई पठाएको
0: पोस्टमा
1: आर्मीको इन्फेन्ट्रीमा हामीलाई थाहा छ अल द टाइम चाहिँ अप हिल टप हिलमा चाहिँ मेन पोइन्ट त्यो हो जति बेला भटर हिट गर्ने मार्छ त्यो कब्जा गर्यो भने चाहिँ नि पल्लो चाहिँ नि सबैलाई चाहिँ सुविस्ता हुन्थ्यो
0: ग्राउन्ड कन्ट्रोल
1: त्यसलाई चाहिँ गर्नलाई नसकेर गजेघलेले चाहिँ यो हिललाई चाहिँ अट्याक गरेर बल्ल
0: भिसी पाएको कारण त्यही होइन अरू सबै कोसिसहरू असफल भए गर्दाखेरि उहाँ एक्लै जानु भएको थियो कि अलि उहाँसँग केही साथीहरू पनि थिए
1: खास गरी के भयो भने अब अर्को कुरामा चाहिँ त्यो किताबमा चाहिँ अलिकति तलमाथि रहेछ तर उहाँसित छोरासित पनि कुरा गरेर अरूलाई गर्दाखेरि उसकोमा चाहिँ चोट चाहिँ यहाँ सोल्डरमा उसको चाहिँ यहाँ थाइमा भुँडीमा लागेको रहेछ बुलेटबाट होइन बम पड्केर त्यसको चाहिँ
0: सार्पनर
1: छ नि हो त्यो लागेको हुन्छ ऊ लडी गयो लड्दाखेरि स्टिल ऊ चाहिँ म चाहिँ सक्छु भनेर चाहिँ उठेर दुख्दा पनि उसले चाहिँ कराएर उनीहरूले चाहिँ कराएर ऊ चाहिँ आफ्नो मान्छेहरूलाई चाहिँ लिएर चाहिँ माथि कब्जा गयो त्यति बेला हो त्यहाँदेखि उसले चाहिँ झन्डै 12-13
2: 14
1: त्यहाँ त्यो पनि छ
0: खुकुरीको बन्दुक थिएन तर खुकुरीले
1: नै लिएर चाहिँ उसले चाहिँ त्यसरी चाहिँ स्लटर गर्यो भने मारौँ न
0: त्यो दृश्य चाहिँ सिनेमामा देख्न पाइन्छ ओके
1: त्यो पनि पाइन्छ
0: यसमा चाहिँ अब करामत चाहिँ के भन्छ अब फिल्म के भन्छ सिनेमाटोग्राफरको पनि करामत आउँछ नि त होइन किनभने त्यो सिन देखाउन सक्नु पर्यो नि त रियालिटीमा लान सक्नु पर्यो नि त होइन अब एडिटिङ यति त मिलिहाल्छ आजकल त अलिकति अब टेक्नोलोजी पनि मद्दत गर्ला त्यो चाहिँ अब लेस होइन अब मैले तपाईँलाई सोध्ने कुरा त धेरै भइसक्यो होइन रिलिज चाहिँ कहिले हुन्छ
1: रिलिज
0: प्लान चाहिँ कहिले छ
1: प्लान चाहिँ अब हामीले चाहिँ नि सक्दो चाहिँ नि यो आउने वर्षभित्र सेप्टेम्बर अक्टोबरभित्र चाहिँ सबै गरेर नेक्स्ट इयरतिर हुन्छ
0: भनौँ न ओके
1: नेक्स्ट इयर
0: यो दिन भन्ने छैन तर म चाहिँ यहाँलाई भाइलाई के अनुरोध गरौँ भने अब यो सिनेमाको कुरा यति कुरा गरिसकेपछि रिलिज हुने एक हप्ता अगाडि नेपालमा होला अल नेपाल होला विदेशमा होला होइन मलाई यसो खबर पाउँ अलिकति कुराकानी गरौँ रिलिज हुँदैछ भन्ने म पनि जानकारी गराउँछु किनभने हाम्रो पनि दायित्व हो भिजी साहबको कुरा जति हामीले भन्यो त्यति हामीलाई पनि हाम्रो रेस्पोन्सिबिलिटी पनि हो त होइन गर्दाखेरि त्यो हामी गरौँला अब मैले अर्को के कुरा गर्न चाहेको थिएँ भने बेलायतमा यत्रो युनिटहरू छ होइन हाम्रो ब्रिटिस आर्मीका युनिटहरूमा सब टाइटल भन्छ सबैले हेर्ला नि त होइन अङ्ग्रेजीमा त्यो पनि प्लान छ उसमा त त्यो भए पनि
1: गर्नै पर्छ त्यो चाहिँ यो चाहिँ इट्स नट ओन्ली हाम्रो नेपालीलाई मात्रै होइन इट्स फर वर्ल्ड वाइड सबैलाई ऊ चाहिँ देखाउनलाई के अरे हामीले चाहिँ सब टाइटल
0: ओके मेरो चाहिँ पर्सनल रिक्वेस्ट के छ भने नि हाम्रो सर्भिङ सोल्जर्सहरू क्याट्रिकमा छ सिनेमा जानु पाउँदैनन् फोकल्यान्डमा छ बिचाराहरू सिनेमा भने कहाँ हो What I can do is, हाम्रो BABS television र चाहिँ मुभी को ग्रुपसँग म चिनाइदिन्छु. अब अथोरिटी चाहिँ दाइले दिनु पऱ्यो, उहाँहरूले चाहिँ त्यो हाम्रो सर्भिङ सोल्जर्सले फोकल्यान्डमा हेर्न पाउन्, क्याट्रिकमा हेर्न पाउन्, होइन सर्भिङ एरियासमा बुर्नाईमा हेर्न पाउन्, त्यो चाहिँ त्यो बनिसकेपछि त्यो अथोरिटी दिनुहुन्छ भने अफकोर्स दे विल डु वाट एभर द पे त गर्छ होइन. तर पनि बिएबिएसको थ्रुबाट पनि सर्भिङ मेम्बर्सहरू आउटस्कर्टमा हुन्छन्, अपरेसनमा हुन्छन्, डिप्लोइड हुन्छन्, उनीहरू पनि हेर्न पाए राम्रो हुन्थ्यो. किनभने यो एजुकेसनल पनि हो नि त, होइन?
1: सो यु क्यान मैले के भन्छु भने भिसीको लागि चाहिँ नि समुद्र मुनिबाट माथि ल्याएर देखाउनु
0: हराइसक्यो कुरा
1: सबै.
0: यो जेनेरेसनले मात्रै थाहा छ, अब नयाँ जेनेरेसनलाई त्यति मतलब पनि छैन.
1: त्यही भएर मैले भन्छु चाहिँ मेरो मोटो नै हो यो चाहिँ गोर्खास नेभर डाई, गोर्खास
0: एक्ज्याक्टली. अब अहिले पहिला जस्तो कन्भेन्सनल वार नहुने भन्दाखेरि पनि फुट सोल्जर त चाहिन्छ जहिले पनि, होइन? तर अहिले ड्रोन फाइट हुनु थाले, होइन? होइन, ड्रोनलाई बेसी दिने के मतलब आउँछ र, होइन? त्यसले गर्दाखेरि अब नयाँ जमाना भए तापनि फुट सोल्जरको आवश्यकता छ. त्यसै कारणले इरानमा चाहिँ जान धुकझुक भइरहेछ भनेर भन्छन् कतिले, होइन? गर्दाखेरि यो चाहिँ हामीले चाहिँ हाम्रो कथा गाथा त्यतिको वीर गाथाहरूलाई चाहिँ बिर्सिनु पनि भएन. र ती वीर सपुत्र जसले आफ्नो प्राणको आहुति दिएर यो विश्व शान्तिमा जुन चाहिँ योगदान पुर्याउनु भयो, भिसी कमाउनु भयो, एमएमएमसी कमाउनु भयो, थुप्रै कमाउनु भयो, होइन, मेन्सन डिस्पाचेस टु अल सोर्ट अफ ग्यालेन्ट्री मेडल्सहरू पाउनु भएको छ. यो चाहिँ हामीले नभनिकन कसले भन्ने त, होइन?
1: एक्ज्याक्टली.
0: त्यस कारणले म सबैको तर्फबाट तपाईँलाई पर्सनली धन्यवाद दिन चाहन्छु. र अरू केही भन्न चाहनुहुन्छ यो मुभीको बारेमा?
1: मुभी यही हो, अब चाहिँ नि आउँदैछ के अरे यो नेक्स्ट इयरको लागि, होइन? गर्दाखेरि चाहिँ नि सक्दो चाहिँ नि मैले चाहिँ नि हाम्रो चाहिँ नि ब्रिटिस आर्मी मात्रै होइन इन्डियन आर्मी, उनीहरू पनि आइसक्यो, उनीहरूले पनि अहिले कहिले आउँछ रिलिज भनेर भनिरहेछ. डोन्ट वरी, त्यो नेक्स्ट इयरतिर आउँछ भनेर मैले उनीहरूलाई पनि भनिसकेको छु. सो आइदिएपछि हेरिदिनुहोस्, होइन, कस्तो छ, कस्तो छ फिडब्याक दिनुहोस् मलाई चाहिँ नि, है? गर्दाखेरि त्यो चाहिँ नि आल जस्ट वेट फर एभ्री वान
0: ओके. अरू कुरा मैले अब हाम्रो कलाकार भेजी साहबको बुवा बन्ने कलाकार टेकजीलाई सोध्न चाहन्छु. तपाईँ के थप्न चाहनुहुन्छ टेकजी?
3: सबै कुरा हाम्रो दिल सरले भनिसक्नु भएको छ भिसी गजे घलेको विषयमा. म चाहिँ अब फिल्डमा उत्रेको मान्छे, कति एक्टरले के गर्यो, कति कलाकारले के गर्यो भनेर त मैले सबै नै थाहा छ मलाई चाहिँ. यो सबै विषय बताउन जरुरी जस्तो लाग्दैन, किनभने फिल्म सो हुने बेलामा त्यो सबैजनाले दर्शकहरूले हेर्नै पर्ने हुन्छ. र यो भिसी गजे घले कसरी बनेको छ चलचित्रमा, हामीले त्यो पर्दामा कसरी हेर्छौँ भन्ने कुरा त दर्शकले आएर हेरिदिनु पर्यो. त्यस पछाडि कथा वस्तुहरू सबै त्यहीँ थाहा पाउँछ नै. मैले अहिले भन्दाखेरि चाहिँ फेरि फिल्म त यस्तै रहेछ भन्ने हुन्छ नि त, त्यस कारणले त्यो विषयमा मैले धेरै बोल्न चाहेन. दुःख त पाइयो नै,
0: असिना खाइयो, हिउँ खाइयो,
3: हिउँ अनि गर्मी मौसम पनि खाइयो, सबै खाइयो.
0: तपाईँ त खासमा त अब त बुवा चाहिँ लडाइँमा नगएको हुनाले बुवा त बर्मा जानुपर्ने थिएन होला रियल लाइफमा पनि, होइन? तर पनि
3: यसमा चाहिँ अब मेन गरी पहिला पहिला बुढाहरूले चाहिँ गजे घलेको बाउहरू त दुःख

0: जुन चाहिँ सिनेमामा परेको छ
1: ल
0: कुन चाहिँ ऐ गाएको भन्दा अर्को पनि छ
1: छ
0: उसको ल सिनेमामा परेको गीत
2: गजे घरेको गीत त त्यो एउटा मात्रै छ एउटा चाहिँ अब लेडिजको छ
0: त्यो ल त्यो पनि अलिअलि एक लाइन
2: चाहिँ मैले अहिले ठ्याक्कै आएको छैन
0: अघिको गीत अघिको गीत ल ल सिनेमा परेको गीत भएको हुनाले त्यसरी नै म यो कुराकानीलाई यहीँ बिटमा आफ्नो चाहन्छु म
2: हजुर
0: सुरु गर्नुहोस्
2: शब्द चाहिँ
0: तपाईँकै के के हो तपाईँले टाइम लिँदै हुनुहुन्छ किन हो अघि चाहिँ ठ्याक्कै आएको थियो अहिले चाहिँ बिर्सिनु भएको लाग्यो
2: त्यही शब्द दोहोऱ्याउनु भएन
0: ल अरू बिचको बिचको
2: एउटा
0: बिचको भाकालाई खोज्नु होला तपाईँले मोबाइल हेर्नुपर्ने छ के कागजै छ
2: केटीले भनेको गीत गाउँछ
0: मैले टाइम लिँदै रहेछ गायकले त्यस्तै हुन्छ होइन तपाईँ तपाईँ अलिअलि गिटार त बनाउनु हुन्छ नि दिल्लाई मैले देखाएको छु ज्याम अप त हुन्थ्यो नि हाम्रो ल सुरु गर्नुहोस्
2: पल्टनले चाहिँ फकाएको हुन्छ केटीलाई अनि केटीले चाहिँ लाउरेको त भर हुँदैन
0: ल सुरु गर्नुहोस्

0: यही गीत हजुर
1: ल यो चाहिँ
0: पढ्नेको केही भरो हुँदैन यो
1: यो तपाईँको शब्द है कि
0: मेरो शब्द
1: सबैको मतलब पल्टने प्रति जुन चाहिँ एउटा चाहिँ भनाइ छ त्यो पोखिदिनु भयो रियल लाइफमा त्यस्तो पल्टने हामी त्यो छैनौँ नि होइन दिलदार छौँ हामी एकदम
0: तर गीतमा चाहिँ त्यो भन्छ तर पल्टनेलाई चाहिँ साह्रै मन पराउँछ
1: हो मन पराउँछ नि ओके तपाईँलाई पनि ट्याक्सी तपाईँलाई पनि धेरै धन्यवाद छ अवश्य पनि म हेर्न आउँछु सिनेमा रिलिजको पनि म जानकारी सबैलाई दिन्छु र बिएबिएस गोर्खा रेडियोमा त गोर्खा रेडियोभन्दा पनि हाम्रो बिएबिएस अङ्ग्रेजी सेवाको माध्यमबाट हाम्रो सिनेमा ट्रक छ होइन मुभी ट्रक छ त्यसमा देखाएर हाम्रो दाजुभाइलाई चाहिँ संसारभरि नै यो इन्फर्मेसन इन्फोटेनमेन्ट पनि हो र चाहिँ हाम्रो हिस्ट्रीलाई पनि प्रिजर्भ गरौँ तपाईँलाई धन्यवाद छ दिलदाई यो कुरालाई यहीँ थाती राख्दै म एउटा गीत लाउनु पर्ने थियो तर ठिकै छ एकछिनको लागि म एउटा सानो इन्डेन्ट अथवा ब्रेक लिन्छु त्यसपछि अर्को नयाँ कुरा अर्को कुरालाई म अगाडि बढाउँछु दोभानको कुरा आएको रहेछ तर खैर श्रोताहरू अब हामी लागौँ अर्को विषयतर्फ अलि दुःखको कुरा छ अघि भर्खर दिलदाईले मलाई यो ब्रेक गर्नुभयो आई वाज रियली सक्ड एन्ड सरप्राइज सो स्याड हालसालै हाम्रो ब्रिगेड अफ गोर्खाजका एक सिनियर अफिसर को निधन भएको कुरा ब्रेक गर्नुभयो मैले उहाँसँग धेरै वर्ष काम गर्ने मौका पाएँ पहिलादेखि नै मैले उहाँलाई हिरोको रूपमा चिन्ने म ब्रिटिस आर्मीमा जानुभन्दा पहिला फुटबलका असाध्य राम्रो खेलाडी अनि हकी राम्रो खेल्ने र एकदम प्लेजेन्ट पर्सनालिटी मेजर जिसियो लालबहादुर गुरुङ एलबी साहबको निधन भएको खबर त मैले सुनाउनु भयो सो स्याड म त अघि त कार्यक्रम गर्न पनि एकछिन म थामिएँ भन्नुपर्छ यो के हो कहिले भयो यो दुःखको कुरा अलिकति सबैलाई जानकारी गराउनु पनि पर्छ के भयो कहाँ भयो के तपाईँले कहिले थाहा पाउनु भयो
2: यो थाहा पाएको त झन्डै अहिले उहाँ चाहिँ नि स्वर्गवास भएको चाहिँ एक हप्ता अगाडि नै भनौँ मैले है तर हि वाज भेरी भेरी क्लोज टु मी किनभने एलबी दाई चाहिँ नि अब म भन्दा नि 4 इयर्स फेरि ऊ चाहिँ नि जेल्समै पढेको सेन्ट जेभियर्समै र उहाँले चाहिँ नि भाइ भन्ने चाहिँ मलाई बेसरी हेरिरहेको थियो इभन इन द आर्मीमा पनि वाज भेरी क्लोज टु मी यताउता गर्दाखेरि उसको चाहिँ नि धेरै कुरोहरू चाहिँ हामीसित मिल्थ्यो जोक्सहरू मिल्थ्यो एन्ड उहाँले चाहिँ नि मलाई चाहिँ नि इभन लास्ट अन्टिल लास्टसम्म उसको सास हुनेसम्म देयर वाज 2 डेज अगाडि उसले टेक्स्टहरू पठाइरहेको थियो फिल्महरू पनि उसले चाहिँ नि हेरिरहेको थियो अनि हिज टु एन्करेज मी एडभाइजहरू दिन्थ्यो टेक्स्टहरू पठाइरहेको थियो सो आई वाज भेरी भेरी सक्ड वेन आई गट द मेसेज त्यो हुँदाखेरि चाहिँ नि त्यही भएर म पनि अब छिट्टै यो फ्राइडेमा उठ्दै जान्छु उसको चाहिँ नि भनौँ अब क्रिमेसन चाहिँ यो आउने मन्डेमा हुने रहेछ आई थट हि वाज कमिङ ब्याक टु युके ल्याउँछ कि भन्ने आशा गर्थ्यो यता हामीले त्यो आशा गरेको थियो तर होइन रहेछ जसरी बाई हुक अर बाई क्रुक आई विल बी इन युके र मैले चाहिँ नि उहाँलाई चाहिँ उहीँ नै भेट्ने मन्डेमै जान्छु म
1: उहाँको अन्तिम संस्कारमा तपाईँ सरी हुनुहुन्छ यति यहाँबाट जाँदै हुन्छ

0: एउटा बुझिन्छ, कति तपाईँले उहाँलाई रेस्पेक्ट आदर गर्नुहुन्छ भन्ने कुरा. अब अलिकति उहाँ तपाईँले एउटै पल्टनमा बसेर काम गर्नुभयो मेजर जेसियो एलबी साहबसँग, होइन, मेरो पनि आफ्नो उहाँसँग काम गरेको अनुभवहरू छ, म पनि सेयर गरौँला. तपाईँले उहाँलाई कस्तो पाउनु भएको थियो? ओके, स्कुलको सिनियर त हो, तर पल्टनमा कस्तो हुनुहुन्थ्यो एलबी साहब?
1: पल्टनमा हि वाज भेरी जेन्टल थियो एकदमै, अनि हि युज टु हेल्प एभ्रीवन, सबैलाई पनि. ऊ चाहिँ अफसर भयो भने त्यो दृष्टिले उसले चाहिँ सिपाहीलाई त्यसरी चाहिँ हेर्थेन. उसको चाहिँ जति पनि मद्दत दिने चाहिँ उसले चाहिँ आफ्नो समयमा उसले दिन्थ्यो है. इट्स नट ओन्ली इन दि के अरे आर्मी घरमा चाहिँ त्यही त हुन्छ, अब आफ्नो चाहिँ अफिसर मात्रै होइन कि इभेन आफ्नो चाहिँ फाल्टो समय पनि उसले चाहिँ मिलेर चाहिँ उसले बेसरी
0: सोसल आवरमा त्यति रमाइलो होइन,
1: एकदमै रमाइलो थियो,
0: एकदम रमाइलो.
1: उसको चाहिँ अब हामीलाई थाहा छ ऊ कसरी अब उसले चाहिँ एन्टरटेन गर्थ्यो गर्दाखेरि अल द टाइम नाच्दाखेरि द फर्स्ट थिङ हामीले सोच्दाखेरि अब निकाल्छ त्यो पार्ट वाज भेरी भेरी गुड. गर्दाखेरि हामी चाहिँ सधैँ अब भेट्थ्यो, कोही बेला हामी जीवेस केटाहरू पनि कोही बेला पनि भेट्थ्यो, यताउता गर्दाखेरि गफ पनि गरिन्थ्यो हामीले चाहिँ मजाले. सो हि वाज भेरी काइन्ड अन टप अफ द्याट, भेरी जेन्टल, अनि अन टप अफ द्याट उसले चाहिँ सबैलाई एकदम मद्दत गर्थ्यो,
0: सुगर कास्ट अफिसर,
1: एकदमै सुगर कास्ट.
0: मैले उहाँलाई पल्टनमा चाहिँ म जब वान आरजिआरमा पोस्टिङ भएँ त्यतिखेर उहाँ चाहिँ त्यहीँ हुनुहुन्थ्यो, पछि म उहाँकै अन्डर कमान्डमा हेड क्वार्टर कम्पनीमा हि वाज द ओसी अफसर कमान्डिङ, अनि म चाहिँ चिफ क्लर्क थिएँ. अनि मलाई चाहिँ धेरै इन्करेजमेन्ट दिनुभयो. म जब वान आरजिआरमा पुगेँ छुट्टी गएँ, त्यसपछि म हङकङमा हुँदाखेरि चाहिँ मेजर उदय साहब हाम्रो ओसी हुनुहुन्थ्यो, होइन, त्यसपछि छुट्टी आएर हामी हङकङमा फेरि आइपुग्यौँ. आइ एम टकिङ अबाउट 1994-95 होइन. अनि त्यतिखेरसम्म मैले उहाँलाई त्यहाँ भेटाएको थिइनँ, उहाँ कतैबाट आउनुभयो, त्यसपछि ओसी हुनुहुन्थ्यो. द फर्स्ट डे आई रिपोर्टेड ब्याक टु युनिट होइन, वान आरजिआर फ्रम लिभ. अनि आएको दिनमा उहाँले मलाई ट्याक्क देख्ने बित्तिकै, विनोद, देयर इज अ रन, आज कम्पनी रन छ, यु कमिङ भनेर सोध्नुभयो. म आएकै दिन म राम्रोसँग पनि बस्न पाएको थिएन, होइन, साहब मेरो टेस्ट, म माथि टेस्ट गर्नुभएको थियो के हो थाहा थिएन, तर साहबले भनेपछि म ओके साहब, नो प्रब्लम. त्यतिखेर हामी मुग्लिस थियौँ, फ्यामिलीहरू आइसकेका थिएन, होइन, हुन्छ साहब भनेर गएँ. अनि इट वाज अ भेरी लङ रन, होइन, छुट्टीमा कस्तो रिल्याक्स हुन्छ, प्र्याक्टिस हुँदैन, होइन, तर मैले चाहिँ आई कम्प्लिटेड द होल रन, नो प्रब्लम है. गर्दाखेरि पछि आएर मैले तिमीलाई टेस्ट गरेको, तिम्रो एटिच्युड पनि टेस्ट गरेको, तिम्रो फिटनेस पनि टेस्ट गरेँ भन्नुभयो. अनि मैले पनि जोक गरेर कस्तो भयो साहब, यस्तो थम्सअप गर्नुभयो, वेल डन भनेर भन्नुभयो. त्यो चाहिँ मलाई सम्झना छ. र अपार्ट फ्रम द्याट, एज एन ओसी हि वाज भेरी भेरी जेन्टल, एकदम मद्दत दिने, अनि भनौँ न हरेक सिपाहीलाई सबैलाई चाहिँ एकदम माया गर्ने अफिसरको रूपमा मैले पाएँ, होइन. मैले द फर्स्ट टाइम आई ह्याड द अपर्च्युनिटी टु वर्क अन्डर हिम, सो म चाहिँ आई रियली मिस हिम है. आज हजुरले यो कुरा भन्दाखेरि इट वाज भेरी डिफिकल्ट फर मी टु कम टु, किनभने कार्यक्रमको ठिक अगाडि यो कुरा आएको थियो, भन्दाखेरि सो स्याड. अब यही सन्दर्भमा उहाँ र उहाँको सम्पूर्ण परिवारमा हामी समवेदना प्रकट गरौँ, होइन, दिवंगत आत्माको चिर शान्तिको कामना पनि, र सम्पूर्ण उहाँ पल्टन फर्स्ट सेकेन्ड जिआरमा उहाँ जानुभयो, होइन, त्यस कारणले अन्तिमसम्म पनि एज एन आरजिआर अफिसर उहाँ रिटायर हुनुभयो. र सोसियलमा पनि उहाँले मेरो विचारमा युकेमा हुँदाखेरि धेरै ठाउँमा धेरै कन्ट्रिब्युट गरे जस्तो लाग्छ. अन्तमा तपाईँ केही भन्न चाहनुहुन्छ दिदीलाई?
1: होइन, उहाँ पनि फेरि यो आफ्नो जुन चाहिँ हाम्रो चाहिँ निर्केमा गुरुङको समाज हुन्छ, आई थिङ्क यो त्यहाँ पनि अब ऊ चाहिँ अध्यक्षको रूपमा भनौँ न, उहाँ पनि चलाउनु भयो. गर्दाखेरि चाहिँ उहाँले बेसी राम्रोसित चलाउनु भयो
0: है,
1: त्यो पनि उसको ठुलो ठुलो एउटा चाहिँ
0: भार बोकेर जस्तो हुनुहुन्थ्यो होइन, सबैको
1: सबैको
0: गार्जियन जस्तो मिलनसार, एकदम. यो भन्दै गर्दाखेरि तपाईँ चाहिँ शुक्रबार जानुहुँदो रहेछ, हाम्रो तर्फबाट पनि श्रद्धाञ्जली व्यक्त गरिदिनु होला भन्दै म हजुरसँग पनि अब थ्याङ्क यू भेरी मच यो सम्पूर्ण कुराको लागि भन्दै एउटा गीत राख्दै म बिदा लिन्छु है त.
1: थ्याङ्क यू भेरी मच.
0: र उहाँले भन्दै भन्नुहुन्थ्यो अब उहाँ त्यो शुक्रबारको दिन धेरैभन्दा धेरै उपस्थित भएर उहाँको अन्तिम विदाईमा शरीक भइदिनुको लागि हामीले यहीँबाट पनि अनुरोध गरौँ है त. दिदीलाई थ्याङ्क यू सो मच. त अनुसार अब यो जुन चाहिँ गीत बज्दैछ यो चाहिँ स्वर्गीय मेजर जेसियो एलबी साहब. हामीले चाहिँ प्यारो नामले सबैले हेल्बी साबरे हेल्बी गुरुङ भनेर चिन्छौँ चिन्थ्यौँ उहाँको लागि यो गीत बजाउँदैछु नेपालबाट।

0: हजुर कहाँबाट आयो कालो बतास कालो बादल खै कुन्नी मलाई पनि थाहा भएन यो भनौँ न दुःखको मेसेज मलाई दिलदाइ अघि हाम्रो कार्यक्रममा हुनु थियो उहाँले जानकारी दिनुभयो म पनि सरप्राइज भएँ जे होस् नहुने भइसकेको छ फेरि पनि सम्पूर्ण परिवार उहाँको श्रीमती दिदी लगायत सबैमा चाहिँ भनौँ न सुमता वहन गर्नको लागि हामी भगवान्सँग प्रार्थना गर्छौँ र उहाँको आत्माको चिर शान्तिको कामना पनि अब कुराकानीमा जानुपर्ने थियो एउटा सानो मेल आएको रहेछ तेन्जी प्राकृत लेख्नुहुन्छ यो कार्यक्रम सुन्दै कुराकानी सुन्दै नमस्कार विनोद दाई साथै दिल दाई र टेक्सहरूलाई पनि नमन छ लेट मर्निङको वाकको क्रममा तपाईँहरूको भलाको भलोको सारी सुन्दैछु है दाई र दिल दाईको फिल्मको सफलताको कामना गर्छु भनेर भन्नुभएको रहेछ तेन्जी प्राकृत रेडिङबाट दिल दाई जाने लाग्नु भएको थियो मैले रोकेँ दिल दाई
1: हजुर
0: फेरि तपाईँलाई बोलाइहालेँ मैले तपाईँलाई अल द बेस्ट फिल्मको सफलताको कामना गर्नुहुने तेन्जी प्राकृतलाई के भन्न चाहनुहुन्छ बेलायतबाट नै आएको छ रेस्पोन्स
1: थ्याङ्क यू तेन्जी वेल थ्याङ्क यू भेरी मच अब त्यही हो हामी त अब सँगै भेटिरहेको छ हामी कुराकानी गरिरहेको छ है गर्दाखेरि थ्याङ्क यू भेरी मच अगेन अब म छुट्टी आउँदैछु युकेमा फेरि भेटौँला नि हामी
0: र सिनेमा रिलिज भएपछि हेर्न आउनु पर्यो होइन त त्यो पनि हो नि ओके अब हामी तपाईँसँग मैले बिदा लिएँ दाई थ्याङ्क यू सो मच किनभने तपाईँलाई लेखेको कुरा अवश्य पनि तपाईँलाई सुमा यसको मतलब हुन्छ मैले तपाईँलाई फेरि बिदा लिएँ दोस्रो पटक मैले दाईसँग बिदा लिएँ भने अब लाइनमा आउनुहुने हाम्रा मित्र हुनुहुन्छ गोपाल भरालीजी उहाँ धनकुटामा हुनुहुन्छ उहाँ भनिदिनुहुन्छ एकजनाले चाहिँ 65 वर्षको उमेरमा यसरी पास गर्नुभयो भनेर कर्मी राईको कुरा सुनाउन चाहनुहुन्छ ल गोपालजी भनिदिनुहोस् तपाईँलाई सबभन्दा पहिला स्वागत छ ओके गुड न्युज हो नि होइन त
2: यो चाहिँ एकदमै राम्रो र प्रेरणादायी न्युज पनि हो दाई किनभने 66 वर्षको उमेरमा यति गर्नु भनेको सामान्य कुरा पनि होइन र अहिले त पढ्ने जुन मान्छेहरूले पढ्ने बानीको विकास हराइसक्यो पढ्दैनन् उनीहरूको लागि त झन् एकदमै प्रेरणाको स्रोत पनि हो दाई यो
0: ओके अनि उहाँ चाहिँ कहाँको धनकुटा ठुलो छ कुन चाहिँ गाउँको
2: यो चाहिँ धनकुटाको साबित मोगा गाडी छ वडा नम्बर 1 साबितको चाहिँ अहिले चाहिँ साक्षीघाट नगरपालिका वडा नम्बर 7 पर्छ मुगा मुगा चाहिँ पूर्व प्रधानमन्त्री सूर्य थापा जन्मेको ठाउँ पनि हो र उहाँको घर सूर्य थापाको घर चाहिँ करिब 1.5 किलोमिटर मात्रै वडा फरक पर्छ उहाँ चाहिँ
0: तपाईँले उहाँलाई भेट्नुभयो बताइदिनु भयो
2: मैले भेटेर बताइदिनु थिएँ र अहिले उहाँ यहाँ मसँगै पनि हुनुहुन्छ
0: हो र ल त हामी पनि कुराकानी गरिहालौँ न उहाँलाई बताइदिउँ सुनिराख्नु भएको छ ल एक दुई शब्द लिइहालौँ कर्मीरजी नमस्ते
3: नमस्कार धन्यवाद
0: ओहो ल तपाईँको आवाज तपाईँ एउटा चाहिँ हाम्रो हिरो हुनुहुन्छ कि तपाईँको आवाज संसारभरि भएका हाम्रा श्रोताहरू सुन्दै हुनुहुन्छ विशेष गरी हाम्रो पल्टनका श्रोताहरूले ब्रिटिस आर्मीमा हुनुहुन्छ बेलायतदेखि सेबेठामा हुनुहुन्छ सबैको तर्फबाट तपाईँलाई एकदम बधाई छ है सबभन्दा पहिला
3: मैले पनि सबैलाई यहाँहरूप्रति सबैलाई नै म हार्दिक धन्यवाद दिन चाहन्छु
0: अनि तपाईँको आफन्तहरू हुनुहुन्छ ब्रिटिस आर्मीमा कतै
3: अहिले हुनुहुन्छ मेरो ससुरालीहरू हुनुहुन्छ
0: ए को को भन्नुहोस् त नाम
3: योगेन्द्र देवान हुनुहुन्छ तर अहिले उहाँ चाहिँ रिटायर भइसक्नु भयो होइन
0: त्यही पनि सुन्नु भएको छ होला नि बेलायतमै हुनुहुन्छ भने त
3: हजुर अब त्यो उहाँसँग चाहिँ मेरो संवाद भएको छैन
0: ए ओके जे होस् तपाईँ धनकुटा मुगाको हुनुहुँदो रहेछ मुगालीहरू थुप्रै हुनुहुन्छ होला कतै तपाईँले मुगाली मात्र होइन धनकुटा मात्रै होइन नेपालकै नाम राखिदिनु भएको छ तपाईँले चाहिँ यो उमेरमा यो पढ्ने जाँगर निकाल्नुभयो कसले तपाईँलाई साथ सहयोग र चाहिँ अलि उत्साह दिनुभयो त
3: यो सबैभन्दा प्रथम कुरो त के भने यो शिक्षा भनेको अत्यन्तै महत्त्वपूर्ण कुरा हो भन्ने कुरा चाहिँ म आफूले पनि आत्मसात गरिरहेको हो अब पहिला म 2017 सालको मेरो जन्म हो त्यति बेलामा म पढ्दाखेरि मेरो के अरे घर नजिकै एउटा श्रीराम मिडल स्कुल भन्ने स्कुल थियो त्यो स्कुलमा मैले 7 कक्षासम्म अध्ययन गरेँ त्यहाँ 7 कक्षा मात्रै पढाइ हुन्थ्यो गाउँमा चाहिँ त्यस्तो के अरे माविहरू त्यस्तो थिएन त्यसो भएको कारणले अब म एउटा छोरा पनि भएको आमा बाबुले पनि आफ्नो काठपल्टोभन्दा बाहिर लैजान नचाहेको कारण पनि हुनसक्छ अब मलाई चाहिँ बाहिर लगेर पढाउने खालको सोच पनि भएन अनि मैले चाहिँ त्यही भए पनि पढ्नुपर्छ भन्ने खालको मेरो मनमा चाहिँ खड्किरहेको अवस्था थियो मैले 10 वर्षको उमेरमा चाहिँ 7 कक्षा पास गरिसकेको थिएँ तत्कालको मान्छे म तपाईँको त्यति बेलामा म एकदम जेनदार राम्रो विद्यार्थी भएको कारणले के अरे डबल प्रमोसन भन्थ्यो प्रोन्नत पत्र गरियो भनेर एक कक्षा टप आउने खालको त्यो व्यवस्था पनि थियो त्यति बेलामा
0: ए अनि छिटो छिटो पढ्न मद्दत पनि भयो होइन त
3: 5 कक्षामा पुऱ्याइ दिने काम भयो अनि पछाडि त्यसरी पनि मेरो छिटो त्यो 7 कक्षा चाहिँ 10 वर्षको उमेरमा भएको अर्को कुरा 6 कक्षा पढ्दाखेरि पनि धेरै नम्बर आएर 8 कक्षामा पुऱ्याइदिने कुरा त थियो अब मैले पढ्ने विद्यालयमा 8 कक्षा नै थिएन त्यसो भएको कारणले मेरो पढाइहरू त्यसो अनि सबैले गाउँघरका बुढापाकाले पनि के अरे तपाईँको छोरो ज्यादै ट्यालेन्ट तपाईँको छोरा जस्तो मेरो छोरो भएन भन्ने खालको मेरो बाबु सामान कुरा गरेको कुरा चाहिँ म अहिले पनि गर्छु बोलिन्छ त्यसो भएको हुनाले म पढ्नलाई अत्यन्त इच्छुक थिएँ तर वातावरण नमिलेको अवस्थाले गर्दाखेरि मेरो पढाइ त्यतिकै अब थन्को लागिरहेको अवस्था थियो पछाडि 40 सालमा मैले चुङमाङ भारती मावि स्थापना भएको थियो त्यहाँबाट सेन्ट अप गरेर मैले धनकुटामा मात्रै सेन्टर थियो जो अहिले बहुमुखी क्याम्पस छ
0: त्यहाँ
3: त्यस बेला मेरो 4 विषय मात्रै पास हुन सफल भएँ सातवटा विषय थियो 700 पूर्णाङ्कको अङ्ग्रेजी नेपाली शिक्षा र के अरे अङ्ग्रेजी नेपाली गणित शिक्षण र इतिहास मैले पास गरेँ राम्रो मार्कमा भूगोल गणित र चाहिँ त्यो ऊ विज्ञान चाहिँ मैले पास गर्न सकिनँ त्यतिकै मैले त्यो पढाइलाई अब छोडियो फेल भएपछि अनि निरन्तरता दिन त्यति बेलामा एकदम यो मेला सिलाङतिर जाने गाउँको चलन थियो भारूमा कमाइसक्यो भने त्यतातिर लाग्यो
0: ए त्यही भएर पढाइ छुट्यो अब पास गर्नुभएको छ अझै पनि अगाडि जाने विचार छ तपाईँको
3: जाने विचार छ तपाईँको
0: हजुर के विषयमा के विषय लिएर पढ्नुहुन्छ त के विषय लिएर पढ्ने विचार छ
3: अब यहाँ शिक्षकहरूसँग पनि सल्लाह लिँदैछु मैले सक्ने कुन हो कति सरहरूले चाहिँ तपाईँको शिक्षा नै लिनुहोस् तपाईँले सहज हुन्छ भन्ने कुरा पनि गर्नुभएको छ अब मेरो मन चाहिँ अब मेरो परिवारहरू छोराछोरीहरू बुहारीहरू चाहिँ अलिकति यो होटल व्यवसाय गर्ने गर्छन् र अलिअलि यो कमर्सियलतिर परिवारले पनि मन त टेवा पुग्छ कि भएर त्यता पो पढौँ
0: त्यो पनि राम्रै हो ल तपाईँ एकदम एउटा इक्जाम्पल भन्नुभयो सबैलाई चाहिँ पढ्नुपर्छ है ढिलै भए पनि भन्नुभएको छ त्यसले गर्दाखेरि हाम्रो विदेशमा पनि धेरै हाम्रा साथीहरू पल्टनका साथीहरूले कोही अन्तिममा आएर पिएचडी गर्नुभएको छ कतिले चाहिँ एकदमै ठुल्ठुलो पढाइ गर्नुभएको छ कोही डाक्टर बन्नुभएको छ कोही इन्जिनियर बन्नुभएको छ गर्दाखेरि पढ्नको लागि कसैले पनि रोकदो रहेनछ तपाईँलाई हामी सबैको तर्फबाट धेरै धेरै बधाई छ र अझ माथि माथि पढ्नुहोस् र देशको प्रधानमन्त्री बन्नुपर्छ है उमेरले छेक्दैन
3: बौद्धले व्यवस्था आइसके पछाडिको पहिलो स्थानीय निर्वाचन हुँदा उहाँ चाहिँ उपाध्यक्ष पनि निर्वाचित
0: सरकारीकरण
3: भएको
0: ओके ल त उहाँसँग लामो चाहिँ तपाईँले फिचर पठाउनु होला उहाँका सुख दुःख च्यालेन्जेसहरू बाधा अडचनहरू हर्डल्सहरूले जुन चाहिँ पार गर्नुभयो अर्को फिचरमा हामी सुनौ अहिलेलाई आजलाई यति नै गर्नुपर्छ गोपालजी र हाम्रो करबीर रायजी जो मुङ्गावासी हुनुहुन्छ धनकुटाको उहाँलाई फेरि पनि मङ्गलमय शुभकामना भन्दै मैले बिदा लिएँ है हस् दुवैसँग बिदा लिएँ थ्याङ्क यू ओके अब करबीरजीको प्रेरणाले तपाईँ विदेशमा हुनुहुन्छ पढ्नुहोला नेपालमा हुनुहुन्छ पढ्नुहोला पढाइलाई कसैले पनि रिप्लेस गर्न सक्दैन ओके यम बरालको आवाजमा यो गीत एकछिन सुनौ

0: ओके यम बरालको साथमा जमुना पनि हुनु रहेछ तर समयले सही साथ दिएन आज श्रोताहरू आजको हाम्रो अन्तिम सामग्री भन्नुपर्छ दैनिक समीक्षा राखिहालौ त्यसपछि हामी बिदा लिन्छौँ
1: नमस्कार दैनिक समीक्षा लिएर भीमा आत्रे उपस्थित भएको छु आज मिति 2083 साल वैशाख 31 गते वैशाख मसान्त बिहिबार ज्येष्ठ कृष्ण पक्ष द्वादशी तिथि नेपाल सम्बत 1146 तदनुसार मे 14 2026 शुरू गरौं कान्तिपुर दैनिकको खबरबाट प्रधानमन्त्री बालेन्द्र संसद चल्दै प्रश्न बढ्दै शीर्षक राखेर आज कार्टुन सहितको मुख्य खबर छापेको छ बक्स न्यूज जहाँ अविनले एउटा कार्टुन बनाउनु भएको छ प्रधानमन्त्री कुनै एउटा प्रेस सम्मेलनमा जस्तो देखिन्छ जहाँ बालेन्द्र शाहको गेटअप भित्रपट्टि टी सर्ट बाहिरपट्टि कोट लगाइएको छ टाउको छैन हातको पन्जा पनि देखाइएको छैन कुर्सीमा बसिरहेको एउटा तस्विर छ यो साङ्केतिक तस्विर आज कान्तिपुरले छापेको छ अजय सिंह महाराको बाइलाइनमा खबर चाहिँ छापिएको छ राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा बीचमै हिँडेका प्रधानमन्त्री बालेन्द्र हिजो नीति तथा कार्यक्रममाथिको छलफलमा पनि अनुपस्थित संसदमा उपस्थितिका लागि प्रधानमन्त्रीलाई रुलिङ गर्नुपर्ने विपक्षी दलको माग पनि सुनाई पाएको छैन प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा बैठक नै छाडेर हिँड्ने संसदमा सम्बोधन नै नगर्ने जस्ता कार्यशैली देखाएकामा चौतर्फी आलोचना भइरहेको छ लोकतन्त्रमा संसदप्रति प्रधानमन्त्री उत्तरदायी हुनुपर्नेमा उहाँको गतिविधिका कारण संसदको गरिमामै क्षयकरण हुने चिन्ता समेत व्यक्त हुन थालेको छ सरकार गठन भएको 1.5 महिनामा प्रतिनिधि सभाका 2 अधिवेशन हुँदा प्रधानमन्त्री शाहले एक पटक पनि सम्बोधन गर्नुभएको छैन प्रतिनिधि सभा निर्वाचनपछि 1900 भएको पहिलो संसद बैठकमा नवनियुक्त प्रधानमन्त्री शाहले सम्बोधन नगर्दा राजनीतिक वृत्त र संसदीय अभ्यासका जानकार मात्रै नभएर आम जनताले पनि आश्चर्य मानेका थिए राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा उहाँले झन् अस्वाभाविक गतिविधि देखाउनु भयो नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री साहब बैठक छाडेर निस्किनु भएको थियो राष्ट्रपतिलाई विदाई गर्दा पनि उहाँ उपस्थित हुनु भएन राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव प्रतिनिधि सभामा टेबल गर्ने क्रममा पनि प्रधानमन्त्री शाहले केही अभिव्यक्ति दिनु भएन राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला प्रधानमन्त्री शाह किन बैठकबाट हिँड्नु भयो भन्ने विषयमा सरकार र उहाँको सचिवालयबाट कुनै कारण सार्वजनिक भएको छैन नीति तथा कार्यक्रममाथि छलफलका क्रममा सांसदले उठाएका प्रश्नको जवाब प्रधानमन्त्रीले दिने संसदीय अभ्यास र प्रतिनिधि सभा नियमावलीको व्यवस्था रहेका कारण हिजो संसदमा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने अनुमान सांसदहरूले गरेका थिए प्रधानमन्त्री शाह निकट मानिने रुटिन अफ नेपाल बन्दले हिजो बिहान आज बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् भन्ने सूचना राखेको थियो प्रधानमन्त्री शाह बिहान 9 बजे अगावै सिंहदरबारको कार्यालय पुग्नु भएको थियो उहाँले 11 बजे मन्त्री परिषद बैठक बोलाउनु भएको थियो मन्त्री परिषद बैठक सकिएपछि पनि उहाँ प्रधानमन्त्री कार्यालयका विभिन्न बैठकमा सहभागी हुनुभएको थियो उहाँ चढ्ने सवारी साधन दिनभर प्रधानमन्त्री कार्यालयमै थियो तर प्रधानमन्त्री शाह छेउमा भइरहेको संसद बैठकमा जानु भएन उहाँले संसदमा प्रस्ताव पेश गर्न र जवाफ दिनका लागि अर्थमन्त्री स्वर्णिम वाग्रेलाई अख्तियारी दिनुभएको थियो त्यसको लिखित जानकारी सभामुख मार्फत संसदलाई पनि पठाउनु भएको थियो तर उहाँ आफै त्यहाँ जानु भएन प्रधानमन्त्री संसदमा नआएपछि प्रतिपक्ष दलका सांसदहरूले हिजो दिनैभर संसद बैठक अवरुद्ध गरे बजेटमा अर्थमन्त्रीका 5 प्राथमिकता सुशासनसँगै अर्थतन्त्र सुधार उहाँको भनाइ छ कान्तिपुर इकोनोमिक समिट 2026 सम्बोधन गर्दै वाग्रेले सुशासन आर्थिक पुनसंरचना तथा समृद्धि एकीकृत पूर्वाधार सर्वव्यापी सामाजिक उत्थान तथा मध्यम वर्गको विस्तार र सौम्य शक्तिको सुदृढीकरण जस्ता 5 सैद्धान्तिक धरातलमा आगामी बजेटका प्राथमिकता र कार्यक्रम तय गरिने बताउनु भयो उत्कृष्ट कार्यप्रणाली सही नीति र नियतसँगै क्षमताको व्यवस्थापन पनि सहज हुन्छ भन्ने विश्वासका साथ सरकार अघि बढ़िरहेको अर्थमन्त्री वाग्लेको भनाइ थियो सेवा प्रणाली सुधारका लागि सरकारले वृहत कानूनी सुधारको एजेण्डा अघि सारेको उहाँको भनाइ छ असल शासन मार्फत सरकारले राजनैतिक र आर्थिक पाटो सफा गर्न चाहेको अर्थमन्त्री वाग्रेले जनाउनु भयो अर्थ राजनैतिक पाटो सफा गर्छौं भनेका छौं यो निर्णय राष्ट्रपतिले निर्वाचन अघि नै गरेको थियो हाम्रो वाचा पत्रमा पनि यो विषय छ उहाँले भन्नुभयो वाचा पत्रमा लेखिएका पहिलो 19 मुद्दा सुशासन र त्यसपछिका 21 मुद्दा अर्थतन्त्रसँग सम्बद्ध छन् सुशासन र अर्थतन्त्र नै हाम्रो पहिलो प्राथमिकता हो यो खबर कान्तिपुरले छापेको छ नागरिक दैनिकले प्रधानमन्त्रीको कार्यव्यवस्थता कि संसदप्रति व्यवस्था शीर्षक राखेर उपेन्द्र लामिछानेको बाइलाइनमा समीक्षात्मक खबर छापेको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची थियो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुने कार्यसूची पनि तय भएको थियो, तर प्रधानमन्त्री शाह अनुपस्थित हुने सूचना आएपछि विपक्षी दलका सांसदहरू विरोधमा उत्रिए। उनीहरूले संसदमा प्रधानमन्त्रीको उपस्थितिको माग राखे। अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रधानमन्त्रीको तर्फबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम छलफलका लागि बैठकमा टेबल गर्नुभएको थियो। प्रधानमन्त्री शाहका तर्फबाट पनि वाग्लेले नै जवाफ दिने सूचना पाएपछि विपक्षीहरू आक्रोशित भए। सिंहदरबारमा रहेका प्रधानमन्त्री संसद बैठकमा किन उपस्थित हुन सक्नु भएन भन्ने प्रश्न उठ्यो। प्रधानमन्त्रीबारे संसदलाई जानकारी हुनु पर्यो, संसदमा आएर प्रश्नको जवाफ दिनु पर्यो भन्दै विपक्षी सांसदहरूले सदनमा आवाज उठाए। प्रधानमन्त्री शाहको अनुपस्थितिलाई लिएर प्रतिनिधि सभा बैठक 3 पटकसम्म अवरुद्ध भयो। भट्ट अग्रवाललाई जोगाउने प्रयासमा सरकारी अधिकारी, भारतको मिजोरम स्थित उद्योगमा पनि साझेदारीको आशंका शीर्षकमा टकचन्द्र कार्कीको बायलाइनमा नागरिकले अर्को खबर पनि छापेको छ। व्यापारी दीपक भट्ट र सुलभ अग्रवालमाथि सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान अन्तिम चरणमा पुगिरहँदा उनीहरूसँगै आबद्ध रहेर चलखेल गर्ने एउटा समूह फरार छ। सरकारी अधिकारीदेखि उच्च पदस्थ व्यक्तिहरूको समेत शेयर रहेका कारण व्यापारी भट्ट र अग्रवालमाथिको अनुसन्धानलाई प्रभावित पार्न खोजिएको छ। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर संरचनामा अर्थ सचिव डाक्टर घनश्याम उपाध्यायकी पत्नी भगवती उपाध्यायको नाम समेत देखिनु र तत्कालीन सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशक गजेन्द्र ठाकुरकी पत्नी राखी निहारियाकाको नाममा पनि हिमालयन री इन्स्योरेन्समा शेयर देखिनुले सरकारी अधिकारीहरू भट्ट अग्रवालमाथिको अनुसन्धान प्रभावित पार्न अग्रसर रहेको स्रोतको दावी छ। खास गरी भट्टका साझेदारहरू मदिरा उद्यमी राजबहादुर शाह, रोहित गुप्ता, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष ऋषिराज मोरको खोजी भइरहेको छ। प्रहरीले उनीहरूको खोजीका लागि प्रयास गरे पनि अहिलेसम्म पक्राउ पर्न नसक्नुबाट मुद्दालाई कमजोर पार्न राज्यका कुनै न कुनै निकाय सक्रिय भएको बुझिन्छ। सम्पत्ति शुद्धिकरण विभागका एक अधिकारीले भने ती अधिकारीका अनुसार विभागको आग्रहमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भट्ट र अग्रवालमाथि अनुसन्धान गरिरहे पनि साझेदारहरू फरार रहेका कारण सबै विषय खोल्न सकेका छैनन्। भट्टका अर्का साझेदार उपेन्द्र इरावत पनि नेपालमा नभएको स्रोतको दावी छ। इरावत र भट्टको साझेदारीमा भारतको उत्तर पूर्व पर्वतीय राज्य मिजोरममा औषधि दान गरिरहेको छ। महत्वाकांक्षी ऊर्जा योजना जलाशयुक्त आयोजना बिनाको ऊर्जा रणनीति जोखिममा शीर्षक राखेर आज नागरिकले अर्को खबर पनि छापेको छ। गोर्खापत्र दैनिकले बेजिङमा अमेरिकी राष्ट्रपति ट्रम्प आज शिखर वार्ता शीर्षक राखेर मुख्य खबर छापेको छ। अब मन्त्रालय 18 मात्र शीर्षकमा गोर्खापत्रले अर्को खबर पनि फ्रन्ट पेजमा छापेको छ। सरकारले संघीय सरकारका मन्त्रालय 22 घटाएर 18 पुर्याउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार नियमावली 2083 स्वीकृत गर्ने निर्णयपछि मन्त्रालयको संख्या घटाएको हो। सरकारको प्रशासनिक सुधार र मितव्ययता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादन थप प्रभावकारी र छरित बनाउने मुख्य उद्देश्यसहित मन्त्रालयको संख्या घटाइएको हो। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति पञ्चायतभर पनि छापेको छ। भूमलाल गिरीको बाइलाइन नलपरासीको सुस्ता गाउँपालिका 5 बस्तीमा नारायणी नदी पसेर हरेक वर्ष डुबान गर्न थालेपछि तटबन्ध निर्माणको कामलाई तीव्रता दिइएको छ। नयाँ सस्तो र भरपर्दो आरसिसी फ्रकोपाइन प्रविधिबाट तटबन्ध निर्माणलाई तीव्रता दिइएको हो। नदीको बहाव हुने अघिल्लो भागमा प्रकोपाइन लगाएर पनि पछिल्लो भागमा ढुङ्गाको पर्खाल लगाएर तटबन्ध निर्माण गरिँदैछ। त्यसका लागि झण्डै 10,000 घनमिटर ढुङ्गा चाहिने आयोजनाको अनुमान छ। नारायणीको बगरमा बालुवा मात्र भएकाले ढुङ्गा खोज्न निकै समस्या भएको आयोजना प्रमुख डाक्टर नारायण प्रसाद सुवेदीले बताउनुभयो। 4-5 किलोमिटर टाढासम्म पुगेर बालुवा पन्छाउँदै एक एकवटा ढुङ्गा संकलन गर्नुपर्ने गर्दा निकै समय लाग्ने गरेको छ। सुवेदीले भन्नुभयो, यसरी संकलन गरेर थुपारिएका ढुङ्गा ट्र्याक्टरबाट नदी किनारमा ल्याई ढुङ्गामा हालेर नदी पार गराउनु परेको छ। पुलबाट ट्र्याक्टर पार नहुने र भारतले आफ्नो भूमि भएर ट्र्याक्टर ट्रक आउजाउ गर्न नदिने भएकाले ढुङ्गामा ढुङ्गा हालेर पार गराउनुको विकल्प नभएको आयोजनाका इन्जिनियर बेलबहादुर विकले बताउनुभयो। यो खबर आज गोर्खापत्रले फ्रन्ट पेजमा छापेको छ। नयाँ पत्रिका दैनिकले संघमा अब 18 मन्त्रालय मात्रै शीर्षकमा खबर छापेको छ। डायलासिस सेवा प्रभावित, जोखिम लिएपछि सेवा रोक्दै डायलासिस सेन्टर, निजी अस्पताल शीर्षकमा खबर छापेको छ। सातामा कम्तीमा दुईपटक डायलासिस नभई मेरो गला फेल भएका बिरामीको ज्यानै तलमाथि हुन सक्छ, तर सरकारले कबुल गरेको रकम भुक्तानी नदिएपछि डायलासिस सेन्टर निजी अस्पतालले छन्। सदनमा एमालेको निरन्तर विवादास्पद अभिव्यक्ति, एमालेको लाइन नै हो कि दलका नेता बादल नसचिएका हुन् शीर्षकमा नयाँ पत्रिकाले अर्को खबर पनि फ्रन्ट पेजमा छापेको छ। नेपाल समाचार पत्रले अख्तियार प्रमुख सहित उच्च पदस्थलाई ज्यान मार्ने धम्की प्रकरण, अख्तियार प्रमुखलाई राजीनामा गराउन सकिए 10 करोडसम्म दिने अधिकारीको बाचा शीर्षक राखेर खबर छापेको छ। ठूलो भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरेका नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीले अख्तियारको छानबिनबाट अङ्कन, अख्तियार प्रमुख प्रेम कुमार राईलाई ज्यान मार्ने धम्की दिन प्रयोग गरेका प्रकाश पाठकलाई 10 करोड रुपियाँसम्म दिने प्रतिबद्धता जनाएको खुलासा भएको छ। अधिकारीले राईलाई ज्यान मार्ने धम्की दिएर अख्तियारबाट राजीनामा गराउन सके आफ्नो भ्रष्टाचारका सारा कर्तृत्वबाट सहजै उन्मुक्ति पाइने सोच र योजना अनुसार 10 करोड रुपियाँ खर्चेर भए पनि अख्तियार प्रमुख राईलाई हटाउने प्रपञ्च रचेको खुलासा भएको हो। आपराधिक मनस्थितिका भ्रष्ट अधिकारीको यो योजना भने विफल भएपछि अहिले जेलको चिसो श्रेणीमा बसिरहेका छन्। अधिकारीलाई यसअघि अख्तियारले करोडौं रुपियाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिसकेको छ भने प्रमुख आयुक्त राईलाई धम्काएको आरोपमा अधिकारी सहित 3 जना विरुद्ध प्रहरीले अर्को मुद्दा दायर गरेको छ। स्मार्ट टेलिकम सम्पत्ति लिलामी प्रकरण भाग्दै गरेका नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कका सीईओ पाण्डे पक्राउ, दूरसञ्चार प्राधिकरणको भूमिकामाथि प्रश्न शीर्षक राखेर नेपाल समाचार पत्रले अर्को खबर पनि छापेको छ। अवस्थ विभिन्न पत्र पत्रिकामा छापिएका यिनै खबरसँगै आजका लागि पत्र पत्रिकाको सङ्गालो दैनिक समीक्षा यति नै। मलाई पनि बिदा दिनुहोस्। नमस्कार।
0: हजुर भीम माताजीलाई धन्यवाद छ। आज रेकर्डेड भर्सनमा थियो आजको समीक्षा। जाँदा जाँदै तपाईँहरूलाई सुनिदिनु भएकोमा धन्यवाद छ। बिएबिएसको रेकर्डेडको प्रस्तुति काठमाडौँ संवाद अब सकियो। अब समाचार त्यसपछि स्वर्णिम सङ्गम हुनेछ र आज आउनुहुने बायोपिकको कुरा गर्नुहुने गोर्खा फिसी गजेखालीको बारेमा 2116 भन्नुपर्छ। फर्स्ट जिआरका सदस्य दिल खालेको कुरा सुन्नुभयो भने अब लागौँ समाचारतर्फ।
2: नगरीसम्म अस्थायी व्यवस्थापनका लागि मासिक 15,000 घर भाडा दिने तयारी गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सरकारी प्रतिनिधिहरूले यस्तो जानकारी गराएको समिति सभापति हरि ढकालले जानकारी दिनुभएको हो। उहाँका अनुसार घर भाडा दिन स्रोत सुनिश्चित भइसकेको छ। अहिले काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको पहिचानका लागि स्क्रिनिङ भइरहेको छ। सरकारले प्रक्रिया सकिए लगतै फास्ट ट्र्याकबाट लालपुर्जा वितरण गर्ने बताउँदै आएको छ। इन्धन लगायतका निर्माण सामग्रीमा भएको अत्यधिक मूल्य वृद्धिको विरोधमा नेपाल निर्माण व्यवसाय महासंघले सड़क विभाग र जलस्रोत विभागमा धरना दिएको छ। अत्यधिक मूल्य वृद्धिका कारण मुलुकभरका सम्पूर्ण आयोजनाहरू स्वत बन्द हुने अवस्थामा पुग्दा समेत सरकारले चासो नदिएको भन्दै महासंघ र सोसँग सम्बन्धित एसोसिएटेड सदस्य समन्वय समितिले आज धरना दिएका हुन्। महासंघका महासचिव शिवहरि घिमिरे,
3: हामीले यति धेरै आकाशित मूल्यलाई हामी व्यवसायले थ्याक्न सक्ने अवस्था भएन र हामीले चरणबद्ध रूपमा हामीले यहाँसम्म आज आइपुगेका छौँ। आजदेखि हाम्रा नेपाल राज्यभरिका सम्पूर्ण निर्माण कार्यहरू ठप्प गर्ने, बन्द गर्ने हामी निर्णय गरेका छौँ। यसपछिको हुने परिणाम हुन्छ। अब निर्माण कार्य ठप्प भइसकेपछि अब नेपाल सरकारले गर्नुपर्ने म्यापथप लगायत का विषयहरू, अरू त्यो ब्याङ्क ग्यारेन्टी इन्सुरेन्सका विषयलाई चाहिँ नेपाल सरकारले सम्बोधन गरेर अब आउने अगाडि चाहिँ म्यापथप गरिदिएर यसलाई चलायमान पनि पछि गर्नुपर्ने हुन्छ, ठेकालाई पनि अगाडि गर्नुहुन्छ र भएका रुग्ण आयोजनाहरूलाई पनि जति विभिन्न कारणले रुग्ण भएका छन् एकपटकको लागि चाहिँ सुविस्ताको आधारमा ठेकाहरू अन्त्य गरेर गरिदियो भने यो फेरि यो म्यापथपको विषयहरू आउँदैन भन्ने कुरा हाम्रो महासंघको धारणा छ।
2: व्यवसायीहरूले सड़क विभागका महानिर्देशक विजय जयसी र सिंचाई विभागका उपनिर्देशक डाक्टर सन्तोष कैनीलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदमा रहेका व्यक्तिको अस्वाभाविक सम्पत्ति आर्जनको सूचना तथा उजुरी दिन सर्वसाधारणसँग आह्वान गरेको छ। आयोगले राजनीतिक पदाधिकारीदेखि सरकारी कर्मचारीसम्मले गैर कानूनी ढंगले सम्पत्ति कमाएको आशंका भए प्रमाणसहित जानकारी दिन आग्रह गरेको हो। आयोगका अनुसार सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिले आफू, परिवार, आफन्त वा अन्य व्यक्तिको नाममा नेपाल तथा विदेशमा सम्पत्ति लुकाएर राखेको हुन सक्ने भएकाले विवरण संकलनका लागि सूचना जारी गरिएको हो। आयोगले शंकास्पद व्यक्तिको सम्पत्ति सम्बन्धी विवरण, सम्पर्क नम्बर तथा इमेल उपलब्ध उपलब्ध गराइदिन पनि आग्रह गरेको छ। उजुरीकर्ताको पहिचान गोप्य राखिने आयोगले स्पष्ट पारेको छ। यसैबीच आयोगले प्रधानमन्त्रीदेखि सहसचिव स्तरसम्मका बहालवाला तथा अवकाश लिएका सार्वजनिक पदाधिकारीलाई एक महिनाभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ। संघीय सांसद पालिकाका प्रमुख तथा उपप्रमुख लगायत दायराभित्र पर्ने सबै पदाधिकारीलाई अनिवार्य सम्पत्ति विवरण बुझाउन भनेको छ। उपल्लो मुस्ताङको लोमानथाङका होटलहरू विदेशी पर्यटकले भरिभराउ भएका छन्।
4: ऐतिहासिक तथा धार्मिक पर्व तिजी अवलोकनका लागि आएका विदेशी पर्यटकहरूको उपस्थितिले लोमानथाङ बजारका झण्डै 3 दर्जन बढी होटल पर्यटकले भरिभराउ भएका हुन्। तिजी अवलोकन गर्न 307 जना विदेशी पर्यटक भित्रिएका अन्नपूर्ण लोमानथाङ संरक्षण आयोजना एक्यापले जनाएको छ। तिब्बती संस्कृति झल्किने करिब 600 वर्ष पुरानो तिजी पर्व 350 जना विदेशी पर्यटकले अभिरुचिपूर्वक अवलोकन गरेका एक्याप प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो। यो पर्वका अवसरमा सुख शान्तिको कामना गर्दै बौद्ध भिक्षुहरूले पाठ पूजा गरिरहेका छन्। साथै स्थानीयले नृत्य पनि प्रस्तुत गर्ने परम्परा छ। तिजीमा स्वदेशी पर्यटक पनि उल्लेख्य रूपमा आउने गरेका छन्।
2: चिनिया राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति ट्रम्पलाई आत्मीय स्वागतसँगै चेतावनीको भाषा समेत सुनाउनु भएको छ। ट्रम्पसँग बेजिङमा भएको भेटवार्ताका क्रममा सीले ताइवान मामिलामा आक्रमक नहुन चेतावनी दिनुभएको हो। ट्रम्पसँगको बैठकमा सीले ताइवान मुद्दा अमेरिका चीन सम्बन्धमा सबैभन्दा महत्वपूर्ण हुने भन्दै यो मामला सही तरिकाले सम्हाल्न नसके दुवै देशको सम्बन्ध अन्त्य खतरनाक अवस्थामा पुग्न सक्ने चेतावनी दिनुभएको चिनिया सरकारी समाचार एजेन्सी सिन्हाले जनाएको छ। ताइवान मामिलालाई सही तरिकाले ह्याण्डल गरिए अमेरिका चीन सम्बन्धमा स्थिरता हुने उहाँको भनाइ थियो। ट्रम्प र सी बीच निर्धारित समयभन्दा लामो कुराकानी भएको बीबीसीले जनाएको छ। चीनले ताइवानलाई आफ्नै भूमि दावी गर्दै आएको छ। अमेरिकाले पनि ताइवानलाई सैन्य र राजनैतिक समर्थन दिँदै आएको छ। पछिल्लो समय अमेरिकाले ताइवानलाई अरबौं डलरको हतियार प्याकेज स्वीकृत गर्ने गरेकोमा चीनले विरोध गर्दै आएको छ। अमेरिका र चीनका शीर्ष नेताहरू बीच व्यापार र मध्य पूर्वको युद्धबारे वार्ता भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
5: Cool Car Radio.

हजुर नमस्कार बेबेस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो सबैको रेडियो सधैँको रेडियो अनि रेडियो सुने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो चुनामीलाई सुनिराख्नुहुने सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बेबेस गोर्खा सुनेर बस्नुहुने तमाम आदरणीय श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताहरूले पनि हामीलाई एफएम अर्थात् रेडियो तरङ्ग 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुनेछ। पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम सङ्गमको बसाइमा म तुलसीको हार्दिक नमन

तहदन सुधार कार्यक्रम सडिम सङ्गमको बसाईको उछान मैले एउटा पुरानो लोकगीतबाट गरिसकेको छु। हरिबहादुर राउतको शब्द संगीत रहेको यो लोकगीतमा स्वर पनि हरिबहादुर राउत र रेणु सुब्बाको रहेको थियो र यो गीत राख्दै गर्दा श्रोता यहाँहरूलाई जानकारी पनि गराउन चाहन्छु, यो पुरानो गीतलाई फेरि पनि पुनः रेकर्ड गराएर अर्थात् रि रेकर्ड गराउँदै हुनुहुन्छ हरिबहादुर राउतले। र यति बेला भने हरिबहादुर राउत र अन्जु गौतमको स्वरमा यो गीत रेकर्ड हुन लागेको छ र यो गीत हे बहिनी नौलीले यो गीत पुनः यो गीतले जीवन पाएको छ, पुनर्जीवन पाएको छ भन्दा पनि हुन्छ श्रोताहरू। र आज मैले यसै पुरानो गीतबाट कार्यक्रम सडिम सङ्गमको ढोका उघारिसकेको छु।

अब लानुश्रोताहरू आजको तिथि मिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल वैशाख 31 गते द्वादशी तिथि बिहार नेपाल सम्बत 1146 तदनुसार आज 14 मे सन 2026 र मौसम कुरा गर्नुपर्दा श्रोताहरू नेपालमा आज पनि मौसममा बदलाव देखेको छ र धेरैजसो ठाउँमा वर्षा आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ र नेपालमा आज सूर्यदेव बिहान 5:15 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरै साँझ 6:44 जाँदा हुँदैछ यो जानकारी पश्चात श्रोताहरू अब पनि म एउटा अर्को लोकगीत राख्न चाहन्छु भर्खरै मैले यहाँहरूलाई जानकारी पनि गराएँ हरिबहादुर राउत र रेणु सुब्बाले गाउनुभएको गीत हे बहिनी नौलीले यो गीत मैले श्रोताहरूलाई राखिसकेको छु यो गीतलाई पुनर्जीवन दिन गइरहेका छन् हरिबहादुर राउत अनि गायिका अन्जु गौतमले त्यो गीत आएपछि हामी श्रोता समक्ष राख्ने नै छौँ तर यति बेला भन्छु म सन्तोष बिसी र अन्जु गौतमले गाउनुभएको एउटा अर्को लोकगीत नै राख्न चाहन्छु रमाइलो गीत मिठो गीत टिपिकल गीत जस्तो लाग्यो आनन्द आउने गीत दिल्ली पश्चात लामगादेले लेख्नुभएको यो गीत यहाँहरू माझमा सङ्गीत भने सन्तोष बिसीकै रहेको छ स्वरमा सन्तोष बिसीलाई साथ दिएकी छिन् गायिका अन्जु गौतमले

हजुर श्रोताहरू, मनको माया हजुरलाई हो। रमाइलो लोकगीत राखे मैले यहाँहरू माझमा, सन्तोष बेसी र गायिका अन्जु कार्कीको स्वरमा, र यो अन्जु गौतमको स्वरमा, माफ गर्नुहोला, गायिका अन्जु गौतम र सन्तोष बेसीको स्वरमा यो गीत राखे। शब्द लेख्नु भएको थियो, गीतकार हुनुहुन्थ्यो, यसका गीतकार चाहिँ म गीतकारको नाम पनि भनिहाल्छु, दिल्ली प्रसाद लामगादेले लेख्नुभयो गीत, सन्तोष बेसीकै सङ्गीत रहेको थियो। र यो रमाइलो गीत पश्चात भन्ने श्रोताहरू, अब नि आजको बसाइको बारेमा कुराकानी गर्नुपर्दा, आज बिहिबार, बिहिबारको षड्यम सङ्गम स्रष्टा सर्जक अनि शिल्पी मनहरूसितको बसाई हो। र आदरणीय श्रोताहरू, जहाँ अक्षरहरू फुल जस्तरी फक्रन्छन्, भावना सङ्गीतको लयमा बगे जस्तरी बग्छन्, अनि जहाँ सृजनाले मनको भित्ताहरू रङ्ग्याउँछ भने समग्रमा त्यही सुन्दर बाटिका हो कार्यक्रम सृजना बाटिका, षड्यम सङ्गम सृजना बाटिका। र यो बसाइमा यसै बाटिकाको सुगन्धमा जोड्न चाहन्छु म घरदेश र परदेशमा रहनुभएका नेपाली भाषा साहित्य र सङ्गीतलाई माया गर्ने तपाईँ सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम स्वर्णिम सङ्गम सृजना बाटिकामा। सृजनाहरू त म राख्दै जानेछु, तर यति बेला पनि एउटा गीत राख्नेछु, र अहिलेलाई पनि म गायिका जुनु परसाई मुनले गाउनुभएको एउटा गीत राख्न चाहन्छु। शब्द सङ्गीत रहेको छ पुष्पन प्रधानको

0: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइब जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइबको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइबले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान को लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइब, RAF हाइब वा RN फोरममा गएर।
1: BFBS गोर्खा रेडियो।
2: हजुर श्रोताहरू, यो छोटो विश्राम पश्चात BFBS गोर्खा रेडियोको बिहिबारको प्रस्तुति

जेल जस्तो आँखा माछा सपना झरेको पहिरो आधा फक्रेको गुलाबी ओठमा आगो छ जेल जस्तो आँखामा छ सपना झरेको पहिरो सधैँ हिमाल भइरहने नाकमाथि छ अस्ताएको घाम के छुट्यो तिम्रो जिन्दगीबाट के छुट्यो तिम्रो जिन्दगीबाट हाँगाहरू बीचमा अल्झेको एउटा पात अनि तिम्रो आँखाबाट खस्न लागेको पानी एउटै रङको छ यदि झर्यो भने मेरो मरुभूमि जीवनमा त्यो पानी के मेटिएला तिर्खा हाम्रो प्रेमको के छुट्यो तिम्रो हातबाट के छुट्यो तिम्रो हातबाट छातीको त्यो ताप केले खायो जसले पगाल्थ्यो हजारौँ चट्टान तिम्रो त्यो अदम्य साहस जो माटो चिरेर निस्कने एउटा बिउको सम्पूर्ण शक्ति भन्थ्यो हिमाल जस्तो निधार जो बोका नाङ्गाहरूको निम्ति तुफानी यात्राको प्रेरणा थियो के छुट्यो तिम्रो हरपबाट ओ नायक के छुट्यो तिम्रो हरपबाट ओ नायक कविता सङ्ग्रहभित्रको यो सिर्जना राखेँ मैले सुनिता खनालको कलमबाट उहाँलाई धन्यवाद दिँदै श्रोताहरू अब नि म व्यवसायमा अर्का कवियात्री विमला अधिकारी देवकोटाको यादको पहाड शीर्षकको एउटा कविता राखिहाल्छु लेख्नुहुन्छ विमला अधिकारी सम्झनाका सोलीहरू बोकेर वर्षौँ पहिले बुबा आमाले मलाई अन्माउन पोल्नु भएको उही आँगनमा उभिएको छु अर्थात् म यति बेला माइती घरमा छु बसन्तले थुप्रै पालुवाहरू फेरिसके जिन्दगीले अनगिन्ती घुम्तीहरू पार गरिसक्यो पुग्नै नसक्ने क्षतिज पारीको पवित्र तीर्थस्थल भनेको छ आफै जन्मिएको आमाको खाक मेरा कलिला औला समाएर ताते गर्न सिकाउने बुबाको हात आगोको लप्काले खाएको हिजो जस्तो लाग्छ अतीतले पनि छातीमा बेस्करी हिर्खाउँदो रहेछ आँखामा झलझली आइरहेछ बुबा आमाको चिता जलेको यादहरूको भुमरीमा फनफन घुमिरहेको छु अर्थात् म यति बेला माइती घरमा छु गट्टा खेलेको पिँढी यही हो खुट्टी खेलेको खलो यही हो कोदो रोपेको बारीको सुरको यही मुन्तिरो छ मल बोकेको खेतको गरो त्यही पलतिर छ ऊ त्यही वन हो गोठालो गएको र घाँस खेपेको त्यही पखेरो हो न्याउली चरीसँग दोरी खेलेको सबै सबै मानसपटलमा छन् छैनन् त केवल सन्तानको आगमनमा रमाउने चन्द्र र सूर्य जस्ता बुबा आमा छैनन् म मेरो सालनाल गाडेको त्यही माटोमा छु अर्थात् म यतिखेर यति बेला माइती घरमा छु मलाई हाँस्न सिकाउने फुलहरू उस्तै छन् हाँसिरहेका पधेराका मूल सुकेका छैनन् र त हरिया छन् खोल्साहरू मलाई हिँड्न सिकाउने बाटाहरू यिनै हुन् पराईको हातमा सुम्पिदिएपछि बुबा आमाले बदलिएको हो हिँडिरहेको भाठ्यो जिन्दगी पनि त चर्खा जस्तै रहेछ घुमिरहने फन्को लगाइरहने बाटो थाहा नभएकाहरूलाई समयले सिकाउँदो रहेछ हिँड्न बाटो बिर्सिएकाहरूलाई पनि समयले नै देखाउँदो रहेछ बाटो छोरी भएर जन्मिए बुहारी भएर भित्रिए आज आफै आमा भएर आमा नभएको घरमा फर्किएकी छु अर्थात् म यति बेला माइती घरमा छु अर्थात् म यति बेला माइती घरमा छु यो अत्यन्तै मार्मिक कविता राखे एउटी छोरीले माइती घर सुनसान हुँदाखेरि त्यो पुराना यादहरू अग्लेर एउटा पहाड बन्दाको बिम्ब टिपेको कविता थियो यादको पहाड कवियात्री विमला अधिकारीको कलमबाट राखे विमला अधिकारी देवकोटाको कलमबाट उहाँलाई धेरै धेरै धन्यवाद दिँदै श्रोताहरू अब भने म व्यवसायमा स्वर सम्राट नारायण गोपालले गाउनुभएको एउटा गीत राखिहाल्छु गीत रचना रहेको छ ईश्वर वल्लभको सङ्गीत नारायण गोपालकै रहेको छ

स्वर सम्राट नारायण गोपालको स्वर सङ्गीत अनि ईश्वर बल्लभको शब्द रचना रहेको यो गीत पश्चात बेबेस गोर्खा रेडीको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिकामा फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। आदरणीय श्रोताहरू, सृजना वास्तवमा मनबाट मस्तिष्कलाई सुमसुमाएर निस्केका संस्थाका भावनाहरू हुन्, जहाँ अक्षरहरू फुल जस्तरी फक्रन्छन् श्रोताहरू, अनि भावना सङ्गीतको लयमा बगे जस्तरी बगिदिन्छ, अनि जहाँ सृजनाले मनका आकाशहरू भित्ताहरू रङ्ग्याउँछ भने समग्रमा त्यही हो सृजना वाटिका। र यसै क्रममा मैले केही सृजना त यहाँहरू माझमा दुईवटा कविता राखि नै सकेको छु। र यति बेला भने जैतुन छेत्री आरम्भले लेख्नुभएको एउटा कविता बाँझो घर शीर्षकको कविता रहेको छ, अब पनि म व्यवसायमा यो कविता पनि राखिहाल्छु कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिकाको यो व्यवसाय सृजनाहरूको साथमा गीत सङ्गीत पनि म जोड्दै जानेछु। लेख्नुहुन्छ कवि जैतुन छेत्री। जहाँ घरहरू छन् तर आत्मा हराएका छन्, कहिले काहीँ जीवनमा यस्ता घरहरू भेटिन्छन्, जहाँ ढोकाहरू खुल्ला हुन्छन् तर सम्बन्धहरू बन्द भइसकेका हुन्छन्, जहाँ आँगनमा घाम त पर्छ तर मनभित्र अन्धकार कहिले हट्दैन, जहाँ आँगनमा घाम त झर्छ तर मनभित्रको अन्धकार कहिले हट्दैन, त्यस्ता घरहरू केवल इँटा ढुङ्गा र सिमेन्टका संरचना होइनन्, ती भित्र थुप्रिएका हुन्छन् अधुरा सपनाहरू, रोकिएका आँसुहरू, कथित प्रेम, दबिएका चिच्याहटहरू र समयले चुपचाप पुरिएका कथाहरू। बाँझो घर त्यही मौन पीडाको प्रतिनिधि हो। यो केवल कथा संग्रह होइन, मानिसको भित्री एक्लोपन, समाजको कठोर यथार्थ र सम्बन्धभित्र बिस्तारै मर्दै गएको आत्मीयताको दस्तावेज हो। यस पुस्तकका कथाहरूमा तपाईँले भेट्नुहुन्छ आफ्नै घरभित्र अपरिचित बनेका मानिसहरू, आशा बोकेर बाँचेका आँखाहरू र समयसँगै उजाडिँदै गएका सपनाहरू। यहाँ केही पात्रहरू चियाउन चाहन्छन् तर समाजको डरले मौन छन्, केही प्रेम गर्न चाहन्छन् तर परिस्थितिले उनीहरूलाई टाढा बनाइदिएको छ, र केही यस्ता आत्माहरू छन् जो आफ्नै जीवनको भग्नावशेषमा उभिएर अझै पनि उज्यालो खोजिरहेका छन्। बाँझो घर ती सबै मनहरूको कथा हो जुन बाहिरबाट सामान्य देखिन्छन् तर भित्रभित्रै हजारौँ चोट बोकेर बाँचेका छन्। यो पुस्तक पढ्दा सायद तपाईँले आफ्नै जीवनका केही हराएका क्षणहरू भेट्नुहुनेछ, सायद कुनै पात्रमा आफ्नै अनुहार देख्नुहुनेछ, वा कुनै मौन संवादले तपाईँको हृदयको गहिरो कुनालाई छोइदिनेछ, चाँडै छोइदिनेछ। यो कविता राखे मैले यहाँहरू माझमा जैतुन छेत्रीको कलमबाट, उहाँलाई धन्यवाद दिँदै श्रोताहरू। अब भन्छ म यो व्यवसायमा अर्को एउटा सुमधुर गीत राखिहाल्छु, र यति बेला पनि म गायिका सुकमित गुरुङले गाउनुभएको एउटा गीत यहाँहरू माझमा राखिहाल्छु।

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
1: BFBS Gorkha Radio।

नारी हस्ताक्षर गीतकार रत्न गुरुङको गीत रचना अनि अनिश योञ्जन च्याङबाको सङ्गीत रहेको यो सुमधुर गीत राखेँ मैले यहाँहरू माझमा गायिका अन्जु पन्तको स्वरमा र यो गीत पश्चात बेबेस गोर्खा रेडीको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिकामा फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र यति बेला भने चाहिँ कुलराज दुराजीले बेलायत बाच नमस्कार है सबैजनालाई भन्नुभएको छ उहाँलाई पनि धन्यवाद दिन चाहन्छु अनि हाम्रा श्रष्टा हुनुहुन्छ नानु राणा थापा दिदी धेरै पछि जोडिनु भएको छ नमस्कार तुलसी सर ओ नायकका सर्जकलाई हार्दिक बधाई तथा शुभकामना छ मिठो सिर्जना भनेर लेख्नु भएको छ धन्यवाद दिन चाहन्छु हाम्रा काठमाडौँबाट हुनुहुन्छ नानु राणा थापा बेलायतमा हुँदा त उहाँले आफ्ना सिर्जनाहरू पठाउनुहुन्थ्यो आज चाहिँ सहभागिता जनाउनु भएको छ यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रम सुनिरहनु भएको रहेछ अनि उता नर्थ क्यारोलिनाबाट आन्पी परदेशीजीले ल है म पनि यताको बिहानीमा तपाईँले मजाले सुन्दैछु भनेर लेख्नु भएको छ र एउटा मुक्तक लेखेर पठाउनु भएको रहेछ नर्थ क्यारोलिनाबाट हाम्रो एनपी परदेशजीले उहाँलाई धन्यवाद दिन चाहन्छु सधैँ नै कार्यक्रम त सुन्नुहुन्छ र आज भने एनपी परदेशजीलाई कार्यक्रममा सम्झिँदै गर्दा उता न्युयोर्कतिरका हाम्रा इन्द्र तामाङ दाईलाई पनि सम्झे अस्ति दुवैजनाले मनै तन्देरीमा टिकटक बनाएर चाहिँ आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्नुभएको थियो त्यो सम्झना पनि आयो र एनपीजीले यहाँ लेख्नुहुन्छ मुक्तक फुलको लागि भमरा बन्नु राम्रो कि माली नेता भएर गाली पाउनु राम्रो कि ताली फुलको लागि भमरा बन्नु राम्रो कि माली नेता भएर गाली पाउनु राम्रो कि ताली आजकल सोच्दैछु म सही के होला भनेर आजकल सोच्दैछु म सही के होला भनेर असल घरवाली कि ससुराली कि राम्री साली असल घरवाली कि ससुराली कि राम्री साली आहा अब यो मुक्तक लेखिहाल्नु भयो मलाई त भनौँ भनौँ लाग्यो मुख पो अलिअलि के भन्छ चिल्लायो भन्छ नि गाउँघरमा नेताले गाली पचाउँछ खोज्छ ताली ताली पाएका नेता नै सबैभन्दा जाली सुन्नुहोस् है एनपिजी नेताले गाली पचाउँछ खोज्छ ताली ताली पाएका नेता नै सबैभन्दा जाली अब जोत्नुपर्छ यस्तालाई तिखारौँ फाली अब जोत्नुपर्छ यस्तालाई तिखारौँ फाली झिल्के भेनाजुलाई घरवाली भन्दा राम्री साली झिल्के भेनाजुलाई घरवाली भन्दा राम्री साली यति बोले तर यति हो घरवालीसँगको साथ भनेको सुख दुःखको साथ हो त्यही भएर त तपाईँले पनि लेख्नुभएको एउटा गीत राखेँ त सुखमा साथ दुःखमा साथ यही नै हो जीवनको साथ अहिलेलाई भने मैले यही गीत राखेँ यहाँहरू माझमा एनपी परदेशीजीको एउटा मुक्तक पढेँ र मुक्तकको जवाब मैले मुक्तकै तरिकाले फर्काएँ पनि र धन्यवाद दिँदै यतिखेर भने हरि लम्साल र मेनुका पौडेलको स्वरमा रहेको गीत राखिहाल्छु जसलाई लेख्नु भएको छ एनपी परदेशीले सङ्गीत यसमा हरि लम्सालको रहेको छ

हजुर आदम सुतार, यो प्रेमिल भावको गीत राखेँ, समर्पण भावको गीत एन पेपर दिसीको गीत रचना अनि हरिलम्सार र मेनुका पौडेलको स्वरमा बेबेस गोर्खा रेडियो सुनेर उहाँले चाहिँ एउटा मुक्तक पठाउनु भएको थियो एनपिजीले, एहोइ अहै गजबको मुक्तकको झटारो आसिङबाट ठाउँको ठाउँ भन्ने लेख्नु भएको छ। धन्यवाद दिन चाहन्छु एन पेपरजीलाई। र पनि श्रोताहरू, यहाँहरूले हाम्रो समाचार सुन्ने बेला पनि भइसकेको छ। बेबेस गोर्खा रेडियोको हरेक एक एक घन्टाको अन्तरालमा यहाँहरूले समाचार सुन्ने गर्नुहुन्छ र यहाँहरूलाई समाचारतिर लैजान चाहन्छु एउटा गीत राखेर। तर त्यसभन्दा अगाडि यहाँ नुतनजीले कार्यक्रम सुनिरहनु भएको छ इजरायलबाट। नमस्कार सर, सुनिरहेको छु भनेर लेख्नु भएको छ नुतनजीलाई, धन्यवाद दिन चाहन्छु। अनि यसै गरी मिनी कालीकोटे राईजीले पनि तुलसी दाई सुरुबाट नै सुन्दर सुन्दर सिर्जनाहरू गीत सङ्गीत सुनेर बसिरहेछ, साह्रै सुन्दर दाई भनेर लेख्नु भएको छ। हाम्रा मिनी कालीकोटे राईजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, कार्यक्रम सुनिराख्नु भएको रहेछ। र हामीसित जोडिनु यहाँहरू दुवैजनालाई मिनीजी र हाम्रो नूतनजीलाई धन्यवाद दिँदै श्रोताहरू। अब भने म यहाँहरू माझमा गायिका डाक्टर तिर्छला गुरुङ र आकाश खड्काले गाउनुभएको एउटा गीत राखिहाल्छु यो वसाईमा। र गीत पश्चात पनि यहाँहरूले हाम्रो समाचार अर्थात् बिएबिएस गोर्खा रेडियोको हरेक एक एक घन्टाको अन्तरालमा यहाँहरूले समाचार सुन्न सक्नुहुन्छ र यहाँहरूले समाचार सुन्न सक्नुहुन्छ र समाचारपछि हामी कार्यक्रमको दोस्रो चरणमा भेट्नेछौँ।

0: Pilain Buddy.
1: On air.
0: Appmaa.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: सरकारले वास्तविक सुकुम्बासीलाई लालपूर्जा वितरण नगरसम्म अस्थायी व्यवस्थापनका लागि मासिक 15,000 भाडा दिने तयारी गरेको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सरकारी प्रतिनिधिहरूले घर भाडा दिने बारे जानकारी गराएको समिति सभापति हरि ढकालले जानकारी दिनुभएको हो। समितिले काप्रे बनेपाको सुकुम्बासी होल्डिङ सेन्टरको अनुगमन पनि गर्ने भएको छ, तर अनुगमनको मिति तय भएको छैन। समितिले आज शहरी विकास मन्त्री सुनिल लम्साल र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलसँग सुकुम्बासी बस्तीमा डोजर चलाएको र सुकुम्बासीको व्यवस्थापनबारे जवाफ मागेको छ। बैठकमा शहरी विकास मन्त्री लम्सालले घर टहरा भत्काइएका सुकुम्बासीलाई अन्यायमा नपारिएको जिकिर गर्नुभएको थियो। बच्चा, वृद्ध, सुत्केरी, अपाङ्गलाई अन्याय नपरेको जिकिर गर्दै मन्त्री लम्सालले कतै मर्का परेको भएमा तत्काल समाधान गरिने पनि बताउनु भएको थियो। मुलुक घरका निर्माण व्यवसाय आजदेखि आन्दोलनमा उत्रिएका छन्। अत्यधिक मूल्यवृद्धिका कारण अब काम गर्न नसकिने भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। नेपाल निर्माण व्यवसाय महासंघले आजदेखि सरकारी निकायमा धरना र घेराउ गर्न थालेको छ। सरकारले आफ्ना समस्याप्रति चासो नदेखाएपछि बाध्य भएर आन्दोलन शुरू गर्नु परेको महासंघका प्रवक्ता मंगलबहादुर साईको भनाइ छ। निर्माण व्यवसायले 77 जिल्ला प्रशासन कार्यालय सहित काठमाडौँका सड़क विभाग, सिंचाई विभाग र मन्त्रालयमा पनि धरना दिएका छन्। इन्धन र निर्माण सामग्रीको भाव बढे पनि सरकारले मूल्य समायोजन नगरेकाले हाल मुलुकभरका 8,000 जति ठेक्काको काम बन्द भएको पनि स्थायीले जानकारी दिनुभएको छ। निर्माण व्यवसायले बढेको बजार भाव अनुसार ठेक्काको मूल्य पनि बढाउनु पर्ने, काम रोकिएका आयोजनाको म्याद 84 असारसम्म पुर्याउनु पर्ने र नयाँ बजेटमा आयोजनाका लागि स्पष्ट बजेट शीर्षक र भुक्तानीको व्यवस्था मिलाउनु पर्ने माग राखेका छन्। उपल्लो मुस्ताङको लोमानथाङका होटलहरू विदेशी पर्यटकले भरि भर्याउ हुन थालेका छन्।
4: ऐतिहासिक तथा धार्मिक पर्व तिजी अवलोकनका लागि आएका विदेशी पर्यटकहरूको उपस्थितिले लोमानथाङ बजारका झन्डै 3 दर्जन बढी होटल पर्यटकले भरि भराउ भएका हुन्। तिजी अवलोकन गर्न 307 विदेशी पर्यटक भित्रिएका अन्नपूर्ण लोमानथाङ संरक्षण आयोजना एक्याप लैजनाएको छ। तिब्बती संस्कृति झल्किने करिब 600 पुरानो तिजी पर्व 350 विदेशी पर्यटकले अभिरुचिपूर्वक अवलोकन गरेका एक्याप प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो। यो पर्वका अवसरमा सुख शान्तिको कामना गर्दै बौद्ध भिक्षुहरूले पाठ पूजा गरिरहेका छन्। साथै स्थानीयले नृत्य पनि प्रस्तुत गर्ने परम्परा छ। तिजीमा स्वदेशी पर्यटक पनि उल्लेख्य रूपमा आउने गरेका छन्।
3: चिनिया राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति ट्रम्पलाई आत्मीय स्वागतसँगै चेतावनीको भाषा समेत सुनाउनु भएको छ। ट्रम्पसँग बेजिङमा भएको भेटवार्ताका क्रममा सीले ताइवान मामलामा आक्रमक नहुन चेतावनी दिनुभएको हो। ट्रम्पसँगको बैठकमा सीले ताइवान मुद्दा अमेरिका चीन सम्बन्धमा सबभन्दा महत्वपूर्ण हुने भन्दै यो मामला सही तरिकाले सम्हाल्न नसके दुवै देशको सम्बन्ध अत्यन्त खतरनाक अवस्थामा पुग्न सक्ने चेतावनी दिनुभएको चिनिया समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। ताइवान मामलालाई सही तरिकाले ह्यान्डल गरिए अमेरिका चीन सम्बन्धमा स्थिरता हुने उहाँको भनाइ थियो। ट्रम्प र सीबीच निर्धारित समयभन्दा लामो कुराकानी भएको बीबीसीले जनाएको छ। चीनले ताइवानलाई आफ्नै भूमि दावी गर्दै आएको छ। अमेरिकाले भने ताइवानलाई सैन्य र राजनैतिक समर्थन दिँदै आएको छ। पछिल्लो समय अमेरिकाले ताइवानलाई $100 करोड हतियार प्याकेज स्वीकृत गर्ने गरेकोमा चीनले विरोध गर्दै आएको छ। व्यवसायलाई भाग्ने अवस्थामा पुर्याएको भन्दै राष्ट्रिय सभाका सांसदहरूले सरकारको आलोचना गरेका छन्। आजको बैठकमा बोल्दै सांसद महन्त ठाकुर,
5: अब स्वदेशी पुँजी जो हाम्रो व्यवसायीहरूले उनीकै पासमा छ, अब उसले लगाउनै नपाउने, उनलाई जेलमा राखिदिने, अब भागिरहेका छन्। सुन्छु चौधरी के बहुत सारा नाम देश छोडेर गइसकेका छन्, तकलिफ यहाँ सहन सकेन। त्यस्तै उनीहरूको ठुलो देन रहेछ हाम्रो समाजमा, शिक्षा, स्वास्थ्य, उद्यम, व्यवसाय, यस सबमा चाहिँ मारवाडी समाजको ठुलो देन छ। तब उनीहरूलाई नै भगाइदिने भने जो थोर बहुत छ स्वदेशी पुँजी त त्यसै डराएको छ, त ऊ कहाँबाट लगानी गर्छ?
3: सरकारले न्यायिक क्षेत्रमा समेत आतंक मच्चाएको उहाँको आरोप छ।
5: तर यस्तै गर्ने हो भने कुनै पुँजी यहाँ आउँदैन, त हाम्रो चाहिँ विकासको उहाँ जुन कल्पना गर्नुभएको छ कसरी हुन्छ? अनेक किसिमको टेररको साथसाथ जुडिसियल टेरर पनि छ।
3: सांसद रामकुमारी झाँक्रीले पनि हरेक क्षेत्रमा भएर डर उत्पन्न गराइएको भन्दै सरकारको आलोचना गर्नुभएको छ।
6: इकोनोमीको ड्रिभन फोर्सलाई चाहिँ पहिला थुन्ने अनि सुन्ने सुशासन यहाँ छ,
2: पहिला थुन्ने अनि सुन्ने, अब यसलाई रिभर्स गरेर हेर्नुभयो भने थुनेर सुन्ने भन्दा सुनेर थुन्ने हो कि, म सरकारलाई सुझाव दिन चाहन्छु। त्यसपछि हरेक मान्छेलाई आतंकित गर्ने भन्दा पनि मान्छेलाई काम गर्ने वातावरण
3: हवस् त। अहिलेसम्मको खबर यति नै, नमस्कार।

दिप श्रेष्ठ र सोफिया गुरुङको स्वरको एसएसयु मधुर गीतको साथ मैले कार्यक्रम सोडिम सङ्गम सृजना वाटिकाको व्यवसायको दोस्रो घण्टा अर्थात् दोस्रो चरणको उठान गरिसकेछु। व्यवसायमा बेबेस गोर्खा रेडियो सुनेर बस्नु नै घरदेशदेखि प्रदेशसम्मका सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। र यति बेला भने यहाँहरू सृजनाको साथमा हुनुहुन्छ, सृजनशील मनहरूको साथमा हुनुहुन्छ, अनि सुमधुर नेपाली गीत सङ्गीत पनि मैले राखिरहेको छु। र सृजनाहरू राख्ने क्रमलाई अब नै म दुईवटा गजल यो विषयमा राखिहाल्छु। र पहिलो गजल लेख्नु भएको छ यहाँ गजलकार गिरीशजीको गजल रहेको छ। उहाँ लेख्नुहुन्छ, फर्केर त्यही मोडमा जाउँ कसरी, फर्केर त्यही मोडमा जाउँ कसरी, टुटेको मुटुले माया लगाउँ कसरी, टुटेको मुटुले माया लगाउँ कसरी, फर्केर त्यही मोडमा जाउँ कसरी। सधैँ दोष मात्र देख्ने ती नजरलाई, सधैँ दोष मात्र देख्ने ती नजरलाई, निर्दोष मेरो यो मन देखाउँ कसरी, निर्दोष मेरो यो मन देखाउँ कसरी, टुटेको मुटुले माया लगाउँ कसरी। भावनाहरू मनको मनमै रहिरहे, भावनाहरू मनको मनमै रहिरहे, निष्ठुरीलाई बताऊँ त बताऊँ कसरी, निष्ठुरीलाई बताऊँ त बताऊँ कसरी, टुटेको मुटुले माया लगाउँ कसरी। कयौँ सपनाहरू मरे यी आँखामा, कयौँ सपनाहरू मरे यी आँखामा, मृत सपना आँसुमा सेलाउँ कसरी, मृत सपना आँसुमा केलाउँ कसरी, टुटेको मुटुले माया लगाउँ कसरी। अन्तिम शेर, उकुस मुकुस हुँदैछ गिरीश जिन्दगी, उकुस मुकुस हुँदैछ गिरीश जिन्दगी, जिन्दगीमा आफैलाई अटाउँ कसरी, जिन्दगीमा आफैलाई अटाउँ कसरी, टुटेको मुटुले माया लगाउँ कसरी, फर्केर त्यही मोडमा जाउँ कसरी, टुटेको मुटुले माया लगाउँ कसरी। यो सुन्दर गजल राखे गजलकार गिरीशको कलमबाट, टुटेको मुटुलमा माया लगाउँ कसरी। पक्कै पनि टुटेको दुखेको मुटुले मायाको अपेक्षा जति नै गरे पनि कहिलेकाहीँ तिरस्कारको जोको अर्थात् भारी बोक्नुपर्ने हुन्छ। गिरीशजीलाई धन्यवाद दिँदै शालिगराम सत्यालको अर्को गजल पनि राखिहाल्छु। लेख्नुहुन्छ शालिगराम सत्याल, बनाएर गयौ आँसुको खरानी, बनाएर गयौ आँसुको खरानी, बुझेनौ तिमीले मेरो कहानी, बुझेनौ तिमीले मेरो कहानी, बनाएर गयौ आँसुको खरानी, चोखो त्यो माया लत्याई गयौ, चोखो त्यो माया लत्याई गयौ, सधैँलाई फेरेर तिम्रो त्यो बानी, सधैँलाई फेरेर तिम्रो त्यो बानी, बुझिनौ तिमीले मेरो कहानी। खोज्यौ कि खुसी अर्कैको साथमा, खोज्यौ कि खुसी अर्कैको साथमा, बनेर कसैको ममता कि रानी, बनेर कसैको ममता कि रानी, बुझिनौ तिमीले मेरो कहानी। अझै पनि यादका तस्विर छ त निशानी, अझै पनि यादका तस्विर त छन्, अझै पनि यादका तस्विर त छन्, मेटिएनन् मुटुबाट पुराना निशानी, मेटिएन मुटुबाट पुराना निशानी, अधुरै रह्यो हाम्रो प्रेम कहानी, सकेर जानेछ यो जिन्दगानी, बुझेनौ तिमीले मेरो कहानी, बनाएरै गयो आँसुको खरानी। दुई गजल राखेँ मैले र दोस्रो गजल शालिगराम सत्यालको कलमबाट राखेँ। र श्रोताहरू दुई गजल वाचन गरिसकेपछि व्यवसायमा म अर्को एउटा गजल नै सुनाउन चाहन्छु यहाँहरू माझमा। यो गजल गाउनु भएको छ यहाँ शिव परिहारले, राजेन्द्र थापाले लेख्नुभएको यो गजल का सङ्गीतकार भने चाँदी प्रसाद काफले हुनुहुन्छ। यति बेला भने शिव परियारको बहुचर्चित गजल राखिहाल्छु, बेहोस पछि होसमा आउँदा क्या दामी भो, यहाँ पिउने म पिलाउनेको पो बदनामी भो। यो चर्चित गजल यहाँहरू माझमा राख्न चाहन्छु। मैले यस बिचमा सृजना वाटिकाको यो सृजनशील बसाइमा दुईवटा गजल राखिसकेछु र गजलकै पालो भइसकेछ। र यति बेला भने शिव परियारको स्वरमा रहेको यो गजल यहाँहरू माझमा राजेन्द्र थापाको कलमबाट लेखेको गजल हो।

0: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
1: BFBS Gorkha Radio।

किन आउँछ याद तिम्रो सधैँ सधैँ साँझमा। प्रणेताका प्रदीप राज पाण्डेको स्वरमा सुनिरहेको गीत यहाँहरूले फिमेल आवाजमा सुन्दै हुनुहुन्थ्यो, जसलाई गाउनुभएको थियो गायिका मेलिना राईले। बिबी थापाको गीत रचना अनि नातिकाजीको सङ्गीतमा, र यो गीत पश्चात फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र यति बेला पनि हरि राईजी लेख्नुहुन्छ, फेल्टम लन्डनबाट हुनुहुन्छ। तुलसर नमस्कार, म पनि यो लोकप्रिय कार्यक्रम छडिम सङ्गम सृजना भाटिकामा मिठा मिठा सृजनाहरू, कविता, मुक्तक साथै गीत सङ्गीत सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेछु है। माइती घर कविताले साह्रै भावुक बनायो, साथै सम्पूर्ण सर्जकहरूलाई र ती सृजनालाई मिठो तरिकाले प्रस्तुत गर्नुहुने प्रस्तुता तुलसी सरलाई पनि धेरै धेरै धन्यवाद, साथै शुभकामना। सबैलाई शुभ दिन। हरि राई फेल्टम लन्डनमा लेख्नुभएको छ, धन्यवाद दिन चाहन्छु हरि राईजीलाई। फेल्टम लन्डनबाट कार्यक्रम सुनेर हामीसित जोडिनुभयो, र उहाँलाई चाहिँ विमला अधिकारी देव कोटाले लेख्नुभएको यो कविता साह्रै मन परेछ, यादको पहाड शीर्षक रहेको थियो। मैले त्यो कविता अघि नै वाचन गरिसकेछु। र कुशल शब्दशिल्पी गीतकार पनि हुनुहुन्छ यादहरूको पहाड विमला अधिकारी देवकोटा भरतपुर चितौनकी संस्था हुनुहुन्छ। सम्झनाका सोलीहरू बोकेर बस्छौँ, पहिले बुबा आमाले मलाई अन्माउन पोल्नु भएको उही आँगनमा उभिएको छु, अर्थात् म यति बेला माइती घरमा छु। यो कविता मन पराइदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु हरि राईजीलाई। र कविताकै कुरा गर्दै गर्दाखेरि मेरो हातमा दियो र मैनबत्ती शीर्षकको एउटा कविता रहेको छ, जसलाई लेख्नु भएको छ उदय निरौलाले। यो कविता पनि पढिहाल्छु। लेख्नुहुन्छ उदय निरौला, कि हामी जन्मोत्सवमा दियो बाल्छौँ र निम्न दिँदैनौँ, पश्चिमाहरू मैनबत्ती बाल्छन् र फुफू फुकेर निभाउँछन्। सायद हाम्रो संस्कृति उज्यालो चाहन्छ जीवन, र उनीहरू अध्ययारो चाहन्छन् र नै मान्छे माथि एउटा बम ठोक्छन्, र नै मान्छे भोकै मरे पनि उनीहरू बम र बारुदमा रुपियाँ खर्च गर्छन्। ठूलो पल्टन बिना मानव अधिकारको कुरा गर्छन्। अध्ययारो महिषासुर पनि चाहन्थ्यो, अध्ययारो बडासुर पनि चाहन्थ्यो, अझ बकासुर त रातमा गाउँका मान्छेहरू आहारा बनाउँथ्यो, र नै उद्धारको लागि भीम पुगे, र नै उद्धारको लागि कृष्ण आए। हाम्रो सोच उज्यालोतिर, पश्चिमी सोच अध्ययारोतिर। यद्यपि अब पश्चिमा हावी भए पूर्व कमजोर, सायद अब कुनै पार्थको उदय हुनेछ, अब कुनै कृष्णको शङ्खनाद गुन्जनेछ, पक्कै गुन्जनेछ, भनेर लेख्नु भएको छ दियो र मैनबत्ती शीर्षकमा। अर्थात् एउटाले शान्ति चाहन्छ, अर्कोले युद्ध, तर युद्ध र शान्ति दुवैको सम्झौता बहुतै गाह्रो हुने गर्दछ, र हामी कामना गरौँ युद्धले हारोस् शान्तिले जितोस्। कवि उदय निरौलालाई धन्यवाद दिन चाहन्छु। अनि यहाँ लेख्नुहुन्छ द्वारिका थापा मगरजी हुनुहुन्छ, जर्मनीको हम्बर्गबाट हुनुहुन्छ। नमस्कार तुलसीजी, म पनि यो लोकप्रिय कार्यक्रम सृजना बाटिका सुरुदेखि नै सुनिरहेको छु। हाम्रो एनपी परदेशीजीको मुक्तक असाध्यै राम्रो लाग्यो, परदेशीजी मेरो नमन छ है। हवस् त बिदा, म द्वारिका थापा मगर हाल जर्मनीको हम्बर्गबाट भन्नुभएको छ। अघि मैले एनपी परदेशीजीको फुलको लागि भमरा बन्नु राम्रो कि माली, नेता भएर गाली पाउनु राम्रो कि ताली भन्ने मुक्तक वाचन गरेको थिएँ, त्यो मुक्तक मन पराइदिनु भएकोमा धन्यवाद दिन चाहन्छु द्वारिका थापा मगरज्यूलाई। अनि यहाँ लेख्नुहुन्छ पार्वती नेपालीजी हुनुहुन्छ, उहाँ चाहिँ अहिले ओइलिङ लन्डनबाट हुनुहुन्छ। लेख्नुहुन्छ तुलसी सर लगायत सबै श्रोताजनमा नमस्कार। आजको हजुरको लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गम सृजना बाटिकामा हाजिर जनाए, बिहिबारको सृजना बाटिका कार्यक्रममा समेटेका सृजनाहरू र हजुरको वाचन गर्ने तरिका सुनेर रमाइरहेकी छु। हजुर लगायत सम्पूर्णको हरेक दिन शुभ रहोस्, धन्यवाद भन्नु लेख्नु भएको छ ओइलिङ लन्डनबाट हुनुहुन्छ पार्वती गुरुङ, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि कैलास अनिता लिम्बू लेख्नुहुन्छ ननिटन युकेबाट, नमस्ते तुलसी दाई, बिहिबारको लाभली कार्यक्रम स्वर्णिम सङ्गम सृजना बाटिकामा हजुरले मिठो भाइसमा वाचन गर्नुभएका मिठा मिठा गीत गजल कविता मुक्तकहरू सुनेर इन्जोय लिइरहेको छु भनेर नन्टन युकेबाट लेख्नु भएको छ। र उहाँले चाहिँ हाल काठमाडौँमा रहेकी स्याङ्जाका स्रष्टा नानु राणा थापाको मुक्तक साबर गरेर पठाउनु भएको रहेछ। चारवटा मुक्तक मध्ये दुई मुक्तक पढिहाल्छु। अघि नानु राणा थापाजीले पनि कार्यक्रम सुनेर सहभागिता जानुभएको थियो, नानु राणा थापाजीलाई पनि म फेरि पनि सम्झन चाहे र चौथो मुक्तक पढ्छु। आफूलाई चाहिँदा मात्र त धाउँछन् यहाँ।

बरु खुट्टा तान्छन् हात कसले समाउँछन् यहाँ, आफूलाई चाहिँदा मात्र त धाउँछन् यहाँ, बरु खुट्टा तान्छन् हात कसले समाउँछन् यहाँ, चोट दिने मात्र भेटिन्छन् मलम लगाउँदैनन्, चोट दिने मात्र भेटिन्छन् मलम लगाउँदैनन्, घाउ लाग्दा उल्टै आफैले कोट्याउँछन् यहाँ, घाउ लाग्दा उल्टै आफ्नैले कोट्याउँछन् यहाँ, घाउ लाग्दा उल्टै आफ्नैले कोट्याउँछन् यहाँ। सुन्दर मुक्तक, अर्को मुक्तक पढिहाल्छु। खुट्टा भए जुत्ता कति कति भन्दै हिँड्यौ तिमीले, मेरो हृदयमा तीखो भाला रोपेर मार्यौ तिमीले। खुट्टा भए जुत्ता कति कति भन्दै छाड्यौ तिमीले, मेरो हृदयमा तीखो भाला रोपेरै मार्यौ तिमीले। मायाको परिभाषा के हो तिमीलाई के थाहा, मायाको परिभाषा के हो तिमीलाई के थाहा, मायालाई धन रूप र यौवनसँग दाज्यौ तिमीले, मायालाई धन रूप र यौवनसँग दाज्यौ तिमीले। र तेस्रो मुक्त पनि पढ्नु पर्यो। मेरो पवित्र मायाको अपमान गरेर गयौ तिमीले, मेरो स्वाभिमानमा ठेस पुर्याएर गयौ तिमीले। मेरो पवित्र मायाको अपमान गरेर गयौ तिमीले, मेरो स्वाभिमानमा ठेस पुर्याएर गयौ तिमीले। सम्झने छौ जब पश्चाताप गर्ने ठाउँ हुने छैन तब, सम्झने छौ जब पश्चाताप गर्ने ठाउँ हुने छैन तब, धोका दि मेरो सारा संसार लुटेर गयौ तिमीले, धोका दि मेरो सारा संसार लुटेर गयौ तिमीले। सुन्दर मुक्तको लागि म नानु राणा थापाज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। चार मुक्तकमा तीन मुक्तक पढेँ, अब एउटा किन छुटाउनु त्यो पनि पढिहाल्छु है त। यहाँ मदिरा पिउँदा आफूलाई सम्भ्रान्त मान्छन्, अरूलाई दमन गर्दा आफूलाई शक्तिशाली ठान्छन्। यहाँ मदिरा पिउँदा आफूलाई सम्भ्रान्त मान्छन्, अरूलाई दमन गर्दा आफू शक्तिशाली ठान्छन्। सघोषित विद्वानलाई ज्ञान छैन मूर्ख भएको, सघोषित विद्वानलाई ज्ञान छैन मूर्ख भएको। क्षमा दियो भने उल्टै कातर भन्दै अझै हान्छन्, क्षमा दियो भने उल्टै कातर भन्दै अझै हान्छन्। निश्चय पनि यहाँ स्वार्थी संसार छ, स्वार्थी जमात छ, जोगिनु पर्छ। नानु राणा थापाज्यूलाई धन्यवाद, अनि कैलाश अन्ता लिम्बुलाई धन्यवाद दिँदै अब नै म सुगम पोखरेल र जुना पर्साईको स्वरमा रहेको एउटा गीत यहाँहरू माझमा राखिहाल्छु।

0: हजुर आदर सुधारी रमाइलो गीत राखेँ, प्रेमिल भावको गीत राखेँ मैले यहाँहरू माझमा। सुगम पोखरेल र जुना पसाईको सुरमा यो गीत पश्चात बिएबिएस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिकामा सबैलाई फेरि पनि पुनः स्वागत गर्न चाहन्छु। र यति बेला भने बेलायतबाट खेलमोती लिम्बूजी लेख्नुहुन्छ, नमस्ते सेवा र तुलसीजी, आज पनि स्वर्णिम सङ्गम सृजना वाटिकाको मिठा मिठा सृजना गीत कविता मुक्तक सुनेर आनन्द लिँदैछु। तुलसीजीको कलमबाट लेख्नुभएको पनि सिर्जना सुन्न मन लाग्यो भने लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु खेल मोती लिम्बूज्यूलाई। र मैले तपाईँको लागि कुन सिर्जना पढौँ त? ल ठिक छ, एउटा गीत पढ्छु है त। तिमी आउने बाटो छेउमै मेरो घर छ, तिमी आउने बाटो छेउमै मेरो घर छ, मेरै घरको आँगनीमा तिमीलाई हेर्ने रहर छ। तिमी आउने बाटो छेउमै मेरो घर छ, घरैतिर नजर लाउँदै सधैँ बाटो काट्छौ, भेट्छु भन्दै भाका सार्दै कहिलेसम्म ढार्छौ। तिमी आउने बाटो छेउमै पिपलु र बर्छ, मेरै घरको आँगनीमा तिमीलाई हेर्ने रहर छ। यति सुनाए है त मैले, यहाँलाई धन्यवाद दिन चाहन्छु खेलमती लिम्बूलाई। उहाँ चाहिँ बेलायतबाट हुनुहुन्थ्यो र बेलायतबाट हुनुहुन्छ ललित गुरुङ दाई र सती भाउजूले पनि कार्यक्रम सुनेर यहाँ प्रतिक्रिया लेखेर पठाउनु भएको छ। डियर तुलसी सर नमस्ते, हामी पनि हजुरको मिठो प्रस्तुति सुन्दैछौँ, मिठा सिर्जनाहरू त्यसमा तुलसी सरको प्रस्तुतिले झनै आनन्दित बनाइरहेको छ। संसद भवनको दृश्यले प्रेरित भई दुई शब्द लेख्न मन लाग्यो भने लेख्नु भएको छ। उहाँ लेख्नुहुन्छ ललित गुरुङ दाई बेलायतबाट, संसदले ढोका कुर्दै गर्दा नीतिका कागज हरायो, जनताले आवाज खोज्दा मञ्च किन सुनसान भयो। संसदले ढोका कुर्दै गर्दा नीतिका कागज हरायो, जनताले आवाज खोज्दा मञ्च किन सुनसान भयो। जाऊ सरकार सांसदका कुरा सुन, जाऊ सरकार सांसदका कुरा सुन, हेर त संसदभित्रै पो दोहोरी भनामान भयो, हेर त संसदभित्रै दोहोरी भनामान भयो। मुक्तक राखेँ मैले यो संसदको दृश्यले प्रेरित भयो भने लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु उहाँलाई। अब भने म यो व्यवसायमा रोशन गुरुङको स्वरमा रहेको एउटा गीत राखिहाल्छु यहाँहरू माझमा। घनबहादुर थापा मगरको गीत रचना अनि गणेश पराजुलीको सङ्गीत रहेको छ, तर त्यसभन्दा अगाडि छोटो विश्राम।
1: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएल को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.bfs.gov.rediyo।

हजुर आदरणीय श्रोता, झुल्के घामको किरण सँगै उडी गए जहाजमा, यो सुमधुर गीत रोशन गुरुङको स्वरमा राखे गणबहादुर थापा मगरको गीत रचना अनि गणेश पराजुलीको संगीतमा र बेबस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगम सृजना बाटिका सुनेर यति बेला भने काठमाडौँबाट जोडिनु भएको छ वाइके सरलजी, उहाँ लेख्नुहुन्छ, नमस्कार तुलजाई, आजको साहित्यिक कार्यक्रम सृजना बाटिका सुन्दैछु, मजा लिइरहेछु, माथिको कविता संग्रहको आवरण र आजको कान्तिपुरको कार्टुन कता कता मेल खाइरहेको छ र अन्तमा एउटा पुरानो मुक्तक पठाएको धन्यवाद दिन चाहन्छु हाम्रो वाइके सरलजीलाई र उहाँ लेख्नुहुन्छ, पागल भई रुदै हिँड्छु नसोचे नि हुन्छ, यति सजिलै माफी दिन्छु नसोचे नि हुन्छ, पागल भई रुदै हिँड्छु नसोचे नि हुन्छ, यति सजिलै माफी दिन्छु नसोचे नि हुन्छ, हिजो अलिकति दयासम्म देखाएनौ तिमीले, हिजो अलिकति दयासम्म देखाएनौ तिमीले, रिस मर्छ अनि फर्कन्छु नसोचे नि हुन्छ, रिस मर्छ अनि फर्कन्छु नसोचे नि हुन्छ। सुन्दर मुक्तक, यो मुक्तकको लागि धन्यवाद दिन चाहन्छु वाइके सरलजीलाई। यसै गरी यहाँ अर्को पनि एउटा सिर्जना देखिरहेछु, उहाँ चाहिँ प्रकाश गुरुङ लाङ्दी पर्वतका श्रेष्ठ, हाल चाहिँ युकेबाट हुनुहुन्छ र उहाँ लेख्नुहुन्छ, नमस्कार तुलसी सर, आज फेरि केही हप्तापछि फेरि एउटा गजल लिएर उपस्थिति जनाएको छु, हजुरको मन्त्रमुक्त कण्ठबाट सुनाइदिन्छ भनेर आशा पनि लिएको छु भनेर लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु म प्रकाश गुरुङज्यूलाई। उहाँ लेख्नुहुन्छ, मेरो आफ्नो र आफन्त नै मेरो खुसीमा जल्दो रहेछ, मेरो आफ्नो र आफन्त नै मेरो खुसीमा जल्दो रहेछ, मेरो आफ्नै प्रियसी अरूकै इसारामा चल्दो रहेछ, मेरो आफ्नै प्रियसी ऊ त अरूकै इसारामा चल्दो रहेछ, मेरो आफ्नो र आफन्त नै मेरो खुसीमा जल्दो रहेछ, छैन भरोसा पनि भगवान ईश्वर धर्म अनि कर्ममा, छैन भरोसा पनि भगवान ईश्वर धर्म अनि कर्ममा, धेरै सोझो भएपछि उसैलाई भाग्यले छल्दो रहेछ, धेरै सोझो भएपछि उसैलाई भाग्यले छल्दो रहेछ, मेरो आफ्नै प्रियसी पनि अरूकै इसारामा चल्दो रहेछ, जसले गर्छ पाप उसैको फलिपा भन्थे हाम्रो बाजेले, जसले गर्छ पाप उसैको फलिफा भन्थे हाम्रो बाजेले, जसले गर्छ बैमानी उसैको तालुमा आलु फल्दो रहेछ, जसले गर्छ बैमानी उसैको तालुमा आलु फल्दो रहेछ, मेरो आफ्नै प्रियसी पनि अरूकै इसारामा चल्दो रहेछ, जति नै कठिन अवस्था आए पनि यो सास छौन्जेल, जति नै कठिन अवस्था आए पनि यो सास छौन्जेल, अध्ययारो जीवनमा पनि आशाको दियो बल्दो रहेछ, अध्ययारो जीवनमा पनि आशाको दियो बल्दो रहेछ, मेरो त आफ्नै प्रेसी पनि अरूकै इसारामा चल्दो रहेछ। अन्तिम शेर, धेरै लोभ र लालच मलाई छैन भोग धनको लागि, धेरै लोभ र लालच मलाई छैन भोग धनको पनि, भएपछि टाढा आफन्त नै मन पनि अन्तै डुल्दो रहेछ, भएपछि टाढा आफन्त नै मन पनि अन्तै डुल्दो रहेछ, मेरो आफ्नै प्रियसी पनि अरूकै इसारामा चल्दो रहेछ, मेरो आफ्नो र आफन्त नै मेरो खुसीमा चल्दो रहेछ। सुन्दर मुक्तकको लागि धन्यवाद दिन चाहन्छु, माफन गजलको लागि धन्यवाद दिन चाहन्छु प्रकाश गुरुङज्यूलाई, र एउटा गजल सुनाउँछु म नारायण लामाको स्वरमा, यहाँ कैलाश अनिता लिम्बुले चाहिँ धेरै धेरै धन्यवाद तुजदाई, मुक्तकार नानु राणा थापा दिदीको चार मुक्तक सुनाइदिनु भएको भन्नुभएको छ, उहाँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु, र यति बेला पनि चाहिँ म नारायण लामाको स्वरमा रहेको एउटा गजल यहाँहरू माझमा सुनाउन चाहन्छु, वियोगी बुढा थुकीले लेख्नुभएको गजलका शेरहरू, सङ्गीत यसमा केशव पौडेलको रहेको छ।

नारायण लामाको स्वरमा रहेको यो सुमधुर गजल पश्चात श्रोताहरू फेरि पनि कार्यक्रम स्वर्णिम सङ्गम सृजना बाटिकामा सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। कार्यक्रमको पुछारतिर आइसकेछु, बिछौनीतिर आइसकेछु। ललित गुरुङ दाइ र साथी गुरुङज्यूले बेलायतबाट डियर सर युआर स्टार मिठो लाग्यो तपाईँलाई मुरी मुरी धन्यवाद भन्नुभएको छ। फेरि पनि ललित दाई र साथी भाउजूलाई धन्यवाद दिन चाहन्छु। खेलमती लिम्बूले धन्यवाद तुलसी सर भन्ने लेख्नु भएको छ, उहाँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। अनि प्रेम विश्वकर्मा दाई लेख्नुहुन्छ दिप ज्वलरी अल्सुट युकेबाट हुनुहुन्छ, नमस्कार तुलसी, आज त गजल र कविताहरू सुनेर आनन्द लिइरहेको छु। अनि भाइ प्रकाशको गजलको लागि स्रष्टा र वाचनकर्ता दुवैजनालाई धन्यवाद भन्ने लेख्नु भएको छ। प्रेम दाईलाई पनि धन्यवाद दिन चाहन्छु, उहाँ चाहिँ अहिले बेलायतबाट हुनुहुन्छ दिप ज्वल पसलबाटै कार्यक्रम सुनेर हामीसित जोडिनु भएको छ। प्रेम विश्वकर्मालाई धन्यवाद दिन चाहन्छु, पक्कै भाउजूले पनि सुन्दै हुनुहुन्छ होला, भाउजूलाई पनि नमन भने है त। अनि नानु राणा थापाज्यू लेख्नुहुन्छ धन्यवाद तुलसीजी, साथै कैलाश अनिता लिम्बू भाइलाई मेरो चार मुक्तकहरू पठाएर तुलसी सरले वाचन गरिदिनु भएकोमा र यो माया र सद्भावको लागि आभारी छु। यी मुक्तकहरू हालै रहस्य साहित्यिकमा प्रकाशित भएको हो भने लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु फेरि पनि नानु राणाजीलाई सुन्दर चार मुक्तकको लागि। र अब भने सम्पूर्ण श्रोताहरूलाई धन्यवाद दिन चाहन्छु, आज जति पनि श्रोताहरूले कार्यक्रम सुनेर साथ दिनुभयो, सुनिदिनु भएकोमा धन्यवाद, र सुनेर जोडिनु सम्पूर्ण आधुनिक श्रोताहरूलाई धन्यवाद दिन चाहन्छु। स्रष्टा सर्जक र शिल्पी मनालाई पनि धन्यवाद दिँदै पुछारमा भने म रिमा गुरुङको स्वरमा रहेको एउटा गीत यहाँहरू माझमा सार्दै कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिकाको यो सृजनशील भाषाबाट ओझेल पर्न चाहन्छु। तपाईँहरूको बाँकी पल शुभ रहोस्, सुरक्षित रहोस्, नमस्ते।

0: सम्पत्ति छानबिन आयोगले 2062 देखि 2081 चैत मसान्तसम्म सार्वजनिक पदमा बसेकाहरूलाई सम्पत्ति विवरण बुझाउन सार्वजनिक सूचना निकालेको छ। यो अवधिका प्रधानमन्त्री, मन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख, उच्च पदस्थ सरकारी कर्मचारी, सुरक्षा अधिकारी, नेपाल राष्ट्र बैंकका अधिकारी लगायतले सम्पत्ति विवरण बुझाउनु पर्नेछ। उनीहरूले आफूसँगै परिवारको नाममा रहेको स्वदेश विदेशको सम्पत्ति विवरण दिनुपर्नेछ। यो अवधिका प्रदेश प्रमुख, मुख्यमन्त्रीदेखि प्रदेश सभाका सांसद र पदाधिकारीसँगै जिल्ला विकास समिति, जिल्ला समन्वय समितिका पदाधिकारी, स्थानीय तह प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षले पनि सम्पत्ति विवरण बुझाउनु पर्नेछ। पूर्व न्यायाधीशसँगै महान्यायाधिवक्ता र प्रदेश मुख्य न्यायाधिवक्ताले पनि सम्पत्ति विवरण बुझाउनु पर्नेछ। निजामतीतर्फ राजपत्रांकित द्वितीय श्रेणी र त्यसभन्दा माथिका अधिकारीको सम्पत्ति छानबिन हुनेछ। नेपाली दूतावास र कूटनीतिक नियोगका प्रमुख र कर्मचारीको सम्पत्ति पनि छानबिन हुनेछ। राष्ट्र बैंक र सरकारी बैंक तथा वित्त संस्थाका उच्च पदस्थ सहित सरकारबाट अनुदान पाएका विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारीसँगै उच्च कर्मचारी पनि सम्पत्ति छानबिनको दायरामा छन्। राष्ट्रपति र उपराष्ट्रपतिको पद भने छानबिनमा पर्नेको सूचीमा छैन, तर राष्ट्रपति, उपराष्ट्रपति कार्यालयका सल्लाहकार, स्वकीय सचिव, निजी सचिव र अरू पदाधिकारीको सम्पत्ति छानबिन हुनेछ। आयोगको सूचना अनुसार छानबिनको दायरामा पर्नेहरूले आफ्नो र परिवारका सदस्यको नाममा रहेको पैतृक र आर्जित चल अचल सम्पत्ति र सम्पत्तिको स्रोत खुल्ने कागजात 30 दिनभित्र आयोगको कार्यालय केशर महल काठमाडौँमा आफै उपस्थित भएर प्रतिनिधि मार्फत वा हुलाकबाट बुझाउनु पर्नेछ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसदमा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाब प्रधानमन्त्रीले नै दिनुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको अनुपस्थितिमाथि व्यङ्ग्य गर्दै उहाँले आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर नहुने बताउनु भएको हो।
1: आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन, त्यसो भएको कारणले उहाँले नै उत्तर दिनुपर्ने कार्यक्रम हुन्छ। अब यो काग कराइरहन्छ, पिना सुकिरहन्छ भन्ने हिसाब हामी संसदलाई चलाउन सक्दैनौँ। अब यहाँ थुप्रै माननीयज्यूहरूले आफ्नो विचारहरू राख्नुभयो, थुप्रै विषयहरू आइसक्यो। हामी नेपाली त्यति धेरै जान्ने, गफ गर्नुमा हामीलाई विश्वमा कसैले पनि भ्याउँदैन, तर देश बनाउन हामीले सकेनौँ। हाम्रो कर्तव्य हामीले पुरा गर्दैनौँ भने अधिकारको दावी गर्ने अवस्था रहँदैन। प्रधानमन्त्रीज्यूले साथै माननीय मन्त्रीज्यूहरूले आफ्नो कर्तव्य आगामी दिनमा पुरा गर्नुहुनेछ भन्ने विश्वास पनि म लिन चाहन्छु। यहाँ समस्या कहाँनिर छ भन्ने कुरा हामीले बुझ्नु जरुरी छ। हामी सबैसँग विचार छ, हामी सबैसँग मुद्दा छ, हामी सबैलाई जनताले चुनेर नै यहाँ पठाउनु भएको। मेरो विचार पनि समेटियोस् भन्ने मात्रै हो यहाँ मनसाय जस्तो मलाई लाग्छ। तर सरकारले एकलौटी ढङ्गबाट विषयगत समितिहरूको बैठक पनि नराखी, विषयगत समितिहरूबाट आएका सल्लाह सुझावहरूलाई पनि नसमेटी नीति तथा कार्यक्रम ल्यायो।
0: मुलुकभरका निर्माण व्यवसायी आजदेखि आन्दोलनमा उत्रिएका छन्। अत्यधिक मूल्य वृद्धिका कारण अब काम गर्न नसकिने भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। नेपाल निर्माण व्यवसाय महासंघले आजदेखि सरकारी निकायमा धरना र घेराउ गर्न थालेको छ। सरकारले आफ्ना समस्याप्रति चासो नदेखाएपछि बाध्य भएर आन्दोलन शुरू गर्नु परेको महासंघका प्रवक्ता मंगल बहादुर शाहीको भनाइ छ। निर्माण व्यवसायले 77 वटै जिल्ला प्रशासन कार्यालय सहित काठमाडौँमा सड़क विभाग, सिंचाई विभाग र मन्त्रालयमा पनि धरना दिएका छन्। इन्धन र निर्माण सामग्रीको भाव बढे पनि सरकारले मूल्य समायोजन नगरेकोले हाल मुलुकभर 8,000 जति ठेक्काको काम बन्द भएको पनि शाहीले जानकारी दिनुभएको छ। निर्माण व्यवसायीले बढ़ेको बजार भाव अनुसार ठेक्काको मूल्य पनि बढ़ाउनु पर्ने, काम रोकिएका आयोजनाको म्याद 2084 असारसम्म पुर्याउनु पर्ने र नयाँ बजेटमा आयोजनाका लागि स्पष्ट बजेट शीर्षक र भुक्तानीको व्यवस्था मिलाउनु पर्ने माग राखेका छन्। अमेरिका र चीनका शीर्ष नेताहरूबीच व्यापार र मध्य पूर्वको युद्धबारे वार्ता भएको छ। दुई दिने राजकीय भ्रमणका क्रममा डोनाल्ड ट्रम्पलाई चीनका राष्ट्रपति सी जिनपिङले आत्मीय स्वागत गर्नुभएको छ।
2: China and the United States both stand to gain from cooperation and lose from confrontation. We should be partners, not rivals. We should help each other succeed and prosper together and find the right way for major countries to get along well with each other in the new era.
0: राष्ट्रपति ट्रम्पले सीलाई महान नेता भन्दा अरूले गाली गर्छन् भन्दै दुई शक्तिशाली मुलुकबीचको सम्बन्ध यसअघि कहिले नभएको राम्रो हुने दावी गर्नुभएको छ।
3: We've had a fantastic relationship. We've gotten along. When there were difficulties, we worked it out. I would call you and you would call me, and whenever we had a problem, we worked it out very quickly.
0: अहिले सम्मका खबर यति नै। नमस्कार।
4: यो BFBS गोर्खा रेडियो हो।

हजुर आदरणीय श्रोतावृन्द, यो मिठो गीत स्वर्गराज आचार्य र रजिना रिमालको आवाजमा सुनाउँदै कार्यक्रम दिवाको शैलीको शुभारम्भ आजको लागि गरिसकेकी छु। यहाँहरू सबै सबैलाई कार्यक्रममा एकपटक फेरि पनि सुस्वागतम, न्यानो अभिवादन टक्राउन चाहन्छु। म शिरेश सनवार तपाईँको सेवामा छु। सधैँ चाहिँ आजको यो प्रस्तीमा तपाईँको साथमा म ठिक 4 बजीसम्म रहनेछु। अहिले पनि समय दिउँसोको 1:13 जानै आँटेको छ। त आज विक्रम सम्वत 2083 साल वैशाख महिनाको आज चाहिँ अन्तिम दिन 31 गते परेको छ। तदनुसार 14 मे सन् 2026 आज बिहिबारको दिन ज्येष्ठ कृष्ण पक्ष द्वादशी तिथि हो आज। र आजको यो दिनमा, आजको यो प्रस्तीमा अब तपाईँलाई लिएर अगाडि बढ्ने फुल रूपमा म तयारी अवस्थामा छु। तपाईँहरू सबैजनाको लागि मिठा मिठा गीत सङ्गीतहरू, विविध सर सामग्रीहरू लिएर हाजिर भइसकेकी छु। त आज अब एकैछिन पश्चात मौसमको कुरा हुन्छ नै, अनि हेल्थ सेगमेन्ट छँदैछ। त्यसपछि भने हामी आज 2 बजेको समाचार पश्चात कार्यक्रममा अगाडि सुन्नेछौँ एउटा विशेष कुराकानी। र यस कुराकानीमा हुनुहुन्छ हाम्रो साथमा हाम्रो भान्जा दिपेश राई, होल्स मिलिट्री ब्याङ्कबाट उहाँ आउनुभएको छ। रिलेसनसिप म्यानेजर हुनुहुन्छ उहाँ। त उहाँसँग बडो यो एकदमै इन्फर्मेटिभ कुराकानी भएको छ, सुन्नको लागि तयार रहँदै गर्नुहोला होइन। स्पेसियली चाहिँ यो होल्स मिलिट्री ब्याङ्कको विषयमा, यसले दिने सुविधाहरूको विषयमा हामी, अनि फाइनेन्सियल रेजिलियन्सको विषयमा अलिकति कुराकानी गर्नेछौँ। र यो चाहिँ कुराकानी कार्यक्रमको 2 चरणमा, अनि त्यस पश्चात अगाडि अन्तिम चरणमा हामी 3 बजेको समाचार सँगसँगै लाग्नेछौँ। अनि त्यहाँ हाम्रो स्थानीय कलाकारले गाउनुभएको मिठा मिठा गीत सङ्गीतहरूको साथमा कार्यक्रमलाई अगाडि म बढाउनेछु। ठिक 4 बजेसम्म यिनै विविध सर सामग्रीसहित सेवामा रहनेछु। आदरणीय श्रोतावृन्द, अब यति नै भन्दै मैले चाहिँ तपाईँहरू सबैलाई अगाडि लिएर जान चाहेँ। कार्यक्रममा अगाडि बढ्नु पर्दाखेरि अलिकति मौसमको पनि जानकारी गराउनुपर्ने हुन्छ। आज चाहिँ चिसो छ, अलिकति अनसेटल्ड खालको दिन नै रहेको छ। ठाउँ ठाउँमा घाम नलागेको त होइन, तर पानी पनि ठाउँ ठाउँमा परि नै रहेको छ। भारी वर्षा, जहाँ चाहिँ असिना वर्षाको साथमा मेघ गर्जनको साथमा वर्षा हुने क्रम चाहिँ दक्षिणवर्ती र मध्यवर्ती युकेका भूभागहरूमा आज आफ्नो समयमा फैलिनेछ। अनि हावा चलि नै रहनेछ, स्पेसली तटवर्तीय क्षेत्रतिर अलिक कडा हावा चल्ने सम्भावना छ सुदूर उत्तर पूर्वी भूभागमा। हुन त अब हामी बिस्तारै बिस्तारै अब यो मई महिनालाई छोडेर अब जुनतिर लाग्दै गर्दाखेरि समरतिर लाग्नुपर्ने हो, र यो स्प्रिङको पनि अन्तिम अन्तिम समय हो। तर पनि अहिलेसम्म चिसोबाट पूर्ण रूपमा हामीले बाहिर निस्किसक्ने स्थिति चाहिँ पाइरहेका छैनौँ है। त्यो कारण गर्दाखेरि पनि अब यस्तै छ मौसम, हेरौँ के कस्तो हुन्छ। हुन त युकेको मौसम एकदमै अनप्रेडिक्टेबल नै हुन्छ भनेर भन्छन्, अहिले एकदमै त्यो कुरा चाहिँ एकदमै सार्थक भएको देखिएको छ। एकैछिनमा घाम लाग्छ, एकैछिनमा वर्षा हुन्छ, एकैछिनमा कालो बादल, असिना वर्षा पनि पो एकैछिनमा भइहाल्छ। त त्यस्तै खालको हिजोको पनि दिन थियो, आज पनि यस्तै यस्तै छ। आज राति पानी पर्ने क्रम उत्तरी भूभागहरूतिर केन्द्रित रहनेछ, अनि बाँकी भूभागमा आकाश खुला रहे तापनि चिसो रहनेछ। अनि ठाउँ ठाउँमा तुषारपातको सम्भावना देखिएको छ भने सुदूर उत्तर पूर्वीय भूभागमा चाहिँ तटवर्तीय क्षेत्रतिर अलिक कडा हावाको बहाव रहनेछ। त मौसमको जानकारी यतिमै सीमित गरेँ मैले यो बेलामा। अब तपाईँलाई अगाडि लिएर जान चाहन्छु प्रिय श्रोतावृन्द। अगाडि बढ्नु पर्दाखेरि त्रिशला गुरुङले गाउनुभएको एउटा मिठो गीत छ, र गीतपछि यो म्युजिकल ब्रेक पश्चात भने हामी आजको हाम्रो हेल्थ सेगमेन्टतर्फ पनि अगाडि बढिहाल्नेछौँ।

0: विश्वास गोर्खा रेडियो
1: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसियर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
0: यो BFBS गोर्खा रेडियो हो।

0: यो चाहिँ हामीले थ्रु एन्ड थ्रु हाम्रो एक्सपिरियन्स छ र हाम्रो ब्याङ्कमा जति पनि हामीले हाम्रो म जस्तै रिलेसनसिप म्यानेजरहरू ब्याङ्क म्यानेजरहरूदेखि लिएर असिस्टेन्टहरू हुनुहुन्छ हाम्रो चाहिँ लगभग 90% मिलिट्री ब्याकग्राउन्डको हुनुहुन्छ कि त मिलिट्री स्पाउस कि त फ्यामिली कि त चाइल्ड म जस्तै अथवा भेटरन्सहरू एक्स मिलिट्रीहरू हुनुहुन्छ र यो सर्भिस चाहिँ कहिले चाहिँ तपाईँको काम लाग्छ भने जब चाहिँ अब कुनै कुराहरू उहाँहरूलाई थाहा हुँदैन हाम्रो मिलिट्री क्लाइन्ट्सहरू बिजी हुनुहुन्छ उहाँहरूको डे टु डे जब भयो डिप्लोइमेन्ट्सहरू भयो फ्यामिली लाइफहरू भयो र उहाँहरूको प्लानिङ गर्ने उहाँहरूको एउटा फाइनेन्सियल को रिजिलियन्सको लागि जुन जुन हाम्रो यो आर्थिक डिगोपना पनि भनौँ न एउटा नेपालीमा भन्दाखेरि त्यसको लागि के गर्दा राम्रो हुन्छ भनेर चाहिँ हामीले त्यो सेवा फाइनेन्सियल रिभ्यू मार्फत हामीले पहुँचाउँछौँ र फाइनेन्सियल रिभ्यूको अर्थ चाहिँ के हो भन्दाखेरि एउटा यसलाई होलिस्टिक अप्रोचले हेर्नु पर्यो एकै कोनाबाट होइन धेरै एङ्गलबाट हेर्दाखेरि चाहिँ तपाईँको प्लान के छ पछि अब अहिले मिलिट्रीमा हुन्जेलसम्म त तपाईँलाई सबै कुराहरू होइन सबै कुराहरू दिनुहुन्छ मिलिट्रीले अब सब्सिडाइज रेन्टदेखि लिएर तपाईँको धेरै कुराहरू बेनिफिट्सहरू हुन्छ तर हजुर जब अलिक एज पुग्नुहुन्छ त तपाईँ रिटायरको लागि जब निस्किनुहुन्छ रिटायर भइसकेपछि हजुरको के प्लान छ के हो त्यसको लागि तपाईँको के सपोर्ट होइन छ हजुरले के प्लान गर्नुभएको छ भन्दाखेरि चाहिँ यसरी फाइनेन्सियल रिभ्यूको थ्रुबाट चाहिँ सबै कुराहरू एउटा रिभ्यू गरेर चेक गरेर उहाँहरूको हजुरले यस्तो गर्नुभयो भने यस्तो हुन्छ यस्तो गर्नु भने एउटा अप्सन हामीले प्रदान गर्छौँ र गोर्खा कम्युनिटीमा भन्नु पर्दाखेरि चाहिँ हाम्रो गोर्खा कम्युनिटी मलाई लाग्छ धेरै पछाडि हुनुहुन्छ यो जति पनि सहुलियतहरू बेनिफिट्सहरू हामीले होल्सबाट प्रदान गरेको छौँ यसको लागि उहाँहरूले चाहिँ एकदम धेरै जानकारी नभएकोले नै गर्दाखेरि आज यो एउटा इनिसिएटिभ लिएर म आएको हो हजुरको अनि यसको लागि चाहिँ तपाईँले ब्याङ्कमा गएर ब्याङ्क म्यानेजरसँग कुरा बुझेर फाइनेन्सियल रिभ्यू गर्नुभएको छ कि छैन त्यो अनि त्यो सर्भिसहरू चाहिँ हामीले
1: अब सर्भिसेसको नै कुरा गर्नुपर्दाखेरि चाहिँ यसको एक्सेस कसरी अब आम रूपमा के अरे हाई स्ट्रिटमा भएको ब्याङ्कहरू त विनो ट्रेडिसनल पाराबाट होइन तर अब मैले अघि पनि भने होल्स मिलिट्री ब्याङ्क भनेर मैले आफैले पनि भर्खरै सुन्दैछु भनिसकेपछि म जस्तै कति हुनुहुन्छ होला त्यसलाई थाहा छैन स्पेसल जस्तोमा होइन द्याट इट एक्जिस्ट एन्ड इट हेज स्पेसिफिकली टेलर्ड सर्भिसेस फर गोर्खा फ्यामिलीज भन्नाले मिलिट्री फ्यामिलीज एन्ड इभन फर भेटरन्स भन्नुभयो नि त होइन त्यो कारण गर्दाखेरि कसरी थाहा पाउने कसरी
0: हजुर अब एक्सेसको लागि चाहिँ भन्नु पर्दाखेरि हजुरले हामीलाई डाइरेक्टली इमेल पनि गर्न सक्नुहुन्छ अथवा हाम्रो वेबसाइटमा पनि गएर होल्स मिलिट्री ब्याङ्किङ डट को डट युकेमा गएर चेक पनि गर्न सक्नुहुन्छ त्यहाँ कन्ट्याक्ट असमा चाहिँ हजुरले क्लिक गरेर इमेल पठाउनु भयो भने हामीले हजुरलाई कन्ट्याक्ट गर्नेछौँ 48 घन्टादेखि होइन 2 to 3 दिनभित्रमा हजुरलाई हामी कन्ट्याक्ट गर्छौँ अनि हजुरको के प्रब्लम अथवा हजुरको के क्वेसन हजुरको के कन्सर्न अथवा हजुरलाई के चाहिन्छ के सर्भिस चाहिन्छ त्यो अनुसारले हामी पहिला हजुरको केस हामीले अब भनौँ न रिक्वेस्ट हामीले डिस्कस गर्नेछौँ त्यसपछि हाम्रो सबै डिजिटल ब्याङ्किङबाट चाहिँ हजुरले एकाउन्ट खोल्न सक्नुहुन्छ अनि हजुरले भनिहाल्नुभयो यो टेलर्ड सर्भिस हो यसको लागि हजुरले अब ऱ्याङ्क अनुसार हुन्छ हजुर यदि सोल्जर्स लेभलको हुनुहुन्छ भने हजुरलाई सिनियर पर्सनल ब्याङ्करले हेर्नुहुन्छ जुन चाहिँ हाम्रो ब्याङ्किङ सेक्टरमा पर्छ हजुर यदि सर्जेन्ट लेभल प्लस हुनुहुन्छ भने हजुरको अब अभियसली तपाईँ सर्जेन्ट लेभलमा स्पेसली गोर्खामा हुनुहुन्छ भने हजुरको अब धेरै टाइम भइसकेको हुन्छ सायद गोर्खा रेजिमेन्टमा हजुरको फाइनेन्सियल जरुरत जो हुन्छ त्यो अलिकति कम्प्लेक्स हुनसक्छ त्यस कारणले गर्दाखेरि सर्जेन्ट लेभल माथिलाई चाहिँ हाम्रो ब्याङ्क म्यानेजरहरूले डाइरेक्टली नै उहाँहरूलाई सपोर्ट गर्नुहुन्छ र उहाँलाई पोर्टफोलियोमा राख्नुहुन्छ अनि यसमा चाहिँ हजुरले अब 24/7 ब्याङ्कलाई जति बेला पनि हजुरले कल गर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो एउटा सर्भिस हामीले फ्रीमा प्रदान गर्छौँ जुनै देशमा भए पनि नाइजेरियामा ब्रुनेईमा युकेमा नेपालमा बिहानको 2 बजी रातिको 3 बजी जति बजी पनि हजुरले चाहनुहुन्छ हजुरलाई चाहिँ ब्याङ्क एउटा हाम्रो ब्याङ्कले हजुरको फोन उठाउनेछ किन भन्दाखेरि हामीले जुन यो मिलिट्री लाइफको एउटा उयो हुन्छ डिप्लोइमेन्ट्सहरू हुन्छ अब एउटा जरुरत हुन्छ त्यसलाई नै मध्यनजरमा गरेर यो सर्भिसहरू हामीले प्रदान गर्छौँ
1: अराउन्ड द वर्ल्ड अराउन्ड द ग्लोब डिफ्रेन्ट टाइम जोन हुन्छ होइन
0: हिसाबले
1: गर्दाखेरि पनि इट मेक्स सेन्स यो ब्याङ्कले यति राम्रो टेलर सर्भिस दिइरहेको छ भने यसको पनि केही अब फीहरू छ कि केही कस्टहरू छ कि किनभने अब कुनै पनि सर्भिस अब फ्रीमा त पाइँदैन आजको समयमा स्पेसली. त्यो प्रश्न हाम्रो श्रोताहरूको मनमा उठ्नु स्वाभाविक पनि होला होइन. सो

0: एक्सप्लेन द्याट.
1: हजुर, यो चाहिँ हजुरको मैले अहिले जति पनि प्रोडक्ट प्रोडक्ट भनौँ कि अब सेवा भनौँ सर्भिसको लागि चाहिँ यो चाहिँ जिरो पाउन्ड हजुरको, यो कुनै पनि फी छैन. यदि हजुरले इन्सुरेन्सहरूदेखि लिएर अरू के चाहिन्छ अथवा अब त्यो कुराहरू चाहिँ कस्तो भन्दाखेरि हजुरको फाइनेन्सियल रिभ्यू गर्दाखेरि चेक गर्दाखेरि हजुरलाई केही चाहिन्छ, केही सपोर्ट चाहिन्छ, जसले गर्दाखेरि चाहिँ हजुरको एउटा पैसा सेभिङ होस् अथवा हजुरको प्रोटेक्सन होस् अब हजुरको केही अथिन काल केही परिहाल्यो भने तपाईँले चाहिँ तपाईँको पैसा खर्च नहोस् भनेर हामीले त्यो सर्भिसहरू सजेसन गर्दाखेरि चाहिँ त्यसमा चाहिँ पैसा अब सर्भिसहरू त अब हुन्छ नि स्पेसल इन्सुरेन्सहरू भयो त्यो त फ्री हुँदैन. तर यो ब्याङ्किङ सर्भिस अनि हजुरको यो टेलिफोन सर्भिस जुन मैले भने अनि तपाईँको एक्सेस टु यो ब्याङ्क म्यानेजर चाहिँ यो सर्भिसहरू चाहिँ अब प्राइभेट ब्याङ्किङ नै भनौँ न, हजुरले अब कुनै प्राइभेट ब्याङ्कमा जानु भने त यो त पैसा चाहिन्छ. तर यसमा चाहिँ हामीले पैसा त्यसमा चाहिँ छैन किनभने होल्स मिलिट्री ब्याङ्क अथवा नेटवर्क ग्रुपले चाहिँ आर्म्ड फोर्सेस कमान्ड साइन गरेको छ अनि हामी चाहिँ गोल्ड अवार्ड होल्डर पनि हो इम्प्लोइ रेकग्निसन स्किम फर मिनिस्ट्री अफ डिफेन्स. त्यसले गर्दाखेरि चाहिँ हामी चाहिँ कमिसन बेसिसमा काम गर्दैन, हामी चाहिँ रिलेसनसिप बेसिसमा काम गर्छौँ अनि हाम्रो जुन पनि ब्याङ्कको एउटा स्ट्रक्चर छ बिजनेस स्ट्रक्चर यो चाहिँ हाम्रो त्यो सेवा
0: हुन्छ. ओके, र अब भने अब जस्तो कि मिलिट्री पर्सनहरूलाई नै स्पेसिफिकली सेवाको लागि यो ब्याङ्क छ भनेर दिपेशले अघिदेखि भन्दै आएको कुरा हो होइन. यसैमा चाहिँ अब हुन त यो कुराहरू गर्नु र त्यसको एउटा इक्जाम्पल दिएर चाहिँ श्रोतालाई बुझाउनु अलिक फरक हुन्छ नि. सो इज देयर एनी क्लासिक इक्जाम्पल वेयर बाई यो ब्याङ्कले चाहिँ नि मिलिट्री पर्सनललाई चाहिँ सपोर्ट गरेको होस् अनि त्यसबाट चाहिँ सेवाग्राही जो छ होइन सर्भिस जसले लिनुभएको छ उहाँलाई चाहिँ पक्का उहाँको जुन एउटा उहाँको गोल चाहिँ मिट भएको छ, सजिलो भएको छ. कुनै यस्तो इक्जाम्पल हामीसँग सेयर गर्नुहोस् न त.
1: हजुर, एक्जाम्पल त धेरै छन्. अब कुनै एउटा नै एउटा निकाल्नु पर्दाखेरि चाहिँ हाम्रो चाहिँ मोटो चाहिँ वेयर एभर यु सर्भ वी सर्भ, तपाईँहरू जहाँ कार्यरत हुनुहुन्छ हामी त्यहाँ हुनेछौँ सेवाको लागि भन्ने मोटो छ. यो मोटोमा कुरा गर्दाखेरि चाहिँ हाम्रो एउटा क्लाइन्ट हुनुहुन्थ्यो जुन चाहिँ क्लाइन्ट हुनुहुन्थ्यो भन्दा पनि नयाँ इन्डिभिजुअल हुनुहुन्थ्यो. उहाँले चाहिँ हाम्रो बारेमा सुन्नुभएर मलाई फोन गर्नुभयो साइप्रसबाट. उहाँले भन्नुभयो दिपेश मैले मेरो दुईवटा मेरो नानी मेरो वाइफ यहीँ हुनुहुन्छ साइप्रसमा, म रिटायर हुन आँटेको छु तर मलाई चाहिँ एउटा घर किन्नु पर्नेछ युकेमा. हेर्नुहोस् है, अब उहाँ साइप्रसमा हुनुहुन्छ, हामी युकेमा छौँ अनि उहाँको बाउ आमा बाबा मम्मीले चाहिँ एउटा घर चुज गर्नुभएछ, उहाँले अफर पनि हाल्नुभएछ. उहाँलाई चाहिँ सुरुमा चाहिँ उहाँको फ्यामिलीले एउटा ब्रोकरकोमा पठाउनु भएछ तर अब अभियसली उहाँ फिजिकली हुनुहुन्न त्यहाँ, उहाँ त साइप्रसमा हुनुहुन्छ अनि कसरी चाहिँ ब्रोकरले एप्लिकेसन गर्छ त है, ब्रोकरले डिक्लाइन गर्दैछ. हेर्नुहोस् है, त्यो गर्दाखेरि उहाँले मलाई कन्ट्याक्ट गर्नुभयो. न्यू क्लाइन्ट मलाई हामीले कहिले चिनेको पहिला थिएन, हाम्रो डिजिटल ब्याङ्किङको थ्रुबाट उहाँको एकाउन्टहरू खोलियो. हामीले चाहिँ कस्तो गर्छ भने यो चाहिँ डिफ्रेन्सिएसन भनौँ न एउटा, हामीले चाहिँ थाहा हुन्छ कि उहाँ बिएफपिओ कोर्टमा बस्नुहुन्छ साइप्रसमा, उहाँको एड्रेस थाहा भयो, हामीको त्यहाँ हामी जान्छौँ पनि, उहाँको थाहा भएर हामीले चाहिँ मोर्गेज एडभाइजरलाई तुरुन्तै उहाँकोसँग एपोइन्टमेन्ट गराइदिउँ. एपोइन्टमेन्ट भयो, एप्लिकेसन सबमिट भयो, ब्याङ्कले हामीले अफर पनि त्यति बेला नै जम्मा जम्मी चार दिन जति लाग्यो अफर पाउनुको लागि, चार दिनभित्रमा सबै अनि अफर पाएपछि त उहाँको अब सोलिसिटरसँग डिलिङ गरेर र यसको आउटकम के भयो भन्दाखेरि उहाँ जब साइप्रसबाट रिटायर अब उहाँ आउनुभयो युके अनि रिटायर हुन आँट्नु भएको थियो, उहाँको वाइफ दुईवटा सानो छोराछोरी उहाँ आफ्नो चाबी लिएर घरमा बस्नु भएर मलाई एउटा राम्रो उहाँले इमेल पनि पठाउनु भयो र त्यो चाहिँ मेरो लागि ठुलो कुरा हो. एउटा एक्जाम्पल भनौँ, त्यस्तो खालको एक्जाम्पल धेरै छन् तर त्यो चाहिँ मलाई एउटा भन्नु मन पर्यो किनभने सिचुएसन धेरै प्रकारका हुन्छन् तर यो ब्याङ्क जुन ब्याङ्क भनेको त ठुलो कुरा हो, मनी म्याटर्स. त्यो ब्याङ्कले चाहिँ बुझ्नु पर्यो कि तपाईँ मिलिट्रीमा हुनुहुन्छ, तपाईँ डिप्लोइड हुनुहुन्छ, तपाईँलाई सेवा तपाईँलाई सर्भिस चाहिन्छ, तपाईँलाई कसरी सर्भिस मात्रै नदिएर उहाँले चाहिँ बेस्ट आउटकम कस्तो हुन्छ भनेर त्यो गर्दाखेरि चाहिँ यो चाहिँ एउटा हाम्रो एकदम
0: हजुर
1: चाहिँ वेयर एभर यु सर्भ वी सर्भ भनौँ न.
0: हजुर, त्यो मोटो अनुसार त्यो काम पनि भएको देखियो है. एनिवे अब हामी यहाँ छोटो विश्राम लिन्छौँ, त्यसपछिबाट चाहिँ हामी अलिकति फाइनेन्सियल रेजिलियन्सको कुरा गरौँ है। आदरणीय श्रोता पनि हामी एउटा छोटो विश्राम लिन्छौँ, त्यसपछि कुराकानीलाई फेरि पनि

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.u।
3: BFPS गोरखा रेडियो।

0: The Priya Shudarbin Gorkha Radio Lesson Nunsa Yetihera, Hami Sanga Hununsa, Dipesh Rai, Wahanse as a Holtz Military Bank Bata, Aunu Bhayeko Cha. Hami Lai Dherai, Yes Bankko Barema Wahanle Jankari Pani Garaunu Bhayo, Yasko Services Haruko Barema Pani Jankari Garaunu Bhayo. Ra Aba Afai Nai Aba Bhanau Na Yasto Yeti Dherai Salko अनुभव भएको एउटा ब्याङ्कमा काम गरेर फाइनेन्सियल एउटा वृत्तमा काम गरेर चाहिँ आफ्नो एउटा पोर्टफोलियो बनाइसकेको यस्तो व्यक्तित्व हामीसँग हुँदाखेरि अब फाइनेन्सियल रेजिलियन्सको कुरा त गर्नै पर्यो अलिकति टिप्स त हामीले लिनै पर्यो है त्यो कारण गर्दाखेरि फाइनेन्सियल रेजिलियन्स भनेको हामीले धेरै सुन्छौँ वाट इज फाइनेन्सियल रेजिलियन्स एक्चुअली अनि किन जरुरी छ किन सबैजना मान्छेले यही कुराहरू गरिरहेका छन् भन्ने कुरा सोध्न मन लाग्यो मलाई
1: हजुर हुन्छ थ्याङ्क यू फाइनेन्सियल रिजिलियन्स हजुरले भनिहाल्नुभयो अघि सोसियल मिडियामा धेरै व्यक्तित्वहरूबाट धेरै अब अर्गनाइजेसनहरूबाट उठेको सब्जेक्ट हो यो चाहिँ एउटा एकदम सादापनमा भन्दाखेरि एउटा वेग सब्जेक्ट छ एकदम ठुलो सब्जेक्ट छ जसलाई चाहिँ अठाउनु एउटा पर्सपेक्टिभ चाहिन्छ र एउटा भ्यू पनि चाहिन्छ तर निटी ग्रिटीमा भन्दाखेरि हाम्रो गोर्खा कम्युनिटी हाम्रो मिलिट्री कम्युनिटीमा फाइनेन्सियल रिजिलियन्स भनेको के हो भन्दाखेरि चाहिँ फाइनेन्सियल रिजिलियन्स भनेको चाहिँ तपाईँको एबिलिटी हो तपाईँको यो आर्थिक दिगोपन भनेको चाहिँ तपाईँले यदि केही परिआए भने अनएक्सपेक्टेड इभेन्ट्समा जस्तो कि अब अनएक्सपेक्टेड इभेन्ट्स भन्दाखेरि के हो भन्दाखेरि चाहिँ अब यदि बिमार पर्नुभयो अथवा इन्जुरीहरू भयो सडन पोस्टिङ्सहरू भयो डिप्लोइमेन्ट्सहरू भयो इमर्जेन्सीहरू भयो फ्यामिलीमा कुनै चेन्जेस भयो अथवा तपाईँ मिलिट्रीबाट सिभिलियन लाइफमा जानुहुन्छ तपाईँको लाइफ कस्तो हुन्छ तपाईँको फाइनेन्सहरू कस्तो हुन्छ तपाईँको आर्थिक स्थिति कस्तो हुन्छ र यो आर्थिक स्थिति बलियो मजबुत बनाउनु नै फाइनेन्सियल रिजिलियन्स हो यो रिजिलियन्स चाहिँ तपाईँको डिगोपन तपाईँ कसरी अटिन सक्नुहुन्छ अहिलेको क्लाइमेटमा अब हामीले न्युजहरू सुन्दै नै आएको छौँ बिबिसीमा सुन्नुभयो सिएनएनमा सुन्नुभयो अहिलेको क्लाइमेट भन्दाखेरि एकदम च्यालेन्जिङ क्लाइमेट छ यसमा पनि अब पोलिटिकल सिचुएसनदेखि फाइनेन्सियल सिचुएसनमा हामीले हेर्नु भने एकदम भोलिटिलिटी छ मार्केटमा भोलिटिलिटी भनेको उदाउ चढाउ हजुर त्यसको कारणले गर्दाखेरि अहिलेको समयमा हजुरले अघि सुरुवातमा भनिहाल्नुभयो यो चाहिँ अझै इम्पोर्टेन्ट कुरा हो र यो कुराको लागि यो कुरा नै एउटा बुझ्नु नै एउटा एउटा दिमागमा लिनु नै यो ठुलो कुरा एउटा फर्स्ट स्टेप भनौँ न फाइनेन्सियल रिजिलियन्सको कि तपाईँले सोच्नु पर्यो बुझ्नु पर्यो कि यो आर्थिक दिगोपन भनेको के हो फाइनेन्सियल रिजिलियन्स भनेको के हो
0: र अब यो बुझिसकेपछि चाहिँ नि कसरी हामी फाइनेन्सियली रिजिलियन्ट बन्ने त वाट आर द स्टेप्स द्याट वी क्यान टेक होइन यो कुरा गर्न मन लाग्यो मलाई अनि साथसाथमा होल्ड्सले कसरी मद्दत गर्न सक्छ होइन कसरी चाहिँ हामीलाई सपोर्ट गर्न सक्छ यो पनि सुनाइदिनुहोस् न त
1: हुन्छ अब यसमा चाहिँ अलिकति संक्षिप्तमै भन्नु पर्यो तपाईँको पैसा तपाईँको सेभिङ्सहरू साइडमा हुनु पर्यो इमर्जेन्सी केसेसको लागि हाम्रो नेपाली कम्युनिटीमा अब मैले नेपाली क्लाइन्ट्सहरूलाई गोर्खा क्लाइन्ट्सहरूलाई पनि हेर्छु हाम्रो पोर्टफोलियो हुनुहुन्छ भन्दाखेरि चाहिँ धेरैजनाको हुनुहुन्छ सेभिङ्स गर्नु एउटा उयो के भनौँ एउटा कल्चर छ तर धेरैजनाहरूको धेरै कुराहरू पनि युनो अपार्ट फ्रम सेभिङ्स उहाँहरूको हुन्छ नि एउटा सोच्नेपन कस्तो हुन्छ भने पैसा कमाउने नेपाल पठाउने अथवा पैसा कमाउने यो गर्ने अथवा पैसा नै नहुने क्या सेभिङ नहुने तपाईँको राइट इन्सुरेन्स हो कि छैन मोर्गेज गर्नुभयो घर किन्नुभयो तर तपाईँले त्यो घरको लागि तपाईँको त्यो जुन बोरोइङ एमाउन्ट छ अथिनकाल केही भइहाल्यो भने होइन हस्बेन्ड वाइफले किन्नुभएको छ भने हस्बेन्डको मात्रै इन्सुरेन्स भएर भएन अहिलेको जमानामा वाइफले पनि काम गर्नुहुन्छ वाइफको पनि हुनु पर्यो होइन अथिनकाल के भने तपाईँको राइट इन्सुरेन्स हो कि छैन तपाईँले मन्थली पैसा कति कमाउनुहुन्छ र कति खर्च हुन्छ त्यो पनि हामीले एउटा कुराहरू हेर्नुपर्छ सानोतिनो कुरा हो यो तर एकदम महत्त्वपूर्ण कुरा हो किनभने यस्तो डाइरेक्ट डेबिटहरू स्ट्यान्डिङ अर्डरहरू कति पैसा जाँदैछ यो सर्भिस मलाई चाहिन्छ कि चाहिँदैन त्यो पनि हेर्नु बिल्सहरू भयो अनि तपाईँको कुनै पनि मान्छेले अब गाडी किन्दाखेरि त क्रेडिट कार्डबाट किन्दैन तर कतिपय मैले देखेको छु कि उहाँहरूले एकदम हाई इन्ट्रेस्टबाट क्रेडिट कार्डबाट अथवा लोन लिएर हाई इन्ट्रेस्टबाट तिर्नुहुन्छ किनभने अर्जेन्टली चाहिएको हुन्छ तर यो रिभ्यू गर्नु पर्यो यसलाई हेर्नु पर्यो हजुर यसलाई चाहिँ यो चाहिँ कसरी गर्न सकिन्छ भन्दाखेरि अघि मैले भनिहालेँ फाइनेन्सियल रिभ्यू हजुरको एउटा चेक गर्नु पर्यो आफ्नो ब्याङ्कमा गएर सोध्नुहोस् तपाईँले कि मेरो फाइनेन्सियल रिभ्यू गरिदिनुहोस् आइडियाजहरू अब तपाईँले भन्नुहोस् मैले यस्तो यस्तो गरिरहेको छु उहाँहरूले सोध्नुहुन्छ यदि हजुरको ब्याङ्कले गर्नु सक्दैन अथवा उहाँले सपोर्ट मिल्दैन भने होल्स जहिले पनि एउटा तयार छ सपोर्टको लागि.
0: यो कुराहरूलाई चाहिँ हामीले फलो गर्यौँ भने मोर अर लेस हामी अलिक सेफ साइडमा नै हुन्छ होला फाइन चेन्जको मतलब. त्यसमाथि पनि अहिलेको अघि भने जस्तै अहिलेको क्लाइमेट इज क्वाइट भोलाटाइल यस्तो बेलामा. तर फेरि अब स्पेसली अब नेपाली सोसाइटीको कुरा गर्नुपर्दा मान्छेहरू चाहिँ बढी इन्भेस्ट गर्नमा नै उन्मत्त हुन्छन् होइन. स्पेसली अब प्रपर्टीको कुरा गर्नुपर्दा धेरै मान्छेहरूले आफ्नो सेभिङ्सहरू सबैलाई प्रपर्टीमा नै हालिराख्नु भएको छ. सो हाउ रिस्की इज द्याट?
1: अब इन्भेस्टमेन्ट भन्नुहुँदाखेरि चाहिँ एभ्री इन्भेस्टमेन्ट हेज अ रिस्क. यो क्यापिटल इज इट रिस्क भन्छौँ हाम्रो हाम्रो टर्ममा. तपाईँको जुन तपाईँको साउन्ड इन्भेस्ट गर्नुहुँदैछ त्यो चाहिँ तपाईँको रिस्क हुन्छ हेर्नुहोस् जुनैमा पनि. अब ब्रिक एन्ड मोल्टर्स भन्छ जुन चाहिँ हाम्रो यो घरहरूको लागि अब ढुङ्गाले बनेको ब्रिकले बनेको त्यो चाहिँ अब एउटा हजुरको फाइनेन्सियल सिचुएसन र हजुरको फाइनेन्सियल प्लानिङ के छ. हजुरलाई त्यो प्रोपर्टीमा इन्भेस्ट गर्नुभयो अहिले हजुरलाई त्यो पैसा कहिले चाहिन्छ त्यो रिभ्यू गर्नु पर्यो तपाईँको ब्याङ्क म्यानेजरसँग होइन. तपाईँलाई यदि आज इन्भेस्ट गर्नुभयो अबको दुई सालको लागि मोर्गेज लिएर तपाईँले पैसा पनि हाल्नुभयो मोर्गेज पनि लिनुभयो तर दुई सालभित्रभित्रमा तपाईँलाई त्यो सबै पैसा चाहियो अथवा आधी पैसा चाहियो अथवा केही भइहाल्यो सबै पैसा इन्भेस्ट गर्नुभयो भने त्यस्तो हुन्छ. र यसमा चाहिँ के इम्पोर्टेन्ट हुन्छ भने डाइभर्सिफिकेसन. तपाईँले तपाईँको इन्भेस्टमेन्ट डाइभर्सिफाई गर्नु भनेको मतलब एउटा यति पैसा यति यति पैसा यति यति पैसा अलिकति सेभिङमा राख्नु पर्यो अलिकति फाइनेन्सियल हुन्छ नि अब केही अतिनकाल केही परिहाल्यो भने अलिकति क्यासमा राख्नु पर्यो अलिकति इन्भेस्टमेन्टमा अलिकति मोर्गेजमा अथवा अलिकति प्रोपर्टीमा हजुरको पोर्टफोलियो त्यसरी चाहिँ डाइभर्सिफाई हुन्छ हजुर. अनि त्यसले गर्दाखेरि चाहिँ तपाईँको एउटा हुन्छ नि एउटा अतिनकाल केही परिहाल्यो
0: भने
1: एउटा भने अर्को छ अथवा यो मलाई एक सालभित्रमा अथवा दुई सालभित्रमा पैसा चाहिहाल्यो भने मेरो क्यास पनि छ तर सबै पैसा सबै आफ्नो साटसुटै पारेर लोन लिएर मोर्गेज गरेर हाम्रो मैले धेरै देखेको छु. तर त्यति बेला चाहिँ मैले उहाँहरूलाई एउटा केही वेकअप कल दिन चाहन्छु भने तपाईँले यदि पैसा चाहियो दुई वर्षभित्रमा तपाईँको मोर्गेज दुई वर्षसम्म ग्यारेन्टिड फिक्स रेटमा छ तपाईँलाई तपाईँले बेच्नुभयो भने तपाईँले रिडेम्सन कस्टको पनि पैसा तिर्नु पर्यो. अब धेरै कुराहरू मिस गर्नुभयो भने तपाईँको क्रेडिट रेटिङमा धक्का पर्छ. यदि तपाईँको आफ्नै घर हो सबै फुल्ली क्यासबाट तिर्नु भएको छ नि तपाईँले त घर अब आधी आधी त सेल गर्नु सक्नु हुँदैन एकैचोटि सेल गर्नु पर्यो है. त्यस कारणले गर्दाखेरि जुनै पनि डिसिजन लिनुभन्दा अगाडि ठुलो अब बाइङ अ प्रोपर्टी इज नट अ स्मल डिसिजन इट्स अ बिग डिसिजन होइन. तपाईँको ब्याङ्क म्यानेजरसँग ब्याङ्कमा गएर हजुरले रिभ्यू गर्नुहोस् ए मैले यस्तो कुरा गर्दैछु यस्तो कुराको लागि कसरी आइडिया के आइडिया हो भनेर सोध्नुहोस् उहाँहरूकोबाट आइडिया लिनुहोस् अनि मात्रै तपाईँको एउटा डिसिजन लिनुहोस्. अब अहिले युकेको अस्ति मैले हाम्रो यता चार्टर्ड ब्याङ्कर भनिहालेँ मैले जुन हामीले पढ्नुपर्छ त्यो चाहिँ हरेक महिनामा मैले एक्जाम टेस्ट गर्नुपर्छ हरेक महिनाको टेस्ट हुन्छ अनि मात्रै हजुरले चार्टर्ड ब्याङ्करको टाइटल युज गर्नु सक्नुहुन्छ. गर्दाखेरि अस्ति नै चाहिँ छजना मध्ये एक युकेमा चाहिँ कस्तो रहेछ भने छजना मध्ये एकजनाले मात्रै सेभिङ एकाउन्ट हुँदो रहेछ अरू पाँचजनाको सेभिङ एकाउन्ट हुँदैन रहेछ युकेमा. अनि त्यतिमा पनि एकजनाले मात्रै हजुरको सेभिङ एकाउन्टमा त्यो गर्दाखेरि त्यो चारजना मध्ये एकजनाले मात्रै 200 पाउन्डसम्मको सेभिङ एकाउन्ट सेभिङमा पैसा राख्नुहुँदो रहेछ उहाँहरूले युकेमा जुन हाम्रो युके फाइनेन्सियल रिभ्यू गर्दाखेरि 30% हाम्रो जति पनि ब्रिटेनमा हुनुहुन्छ जुनै पनि कल्चरको जुनै पनि उहाँहरूले चाहिँ आफ्नो सेभिङबाट अतिनकाल केही भइहाल्यो भने उहाँहरूले आफ्नो जीवन जुन निर्वाह गर्छ मन्थली कस्ट हुन्छ डे टु डे कस्ट हुन्छ त्यो गर्न सक्नु हुँदैन रहेछ. अनि त्यो गर्दाखेरि त्यसको उपाय चाहिँ के हो टिप्स हजुरले भन्नुभयो अघि 3-6-9 रुल्स हुन्छ. 3 महिनाको तपाईँको इन्कम तपाईँको सेभिङमा राख्नुहोस् त्यतिसम्मको कि त अब तपाईँ बेसिक काम गर्नुहुन्छ भने तपाईँ यदि अब अलिकति हाई अर्नर हुन्छ भने 6 महिनाको अनि यदि तपाईँ छ अब कुनै पनि के भन्छ सेल्फ इम्प्लोइड भनौँ अथवा पार्टनरसिपमा काम गर्नुहुन्छ सेल्फ इम्प्लोइड हुन्छ भने 9 महिनाको राख्नु पर्यो किनभने जे पनि हुनसक्छ. यो पैसा तपाईँले साइडमा राख्नुभयो भने चाहिँ अतिनकाल केही परिहाल्यो आइहाल्यो भने तपाईँले 3 महिनासम्म 6 महिनासम्म अथवा 9 महिनासम्म सर्भाइभ गर्नु सक्नुहुन्छ. त्यतिमा चाहिँ हजुरले अर्को काम खोज्नु सक्नुहुन्छ अथवा अर्को उपाय खोज्नु सक्नुहुन्छ.
0: मेक सेन्स होइन. र यो कुरा गर्ने हो भने त एकदमै धेरै अझै समय जान्छ होला होइन. टिप्सहरू त अझै पनि कति छ होला दिपेशसँग हामीसँग सेयर गर्नको लागि. बट अगेन देयर विल अलवेज बी अनदर टाइम. त्यस कारण गर्दाखेरि आजको लागि चाहिँ अब ऱ्यापअप गर्नुपर्छ होला हामीसँग समय धेरै नभएको कारणले गर्दाखेरि. अन्त्यमा अब छुटिनुभन्दा अगाडि हाम्रो श्रोताहरूको लागि राख्नै पर्ने मैले सोध्न छुटाएको दिपेशले केही भन्न चाहनुहुन्छ भने
1: हुन्छ अन्तिममा चाहिँ म के भन्न चाहन्छु भने अब हाम्रो गोर्खा फ्यामिलीहरूलाई चाहिँ उहाँहरूले चाहिँ रेस्पोन्सहरू दुईवटा हुन्छ युकेमा पनि भयो नेपालमा पनि भयो जुनले गर्दाखेरि चाहिँ एक्स्ट्रा प्रेसर पनि क्रिएट गर्नसक्छ अनएक्सपेक्टेड कस्टहरू हुनसक्छ होइन अर्जेन्ट फ्लाइटहरू भयो हाम्रो भिजा रिन्युअल गर्नुपर्ने भयो घरहरू मुभमेन्ट गर्नु पर्यो पर्ने हुन्छ कोही कोही डिलेड पोस्टिङहरू हुन्छ फ्यामिली इस्युजहरू हुन्छ त्यसको लागि चाहिँ हामी अझै आर्थिक दिगोपना हुनु जरुरी छ फाइनेन्सियली रिजिलियन्ट हुनु जरुरी छ र यसको लागि चाहिँ सेभिङ बफर हुनु पर्यो हजुरको एउटा मैले अघि भनिहालेँ प्लानिङ फाइनेन्सियल रिभ्यू हुनु पर्यो म त्यही भन्न चाहन्छु धन्यवाद
0: थ्याङ्क यू सो मच दिपेश अनि नयाँ नयाँ कुरा भयो भने फेरि पनि हामी कुरा गर्नेछौँ नयाँ नयाँ कुराहरू मात्र होइन अब हामीलाई चाहिँ टाइमली मानरमा यस्तो कुराहरूलाई रिभाइज गरिरहनु जरुरी छ किनभने मान्छेको बानी कस्तो हुन्छ बिर्सिने बानी हुन्छ नि त है आज सुन्यो ओके आई विल डु दिस भनेर भन्ने हुन्छ तर फेरि दुई चार दिनपछि दुई चार हप्तापछि बिर्सिन्छ क्या सो त्यो गर्नको लागि पनि फ्युचरमा पनि दिपेशलाई म फेरि दुःख दिइहाल्छु र अन्टिल नेक्स्ट टाइम
1: धेरै धेरै धन्यवाद थ्याङ्क यू
2: ESBS गोर्खा न्युज

0: Pilain Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bandh host.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: संसदमा बोल्ने समयको विषयलाई लिएर धनकुटाका एमाले सांसद राजेन्द्र राईले सभामुखलाई पेल्नु भएको छ। सभामुखलाई घुर्की लगाएरै सांसद राईले आफूलाई दिएको पाँच मिनटको समयभन्दा दोब्बर बढ़ी बोल्नु भएको छ। शुरूमा सभा चार मिनट जति बोलेपछि नै सांसद राईले सभामुखसँग थप समय माग्न थाल्नु भएको थियो। त्यसपछि सांसद राई र सभामुख डीपी अरियाल बीचको सवाल जवाफका केही अंश।
4: यसपछि सभामुख महोदय, मलाई अलिक टाइम दिनु निवेदन गर्छु। तपाईँ हामी सँगै हिजो मन्त्री पनि थियौँ। मान्य राणाजी तपाईँलाई म सहयोग गर्छु भन्नुहुन्थ्यो, खोइ त सहयोग आज तपाईँले यो काट्न पाउनुहुँदैन मान्छे। म उठ्दिनँ यहाँबाट जान्न ल, उपप्रधान त्यो सोडिम वाकले नरेसी म यहाँबाट छोड्दिनँ ल। तपाईँ के गर्नुहुन्छ, तपाईँ काट्ने, तपाईँ हेप्ने, तपाईँ कसरी हेप्नुहुन्छ ल? भन्नुहोस् त, म यहाँबाट जान्न जान्न ल, के गर्नुहुन्छ ल?
5: मान्य सदस्य बोल्नुहोस्।
4: तपाईँले हरेक कुरोमा नयाँ भन्नुभयो। आम्मा, कस्तो नयाँ? अस्ति साथीहरू ब्रुक ब्रुक उफ्रिन्छ, नयाँ ढङ्गले हेर्नुहोस्। हरेक कुरो नयाँ छ तपाईँहरूसँग, तर यो लेखनमा नयाँ हुनु पर्थ्यो। अरू कुरो चाहिँ बेठिक भन्ने, त्यो चाहिँ कसरी तपाईँले डुप्लिकेट गर्नुभयो?
5: सदस्य आफ्नो भनाइ छुट्याउनुहोस्।
4: त्यसो गर्नु मिल्दैन सभामुख महोदय। तपाईँलाई म निवेदन गर्न चाहन्छु, मलाई टाइम दिनु पर्यो नि त। तपाईँहरू हेपेको हेपेको जाने, हेप्न मिल्छ यहाँ यो सदनमा? जनताले चुनेर आएको प्रतिनिधि हो म त। हेर्नुहोस्, तपाईँहरू एक एकचोटि होइन नि, म त तिनचोटि आमामा जनताले भारी मत दिएर जिताएको मान्छेले कसरी थोरै बोल्छ? थोरै बोल्न मिल्छ मिल्दैन? मलाई धनकुटाको जनताले भनिसके, तिमीले धनकुटाको बारेमा राम्रो कुरा राख भनेर मलाई भनिसकेको बेलामा म थोरै कुरा कसरी राखौँ?
5: मान्य सदस्य, मैले दुई मिनट बढी समय दिइसकेको छु।
4: यो नीति र कार्यक्रम सम्बन्धी केही कुरा राखौँ कि भन्ने म कुरा राख्न चाहन्छु। धनकुटा जिल्लामा सबैजना मान्छेको, जनताको इन्कम बढेको छ, सबैजना मान्छे धनी छ। उसको गोजीमा एकजनाको व्यक्ति हो र 20-30 हात्ती हुन्छ। हेर्नुहोस्, त्यो एउटा गाँजा खेती हो। यसलाई वैधानिक बनाउने वातावरणको निम्ति म अपिल गर्न चाहन्छु। अब मलाई पाँच मिनट समय दिनु सभामुख, केही हुँदैन सभामुख महोदय।
5: मान्य सदस्य, मैले मान्य सदस्यलाई पाँच मिनट बढी समय दिनै सकेँ, हजुरले माग्नुभन्दा अगाडि नै।
4: सभामुख महोदय,
5: मान्य सदस्यले अब एक मिनटमा आफ्नो कुरा सक्नुहोस्।
4: मेरो अर्को त राय छ नि त, खोइ त हाम्रो उप प्रधानमन्त्री चाहियो नि त, कसरी यो छोडौँ मैले? धनकुटा जनताले मलाई भनिरहेको छ, तिमीले त्यो रोस्टममा उभिएर भन्ने बेला यो मञ्च मैले कसरी छोड्नु? सभामुख महोदय, कि जनताले त्यत्रो मत मलाई दिएको छ, प्रधानमन्त्री डाक्न सक्नु भएन? तपाईँहरू कमजोर हो, यसमा दुविधा छैन। तपाईँले जुन जुन बहना बनाए पनि, जे जे भए पनि, तपाईँहरूलाई प्रधानमन्त्रीले टेरेन, त्यो त क्लियर, यसमा दुविधा छैन। अब यति भनिराख्दाखेरि अब पाँच मिनट समय दिउँ त सभामुख महोदय, के हुन्छ? केही हुन्न
5: मान्य सदस्य, मैले मान्य सदस्यले भनेपछि पनि एक मिनट समय दिइसकेँ। दिएको समयभन्दा पनि छ मिनट बढी दिइसकेको हुनाले यहाँको समय सकिएको छ मान्य सदस्य।
4: अब सभामुख, एउटा निवेदन गर्नु पर्यो, नयाँ मान्नेहरूले ताली बजाउनु जरुरी छैन, पछि तपाईँले यो चाल पाउनु छ यो रस्टुरमा, पछि अर्कोचोटि नि। अहिले ठिकै छ कि? ल सभामुख महोदय, मैले तपाईँको कुरा माने, तर यसमा मेरो थुप्रै रिजर्भेसन छ, धन्यवाद।
3: कांग्रेस सांसद अर्जुन नरसिंह केसीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई छ घण्टामा सीमित गरिनु संसदको अपमान भएको बताउनु भएको छ। उहाँले विगतमा नीति तथा कार्यक्रममाथि न्यूनतम तीनदेखि एक सातासम्म गम्भीर छलफल हुने गरेको भन्दै बहुमतको दम्भ देखाएर विपक्षी सांसदहरूको आवाज निस्तेज पार्न खोजिएको आरोप लगाउनुभयो।
6: योभन्दा अगाडिका प्रत्येक संसदमा तीन दिनदेखि एक हप्तासम्म यसको गम्भीर रूपले छलफल भएको छ। सभामुख महोदय, पहिलो चोटि देशको वार्षिक नीति कार्यक्रम, जसले सम्पूर्ण रूपबाट राष्ट्रका नीतिको दिग्दर्शन गर्नुपर्ने हुन्छ, राष्ट्रिय अन्तर्राष्ट्रिय सामाजिक परिवेशदेखि लिएर आर्थिक विकासका मेरुदण्ड र नीतिहरूको सम्बन्धमा छलफल गर्नुपर्ने हुन्छ, त्यसमा सम्पूर्ण रूपबाट जुनसुकै पक्षको भए पनि मान्यको आवाजलाई निस्तेज गरेर जम्मा आजको कार्यक्रम छ घण्टा नीति कथा कार्यक्रममा छ। यो संसदीय परम्परा मर्यादा र संसदको अपमानको रूपमा मैले लिएको छु। म दुःखका साथ यसलाई खेद व्यक्त गर्न चाहन्छु, यो परम्परा ठिक भएन। बहुमतको आधार र दम्भमा जुन ढङ्गले गर्न खोजिएको छु त्यसले ठिक बाटो हामी पहिलाउँछौँ जस्तो लाग्दैन।
3: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभामा प्रधानमन्त्रीको अनुपस्थितिमाथि व्यङ्ग गर्दै उहाँले आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर नहुने बताउनु भएको हो।
2: आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन, त्यसो भएको कारणले उहाँले नै उत्तर दिनुपर्ने कार्यक्रम हुन्छ। अब यो काग कराइरहन्छ, पिना सुकिरहन्छ भन्ने हिसाबले हामी संसदलाई चलाउन सक्दैनौँ। अब यहाँ थुप्रै माननीयज्यूहरूले आफ्नो विचारहरू राख्नुभयो, थुप्रै विषयहरू आइसक्यो। हामी नेपाली त्यति धेरै जान्ने, गफ गर्नुमा हामीलाई विश्वमा कसैले पनि भ्याउँदैन, तर देश बनाउन हामीले सकेनौँ। हाम्रो कर्तव्य हामीले पुरा गर्दैनौँ भने अधिकारको दावी गर्ने अवस्था रहँदैन। प्रधानमन्त्रीज्यूले साथै माननीय मन्त्रीज्यूहरूले आफ्नो कर्तव्य आगामी दिनमा पुरा गर्नुहुनेछ भन्ने विश्वास पनि म लिन चाहन्छु। यहाँ समस्या कहाँनिर छ भन्ने कुरा हामीले बुझ्नु जरुरी छ। हामी सबैसँग विचार छ, हामी सबैसँग मुद्दा छ, हामी सबैलाई जनताले चुनेर नै यहाँ पठाउनु भएको। मेरो विचार पनि समेटियोस् भन्ने मात्रै हो यहाँ मनसाय जस्तो मलाई लाग्छ। तर सरकारले एकलौटी ढङ्गबाट विषयगत समितिहरूको बैठक पनि नराखी, विषयगत समितिहरूबाट आएका सल्लाह सुझावहरूलाई पनि नसमेटी नीति तथा कार्यक्रम ल्यायो।
3: स्वतन्त्र सांसद महावीर पुलले सरकारले विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय गठन गर्ने निर्णयको स्वागत गर्दै मन्त्रालयको नाममा अनुसन्धान शब्द थप गर्न सुझाव दिनुभएको छ। उहाँले मन्त्रालय गठन भए पनि पर्याप्त बजेट अभावमा प्रभावकारी काम हुन नसक्ने भन्दै पुँजीगत खर्चको कम्तीमा 1% बजेट अनुसन्धान र विकासमा विनियोजन गर्नुपर्ने अडान दोहोर्याउनु भयो।
7: हिजो पढाइ भएन दुर्भाग्यवश, आज चाहिँ पढ्न पाइयो। उपदेशहरू आदेशहरू विभिन्न माननीय जीवहरूबाट सुन्न पाइयो, धन्यवाद। नीति तथा कार्यक्रम छ, यसमा एउटा दुईटा कुरा थपियोस् भन्न चाहन्छु। र त्यो थप्ने कुरा चाहिँ के हो त भन्दाखेरि, मन्त्रालय त गठन भयो, मन्त्रालय आफैले त काम गर्दैन, मन्त्रालय सञ्चालन गर्नको लागि त्यसमा निश्चित बजेट चाहिँ आउनु पर्यो। त्यो निश्चित बजेट भनेको पुँजीगत खर्चको 1% होस्। प्रधानमन्त्रीज्यू यहाँ आउनु भएन, हामीले पनि उहाँलाई ल्याउने कोसिस गरिरहेका छौँ अनि उहाँ पनि नआउने कोसिस गरिनु भएको छ। यो हाम्रो आन्तरिक कुरा होस्। भोलि चाहिँ यो कुरा चाहिँ इन्टरनेसनल मिडियामा गयो भने के होला त्यो कुरा चाहिँ सोचौँ क्या, किनभने इन्टरनेसनल मिडियामा प्रधानमन्त्रीज्यू एकदमै प्रख्यात हुनुभएको छ, फेरि जुन ख्याति प्राप्त गर्नुभएको छ उहाँले यति चाहिँ विचार नगरिदिँदाखेरि फेरि त्यो ख्याति चाहिँ कता जान्छ कि? इन्टरनेसनल मिडियाले केही नगरे त ठिकै छ, गर्यो भने केही हुन्छ कि भन्ने मलाई एकदमै मनमनै डर लागेको छ। ल धन्यवाद।
3: कांग्रेस सभापति गगन थापाले राज्यले लहर र सनकका आधारमा निजी क्षेत्रसँग व्यवहार गर्न नहुने बताउनु भएको छ। आज पोखरामा पार्टीको गण्डकी प्रदेश स्तरीय भेलामा बोल्दै सभापति थापाले राज्यले निजी क्षेत्रसँग यस्तै व्यवहार गर्दै गयो भने हामीले अर्थतन्त्रमा ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउनुपर्ने बताउनु भएको हो। निजी क्षेत्र पनि कानूनले बाँधिएको र केही परे कानून अनुसार अघि बढ्नुपर्ने उहाँले बताउनुभयो। गल्ती गरेकालाई कानून बमोजिम कारवाही गर्नुपर्नेमा कांग्रेस स्पष्ट रहेको उहाँको भनाइ छ। अब खबर फटाफट।
8: गण्डकी प्रदेश काली गण्डकी करिडोरको बेनी जोमसम कोरला सड़क आयोजनामा पर्ने छुसाङ घमी सड़क कालोपत्रका लागि आर्थिक स्रोत जुट्यो। बारागुङ मुक्ति क्षेत्रको छुसाङ र लोघेकर दामोदर कुण्डको घमी जोड्ने 40 किलोमिटर सड़क कालोपत्रे गर्न अर्थ मन्त्रालयबाट 3.15 अर्ब बजेट स्वीकृत। पोखरा महानगरको 500 रोपनीमा तर्बुजा खेती, 50% अनुदानमा 10 वडामा गरिएको तर्बुजा बेच्दा किसानले 5 करोड कमाउने महानगरको अनुमान। कैलाली टिकापुरका सरकारी कार्यालय वरपरका पसलमा अनुगमन, बोतलको 20 रुपियाँ पनि नपर्ने पानीको 30 र 1 पाना फोटोकपी गर्दा 10 रुपियाँ लिने गरेको पाइएपछि प्रशासन पनि रुष्ट। कास्की जिल्लाभरि चल्ने एम्बुलेन्सले अबदेखि अनिवार्य ग्लोबल पोजिसनिङ सिस्टम जीपीएस जडान गर्नुपर्ने, जीपीएस नराखेका र अनुमति नलिई चलाइएका सरकारी र निजी एम्बुलेन्सलाई तत्काल प्रक्रिया पूरा गर्न कास्की प्रशासनको ताकेता। 8163 मिटर अग्लो मनास्नु हिमाल आरोहणको 70 वर्ष पूरा, 7 दशकमा 3643 आरोहीले मनास्नु चढे। चितवनको मौरी पालन कार्यक्रम भण्डारामा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन हुँदै यो वर्ष 1260 रानो वितरण गरिँदै हालसम्म 95 किसानलाई 512 रानो वितरण।
3: चिनिया राष्ट्रपति सी जिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग आणविक हतियार हुन नहुने र हर्मुज जलमार्ग खुल्ला रहनुपर्छ भन्ने कुरामा सहमत हुनुभएको छ। ट्रम्पको चीन भ्रमणका क्रममा दुई देशका नेता यो दुई विषयमा सहमति भएको हो। यसैबीच सी र ट्रम्प बीच बेजिङमा द ग्रेट हल अफ द पीपलमा भेटवार्ता भएको छ। बेजिङमा अमेरिकी समकक्षी ट्रम्पको सम्मानमा राजकीय भोज आयोजना गर्दै चिनिया राष्ट्रपति सीले अमेरिका चीन सम्बन्धलाई विश्वको सबैभन्दा महत्वपूर्ण भन्नुभएको बीबीसीले जनाएको छ। चीन अमेरिका द्विपक्षीय सम्बन्धलाई बिगार्न नहुने बताउँदै उहाँले दुई देश प्रतिद्वन्दी नभई साझेदार बन्नुपर्ने उल्लेख गर्नुभयो। यस्तै अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देश बीचको पहिलेको वार्तालाई अत्यन्तै सकारात्मक भनेर प्रशंसा गर्नुभएको खबरमा उल्लेख छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो BFBS गोर्खा रेडियो हो।

तिम्रो कसम तिमीलाई नै सुमन सरगम लेखाउनु भएको मिठो गीत आदरणीय श्रोता पनि तपाईँले यतिखेर सुन्दै हुनुहुन्थ्यो र यही गीतको साथसाथमा आजको हाम्रो प्रस्तुति कार्यक्रम दिवाकोशीलीको यो अन्तिम चरणको यात्रा सुरु भइसकेको छ। यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागतम न्यानो युवादेखि एकपल्ट फेरि पनि मैले टक्राउन चाहेँ, फेरि पनि वेलकम ब्याक भन्न चाहेँ। समय अहिले हाम्रो स्टुडियोको घडी अनुसार दिउँसोको 3:16 भएको छ र यो समयमा चाहिँ नि तपाईँलाई मैले कार्यक्रमको यो अन्तिम चरणमा अब यस्तै हाम्रो स्थानीय कलाकारका मिठा मिठा गीत सङ्गीतहरू सुनाएर मनोरञ्जन दिलाउने प्रयास गर्दैछु र तपाईँहरू सबैले अहिलेको यो समयमा हाम्रा स्थानीय कलाकारहरू जो हाम्रो ब्रिगेड प्रकाशमा रहनुभएका कलाकारहरू हुनुहुन्छ उहाँहरूको यो प्रयासलाई सुनेर इन्जोय गर्नुहुन्छ होला, रमाउनुहुन्छ होला यो समयमा भन्ने मैले आशा गरेको छु। त यति भन्दै अब अगाडि बढिहालौँ। अगाडि बढ्नु पर्दाखेरि तपाईँलाई म अहिले सुनाउन गइरहेको छु यो अर्को मिठो गीत ब्रदरहुड बान्डको प्रस्तुतिमा गोर्खाली साथी।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यो BFBS गोरखा रेडियो हो।

प्रिय श्रोताबृन्द, मिठो गीत सुन्दै हुनुहुन्थ्यो। यसमा डाक्टर सुमाया राईको यो शब्द रचनामा हामीले सुन्दै थियौँ यस गीतलाई। हाम्रो स्थानीय कलाकार यानि कि हाम्रै साथमा रहनुभएको ब्रिगफ गोर्खाजमा रहनुभएका हाम्रा जति पनि कलाकारहरू हुनुहुन्छ उहाँहरूका गीत सङ्गीतहरू आज बिहिबारको दिनमा हामी यहाँ सुनिरहेका छौँ र तपाईँहरू सबैले इन्जोय गर्दै हुनुहुन्छ होला भन्ने आशा गर्दछु। यतिखेर समय अगाडि बढिसकेको छ, दिउँसोको 3 बजेर अहिले 31 मिनट गएको छ। अब 16 मे यानि कि पर्सिको दिनको कार्यक्रमको एउटा जानकारी गराइहाल्छु। जिएनटिसी स्प्रिङ लङ टेनिस टुर्नामेन्ट हुन गइरहेको छ, बुद्ध कप। यो आउने शनिबार 16 मेको दिनमा बिहानको 8 देखि बेलुकाको 8 बजेसम्म ओर्सा टेनिस सेन्टरमा हुँदैछ यो कार्यक्रम। र यो कार्यक्रम 16 मेको रहेको छ जुन मैले तपाईँसँग सेयर गरेँ यतिखेर। अब अगाडि चाहिँ अन्य कार्यक्रमहरू कहाँ कहाँ के भइरहेको छ त्यसको कुरा गर्नु पर्दाखेरिमा चाहिँ नि 16 मेबाट अब हामी एकैचोटि अगाडि 23 मेतर्फ लागिहालौँ। 23 मेमा चाहिँ नि किरात राई यायोखा को उभौली साकेला कार्यक्रम हुन गइरहेको छ। हुने स्थान किरात राई हाउस, ग्याम्बल रिप्ले, वोकिङ सरे।

आजको पोस्टकोड GU236HS रहेको छ र यसमा चाहिँ नि तपाईँहरू सबैले इन्जोय गर्न सक्नुहुन्छ त्यहाँ गएर यो कार्यक्रममा भाग लिएर र यो कार्यक्रमको बारेमा मैले तपाईँलाई जानकारी गराइहालेँ अब भने अगाडि अर्को कार्यक्रम 23 मेको नै रहेको छ र 23 मेको अर्को कार्यक्रममा कुरा गर्नुपर्दा यो चाहिँ छ विच आर्मी क्याम्पमा भारसेली परिवारको वार्षिक भेटघाट र सम्पूर्ण भारसेली तथा छिमेकी बन्धुहरूलाई उपस्थितिको लागि विनम्र अनुरोध गरिएको छ विलेज आर्मी क्याम्प SE18 4BQ यसको पोस्ट कोड रहेको छ यो 23 मेको कार्यक्रम छ प्रिय श्रोताबृन्द र यसै गरिकन अगाडि तपाईँलाई विपासना मेडिटेसन कोर्स 2026 बारेमा पनि एउटा जानकारी राख्न चाहन्छु र यो चाहिँ डेट यो विपासना मेडिटेसन कोर्सको लागि रहेको छ 12 अगस्तदेखि 23 अगस्तसम्म 10 दिने कोर्स हुन्छ र हिन्दी अनि नेपाली भाषामा यो कोर्स रन गरिन्छ तपाईँ यसको लागि चाहिँ जान चाहनुहुन्छ भने एप्लिकेसन खोल्दैछ 14 मे 2026 आजदेखि सुरु हुँदैछ थम्मा दिपा हेरिफोसामा यो कोर्स हुँदैछ है त यो कार्यक्रमभन्दा यो कोर्सको लागि तपाईँहरू चाहिँ नि जान चाहनुहुन्छ भने 14 मे यानि कि आजको दिनबाट नै तपाईँले चाहिँ नि यसको जुन एप्लिकेसन छ त्यो दिइहाल्नुपर्छ फेरि यो छिटो छिटो भरिहाल्दो रहेछ त्यो जुन स्थानहरू भनौँ न है उहाँहरूको त्यस कारणले गर्दाखेरि तपाईँहरूले चाहिँ छिटोभन्दा छिटो यसमा चाहिँ अब भनौँ आफ्नो रेजिस्ट्रेसन भनौँ है गराइहाल्नु होला भनेर भन्न चाहे है त यसै गरिकन 23 मेमा अन्य कार्यक्रमहरू पनि थुप्रै छन् जुन म तपाईँसँग अब अगाडि सेयर गर्दै जानेछु तर त्योभन्दा पनि अगाडि चाहिँ हामी एउटा छोटो म्युजिकल ब्रेक लिन्छौँ आज हामी हाम्रो स्थानीय कलाकारका गीत सङ्गीतहरू सुनेर इन्जोय गरिरहेका छौँ हाम्रै ब्रेक अफ गर्खासमा रहनुभएका कलाकारहरूका गीत सङ्गीतहरूलाई हामी यतिखेर इन्जोय गर्दैछौँ अब भने तपाईँलाई म सुनाउन गइरहेको छु यो अर्को एउटा मिठो गीत र यो गीतमा हाम्रो दाजु कृष्ण चामलिङको शब्द रचना छ भने तारा प्रकाश लिम्बूको सङ्गीत अनि आवाज तपाईँले सुन्न सक्नुहुन्छ लाहुरेको जिन्दगी सुनौँ है त

साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

प्रिय श्रावृन्द, मेमिसा खलेर मौसम गुरुङको आवाजमा यो गीत सुनाउँदै म अगाडि बढिसकेको छु। यतिखेर कार्यक्रममा सुन्दै हुनुहुन्छ हाम्रो स्थानीय कलाकारका केही गीत सङ्गीतहरू। समयको कुरा गर्नुपर्दाखेरि हाम्रो स्टुडियो घडीअनुसार दिउँसोको अहिले 3 बजेर लगभग 50 मिनट जानै आँटेको छ, यानि कि 4 बज्नको लागि केही समय मात्र बाँकी छ। 4 बजे तपाईँले बिबिसी नेपाली सेवाको कार्यक्रम सुन्नुहुनेछ, अनि 4:15 बजेबाट हाम्रो इभिनिङ सो गोधुली कार्यक्रम लिएर दिदी रूपा राणा आउँदै हुनुहुन्छ तपाईँको सेवामा। त यति नै जानकारी मैले अहिलेको लागि तपाईँको साथमा सेयर गर्न चाहेँ। केही समयको कार्यक्रमहरूको बारेमा पनि कुरा गर्दै थिएँ, अलिकति कार्यक्रमहरूको जानकारीलाई निरन्तरता दिउँ। यतिखेर इन्टेक 1991 यानि कि 87 वाला नम्बरी टोलीहरूको चाहिँ 35 एनिभर्सरी सेलिब्रेसन हुन गइरहेको छ। 23 मेको दिनमा हुने स्थान रहेको छ हिमालयन ओएसएस 20 Stations Road टिडवर्थ। यसको पोस्ट कोड SP97NR। 23 मे 2026 को दिन में दिवसों को 1 देखि राति को 10 बजेसम होना गइरहेको छ यो कार्यक्रम। 23 मे कुनै अर्को कार्यक्रमको कुरा गर्नुपर्दाखेरि 23 मे भन्दाखेरि पनि अब चाहिँ 29 मेको कार्यक्रम आएछ मेरो हातमा। मदत समूहको मिटिङ हुन गइरहेको छ 29 मे 2026 को दिनमा आदरणीय श्रोतावृन्द, र यो चाहिँ दिउँसोको 2 देखि 4 बजेसम्म हुन गइरहेको छ सेन्ट मोमन्स चर्च हलमा। त 30 मेको कार्यक्रमको पनि कुरा गर्छु, 7th Gurkha Rifles Regimental एन्युअल रियुनियन हुन गइरहेको छ। हुने स्थान फ्रिमली कम्युनिटी सेन्टर, बालमोरल ड्राइभ, क्याम्बरली। यसको पोस्ट कोड GU169AR रहेको छ। दिउँसोको 12 बजेबाट यानि कि मध्यदिन 12 बजेबाट राति बेलुकाको 6:30 बजेसम्म कार्यक्रम हुन गइरहेको छ। मेको कार्यक्रमहरूको कुरा गर्नुपर्दा अब अन्तिम कार्यक्रम मे महिनाको लागि रहेको छ, 10K Run इन रेडिङ। यो चाहिँ नेपाल रन युकेले 10K Run सञ्चालन गरेको छ, र यो चाहिँ 31 मेको दिनमा हुँदैछ। हुने स्थान डिन्टन पाचर लेक रेडिङमा हुँदैछ, र यसमा चाहिँ तपाईँहरू जान चाहनुहुन्छ भने रेजिस्ट्रेसन तपाईँले गराइहाल्नुपर्ने हुन्छ। र तपाईँले यसलाई चाहिँ आरएनआर रेडिङ नेपाली रनर्सको फेसबुकमा गएर रेजिस्टर गराउन सक्नुहुन्छ। यति नै मैले जानकारी राख्न चाहे आज चाहिँ कार्यक्रमहरूको बारेमा कुरा गरिरहँदाखेरि। र अब अगाडि अन्तिम कोसेली स्वरूप एउटा गीत सुनाउँछु, र यो गीतको लागि चाहिँ अनुरोध गीत भनेर भनौँ, किनभने हाम्रो दिदी शोभा राई युरोपबाट आउनुभएको छ, र उहाँले चाहिँ अब यो साकेलाको कार्यक्रमहरू भइरहेको मैले जानकारी गराएको थिएँ तपाईँलाई, होइन? त्यही सिलसिलामा उहाँले साकेलासँग नै सम्बन्धित एउटा गीत सुनाउनको लागि इच्छा राख्नुभएको छ, र उहाँको इच्छालाई पुरा गर्दै अब भने यो एउटा साकेला गीत म सेयर गर्दैछु तपाईँहरूसँग। भीषण बुकारुङ र रिमा गुरुङले गाउनु भएको गीत छ। यतिखेर यो गीतलाई अब राख्ने तयारीमा छु म। दिदीले यतिखेर यो गीतलाई आफ्नो इच्छामा मात्र सुन्ने होइन, सम्पूर्ण साकेलामा उपस्थित हुने दाजुभाइ दिदीबहिनीहरू नानी केटाकेटीहरू जो जो हुनुहुन्छ उहाँहरू सबैलाई शुभकामना साकेलाको एकपटक टक्राउँदै सुनाउन चाहनुभएको छ। त्यहाँ गएर बडो रमाइलोसँग गरेर चाहिँ साकेला मान्नु होला भनेर पनि उहाँले भन्नुभएको छ है त। र दिदीको तर्फबाट यो गीत अब म सुनाउँदैछु सम्पूर्ण साकेलामा रमाइलो गर्न जाने टोलीहरूको लागि भन्नुपर्छ। एकदमै रमाइलो हुन्छ, उहाँहरूको एकदम ठुलो कार्यक्रम हुन्छ, राउन्ड राउन्डमा उहाँहरूको ग्रुपमा उहाँहरूको डान्स हुन्छ, पिकनिक हुन्छ, एकदमै असाइट टु सी है। त्यस्तो खालको चाहिँ कार्यक्रम रहन्छ। ग्यामल्स लेनमा अवस्थित उहाँहरूको जुन किराँत हाउस छ त्यहाँ उहाँहरूको कार्यक्रम हुन्छ, एउटा ठुलो भनौँ न ग्राउन्ड नै छ भनौँ त्यहाँ है उहाँहरूको। त यो कार्यक्रमको लागि उत्सुक हुनुहुने यहाँहरू सबैलाई यो गीत सुनाउँदै म बिदा लिन्छु आजको लागि। भोलि भेटौँला, नमस्ते।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित, प्रतिनिधि सभामा आज पनि उठ्यो प्रधानमन्त्रीको अनुपस्थिति बारे प्रश्न।
1: संसद भन्दा माथि हाम्रो प्रधानमन्त्री होइन, प्रधानमन्त्रीको उपस्थिति बिना हामी यो संसदलाई सुचारू ढंगले अगाडि जान दिन सक्ने अवस्थामा छैनौ।
0: भारतले चिनीको निर्यातमा लगाएको प्रतिबन्धले नेपालमा कस्तो असर पार्ला?
2: यो आर्थिक वर्षमा सर्टेज हुनेवाला छैन, प्राइसमा त्यो कमोडिटी हो, यो इन्टरनेसनल प्राइसको हिसाबले अलिकति घटबड भइ नै रहन्छ।
0: र अन्तर्राष्ट्रिय प्रसङ्गमा अमेरिका चीन सम्बन्ध विश्वमै सबैभन्दा महत्वको रहेको चिनी राष्ट्रपतिको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। युकेमा प्रधानमन्त्री कियर स्टारमरका एकजना प्रमुख मन्त्रीले राजीनामा दिएका छन्। स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङले प्रधानमन्त्रीमाथि आफ्नो विश्वास गुमेको भन्दै पदबाट राजीनामा दिएको चिठी सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। उनले आगामी आम निर्वाचनमा स्टारमरले लेबर पार्टीलाई नेतृत्व दिन नसक्ने उल्लेख गरेका छन्। स्ट्रिटिङले अब प्रधानमन्त्रीमा आफ्नो दावी गर्ने ठानिएको छ। उनका सहयोगीहरूले आफ्नो दावी पेश गर्नका लागि उनीसँग पर्याप्त सांसदहरूको समर्थन रहेको बीबीसीसँग बताएका छन्। बीबीसीका राजनीतिक संवाददाता इएन वाटसन भन्छन्, यसले औपचारिक रूपमा नेतृत्वमा कुनै चुनौती खडा त गरेको छैन, तर उनले नेतृत्वको तयारीकै लागि स्वास्थ्य मन्त्रीबाट राजीनामा दिएको कुरा लुकेको छैन। बीबीसी संवाददाता इएन वाटसनको भनाई। आफ्नो देशको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिइएको रात्रिभोजमा चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन र अमेरिका प्रतिस्पर्धी नभई साझेदार हुनुपर्ने बताएका छन्। सीले दुई देशबीचको सम्बन्ध विश्वमै सबैभन्दा महत्वपूर्ण रहेको बताए। ट्रम्पले पनि सकारात्मक भाव देखाउँदै चिनियाँ राष्ट्रपतिलाई आगामी सेप्टेम्बरमा व्हाइट हाउसको निम्तो दिएका छन्। दुई शक्ति राष्ट्रका राष्ट्रपति बीचको भेट 2 घण्टा चलेको थियो। व्हाइट हाउसले आर्थिक सम्बन्ध सबल बनाउने विषयमा केन्द्रित कुराकानी सकारात्मक भएको जनाएको छ। सबैभन्दा संवेदनशील रहेको ताइवानको विषय व्हाइट हाउसले उल्लेख गरेको छैन। इरानको अर्ध सरकारी समाचार संस्थाले होर्मुज जलमार्गबाट थप चिनियाँ पानी जहाजहरू पार गर्न तेहरानले अनुमति दिएको उल्लेख गरेको छ। चिनियाँ विदेश मन्त्री र इरान स्थित बेजिङका राजदूतको आग्रहमा अझैसम्म इरानी नियन्त्रण कायम रहेको उक्त जलमार्गमा चिनियाँ जहाजहरूलाई अनुमति दिइएको जानकार स्रोतलाई उद्धृत गर्दै फार्स समाचार संस्थाले जनाएको छ। बेजिङले यसको पुष्टि गरेको छैन। इरानले यसअघि युद्ध चलिरहँदा पनि चीनसँग सम्बन्ध भएका जहाजहरूलाई यो मार्ग प्रयोग गर्न दिने जनाएको थियो। जहाजहरूको निगरानी गर्ने तथ्याङ्कले चिनियाँ सुपर ट्याङ्कर यो जलमार्गबाट अघि बढेको देखाएको छ। अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसिसीले झिकाएका एकजना फिलिपिन्सका सांसद संसद भवनबाट बाहिरिएका छन्। उनले संसद भवनभित्र शरण लिने प्रयास गर्दा हिजो हतियारधारी सैनिकले घेरा हालेका थिए। यसअघि रोड्रिगो डुटेर्टेका पालामा प्रहरी प्रमुख हुँदा दर्जनौ मानिसहरूको गैरन्यायिक हत्या गरेको आरोप उनले अस्वीकार गर्दै आएका छन्। संसद भवनबाट बाहिरिएका सांसद रोनाल्ड डेला रोजा कहाँ गए भन्ने उनका वकिलहरूले बताएका छैनन्। र नेपालसँगको सीमावर्ती भारतीय राज्य उत्तर प्रदेशमा शक्तिशाली चट्याङ र वर्षाका कारण 89 जनाले ज्यान गुमाएका छन्। एकजना विपद व्यवस्थापन अधिकारीले अधिकांशको ज्यान पर्खाल भत्किएर रुख ढलेर र चट्याङ लागेर गएको बताए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको बताइएको छ। तर प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको माग गर्दै विपक्षी सांसदहरूले विरोध सुरु गरेपछि प्रतिनिधि सभाको आजको बैठक पनि प्रभावित भयो। उक्त बैठकमा आज प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिने कार्यक्रम तय भएको थियो। एक रिपोर्ट। विपक्षीहरूले नीति तथा कार्यक्रममाथिको छलफलमा लगातार प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको खोजी गरिराखे पनि सांसदहरूको प्रश्नको जवाफ दिन अर्थमन्त्री स्वर्णिम वाग्ले प्रतिनिधि सभाको बैठकमा उपस्थित भएका थिए। तर नीति तथा कार्यक्रममाथि दिनभरको छलफल पश्चात सभामुख डोलप्रसाद अर्यालले अर्थमन्त्री वाग्लेलाई जवाफ दिन बोलाएसँगै विपक्षी सांसदहरूले उभिएर विरोध गरे। त्यसक्रममा विपक्षी सांसदमध्येका युवराज दुलालले भने,
1: जुन नेपाली नागरिकले प्रधानमन्त्रीलाई निर्वाचित गराएर पठाउनु भएको छ, हामीलाई पनि त्यसै गरी निर्वाचित गराएर पठाएको सम्माननीय सभामुख महोदय, त्यस कारणले यो संसदभन्दा माथि हाम्रो प्रधानमन्त्री होइन, हामीले उहाँलाई यो संसदमा चाहेका छौँ, प्रधानमन्त्रीको उपस्थिति बिना हामी यो संसदलाई सुचारु ढंगले अगाडि जान दिन सक्ने अवस्थामा छैनौं।
0: लगत्तै सभामुख अर्यालले विपक्षीहरूलाई सहमत गराउने कोसिस गरे।
4: हामीले छलफल भइसके पछाडि, हाम्रा कुराहरू राखिसके पछाडि, सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूले लिखित रूपमा जिम्मेवारी सुम्पिएर पठाउनु भएको मान्ने मन्त्रीज्यूले त्यसको जवाफ दिँदाखेरि हामीलाई के समस्या पर्ला।
0: तर विपक्षी सांसदहरूले विरोध जारी राखेपछि बैठक केही बेरका निम्ति स्थगित गरियो। यो सामग्री तयार पार्दा सभामुख अर्याल बैठक सञ्चालनका सम्बन्धमा आन्तरिक छलफलमा रहेको बताइएको छ। दिउँसो भएको छलफलमा आफ्नो धारणा राख्ने क्रममा कतिपय विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि पर्याप्त छलफल हुन नपाएको भन्दै असन्तुष्टि जनाएका थिए। दलीय आधारमा छलफलमा भाग लिने क्रममा नेपाली काङ्ग्रेसका सांसद अर्जुन नरसिंह केसीले भने,
5: सभामुख महोदय, पहिलोचोटि देशको वार्षिक नीति कार्यक्रम जसले सम्पूर्ण रूपबाट राष्ट्रका नीतिको दिग्दर्शन गर्नुपर्ने हुन्छ, त्यसमा सम्पूर्ण रूपबाट जुनसुकै पक्षको भए पनि मानिएको आवाजलाई निस्तेज गरेर छ घन्टाभित्र, जम्मा आजको कार्यक्रम छ घन्टा नीति कथा कार्यक्रममा छ। यो संसदीय परम्परा मर्यादा र संसदको अपमानको रूपमा मैले लिएको छु।
0: कतिपय सांसदहरूले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई यथास्थितिकै निरन्तरता भएको टिप्पणी गरे। नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुनले भने,
6: सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम 2083 यथास्थितिमा निरन्तरता मात्रै देखिन्छ। कतिपय राम्रा नीति र कार्यक्रम देखिए पनि ठोस मार्गचित्र र दिशा समात्न नसक्दा यसले पनि यथास्थितिकै नीति भोग्ने त होइन भन्ने चिन्ता जगाएको छ। निर्वाचनका बेला व्यक्त वाचा, जनताका आकाङ्क्षा, युवा र नवयुवाहरूको भावना बोक्न नसक्दा थप निराशा पैदा हुने त होइन भन्ने आशंका जन्माएको छ। कतिपय सन्दर्भमा सत्तारूढ दलको चुनावी वाचापत्र, सय बुँदे कार्ययोजना र सय बुँदे नै नीति कार्यक्रम बीच तादाम्यता देखिँदैन।
0: नीति तथा कार्यक्रममाथि 35 सांसदहरूले संशोधन हालेका थिए। प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री वाग्लेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव पनि पेश गर्ने भनिएको थियो। बजेट आउनु 15 अगावै उक्त प्रस्ताव पेश गर्नुपर्ने कानूनी बाध्यता रहेको संघीय संसदका प्रवक्ता एकराम गिरीले बीबीसीलाई बताए। अब अर्को विषय, भारतले तत्काल लागू हुने गरी चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसको सम्भावित असरबारे नेपालमा चर्चा हुन थालेको छ। भारतीय प्रतिबन्धका कारण बजारमा चिनीको अभाव हुन सक्ने चिन्ता सर्वसाधारण उपभोक्तामा देखिन्छ। नेपालमा हुने चिनीको खपत स्वदेशी उत्पादनले मात्रै नधान्ने व्यवसायीहरूले बताउने गरेका छन्। यसै सन्दर्भमा हामीले चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाललाई टेलिफोन सम्पर्क गरी सुरुमा भारतले चिनीको निर्यातमा लगाएको प्रतिबन्धले नेपाली बजारमा कस्तो असर पर्ने देखिन्छ भनेर सोधेका छौँ।
2: हामीले चिनीको कुरा गर्ने बेलामा क्रसिङ सिजनको गर्छौँ कि आर्थिक वर्षको गर्दैनौँ। क्रसिङ सिजन भनेपछि नेपालमा जनरली तिहारपछि क्रसिङ सिजन सुरु हुन्छ र करिब 4 क्रसिङ सिजन चल्छ, त्यसपछि चाहिँ चिनी कारखानाहरू बन्द हुन्छ। हाम्रो चिनी उत्पादन 2 लाख मेट्रिक टन जति भएको थियो र यो वर्ष चाहिँ अलरेडी 90,000 मेट्रिक टन चिनी नेपालमा आयात भइसकेको छ।
7: नेपाललाई वार्षिक चाहिने खपत जति पुग्छ?
2: एकदम पुग्छ। यो आर्थिक वर्षमा कुनै सर्टेज छैन र यो आर्थिक वर्षमा अर्को के भयो भने लास्ट इयर हाम्रो चाहिने चिनी कारखानाहरूको बोर्डरबाट चिनी इम्पोर्ट पनि भयो र तस्करी बढ्ने पनि आयो। हाम्रो चिनी नबिकेर लास्ट इयरको स्टक पनि क्यारी फरवर्ड छ यहाँ। त्यस कारण यो क्रसिङ सिजन सुरु हुनुभन्दा पहिले नेपालमा यो त्यस्तो मात्रामा चिनी छ, त्यो चाहिने ट्रेडरहरूका पनि छ र इन्डस्ट्रीको गोदाममा पनि छ। त्यस कारण चिनीको आयात मतलब हामीले गर्न नपाएपछि या इन्डियाको निर्यात प्रतिबन्धले नेपालमा यो आर्थिक वर्षमा केही फरक पर्दैन, यो क्रसिङ सिजनलाई फरक पर्दैन।
7: नेपालको वार्षिक खपत कति हो, उत्पादन कति हुँदै आएको छ औसत?
2: वार्षिक खपत हेर्नुहोस् अब यद्यपि सरकारी टुङ्गै पनि तथ्याङ्क छैन, हामीहरूले इस्टिमेट गर्ने चाहिने नेपालको खपत करिब 2,70,75,000 टन जति छ जस्तो हामीलाई आलङ्क छ।
7: त्यसमध्ये यो वर्ष 2,00,000 मेट्रिक टन चाहिँ उत्पादन नै भएको छ।
2: उत्पादन भयो र करिब चाहिने 75,000-80,000 मेट्रिक टन अहिले चाहिँ सरकारी आँकडाको हिसाबले अलरेडी नेपालमा आयात भइसकेको छ।
7: त्यसो भए उपभोक्ताहरू त्यस्तो आतिनुपर्ने अवस्था छैन भन्दा हुन्छ?
2: पटक्कै छैन। चिनीको कुनै पनि प्रकारको यो आर्थिक वर्षमा मतलब यो क्रसिङ सिजनमा सर्टेज हुनेवाला छैन।
7: एक थरीका उपभोक्ताले खास गरी भारतले निर्यातमा प्रतिबन्ध लगाउँदा मूल्य के हुने हो भनेर चिन्ता पनि व्यक्त गर्न थालेका छन्। त्यसले मूल्यमा के कस्तो असर पर्न सक्छ?
2: हेर्नुहोस् अहिले चाहिँ त नेपालको जुन चिनी छ त्यो हाम्रो लागत मूल्यभन्दा कम्तीमा नै बिकिराखेको छ, किनभने मार्केट साह्रै स्विङ भयो नेपालको चिनीको। यो हाम्रो मार्केट स्विङ भएको हुनाले हाम्रो अहिले चाहिँ त अन्डर कस्टिङमा नै चिनी बिकिराखेको छ नेपाली चिनी, होइन? अब यो प्रतिबन्धले कुनै पनि त्यसको प्राइसमा खासै केही असर आउँदैन। हेर्नुहोस् अब अलिकति केही सामान्य वृद्धि घटी भनेको त यो कमोडिटी हो, यो इन्टरनेसनल प्राइसको हिसाबले अलिकति खटबड भइ नै रहन्छ, तर कुनै ठुस्तो त्यस्तो मेजर चाहिने उपभोक्तालाई असर पर्ने प्रकारको चाहिने यसमा कुनै पनि त्यस्तो आउनेवाला छैन। अर्को एउटा के भन्न चाहन्छु भने नेपालमा हाम्रो डोमेस्टिक चिनीको खपत यति कम्ती छ, हेर्नुहोस् नेपालमा जति पनि चिनी खपत हुन्छ 80% चिनी त यहाँ चाहिने इन्डस्ट्रियल युजमै हुन्छ। इन्डस्ट्रियल युज भनेको बेकरीमा होला, कन्फेक्सनरीमा होला, जुसहरूमा होला, होइन, जुसेज लाइक कोक फेन्टा त्यस्तोमा हुन्छ। डोमेस्टिक खपत जम्मा 20% मात्रै छ।
7: उसो भए नेपालमा पर क्यापिटा चिनीको खपत कति हो नेपालमा प्रति व्यक्ति?
2: हामी एउटा परिवारमा नेपालमा एउटा हाउस होल्डमा 3 मान्छेको हुन्छौँ जनरली, होइन, 3 people in 1 home एभरेजमा। त्यो 3 मान्छेको चाहिने हामीले गर्ने हो भने महिनाको 1 भन्दा बढी डोमेस्टिक खपत हुँदैन चिनी,
7: वर्षको 12 जति भयो,
2: त्यो पनि 3 सो चिनीको हाउस होल्ड खपत धेरै नै थोरै हुन्छ हेर्नुहोस् है। त्यस कारण त्यसमा अलिकति भोलि प्राइस करेक्सन भयो या अलिकति प्राइस बढे पनि इन्डिभिजुअल कन्ज्युमरको लागि कुनै पनि ठुलो कुरो हुँदैन त्यो, किनभने यहाँ हेर्नुहोस् तपाईँ चामलमा हेर्नुहोस् या चाहिँ तपाईँको तरकारीमा हेर्नुहोस् घिउ तेलमा हेर्नुहोस् जुन प्रकारको वृद्धि हुन्छ होइन 10-10, 20% त मतलब तुरन्त चाहिने प्राइस एस्केलेसन हुन्छ। जबकि चिनी यस्तो कमोडिटी छ तपाईँले यसो अध्ययन गर्नुभयो भने लास्ट 15 अहिलेसम्मको गऱ्यो भने प्राइसै नबढेको त म भन्दिनँ, 15 चाहिने प्राइस बढ्यो भने टोटल चाहिने चिनी तेलमा 60 थियो होला, अहिले 90 हो। सो लिस्ट इन्क्रिज प्राइस भनेकै यो खाद्यान्नमा चिनी हो।
7: भनेपछि किलोमा 2-4 बढ्न सक्ने अनुमान गर्न सकिन्छ?
2: त्योभन्दा बढी त बढ्दैन होला, अब यो डिमान्ड एन्ड सप्लाई यो कमोडिटी हो, इन्टरनेसनल प्राइसले पनि धेरै गभर्न गर्छ हेर्नुहोस् होइन। चिनी नबिकेको बेलामा कस्टिङ भन्दा घटीमा पनि बेचिन्छ। अब यो चिनीको जहिले पनि हामीले हेर्ने बेलामा एभरेज इयरकै प्राइस हेर्नुपर्छ, जस्तो क्रसिङ सिजन सुरु हुने बित्तिकै सबलाई चिनी बेच्ने हतार हुन्छ, फार्मरलाई पेमेन्ट गर्नुपर्छ, दे सेल सुगर इन भेरी भेरी लो प्राइस, दसैँ तक आएर त्यो 8-10 चिनी होल्ड गरेको हुन्छ, त्यसको इन्ट्रेस्ट कस्ट लाग्छ होइन, अपर्च्युनिटी कस्ट लाग्छ, त्यसको इन्सुरेन्स कस्ट लाग्छ, त्यो बेलामा अलिकति 4-5 बढ्यो भने हामी बढ्यो भन्छौँ, तर हामी इयरली एभरेज गर्यो भने सुगर प्राइस लगभग चाहिँ नि 1-2 भन्दा बढी तलमाथि पर्दैन।
0: उनी थिए चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाल, साथी गनी अन्सारीसँग कुरा गर्दै। अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिका र चीन बीचको सम्बन्ध विश्वमै सबैभन्दा महत्वको रहेको बताएका छन्। आफ्नो स्वागतमा आयोजना गरिएको रात्रिभोजमा चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुई देश बीच भएको छलफल अत्यन्तै सकारात्मक रहेको बताए। विश्वका दुई शक्ति राष्ट्रका प्रमुख बीच 2 चलेको बैठकमा व्यापार, तेल र इरान लगायतका विषयमा छलफल भएको व्हाइट हाउसले जनाएको छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट अशोक दाहालबाट।
3: ट्रम्प र सी बीचको भेटमा दुवै पक्षले गत अक्टोबरमा सहमति भएको व्यापार युद्ध स्थगित गर्ने सहमतिले निरन्तरता पाउने संकेत गरेका छन्। व्हाइट हाउसका अनुसार दुवै नेताहरू भविष्यमा हुने व्यापार सम्बन्धका लागि एउटा संयन्त्र स्थापना गर्न सहमत भएका छन्। व्हाइट हाउसले द्विपक्षीयबीच आर्थिक सहकार्य बढाउने र अमेरिकी कम्पनीहरूको चिनियाँ बजारमा पहुँच विस्तार गर्ने विषयमा छलफल भएको जनाएको छ। अमेरिकी उद्योगमा चिनियाँ लगानीले पहुँच पाउने व्हाइट हाउसले जनाएको छ। बैठकमा केही समय अमेरिकी ठूला कम्पनीका प्रतिनिधिहरू पनि सहभागी भएका थिए। चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इरान युद्धबारे खासै उल्लेख थिएन, तर व्हाइट हाउसले इरानलाई परमाणु अस्त्र राख्न नदिने सहमति दुवै देशबीच भएको जनाएको छ। भेटमा चिनियाँ राष्ट्रपतिले हुर्मुज जलमार्गमा चीनको निर्भरता कम गर्न अमेरिकी तेल किन्ने विषयमा चीनले चासो राखेको व्हाइट हाउसले जनाएको छ। ट्रम्पले राष्ट्रपति सी र उनकी श्रीमती पङ लियङलाई आगामी सेप्टेम्बर 24 लागि व्हाइट हाउसमा निम्तो दिएका छन्। चिनियाँ राष्ट्रपतिले दुवै देशका 1.70 अर्ब नागरिकका लागि मात्रै नभएर विश्वका 8 अर्ब मानिसका लागि दुई देशबीचको सम्बन्ध चासोको विषय रहेको बताए। रात्रिभोजमा ट्रम्पले चीनमा आफूले अरू कसैले नपाएको अद्वितीय स्वागत पाएको प्रतिक्रिया दिएका थिए।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
8: यो PFBS गोर्खा रेडियो हो।
9: This is the BBC. There are no programs on this channel at present. Details of all our services are at bbcworldservice.com.

हेलो नमस्ते वेरी गुड आफ्टरनून यहाँहरू सबैलाई साँझको कार्यक्रम गोधुलीमा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको अनि तपाईँ कस्तो हुनुहुन्छ के गर्दै हुनुहुन्छ त यो पल यो समय यो साथ होइन एकदमै रमाइलो रहोस् हामी यही कामना गर्दछौँ आउनुहोस् आज विक्रम सम्वत 2083 साल वैशाख महिनाको 31 गते तदनुसार आज बिहीबार 14 मई 2026 हो अनि भोलि त फ्राइडे ओके मलाई कति साथीहरूले भन्ने गर्नुहुन्छ म फ्राइडेकै लागि बाँचेको छु भन्नुहुन्छ होइन जब जब फ्राइडे आउँछ नि यो हप्ताको अन्तिम दिन भनौँ जसले मन्डे टु फ्राइडे काम गर्नुहुन्छ अथवा फ्राइडे उहाँहरूको अफ डे हुन्छ उहाँहरूले फ्राइडे एकदमै आफ्नो दिन हो भन्नुहुन्छ ओके मलाई पनि त्यस्तै लाग्छ भोलिको दिन त छँदैछ आजको दिनलाई पनि हामीले रमाइलो बनाउनु पर्छ होइन भनिन्छ नि जिन्दगीमा यो अहिले नै रमाउनु पर्छ भनिन्छ नि पछि खुसी हुन्छु अथवा भोलि के होला नहोला होइन भोलि आउँछ या आउँदैन अनि नकुर्नुहोस् भोलिको लागि जे छ अहिले नै रमाइलो गर्नुहोस् अनि त्यस्तै गरी अब स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो शरीर ठिक भए मात्रै सब कुरा ठिकठाक हुन्छ र बिरामी हुनु अघि नै आफ्नो शरीरको राम्रो ख्याल गर्नुहोस् अनि त्यस्तै गरी राम्रो मान्छेहरूसँग समय बिताउनुहोस् समय निकै मूल्यवान छ र मनले खाने अथवा भनौँ न मन मिल्ने खुसी दिने मान्छेहरूसँगको सामिप्यता असाध्यै सुमधुर हुन्छ होइन यो भनिराख्नु पर्दैन अनि त्यस्तै गरी आफ्नो आमा बाबालाई समय दिनुहोस् उहाँहरू हुनुन्जेलसम्म मात्रै तपाईँले साथ पाउने हो पछि चाहेर पनि उहाँहरूको आवाज सुन्न कठिनाई हुनेछ र त्यस्तै गरी मनमा लागेको मायाका कुराहरू भनिहाल्नुहोस् होइन घमण्ड गरेर नबस्नुहोस् र समय यस्तो चिज हो तपाईँले आफ्नो परिवार अथवा आफ्नो छिमेकी अथवा भनौँ न आफ्नो मन मिल्ने साथीहरूसँग कुरा गर्नुहोस् र यसको साथसाथमा अब मान्छेले तपाईँको पैसा सम्झिँदैनन् र तपाईँले दिएको साथ र तपाईँले साँचेको जुन खुसी छ जुन साटेको खुसी अथवा एक आपसमा सेयर गरेको खुसी त्यो नै सम्झिने कुरा हो त्यसकारण सम्पत्तिभन्दा पनि ठुलो एउटा सङ्गत हो मान्छे हो होइन अनि त्यस्तै गरी कसैप्रति रिस पालेर राख्दा आफैलाई तनाव हुन्छ अरूलाई माफ गरिदिनुहोस् जिन्दगीमा तपाईँले उसले त्यस्तै जान्यो त्यति मात्रै जान्यो उसको तरिका नै त्यस्तै हो भनेर केही कुराहरू तपाईँलाई नमिल्दा पनि अथवा अफसोस तपाईँलाई त्यो कुराहरू मेल नखाँदा पनि उसलाई त्यत्तिकै छोडिदिनुहोस् होइन अनि त्यस्तै गरी कुनै सपना छ अथवा कतै जाने तपाईँको प्लान छ भने पनि अहिले नै सुरु गर्नुहोस् र भोलि गर्छु भन्दा भन्दै ढिलो हुनसक्छ तपाईँले बोलेका कुरा मान्छेले बिर्सेलन् तर तपाईँले उनीहरूलाई गरेको राम्रो या नराम्रो व्यवहार भने सधैँ सम्झिरहन्छन् अनि राम्रो व्यवहार गर्नुहोस् र नयाँ सुरुवात गर्न कहिले पनि ढिलो हुँदैन केही नयाँ कुरा सिक्न अथवा बदल्न वा फेरि सुरु गर्न उमेरले केही फरक पार्दैन त्यसकारण तपाईँलाई मनमा लागेका कुरा कुनै नयाँ कुराहरू सिक्न मन छ भने सुरु गर्नुहोस् भन्दै आउनुहोस् अब भने हामी अर्को एउटा साङ्गीतिक विश्राम लिउँ अहिले भने हाम्रो लिस्टमा परेको छ अर्जुन थापा र पवित्र आलेले गाउनुभएको यो मिठो गीत अबको प्रस्तुतिमा स्वीकार्नुहोस्

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन।

अहिले प्रस्तुत गीत हामी एबेस थापाको स्वरमा सुनिरहेका थियौं। अब यो गीतपछि भने आउनुहोस् यो बीएबीएस गरका रेडियोबाट तपाईँ हुनुहुन्छ साँझको कार्यक्रम गोधुलीको पहिलो घण्टामा। हामी कार्यक्रमको दोस्रो घण्टामा भने छड्के सलाम सुन्नेछौ। छड्के सलाम पनि यहाँहरूले अघिल्लो हप्तामा पनि त्यही व्यक्तिसँग कुराकानी सुन्नुभएको थियो। आज पनि उहाँ नै गेस्ट हुनुहुन्छ, अनरेरी मेजर रिटायर्ड जुद्धबहादुर गुरुङ। उहाँ क्विन्स गरका इन्जिनियर्सबाट हुनुहुन्छ। उहाँसँग सहकर्मी साथी युगराज राईले गर्नुभएको कुराकानी हामी कार्यक्रमको दोस्रो घण्टामा सुन्नेछौँ। अनि त्यसै गरी कार्यक्रमको थर्ड आवरमा भने आज बिहिबारको दिनमा तपाईँहरूले सुन्दै आइरहनु भएको युथ ड्रिम्स कार्यक्रम सुन्न सक्नुहुनेछ। आज भने युथ ड्रिम्समा मेरो गेस्ट हुनुहुन्छ शिवानी घले। शिवानी घलेसँग गरिएको कुराकानी तपाईँहरूले कार्यक्रमको थर्ड आवरमा सुन्न सक्नुहुनेछ। यी त भए श्रोता, यस कार्यक्रमले समेटिएका विषयहरू आजको दिनमा हामी सुन्दै जानेछौँ। त्यसो त तपाईँ पनि फुर्सदमा हुनुहुन्छ र आफ्नो अभिरुचिका गीतहरू सुन्न र सुनाउन चाहनुहुन्छ भने बिएफबिएस गर्खा रेडियोमा हामीलाई सम्पर्क गर्दै जानुहोला। आउनुहोस् अहिलेको लागि भने म तपाईँलाई अर्को एउटा गीत सुनाउँछु, इन्जोय गर्नुहोला।

0: गोर्खा रेडियो।
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङ

समय बेलुकीको 5 बज्नको लागि अब 7 मिनट मात्र बाँकी रहेको छ। अहिले प्रस्तुत गीत यहाँहरूले सुनिराख्नु भएको थियो नवराज थापा र अनु चौधरीको युगल स्वरमा। त्यसै गरी नेपालमा पनि बेलुकीको 9:38 गइसकेको छ भने ब्रुनाईमा रातको 12:00 लागि अब 7 मिनट बाँकी रहेको छ। साँझको कार्यक्रम गोन्धुलीको पहिलो घण्टामा हुनुहुन्छ। हामी कार्यक्रमको दोस्रो घण्टामा भने आज बिहिबारको दिनमा आयो गोर्खाली भने अन्य दिनमा सुन्छौँ, तर आज भने तपाईँले सुन्दै आइरहनु भएको छड्के सलाम सुन्न सक्नुहुनेछ। छड्के सलाममा गोर्खा ब्रिगेडबाट रिटायर्ड पर्सनहरूसँग गरिएको कुराकानी यहाँहरूले सुन्दै आइरहनु भएको छ। र त्यसै गरी कार्यक्रमको थर्ड आवरमा भने आज बिहिबारको दिनमा युथ ड्रिम्स कार्यक्रम सुन्न सक्नुहुनेछ। आज शिवानी घलेसँगको कुराकानी हुनेछ कार्यक्रमको थर्ड आवरमा। आउनुहोस् अब भने यो कार्यक्रमको पहिलो घण्टाको करिब करिब हामी अन्तिम चरणमा आइपुगेका छौँ। समाचारपछि कार्यक्रमको दोस्रो घण्टामा भने हामी छड्के सलाम सुन्नेछौँ। र कार्यक्रमको पहिलो घण्टालाई समापन गर्नको लागि भने म तपाईँलाई अर्को एउटा मिठो गीत सुनाउँछु। यो गीत सुनेर इन्जोय गर्नुहोला। आशा भोसले गाउनुभएको गीत हाम्रो लिस्टमा परेको छ। अबको प्रस्तुतिमा स्वीकार्नुहोस्।

0: Pelaajan pari. On air. Appma. Ani smart speaker ma bunhos. Play BFBS. You BFBS Gorkha Radio Ho. Gorkha Radio Ho. सरकारले पूर्व गृहमन्त्री सुदन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा छानबिनका लागि समिति गठन गरेको छ। मन्त्री परिषदको 2083 बैठक वैशाख 28 गतेको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी अध्यक्ष महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि नेउपाने सदस्य रहेको समिति गठन गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार समितिलाई प्रतिनिधि सभा सदस्य समेत रहेका पूर्व गृहमन्त्री गुरूङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको छ। सम्पत्ति छानबिन आयोगले 2062 देखि 2081 चैत मसान्तसम्म सार्वजनिक पदमा बसेकाहरूलाई सम्पत्ति विवरण बुझाउन सार्वजनिक सूचना निकालेको छ। यो अवधिका प्रधानमन्त्री मन्त्री सांसद संवैधानिक निकायका प्रमुख उच्च पदस्थ सरकारी कर्मचारी सुरक्षा अधिकारी नेपाल राष्ट्र बैंकका अधिकारी लगायतले सम्पत्ति विवरण बुझाउनुपर्नेछ। उनीहरूले आफूसँगै परिवारको नाममा रहेको स्वदेश विदेशको सम्पत्ति विवरण दिनुपर्नेछ। यो अवधिका प्रदेश प्रमुख मुख्यमन्त्रीदेखि प्रदेश सभाका सांसद र पदाधिकारीसँगै जिल्ला विकास समिति जिल्ला समन्वय समितिका पदाधिकारी स्थानीय तह प्रमुख उपप्रमुख अध्यक्ष उपाध्यक्षले पनि सम्पत्ति विवरण बुझाउनुपर्नेछ। पूर्व न्यायाधीशसँगै महान्यायाधिवक्ता र प्रदेश मुख्य न्यायाधिवक्ताले पनि सम्पत्ति विवरण बुझाउनुपर्नेछ। निजामतीतर्फ राजपत्राङ्कित द्वितीय श्रेणी र त्यसभन्दा माथिका अधिकारीको सम्पत्ति छानबिन हुनेछ। नेपाली दूतावास र कूटनीतिक नियोगका प्रमुख र कर्मचारीको सम्पत्ति पनि छानबिन हुनेछ। राष्ट्र बैंक र सरकारी बैंक तथा वित्त संस्थाका उच्च पदस्थ सहित सरकारबाट अनुदान पाएका विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारीसँगै उच्च कर्मचारी पनि सम्पत्ति छानबिनको दायरामा छन्। राष्ट्रपति र उपराष्ट्रपतिको पद भने छानबिनमा पर्नेको सूचीमा छैन, तर राष्ट्रपति उपराष्ट्रपति कार्यालयका सल्लाहकार स्वकीय सचिव निजी सचिव र अरू पदाधिकारीको सम्पत्ति छानबिन हुनेछ। आयोगको सूचना अनुसार छानबिनको दायरामा पर्नेहरूले आफ्नो र परिवारका सदस्यको नाममा रहेको पैतृक र आर्जित चल अचल सम्पत्ति र सम्पत्तिको स्रोत खुल्ने कागजात 30 दिनभित्र आयोगको कार्यालय केशर महल काठमाडौँमा आफै उपस्थित भएर प्रतिनिधि मार्फत वा हुलाकबाट बुझाउनु पर्नेछ। मुलुक फर्का निर्माण व्यवसायी आजदेखि आन्दोलनमा उत्रिएका छन्। अत्यधिक मूल्य वृद्धिका कारण अब काम गर्न नसकिने भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। नेपाल निर्माण व्यवसाय महासंघले आजदेखि सरकारी निकायमा धरना र घेराउ गर्न थालेको छ। सरकारले आफ्ना समस्याप्रति चासो नदेखाएपछि बाध्य भएर आन्दोलन शुरू गर्नु परेको महासंघका प्रवक्ता मंगल बहादुर शाहीको भनाइ छ। निर्माण व्यवसायले 77 वटै जिल्ला प्रशासन कार्यालय सहित काठमाडौँमा सड़क विभाग सिंचाई विभाग र मन्त्रालयमा पनि धरना दिएका छन्। इन्धन र निर्माण सामग्रीको भाव बढे पनि सरकारले मूल्य समायोजन नगरेकोले हाल मुलुकभर 8,000 जति ठेक्काको काम बन्द भएको पनि शाहीले जानकारी दिनुभएको छ। निर्माण व्यवसायीले बढेको बजार भाव अनुसार ठेक्काको मूल्य पनि बढ़ाउनु पर्ने, काम रोकिएका आयोजनाको म्याद 2084 असारसम्म पुर्याउनु पर्ने र नयाँ बजेटमा आयोजनाका लागि स्पष्ट बजेट शीर्षक र भुक्तानीको व्यवस्था मिलाउनु पर्ने माग राखेका छन्। अब खबर फटाफट।
1: गण्डकी प्रदेश काली गण्डकी करिडोरको बेनी जोमसम कोरला सड़क आयोजनामा पर्ने छुसाङ घमी सड़क कालोपत्रका लागि आर्थिक स्रोत जुट्यो। बारागुङ मुक्ति क्षेत्रको छुसाङ र लोघेकर दामोदर कुण्डको घमी जोड्ने 40 किलोमिटर सड़क कालोपत्रे गर्न अर्थ मन्त्रालयबाट 3,15,00,000,000 बजेट स्वीकृत। पोखरा महानगरको 500 रोपनीमा तर्बुजा खेती 50% अनुदानमा 10 वटा वडामा गरिएको तर्बुजा बेच्दा किसानले 5 करोड कमाउने महानगरको अनुमान। कैलाली टिकापुरका सरकारी कार्यालय वरपरका पसलमा अनुगमन, बोतलको 20 रुपियाँ पनि नपर्ने पानीको 30 र 1 पाना फोटोकपी गर्दा 10 रुपियाँ लिने गरेको पाइएपछि प्रशासन पनि रुष्ट। कास्की जिल्लाभरि चल्ने एम्बुलेन्सले अबदेखि अनिवार्य ग्लोबल पोजिसनिङ सिस्टम जीपीएस जडान गर्नुपर्ने, जीपीएस नराखेका र अनुमति नलिई चलाइएका सरकारी र निजी एम्बुलेन्सलाई तत्काल प्रक्रिया पूरा गर्न कास्की प्रशासनको ताकेता। 8,163 मिटर अग्लो मनास्नु हिमाल आरोहणको 70 वर्ष पूरा, 7 दशकमा 3,643 आरोहीले मनास्लु चढे। चितवनको मौरी पालन कार्यक्रम भण्डारामा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन हुँदै यो वर्ष 1260 रानो वितरण गरिँदै हालसम्म 95 किसानलाई 512 रानो वितरण।
0: अहिले सम्मका खबर यति नै। नमस्कार, म सुनिता।
2: यो BFBS गोर्खा रेडियो हो।

समय बेलुकीको 5:09 जान लागिरहेको छ। अब भने हामी आजको साँझको कार्यक्रम गोन्धुलीको दोस्रो घण्टामा प्रवेश गरिसक्यौं। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। आउनुहोस् अब भने हामी कार्यक्रमको दोस्रो घण्टामा त छड्के सलाम सुन्ने नै छौं, तर अहिलेको लागि भने केही सूचनाहरू, हामीलाई प्राप्त भएका केही सूचनाहरू पनि राख्दै जाउँ। गोर्खा नेप्लिज टेनिस कम्पिटिसन हुन गइरहेको छ श्रोता, यो स्प्रिङ लङ टेनिस टुर्नामेन्ट हो र यसपटक यो कार्यक्रममा बुद्ध कप जो एकदमै राम्रो प्लेयर हुनुहुन्छ उहाँले पनि प्राप्त गर्न सक्नुहुनेछ। शनिबार 16 मेको दिनमा बिहानको 8 बजेदेखि बेलुकीको 8 बजेसम्म अल्डसर टेनिस सेन्टरमा हुन गइरहेको छ। थप जानकारीको लागि चेयरम्यान हुनुहुन्छ क्याप्टेन मोहन गुरुङ अथवा वीर बलालजीलाई थप जानकारीको लागि सम्पर्क गर्नुहोला। त्यसै गरी 17 मेको दिनमा भने तपाईँहरूले साकेला उभौली कार्यक्रम ग्लोस्टरमा हुन गइरहेको छ। आइतबार 17 मेको दिनमा इन्सवर्थ स्टेसन कम्युनिटी सेन्टरमा हुन गइरहेको छ श्रोता, यो इन्सवर्थ स्टेसन कम्युनिटी सेन्टरमा 4:15 बजेदेखि रातको 10 बजेसम्म त्यहाँका लोकल कम्युनिटीहरूमा साकेला उभौली कार्यक्रम मनाउँदै हुनुहुन्छ। र त्यसै गरी हामीलाई प्राप्त भएका अन्य सूचनाहरू पनि हामी तपाईँहरूको साथमा राख्दै जानेछौँ र बिएबिएस गर्खा रेडियो सुन्दै गर्नुहोला। यसै क्रममा इन्टेक 1991 नम्बरीहरूको यस वर्ष भने 35 एनिभर्सरी सेलिब्रेसन हुन गइरहेको छ। हिमालयन ओसिस रेस्टुरेन्ट तितवर्थमा हुन गइरहेको छ अनि यो कार्यक्रम 23 मेमा दिनको 1 बजेदेखि रातको 10 बजेसम्म हुँदैछ र यहाँ प्रशस्त मात्रामा इन्टरटेनमेन्ट प्याकेज हुनेछ श्रोता। इन्टरटेनमेन्ट प्याकेजमा नम्बरिस ब्यान्डको प्रस्तुति अनि नेपालदेखि आउनुभएका कलाकारहरूको प्रस्तुति पनि रहनेछ। थप जानकारीको लागि यस कार्यक्रमका कोअर्डिनेटर हुनुहुन्छ लेफ्टनन्ट कर्नल विजय हाङ सुब्बासँग अथवा सेक्रेटरी धन थापा अथवा चेयरम्यान वीर बलालसँगलाई पनि तपाईँहरूले सम्पर्क गर्न सक्नुहुनेछ। आउनुहोस् अब भने हामी यो छड्के सलाम कार्यक्रमको समय भन्दा अगाडि केही गीतहरू म तपाईँहरूको साथमा राख्दैछु। अहिलेको लागि भने यो गीत स्वीकार्नुहोस्।

0: ஸ்பீக்கர்ஸ் கோர்கா ரேடியோ.
1: कसरी पत्ता लाउने होला?
2: के पत्ता लगाउने?
1: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
2: के को बारेमा?
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको. साह्रै गाह्रो हुँदो रहेछ.
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
1: तिनकै बारेमा जान्न खोजेको.
2: ए, त्यो त सजिलै छ नि. फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स.
1: यो त अति राम्रो कुरा सुनाउनु भयो.
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ. यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्. यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ.
0: यो BFBS कोलकाता रेडियो हो.

0: right, left, left. Salute team on the march. Left. Salute.
1: कार्यक्रम छड्के सलाम
2: हजुर बीएफएस गोर्खा रेडियोलाई सुनेर बसिराख्नु भएका सम्पूर्ण श्रोतालाई नमस्कार. कार्यक्रम छड्के सलामबाट र यो श्रृङ्खलामा हामीसँग हुनुहुन्छ क्युजीको एक्स गोर्खा मेजर मेजर जित बहादुर गुरुङ र उहाँको आर्मी डेजको कुराहरू सुनिरहेका छौँ. र पेन्सन जाँदा अनरेरी उहाँले चाहिँ अब यो ऱ्याङ्क लिएर जानुभयो. 1964 भर्ती हुनुभयो. 1998 उहाँ चाहिँ बिगड अफ गोर्खासबाट चाहिँ अवकाश प्राप्त गर्नुभयो र आज बेजिङ स्टकमा बसेर उहाँको स्टोरीहरू हामीले रेकर्ड गरेका छौँ. साहब यो छैटौँ एपिसोडमा यहाँलाई फेरि वेलकम गर्न चाहन्छु.
3: ल थ्याङ्क यू तपाईँलाई.
2: हजुर अब यो अलिकति अनेरी मेजरको कुराकानी गर्न चाहिँ चाहन्छु. यो अनेरी पाएपछि के हुन्छ साहब? अलिकति तपाईँले पेन्सन बढी पाउँछ के छ यसको चाहिँ खास प्रिभिलेज?
3: पहिला चाहिँ अनेरी ऱ्याङ्क नभएर लेफ्टेनेन्ट अनेरी जिसिओ भन्थ्यो.
2: हजुर
3: लेफ्टेनेन्ट अनेरी क्याप्टेन भन्थ्यो. अनि त्यसमा चाहिँ अलिकति पेन्सनमा अलिकति सुविधा धेरै थियो भनौँ न, अलिकति थियो.
2: हजुर
3: म नेपालमा पेन्सन आइसकेर चाहिँ यो रेजिमेन्ट एसोसिएसन नेपाल भन्ने अहिले छ काठमाडौँमा, त्यो चाहिँ मैले दर्ता गरेर चाहिँ कुराकानी गरेर चाहिँ के भनेको भने यो अनरी भन्ने किन अनरी हुने, हामी त मेजरबाट झरे जस्तो भयो होइन भनेर त्यति बेला त्यो कमान्डर बिजियन थियो, जिटार एकजना साहब थियो, अनि उहाँले कुराकानी गरेर चाहिँ त्यो पछाडि चाहिँ फेरि के भयो भने त्यो जिसियो भन्ने हटाएर अनरी मेजर भयो. अनि जब त्यो अनरी मेजर भनेर त्यो समयमा भयो नि, त्यो समयमा भएको चाहिँ फेरि अनरी मेजर भनेर मेजरबाट अनरी मेजर भनेर पेन्सन पाउने भयो मेजरको. हामीलाई चाहिँ के गर्यो भने अनरी मेजर, अहिले अनरी मेजर भन्यो हामीलाई पैसा नपाउने गरायो.
2: ए

0: खालि फोर्स भर्ना गर्ने भन्ने कुरा थियो, एकदमै ठुलो कुरा, सिङ्गापुर पुलिस जस्तो
1: रिटायर्ड
0: रिटायर भएर सिङ्गापुर पुलिस जस्तै बनाउने, पछि रेक्रुटबाटै गर्ने भन्ने कुरा थियो, तर त्यो चाहिँ हङकङ कम्पनीले गर्न लागेको थियो। तर के भयो भने छ महिनापछि त्यहाँ लडाइँ भयो, लडाइँ हुँदाखेरि चाहिँ मैले पनि त्यहाँ लडाइँको लागि त्यो हतियारहरू लियो भनेर आरोप लाग्यो। आरोप लाएर के गरेर मलाई त ठुलो कुरा त गरेन, एकपल्ट मलाई क्वेसन गर्न आयो अफिसमा चाहिँ, त्योभन्दा उता गरेन, तर म चाहिँ फेरि फर्केँ। फर्केर चाहिँ म उनीहरूले 2 वर्षको कन्ट्राक्ट हुनाले 2 वर्षकै मलाई महिनावारि पैसा झारिदियो, अनि म चाहिँ त्यहाँ आउँदाखेरि चाहिँ फेरि म कडौरीले चाहिँ एकैचोटि खास खास चाहिँ मेरो छोराको चाहिँ बिहाको हेर्न गएको थियो, हेराउने मान्छे थियो जगमान, जगमान लामा, जगमान गुरुङमा गएको त उसले त एकैचोटि मलाई हेरेर त होइन, तपाईँ त एक हप्ताभित्र ठुलो नोकरी आउँदैछ तपाईँ भने त नोकरीको त कुरै थिएन हामी, होइन
1: यसो हात हेर्ने
0: चिनो हेर्ने
1: चिनो
0: हेर्ने भनेर भन्दाखेरि चाहिँ ए होइन होइन छोराको मिलाउनु पर्यो यहाँ भनेको त होइन, त्यो छोराको नि मिलाउँला नि, तर तपाईँको त अहिले म ठोस गरेर भन्छु त्यस्तो पनि कुरा गरे उसले है
1: हात हेरेर
0: होइन त्यो चिनो हुन्छ कि हाम्रो कागज चिनो हुन्छ नि, अनि चिनो हेरेर गर्दाखेरि त
1: छोराको चिनो देखाउँदा तपाईँको उभा आयो त्यहाँ
0: होइन, मेरो चिनो छोराको जुदाउँदा फेरि के हुन्छ भने बाउ र आमाको चिनो बाउ र आमाको चिनोले फेरि चेप्छ कि भन्ने हुन्छ कि, फेरि बुहारी आउँदाखेरि बुहारीले पनि के हानि पर्छ सबैको हेर्नुपर्छ, मेरो फेरि छोरीको पनि हेर्नुपर्छ फेरि, सो इट्स ओल मिल्नु पर्यो नि त। गर्दाखेरि त त्यो भन्ने बित्तिकै चाहिँ मलाई अब एक हप्तापछि त म त मेरो घर बनाउँदै थियो, किनभने मेरो पेन्सन चाहिँ 8,000 रुपियाँ थियो गोर्खा मेजरको महिना,
1: 8,000 रुपियाँ
0: थियो
1: 1998
0: अनि मेरो श्रीमतीको चाहिँ मेडिकल खर्चमा चाहिँ किनभने 22,000 थियो होइन, त्यो त रेकन्साइल गर्न त मलाई गाह्रो पर्यो,
1: तर 8,000 ठुलै पैसा होला त्यति बेला
0: होइन, त्यो पनि साह्रो त होइन, तर के भयो भने मेडिकल फेरि हाम्रो वेलफेयरबाट पनि थिएन कि आजभोलि त थिएन त्यहाँ, त्यसले गर्दाखेरि चाहिँ के गरेको भने त्यहाँ एउटा जग्गा किनेको थियो मैले किनेको गरेँ, मेरो श्रीमतीले किनेको थियो, मैले चाहिँ 2 करोडको लोन लिएर त्यो 6-तला बिल्डिङ बनाएको है कि
1: काठमाडौँमा
0: त्यो चोक्कैमा रिङ रोडमा बनाएर त्यो बालबाट उठाएर चाहिँ मेरो श्रीमतीको मेडिकल हेर्नु पर्यो नि त होइन, नभए त अफोर्ड गर्न नसक्ने भयो। यो त पछि साजन बलराम राई मरेपछि 2000 सालमा बल्ल सुधार आएको नि, त्योभन्दा पहिला त एउटा गोर्खा मेजरकै 8,000 थियो भने अरूको त झन् के होला लो हगि, त्यति साह्रो थियो कि त्यो, त्यसले गर्दाखेरि चाहिँ त्यो पछाडि चाहिँ बल्ल अहिले पछाडि त मेडिकलहरू पनि धेरै राम्रो भएको छ पहिलाको भन्दा, तर 2000 सालसम्म पनि थिएन। सो एनिवे लो मलाई आएर चाहिँ के भन्यो भने लो तपाईँ चाहिँ कोटोरीमा काम गर्न आउनु पर्यो भनेर स्वयं वहीँ आयो थियो लिन आएको थियो होइन, अनि के कसो भन्दाखेरि लो तपाईँ गरी इन्टरभ्यू जानु पर्यो भनेर फेरि इन्टरभ्यू गयो पोखरामा चाहिँ, अनि इन्टरभ्यू हुने बित्तिकै लो के गर्ने भन्दाखेरि लो ठिकै छ भनेर म चाहिँ त्यहाँ 2002 सालदेखि चाहिँ म काम सुरु गरेको त्यहाँ कटोरी।
1: यो होरेस कादोली चाहिँ खास को व्यक्ति हो सर?
0: यो कटोरी फ्यामिली भन्ने चाहिँ यसको कहानी गर्दाखेरि चाहिँ यिनीहरूको पहिला चाहिँ यो इराकको ज्युजहरू रहेछ यिनीहरू, अनि दुई भाइ चाहिँ गएर बम्बईमा चाहिँ एउटा क्लर्क काम गर्ने, त्यो कागज पत्र जग्गा जमिनको काम गर्ने गर्दा गर्दा बम्बईबाट पैसा अलिक कमाएर फेरि यिनीहरू चाहिँ उहाँ साङ्घाईमा पुगेरछ, चाइनाको साङ्घाईमा पुगेर पनि पैसा कमाउँदै थियो, राम्रो हुँदै थियो, त्यहाँ चाहिँ बक्सर रेभोल्युसन भन्दाखेरि त्यहाँबाट खेदियो होइन, खेदेर हङकङमा आएको थियो, हङकङमा आउँदा गर्दा तिनीहरूले चाहिँ अलिअलि गर्दा गर्दा फेरि जापानिजहरू आयो नि त, जापानिज आए सबै खेद्दाखेरि त्यहाँ मान्छेले पेनिसुला होटल भन्ने छ नि हङकङमा, त्यो पेनिसुला होटल उनीहरूले किनेको रहेछ, रिस फ्याक्टर हो नि त, सबै भाग्दाखेरि त उनीहरूले चाहिँ रिस लिएर चाहिँ किन्यो, कति जमिनहरू किन्यो, त्यही भएर चाहिँ उहाँहरूले चाहिँ बिजुलीमा हो, हङकङ चाइना लाइट एन्ड पावर कम्पनी चाहिँ उहाँहरूको 90% जति सेयर छ भनेपछि कति आउला, अनि उहाँहरूले चाहिँ पछि होटल को पनि एक्सपेन्स गर्यो वर्ल्ड वाइड, अनि बिजुली चाहिँ त्यहाँ चाइनामा पनि चाइनाबाट बिजुली गरेर गर्छ, त्यो पैसा गरेर चाहिँ हामीलाई चाहिँ 1969 त्यति बेला ब्रिगेडियर बनेट भन्ने थियो, पछि मेजर जनरल बनेट भयो, उसले चाहिँ होइन गोर्खालीहरूलाई कडौरी फार्ममा ट्रेनिङ गराउँ भनेर त्यहाँबाट सुरुवात भएको, हाम्रो मान्छेहरू अब पेन्सन जाने बेलामा कडौरी फार्ममा कोर्स गराउने भनेर सुरु भएको, त्यहाँबाट भन्दै त्यो कनेक्सन हुँदाखेरि हरिश चाहिँ भाइ भयो कान्छा, कहिले बिहा गरेन, अनि लरेन्स भन्ने चाहिँ त्यो मेन दाइ हो, तर ऊ हो पैसा कमाउने चाहिँ, भाइले चाहिँ फेरि त्यो गरिबहरूलाई के जति चाइनाबाट भागेर आउनेहरूलाई ट्रेनिङ गराएर उनीहरूलाई केही पैसा पनि दिएर त्यसरी, त्यति बेला न्यू टेरिटरिज त खाली थियो नि त एकदमै होइन, त्यसरी गरेर चाहिँ हरिश चाहिँ बाहिर सबैले देख्ने भयो, लरेन्स चाहिँ पैसा कमाउने नदेख्ने भयो नि त होइन, त्यही भएर अहिले यो किताब लेख्दाखेरि नि मलाई मैले सर माइकल उनीहरूको ठुलो त्यो लरेन्सको छोराले चाहिँ किनभने कान्छा त बिहा गरेन जै होइन यो सबै राम्रो छ जो लरेन्सको पनि केही नाम देखेन भनेर भन्दाखेरि ठिकै पनि हो किनभने लरेन्सले कमाएपछि होइन हामीले चाहिँ, तर हरिश भन्ने चाहिँ हामी सबै देख्ने त हरिशलाई हो, जहाँ पनि नेपाल आउने सबै हरिश थियो होइन, लरेन्स त आउँथेन नि त, त्यसले गर्दाखेरि चाहिँ हामीले हरिश कोडोरी भन्ने चाहिँ एकदम चिनेको ब्रिगेडियर गोर्खासले चाहिँ, अनि उहाँ चाहिँ अपाङ्ग भए पनि विल

0: चारमा भए पनि हेलिकप्टरमा आएर सबै हेरेर यताउता गरेर चाहिँ सहायता दिनुपर्ने चाहिँ सहायता गर्ने मान्छे हरिश
1: हाम्रो त्यो क्याम्पको छेउमा थियो नि धरानको क्याम्प छेउमा हाम्रो डिपो स्कुल भन्थ्यो पछि हरेश कादरी लिएर हरेश कादरी स्कुल नै भयो त्यो त्यो अनि त्यहाँ वर्षमा एकपटक आउँथ्यो अब त्यहाँ साना साना हाई स्कुल चक्लेट लिएर आउनुहुन्थ्यो कि व्हिल चेयरमा अनि त्यो एकदमै खुसी लाग्थ्यो
0: हो होइन त्यो हरिश त्यहाँ हुँदाखेरि चाहिँ फेरि उसलाई सुसार गर्ने चाहिँ इन्जिनियरको मान्छेहरू खटाएको थियो होइन अनि एकपल्ट दिल थापा हो के हो भन्ने हाम्रो छ्यानब्बेवाला हो उसले हेर्थ्यो कि सबै अनि एकपल्ट चाहिँ म म्यानिङ अफिसर हुँदाखेरि चाहिँ उसलाई व्हिल चेयरमा लास्ट दसैँ पेरोन ब्यारेकमा उहाँ आउनुभएको थियो मैले उहाँलाई हेरेको कि व्हिल चेयरमा सबै उहाँ अब एकदम अप्ठ्यारो क्या यसरी थियो कि अब नबोल्ने होइन कम्युनिकेट गर्न गाह्रो क्या तर त्यो एकजना उसलाई हेर्ने मान्छेले चाहिँ लो यसो यसो भनेर कम्युनिकेट गर्थ्यो क्या उसलाई चाहिँ दसैँको पार्टीमा त लास्ट दसैँ भन्दा पनि वान लास्ट दसैँ बिफोर बोलाएको त्यहाँ
1: हाम्रो मेजर ज्युत बहादुर गुरुङ साहबसँग कुराकानी गरिरहेको छ हामी चाहिँ 600 एपिसोडको पहिलो पार्टमा छौँ अब छोटो विश्राम लिउँ र त्यसपछि सेकेन्ड पार्टमा र उहाँले चाहिँ यो कादुलीमा के प्रोजेक्टहरू गर्नुभयो उहाँ चाहिँ टेक्निकल डाइरेक्टर हुनुहुन्थ्यो र त्यति बेला 20 वर्ष नोकरी गर्नु संक्षिप्तमा हामी कुराकानी गर्नेछौँ।

0: Kayo, BFBS Gorkha Radio हो।
1: के तपाईलाई फोर्सेस डिस्काउन्ट्स को बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

0: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। हामीसँग अनरी मेजर ज्युत बहादुर गुरुङ साहब हुनुहुन्छ, क्विन्स गोर्खा इन्जिनियरको चाहिँ एक्स गोर्खा मेजर, अनि उहाँकै आर्मी डेजको कुराकानी गरिरहेका छौँ। साहब फेरि वेलकम छ हजुरलाई।
1: हेलो, थ्याङ्क यू।
0: अनि छोराको विवाह त 8 वर्ष कि 9 वर्ष पछि मात्रै भयो भनेर लेख्नु भएको छ, के हो, किन त्यसरी फेरि रोकियो त?
1: त्यो यस्तो, त्यो अब आजभोलिको छोराछोरी छिटो बिहा गर्नु मान्दैन, अनि लो गर्ने अहिलेको त पछि गर्ने भन्ने, अब त्यो त्यो पनि त्यस्तो हो कि, उसले पनि अहिले अहिले किन बिहा गर्ने बाबु भन्यो होइन, अब फेरि यतातिर फेरि त्यसले बिहा गर्दैन भन्दा यता मिलाउँ भन्यो भने फेरि त्यसले गर्न नमानेपछि गाह्रो पर्ने। छोराछोरी आजभोलि त मेरो मात्रै होइन, अरूको पनि, यहाँ पहिला हामी जस्तो होइन 20 वर्ष कति 25 वर्षमा बिहा गर्ने त
0: मान्दैन,
1: त्यो त आजभोलि त त्यो मान्दै मान्दैन। अनि ऊ चाहिँ फेरि बाहिरै बसेको हुनाले चाहिँ होइन, नेपालमा हुने भए त त्यसलाई लो बिहा गर भन्ने हुन्थ्यो अघि, ऊ चाहिँ अब त्यो हङकङतिर कता कता बस्यो, त्यहीँ काम गर्ने भयो, त्यसले गर्दाखेरि चाहिँ त्यो ढिलो भएको कारण चाहिँ त्यो हो कि।
0: अनि फिल्ड डाइरेक्टरको काम चाहिँ के हुन्थ्यो, अनि तपाईँले कडुलीमा काम गर्दा चाहिँ के प्रोजेक्ट गर्नुभएछ?
1: यो भन्नाले चाहिँ म पहिला सुरुमा चाहिँ 2002 सालदेखि 2010 सालसम्म चाहिँ टेक्निकल डाइरेक्टर थियो, अनि मेरो काम चाहिँ के हो भने त्यति बेला चाहिँ हाम्रो मेन डेप्युटी डाइरेक्टर चाहिँ मेजर हरिबहादुर थापा हुनुहुन्थ्यो, इन्जिनियरको हो कि। अनि मेरो मेन काम चाहिँ के हो भने डाँडा काँडामा चाहिँ यो झोलुङ्गी पुलहरू है कि, झोलुङ्गी पुलहरू बनाउने, अनि बिजुलीहरू बनाउने, अरे बिजुलीहरू त गर्ने, अनि त्यसमा चाहिँ त्यति मात्र होइन, पानीहरू, जस्तै पानी भन्नाले कस्तो हो भने खाने पानी चाहिँ तपाईँको अब माथिबाट तल झार्न त सहिलो भयो नि, त्यसलाई ग्राभिटी होइन, तर हामीले चाहिँ के पनि गर्नु पर्यो भने तलबाट नि माथि तान्नु पर्यो नि, अनि सोलरले, इलेक्ट्रिकले, अनि विन्ड चाहिँ धेरै राम्रो भएन, त्यसरी चाहिँ त्यो आइडियाहरू गर्यो, हाइड्रो पावर भयो। हाइड्रो पावर म जाँदाखेरि चाहिँ त्यस्तै 10-15 किलोवाट मात्रै थियो, मैले छोड्दाखेरि 150 किलोवाटसम्म भयो, अहिले चाहिँ करोडौँ प्रोजेक्टहरू गर्छ अहिले चाहिँ होइन। त्यो मेरो काम चाहिँ के हो भने हाउ डु वी मुभ इट फोर्वर्ड हगि, अनि नयाँ कुरा ल्याऊ भने, किन इन्जिनियर भएपछि धेरै सजिलो हुन्छ नि, अनि फेरि त्यो गर्नको लागि त फेरि तपाईँले मान्छे पनि भर्ना गर्नु पर्यो नि त होइन। पहिलाको चाहिँ अलिकता अलि लेस क्वालिफाइड मान्छे थियो, हामीले फेरि सिभिल इन्जिनियरहरू, इलेक्ट्रिक इन्जिनियरहरू लिएको पछाडि चाहिँ अहिले एकदमै राम्रो भएको छ त्यहाँ कडौरीमा चाहिँ सोध्याफो। अनि त्यो मेन कुरा चाहिँ हामीले चाहिँ प्रोजेक्टहरू चाहिँ डाँडा काँडामा एकदमै रिमोट इलाका मात्रै गर्ने। त्योभन्दा पनि ठुलो कुरा अर्को के थियो भने कडौरीले चाहिँ तालिम गराउँथ्यो, जस्तै उमेरमा चाहिँ तपाईँको 25 वर्ष नकाटेको मान्छेहरूलाई, तपाईँको केही नपढेको मान्छे, डक कर्मी, सी कर्मी सबै फ्रीमा होइन, अहिले 3 वर्षसम्मको फार्मेसी कोर्सहरू गराउँछ, नर्स कोर्सहरू गराउँछ, हेर्नुहोस् त, माथि माथि गरिबको नानीहरूलाई लिएर आएर उनीहरूलाई फ्री कस्टमा पढाइदिने भनेको एकदमै ठुलो कुरा हो। अनि त्यही मान्छेहरू कता कता गएर अहिले कति राम्रो राम्रो नोकरी गरिरहेछ। सो देयरफोर कडौरी इज नट अबाउट जस्ट प्रोजेक्ट मात्र होइन। अनि अरू अरू फेरि अर्को कडौरी भनेको हामी चाहिँ के हो भने KAAA कडौरी एग्रिकल्चर एड एसोसिएसन, एग्रिकल्चर भन्ने मात्र हो, तर मुख्य कुरा हाम्रो चाहिँ के हो भने इन्जिनियरिङ प्रोजेक्ट। नाउ अर्को चाहिँ फेरि के छ भने KCF भन्ने छ, कडौरी च्यारिटेबल फाउन्डेसन, त्यसको झन् 10 गुणा धेरै पैसा छ बजेट। त्यो चाहिँ फेरि के हो भने हामीले गएर बनाउँदैन, कडौरीले चाहिँ हामीले गएर त्यो सबै रेखी गरेर डिजाइन गरेर हाम्रै मान्छे लगेर बनाउने हो। KCFको चाहिँ एउटा हस्पिटल बनाउनु छ भने त्यो हस्पिटलको डिजाइन कति हो भनेर त्यसको बाद चाहिँ पैसा दिने हो। अनि त्यसमा पनि म धेरै इन्भल्भ भयो, जस्तै गोर्खामा कान नसुन्ने अपाङ्ग के भनौँ न बोल्न न भुङ्गाहरू मान्छेहरूलाई को स्कुलहरू बनाइदिने, जस्तै यो स्पाइनल इन्जुरी भएको मान्छेहरूको ठुलो हस्पिटल 13.5 करोडको पनि, सो त्यो चाहिँ उनीहरूलाई पैसा दिने हो। म चाहिँ फेरि इन्जिनियर भएको हुनाले ठ्याक्कै जाने हो, समय समय जाने हो, चेक गर्ने हो, महिनावारी के हुँदैछ, प्रोग्रेस रिपोर्ट दिनु पर्यो नि, किनभने त्यत्रो त्यत्रो पैसा हालेको त फेरि चेक एन्ड ब्यालेन्स गर्नको लागि चाहिँ त्यस्तो थियो। सो देयरफो कडौरी भनेको त एकदमै राम्रो, उहाँहरूले चाहिँ फेरि आफ्नो नामहरू बाहिर गर्न माग्दैन, हामीले केही लेख्यो भने उनीहरू पर्मिसन माग्नुपर्छ, त्यही भएर मैले चाहिँ अहिले यो कडौरीको लेख्दाखेरि चाहिँ उहाँ पठाएर चाहिँ सर माइकललाई चाहिँ, सर माइकल यु नो आइम राइटिङ दिस आर्टिकल सो इफ यु हेभ गट एनिथिङ भन्नाले, उसले त्यही उसको दुईटा बाउको विषयमा अलिकति कुरा गर्यो, अनि अर्को एउटा नट रिलेटेड टु द्याट अर्को कुरा गर्यो, अदरवाइज आइ एम ह्याप्पी विथ द्याट भनेर हामीले पब्लिस गर्यो।
0: अब इन्जिनियरमा भर्ती हुनुभयो एज अ स्यापर, अनि यत्रो पद चाहिँ पाउनुभयो, त्यो ठिकै छ, इन्जिनियरले गर्दा नै तपाईँ कडौरीमै जानुभयो, पहाड पहाड घुम्नुभयो होला, के लाग्दछ?
1: वेल त्यो भनेको त मलाई अब मेरो, अनि त्यो पछाडि फेरि जब 2016 सालमा मेरो डेप्युटी डाइरेक्टर काम सक्यो नि, मलाई 2010 त 16 सम्म त डेप्युटी डाइरेक्टर भयो नि त मेरो प्रमोसन, अनि त्यो पछाडि फेरि काम छाडेर चाहिँ खास कस्तो भयो भने कडौरी फ्यामिली आएको थियो अनि मलाई फेयरवेल दिएको थियो कि, माउन्टेन उसमा चाहिँ सिल्भर ट्याङ्कर दिएर चाहिँ आएर अनि मलाई कसरी भएको भने कटोरीको श्रीमती लेडी ब्याटीले चाहिँ ए जो वाट आर यु डुइङ भनेको थियो मलाई वेल आई डोन्ट नो आई डोन्ट नो वाट आइम गन टु डु भने बट यु कान्ट जस्ट यु नो सिट अराउन्ड भने उसको बुढालाई बोलाएको सो माइकललाई बोलायो अनि माइकल वी कान्ट जस्ट लेट हिम गो भने फेरि ल्याभेन्डर कर्नल ल्याभेन्डर साप थियो नि त त्यहाँ सेकेन्ड सेकेन्डको होइन उसलाई बोलायो उसलाई बोलाउने बित्तिकै आई थिङ्क वी निड टु ह्याङ अन टु हिम भन्ने कुरा भयो अनि एकैचोटि उताबाट त के आयो भने मलाई सल्लाहकार बनायो है अनि सल्लाहकार पनि कस्तो भयो भने जति नोकरी गर्ने आफ्नो फिट छ भने दिमागले काम छ भने गरेर दिएको नोकरी अनि मेरो काम के भयो भने भुइँचालोको घरहरू बनाउने गरेँ कि मैले 800 घर बनाएँ तर अरू अरू कामहरू धेरै परेर अहिले मेरो त फिटफाट त थियो तर त्यसले गर्दाखेरि चाहिँ के हो भने मैले चाहिँ 2022 सालमा डिसेम्बर महिनामा राजीनामा गरेर आएको मैले
0: अहिले चाहिँ भनेपछि केही छैन अब तपाईँको फुल्ली रिटायर्ड
1: फुल्ली रिटायर्ड त्यही अघि भयो भने त्यो किताबतिर लागेको छु मैले त्यो किताब लाग्ने अब किताबको लेखेर चाहिँ धेरै पैसा आउँदैन तर रेकर्डहरू चाहिँ हुन्छ
0: अब इङ्ग्लिसमा हुन्छ कि नेपालीमा ट्रान्सलेसन गर्नुहुन्छ कि इङ्ग्लिसमा
1: अब त्यो चाहिँ पछि डिमान्ड कति हुन्छ त्यो अनुसार किनभने किताब बनाउनु पनि पैसा लाग्छ नि धेरै त्यस कारणले गर्दाखेरि अहिले जस्तै अस्ति मानिलिउँ न अस्ति शुक्रबारको दिन चाहिँ पल्टनमा गयो होइन पल्टनमा गएर मैले पहिला अलिकति सेटअप गरेको थिएँ त्यहाँ सानो कतिको प्रोग्रेस छ भनेर जाँदाखेरि चाहिँ त्यतिकै रहेछ क्या हिस्ट्री अब मैले सानो एउटा अब कोठा मागेर इन्जिनियर पल्टनमा पनि हिस्ट्री चाहिँ अनि मेरोमा भएको इन्फर्मेसन उनीहरूकोमा छैन पहिला पल्टन कसरी जन्मियो को थियो अनि मैले यति साह्रो एउटा गोरा कोपरल के 1948 गोरा कोपरल इन्स्ट्रक्टर त्यसलाई अहिले बुढेसकालमा लगेर चाहिँ 1996 हङकङमा लगेर त्यो फ्ल्यागहरू लोवर गर्ने बेलामा के अब 67 सक्यो भन्ने बेलामा त्यो कोपरल मेहु भनेर पनि यहाँबाट लगेर गएको मैले मेरो फोटो पनि छ कि उसको गर्दाखेरि त त्यति बेला पनि अलिकति सानो कुरा मात्र हो सानो कुरा ठुलै कुरा हो त्यति बेला चाहिँ यो पल्टनबाट आउँदाखेरि चाहिँ इन्पुट नेपाल अब त्यो इङ्ग्लिस नेपाली इङ्ग्लिस केही पनि नबुझ्ने हाम्रो इन्जिनियर ट्रेनिङ सिकाउनु पर्ने अनि इन्स्ट्रक्टर भयो गोराहरू जुनियर एनसियो होइन गर्दा उनीहरूले फेरि नेपाली नजान्ने अनि त्यहाँ चाहिँ धुनधान के भएर तपाईँको पेरोन साहबको किताबमा हेऱ्यो भने एकदमै नमिलेर दसैँको बेलामा चाहिँ कालरातिको दिनमा त्यो गोर्खालीहरूले गोरालाई पिटिदिएको कि धुलो पिटेको त्यो सबै रेकर्डमै छ किनभने त्यो त भन्न मिल्यो किनभने त्यो द्याट्स इन द रेकर्ड अनि के गर्ने भन्दाखेरि चाहिँ चारजना चाहिँ यो इन्डियन मद्रास च्याप्टर्स माइनसको उर्दूमा सिकाउने भनेर लिएर आएको कि चारजना त्यो चारजना उर्दूको मेरोमा फोटो छ अनि तिनीहरू चाहिँ दुईजनाले चाहिँ लोकल बिहा गरेर एउटै त्यहीँ बस्यो अनि तिनजना चाहिँ फर्केर गयो एउटा जमदार र तिनजना हलदार
0: हजुर साहबलाई धेरै धेरै धन्यवाद तर हामी चाहिँ यो कार्यक्रमको 6th एपिसोडमा छौँ अब झन्डै 2 एपिसोड जति कुरा हुन्छ होला र साहब यो एपिसोडमा पनि हजुरले टाइम दिनुभयो धेरै धेरै धन्यवाद
1: ल तपाईँलाई पनि धन्यवाद
0: हजुर मेजर साहबलाई धेरै धेरै धन्यवाद यो एपिसोडको लागि अब हामी 7th एपिसोडमा फेरि अर्को हप्ता भेट्नेछौँ र मलाई पनि आजको यो एपिसोडबाट बिदा दिनुहोस् हस्त नमस्ते
2: कार्यक्रम छड्के सभा

0: Pe Live Buddy.
1: On air.
0: Acum.
1: Ani smart speaker ma bun host.
2: Play VFBS.
0: You, VFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: प्रतिनिधि सभाबाट नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ। आज विपक्षीको बहिष्कार र प्रमुख प्रतिपक्षी दलको अवरोध बीच नीति तथा कार्यक्रम पारित भएको हो। नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाब अर्थमन्त्री डाक्टर स्टोनिम वाग्ले दिनुभएको थियो। अवरोधका बीच अर्थमन्त्री डाक्टर वाग्ले प्रधानमन्त्रीको तर्फबाट नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाब दिन थालेपछि विपक्षी चार दलले सदन बहिष्कार गरेका थिए। नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरू बैठक छाडेर हिँडेका थिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले भने सदनमै बसेर अवरोध गरेका थिए। प्रधानमन्त्री बालेन्द्र शाह सदनमा अनुपस्थित भएपछि अर्थमन्त्रीले जवाफ दिनुभएको हो। विपक्षी दलहरूले भने प्रधानमन्त्री शाहले जवाफ दिनुपर्ने अडान राखेका थिए। आजै राष्ट्रिय सभाबाट बहुमतले पारित भएको सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पनि सर्वसम्मतिले पारित भएको घोषणा गरिएको हो। सरकारले तत्कालीन गृहमन्त्री सुदन गुरूङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा छानबिनका लागि समिति गठन गरेको छ। मन्त्री परिषदको 2083 वैशाख 28 गतेको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी, अध्यक्ष महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि नुपाने सदस्य रहेको समिति गठन गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार समितिलाई प्रतिनिधि सभा सदस्य समेत रहेका पूर्व गृहमन्त्री गुरूङको सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। सम्पत्ति छानबिन आयोगले 2062 2081 चैत मसान्तसम्म सार्वजनिक पदमा बसेकाहरूलाई सम्पत्ति विवरण बुझाउन सार्वजनिक सूचना निकालेको छ।
4: यो अवधिका प्रधानमन्त्री, मन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख, उच्च पदस्थ सरकारी कर्मचारी, सुरक्षा अधिकारी, नेपाल राष्ट्र बैंकका अधिकारी लगायतले सम्पत्ति विवरण बुझाउनुपर्नेछ। उनीहरूले आफूसँगै परिवारको नाममा रहेको स्वदेश विदेशको सम्पत्ति विवरण दिनुपर्नेछ। यो अवधिका प्रदेश प्रमुख, मुख्यमन्त्रीदेखि प्रदेश सभाका सांसद र पदाधिकारीसँगै जिल्ला विकास समिति, जिल्ला समन्वय समितिका पदाधिकारी, स्थानीय तह प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षले पनि सम्पत्ति विवरण बुझाउनु पर्नेछ। पूर्व न्यायाधीशसँगै महान्यायाधिवक्ता र प्रदेश मुख्य न्यायाधिवक्ताले पनि सम्पत्ति विवरण बुझाउनु पर्नेछ। निजामतीतर्फ राजपत्राङ्कित द्वितीय श्रेणी र त्यसभन्दा माथिका अधिकारीको सम्पत्ति छानबिन हुनेछ। नेपाली दूतावास र कूटनीतिक नियोगका प्रमुख र कर्मचारीको सम्पत्ति पनि छानबिन हुनेछ। राष्ट्र बैंक र सरकारी बैंक तथा वित्त संस्थाका उच्च पदस्थ सहित सरकारबाट अनुदान पाएका विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारीसँगै उच्च कर्मचारी पनि सम्पत्ति छानबिनको दायरामा छन्। राष्ट्रपति र उपराष्ट्रपतिको पद भने छानबिनमा पर्नेको सूचीमा छैन, तर राष्ट्रपति, उपराष्ट्रपति कार्यालयका सल्लाहकार, स्वकीय सचिव, निजी सचिव र अरू पदाधिकारीको सम्पत्ति छानबिन हुनेछ। आयोगको सूचना अनुसार छानबिनको दायरामा पर्नेहरूले आफ्नो र परिवारका सदस्यको नाममा रहेको पैतृक र आर्जित चल अचल सम्पत्ति र सम्पत्तिको स्रोत खुल्ने कागजात 30 दिनभित्र आयोगको कार्यालय केशर महल काठमाडौँमा आफै उपस्थित भएर प्रतिनिधि मार्फत वा हुलाकबाट बुझाउनु पर्नेछ।
3: नेपाली कांग्रेसका सभापति गगन थापाले राज्यले लहर र सनकको आधारमा

0: भने अर्थतन्त्रमा ठूलो मूल्य चुकाउनु पर्ने अवस्था आउने बताउनु भयो। निजी क्षेत्र पनि कानूनले बाँधिएको र केही परे कानून अनुसार अघि बढ्नुपर्ने उहाँले बताउनु भयो। गल्ती गरेकालाई कानून बमोजिम कार्यवाही गर्नुपर्नेमा काङ्ग्रेस प्रष्ट रहेको उहाँको भनाइ छ। मुलुकभरका निर्माण व्यवसायी आजदेखि आन्दोलनमा उत्रिएका छन्।
1: अत्यधिक मूल्य वृद्धिका कारण अब काम गर्न नसकिने भन्दै उनीहरू आन्दोलनमा उत्रेका हुन्। नेपाल निर्माण व्यवसाय महासंघले आजदेखि सरकारी निकायमा धरना र घेराउ गर्न थालेको छ। सरकारले आफ्ना समस्याप्रति चासो नदेखाएपछि बाध्य भएर आन्दोलन शुरू गर्नु परेको महासंघका प्रवक्ता मंगल बहादुर शाहीको भनाइ छ। निर्माण व्यवसायले 77 जिल्ला प्रशासन कार्यालय सहित काठमाडौँमा सड़क विभाग, सिंचाई विभाग र मन्त्रालयमा पनि धरना दिएका छन्। इन्धन र निर्माण सामग्रीको भाव बढे पनि सरकारले मूल्य समायोजन नगरेकोले हाल मुलुकभर 8,000 जति ठेक्काको काम बन्द भएको पनि शाहीले जानकारी दिनुभएको छ। निर्माण व्यवसायीले बढेको बजार भाव अनुसार ठेक्काको मूल्य पनि बढ़ाउनु पर्ने, काम रोकिएका आयोजनाको म्याद 2084 असारसम्म पुर्याउनु पर्ने र नयाँ बजेटमा आयोजनाका लागि स्पष्ट बजेट शीर्षक र भुक्तानीको व्यवस्था मिलाउनु पर्ने माग राखेका छनृ।

युवाहरूको संसार युथ ड्रिम्स यस कार्यक्रममा युवाहरूको चिन्तन मनन र युथ भिजनका बारेमा चर्चा हुनेछ। विश्वमा सामाजिक आर्थिक राजनीतिक शैक्षिक र विकास निर्माणमा युवाहरूको सक्रिय भूमिका र सफलता रहँदै आएको छ। युवा संसार अथवा युथ ड्रिम्समा युवाहरूको जीवनको सङ्घर्ष सफलता चाहना र भविष्यका योजनाहरू सेयर गर्नेछौँ। युवा समय भनेको जोश जाँगर र सृजनात्मक रचनात्मक नलेज एबिलिटिज एन्ड स्किल्सबाट नै घर परिवार र समाज अनि देशको लागि अघि बढ्ने समय हो। आउनुहोस् अब युवा शक्तिको बारेमा हामी कुराकानी गर्दै जानेछौँ।

0: आजको युथ ड्रिम्समा मेरो गेस्ट हुनुहुन्छ शिवानी घले. शिवानी घले आजभन्दा पहिला पनि युवा वाइब्स कार्यक्रम गर्नको लागि बीएफबीएस गोर्खा रेडियोमा अनुभव रेडियोमा कसरी बोल्नुपर्छ, के गर्नुपर्छ, गेस्टलाई कसरी स्वागत गर्नुपर्छ आदि इत्यादि कुरा उहाँलाई थाहा छ. धेरै लामो समयपछि उहाँसँग भेट भयो र आज हामी युथ ड्रिम्समा कुराकानी गर्दैछौँ. सबैभन्दा पहिला त युथ ड्रिम्समा वेलकम छ शिवानी.
1: हजुर आन्टी, थ्याङ्क यू सो मच आन्टी फर इन्भाइटिङ मी टु दिस सो. अनि अलि बिएफबिएस सुनेको श्रोताहरू सबैजनालाई पनि मेरो नमस्ते.
0: हजुर, खुसी लाग्यो शिवानी, तपाईँको समयको लागि धेरै धेरै धन्यवाद. र आजभोलि के गर्दै हुनुहुन्छ तपाईँ?
1: हजुर, द्याट्स अ बिग क्वेस्चन. सो अहिले चाहिँ करेन्टली म चाहिँ अहिले करियर एन्ड हेल्थ ब्रेकमा छु. सो आई वर्क इन द ह्युमेनिटेरियन सेक्टर. वाट द्याट मिन्स इज म चाहिँ एउटा एनजिओको लागि काम गर्छु ओभरसिज. So we work in different countries like in Africa, in the Middle East, where we provide humanitarian assistance to people affected by conflict, by humanitarian disasters. So more recently, say I was in Syria for nearly 2 years, where we provided health services for people affected by conflict. Tyo bhanda agadi I was in Nigeria, travel garcha yo kaam dekhi, which is very interesting. म अझै भनौँ मेरो
0: एकदमै इन्ट्रेस्टिङ.
1: हजुर, सो अहिले चाहिँ म ब्रेकमा छु एन्ड देन अब नेक्स्ट मन्थदेखि आई विल स्टार्ट वर्किङ अगेन एन्ड मोस्ट लाइकली अब आई थिङ्क म अफ्रिकातिर सुडानमा जान्छु होला.
0: तपाईँहरू पहिला युवा वाइब्स कार्यक्रम गर्नुहुन्थ्यो तर आज केही समयपछि, यो कति वर्ष अगाडिको कुरा हो शिवानी?
1: यो युवा वाइब्स चाहिँ पहिला कस्तो, आइएम रियली ग्ल्याड द्याट वी डिड द्याट, किनभने त्यतिखेर 2013 मा थियो होला.
0: हजुर,
1: 13 years ago. सो लास्ट टाइम यता स्टुडियोमा आउँदा कस्तो पहिला, तर त्यतिखेर त्यो सो गऱ्यो अनि अरू भाइ बहिनीहरू पनि थियो, लाइक दाई पनि थियो. सो द्याट वाज अ रियली गुड initiative to you know connect hamro aba Nepali youth haru to our community. Ani maile pani ekdam dherai chiz haru sike. So I'm really glad to see you युथ ड्रिम्स. हजुर आन्टीले गर्दै हुनुहुन्छ, इट्स रियली रियली इन्ट्रेस्टिङ.
0: तपाईँले विभिन्न देशमा काम गरिराख्नु भयो, अब यस्तै प्रसङ्गमा हाम्रो देश नेपालतिर पनि जाने कतिको मौका मिल्छ यो प्रोजेक्टबाट?
1: भेरी इन्ट्रेस्टिङ क्वेसन, किनभने एक्चुली मलाई चाहिँ अब लङ टर्ममा चाहिँ मलाई एक्चुली नेपालमा काम गर्नु मन छ. म पहिला चाहिँ वेन आई वर्क विथ सेभ द चिल्ड्रेन इन लन्डन, म आई डिड गो टु नेपाल. नेपाल गएँ अनि नेपालमा एउटा जजरकोट भन्ने ठाउँ छ, क्वाइट रिमोट होइन, त्यहाँ चाहिँ सेभ द चिल्ड्रेन थ्रु हामीले त्यहाँ स्कुलहरूलाई हेल्प गरिरहेको थियो त्यहाँको स्टुडेन्ट्सहरूलाई. कति महिनाको लागि त्यहाँ पनि गएँ म, त्यो स्कुल भिजिटहरू गरेँ. वी डिड इम्प्लिमेन्ट सम प्रोजेक्ट्स देयर. सो मलाई त एक्चुली माई गोल इज द्याट भेरी सुन मैले नेपालमा गएर नै काम गर्नु मन छ
0: पक्कै पनि आफ्नो देशमा. यो अवसर शिवानीलाई छिट्टै नै मिल्नेछ हामी आशा गर्छौँ. ओके, अनि शिवानी अब पहिलो पटक घर छोडेर जाँदा हुन त अब कति कुराहरू अलि नौलो, हुन त तपाईँहरूले यहाँ विभिन्न किसिमको बिजनेस अथवा तपाईँहरूले जब एक्सपिरियन्स गर्नुभयो र यो सेभ द चिल्ड्रेन अन्तर्गत जुन तपाईँको जागिर छ होइन, देश विदेशमा कति धेरै ठाउँमा तपाईँ भिजिट गरिसक्नु भएको रहेछ, पहिलो पटक मम्मी ड्याडी परिवारलाई छोडेर जाँदा कस्तो फिल भएको थियो?
1: त्यतिखेर अल्दो मेरो चोइस नै थियो, इट वाज माई चोइस. आई वान्टेड टु अब बाहिर गएर मलाई ट्राभल गर्नु मन थियो, मलाई बाहिर नै काम गर्नु मन लागेर मैले छाडेर गएको. तर अभियसली के अरे परिवार आमा बाबाहरूलाई के अरे बायो भन्दा त एकदम गाह्रो हुन्छ. सो एयरपोर्टमा अब झार्नु भयो, त्यसपछि म रुएँ, त्यसपछि आमा रुनुहुन्छ. सो इट्स रियली डिफिकल्ट, तर एट द सेम टाइम मेरो इट वाज फर माई करियर एज वेल अनि फर माई इन्ट्रेस्ट भनौँ न. सो सुरुमा त स्याड हुन्छ अनि प्लेनमा पुगेपछि चाहिँ अलि एक्साइटेड, अलि नर्भस पनि हुन्छ. तर यु नो because of my I'm thankful mero kaam le garda I get to travel and see all these different cultures and countries. Ani tara actually like maile sochda ke lagyo bhane hami sano ma aba mero baba army ma hununthyo haina, ma Hong Kong ma janmeko sano age dekhi hami Brunei ma basyo, feri UK gayo, feri Brunei ho testo garda childhood, say the city, when you move around, you get exposed a lot to different environments. So you get to adapt quickly. So actually, it's thanks to Obamiro Babako career, firstly, that I could go to university and study. But then aba babako kamle garda different country ma move garda it gave me this ability to adapt very quickly. So that's why now when I go to different countries, noya language, noya culture, it's quite easy for me, and also I find it very interesting. So I think mero aba baba ra ama dekhi sano dekhi tesari sarda sarda aba I think adult ma pani testai sarnu nai mon lagdo raicha.
0: Good. Jasle garda aba suru ma baba amale airport ma chhodda ta alikata sentimental bhayyo ani tespachi jaba plane ma gaisake pachi alikati nervousness ani excitement haina kaha hola ke hola kasto hola I sabai kura le tapai lai baba ko army career ma bibhinna sthan ma move देश विदेशमा मुभ हुँदा त्यो अनुभवले पनि तपाईँलाई अझ स्ट्रङ बनायो होइन अहिले कति लामो भयो त यो पेसा गरिरहेको
1: यो त हजुर यो ह्युमेनिटेरियन सेक्टरमा गरेको त 8 years भइसक्यो म सुरुमा लन्डनमा मैले युनिभर्सिटी डिग्री सकाएपछि चाहिँ युवा भाइब्स गरेर सकेपछि म लन्डन सर्दा चाहिँ म एक्चुली आई वाज इन द प्राइभेट सेक्टर आई वाज वर्किङ इन द फ्यासन इन्डस्ट्री एक्चुली 3 वर्ष गरे एकदम इन्ट्रेस्टिङ लाग्यो तर त्यो गर्दाखेरि आई जस्ट फेल लाइक मैले आई वाजन्ट रियली हेल्पिङ यु नो लाइक इट वाजन्ट गिभिङ मी पर्पस आई डोन्ट नो नेपालीमा के भन्छ त्यो आन्टी पर्पस उद्देश्य त्यस्तो एकदम फिलिङ भएको थिएन अनि एक्चुली के भयो भने म यो स्टोरी भन्छु किनभने इट्स लिङ्क टु नेपाल 2015 त्यो अर्थक्वेक भयो नि नेपालमा एकदम ठुलो अर्थक्वेक भयो इट वाज भेरी भेरी कतिले मान्छेहरू बित्नु भयो घरहरू बिग्रियो सो त्यो अर्थक्वेक हुँदाखेरि म लन्डनमा काम गरिरहेको थिएँ फ्यासन इन्डस्ट्रीमा त्यो अब न्युजमा देख्छ नि सबै नेपालमा यस्तो भयो त्यस्तो भयो हुँदाखेरि द्याट वाज वेन आई रियलाइज हो त्यस्तो अर्थक्वेकहरू हुँदाखेरि टु हेल्प पिपल नेपालमा पनि वान डे आई वान्ट टु वर्क देयर हो त्यो अर्थक्वेक भएपछि द्याट वाज वेन आई रियलाइज द्याट आई वाज इन द रङ जब त्यतिखेर मैले अनि आई स्टार्टेड लुकिङ इन टु कस ह्युमेनिटेरियन सेक्टरमा एन्टर गर्नुपर्छ भनेर अनि त्यहाँदेखि मैले छारे अनि आई एन्टर्ड हजुर
0: जुन उद्देश्य लिएर तपाईँले आफ्नो स्टडी पुरा गर्नुभयो डिग्री गर्नुभयो होइन तर नेपालमा गएको भूकम्प छ त्यसले तपाईँलाई अझ पनि मानवीय क्षेत्रमा राम्रो गर्ने प्रेरणा भित्रदेखि नै आयो यो जबबाट तपाईँ पूर्ण रूपमा सन्तोष हुनुहुन्छ
1: हो एकदम सन्तोष एकदम आई फिल भेरी फुलफिल्ड तर यु नो जहिले पनि त्यस्तो ह्याप्पिनेस त हुन्न यो काम इज भेरी स्ट्रेसफुल अब जस्तै रिसेन्टली वान आई वाज इन सिरिया एकदम धेरै चेन्जेस भएको थियो इन द कन्ट्री सो एन्ड आई वर्क टु मच सो आई गट नियरली बर्न्ड आउट सो द्याट्स वाइ आई ह्याड टु टेक अ ब्रेक सो द्याट्स वाइ
0: यु आर सो काम एन्ड कुल पर्सनलाई त यस्तो हुन्छ भने
1: त्यस्तो हुन्छ आन्टी तर त्यस्तो तर स्टिल एट द एन्ड अफ द डे म आई एम रियली ह्याप्पी to be in this job ani
0: sahi kura jindagi estai ho jun sukai kshetra ma pani ups and down ta jarur huncha haina part of life nai ho kasari line tapai ma bhar parne kura aile kati lama break cha tapai ko
1: mero break ta actually ma last year dasai bathe ni october ma teti khera ma syria charera ghar aaye ani ma so 6 mahina bhaisakyo hajur so yo break ma chai ma I traveled mero boju sydney ma hununcha mero mama maizu haru अस्ट्रेलिया गए बाली गए ट्राभल पनि गरेँ तर आई वाज अल्सो लुकिङ आफ्टर माई हेल्थ सो अब आई ह्याड हस्पिटल अपोइन्टमेन्ट्स आई हेभ अल्सो बिन लुकिङ आफ्टर मेरो मेन्टल हेल्थ एज वेल सो आइ एम डुइङ मेडिटेसन हो त्यो पनि इट हेल्प्स अ लट टु स्टे काम एन्ड देन आई हेभ अल्सो बिन डुइङ सम भोलन्टियरिङ यता फोक्सटोनमा फर दिस रेफ्युजी च्यारिटी रेफ्युजी काउन्सिल सो दे आर सम रेफ्युजिज हियर इन फोक्सटोन पहिला दे वर्क्ड विथ द British government in Afghanistan. Unyarlai, they've been resettled here. Basically, I'm volunteering to teach these female refugees English. So English teach garne to aile volunteer gardechu hajur.
0: Ani Sibani euta kura malai ali rochak lagyo tapai lai maile prashna rakhe bhane bhannai parcha bhanne pani chaina tara tapai haru jasto smart lady haru kina bhane hamro samaj ma ke cha bhane kehi kura haru kehi birami haru kehi naramro mental sambandhi kura haru garyo bhane naramro huncha bhanne pahile dekhi सोच हो त्यसलाई लुकाउने नभन्ने सेयर नगर्ने हस्पिटलमा पनि नलैजाने भयो भने झन् बिग्रिन्छ नि त होइन त्यस्तो हाम्रो समाजमा स्टिल छ. तर तपाईँले ह्युमेटेरियनको कुराकानी गर्दा, जब गरिरहँदा अब सधैँ लाइफ इजी हुँदैन, टेन्सन हुन्छ, विभिन्न किसिमको समस्या हुन्छ, यसबाट तपाईँलाई कुनै इफेक्ट पर्यो तपाईँको हेल्थमा?
1: यस, या या नो, हजुरले यो एकदम इम्पोर्टेन्ट टपिक रेज गर्नुभयो आन्टी, बिकज आई डु बिलिभ द्याट हाम्रो सोसाइटीमा, विच इज नट, आई मिन मैले नराम्रो भनेको होइन, तर देयर इज अ बिग स्टिग्मा अराउन्ड अब मेन्टल हेल्थ होइन, हेल्थहरूको बारेमा बोल्नु. तर म त ओपनली झन् बोल्छु, सो द्याट अब जति बोल्यो त्यति नर्मलाइज हुन्छ होइन. त्यसैले म त सो मेरो कामले गर्दा इट वाज स्ट्रेसफुल, सो अब एङ्जाइटी हुने, एङ्जाइटी भनेको अलि त्यो ब्रेथ सर्टनेस हुन्छ नि, अनि अलि मुटु ढुकढुक ढुकढुक हुने, त्यो एकदम एक्सट्रिम स्ट्रेस हुँदा, एन्ड देन राति सुत्दाखेरि पनि सुत्नु नसक्ने, राति उठ्ने, निन्द्रा जाने होइन,
0: निन्द्रा नलाग्ने,
1: हजुर निन्द्रा नलाग्ने, अनि कोही कोही बेला त भोक पनि नलाग्ने, त्यो काममा एकदम धेरै त्यो डेडलाइनहरू हुँदाखेरि, एन्ड देन लेट्स से अब एउटा ह्युमेनिटेरियन इमर्जेन्सी भइरहेको छ, हाम्रो अब लेबननदेखि कति धेरै मान्छेहरू आएको थियो सिरियामा, सो इट वाज अब जति छिटो हामीले काम गर्यो त्यति छिटो त्यो मान्छेहरूले हेल्प पाउँछ नि त होइन. सो त्यो त्यो सोध्दै सोध्दै झन् छिटो छिटो छिटो गर्दा झन् एकदम त्यो स्ट्रेस हुने, अनि इट वाज रियली ब्याड. अनि के हुन्छ भने खानेकुरा पनि राम्ररी नखाने, अनि त्यो त अभियसली डाइरेक्टली हेल्थलाई अफेक्ट हुन्छ, झन् सिरिया जस्तो ठाउँमा पनि अब हेल्थ केयर यहाँ जस्तो हुन्न. सो हो त्यस्तो भएर मेरो एकदम त्यो एनतिर त अलि सिक्ने भएको थिएँ, सो म काम छाडेर नै आए बिकज आई निडेड.
0: तपाईँलाई थाहा भयो त्यति बेला एङ्जाइटी भएको छ है मलाई, म अब यहाँबाट बाहिर निस्कनुपर्छ र मैले मेरो हेल्थलाई लुक आफ्टर गर्नुपर्छ भन्ने त्यो फिल भयो?
1: त्यो फिल मलाई बल्ल भयो, तर पहिला नाइजेरियामा पनि मलाई त्यस्तो स्ट्रेस भएको थियो. तर आई थिङ्क के भयो भने म 8 years भयो म यो सेक्टरमा काम गरेको, सो म 8 years मैले ब्रेक नै लिएन. म एउटा देश गएँ, फेरि अर्को देश गएँ होइन, अनि त्यो ट्राभल गरेको गरे काम
0: काम
1: मेरो
0: काम
1: अझै अझै म राम्रो गर्नुपर्छ, अझै अझै त्यस्तो गर्दा गर्दा सिरियामा त लास्टमा त्यो म हस्पिटलमा नै गएँ. त्यो त्यो त्यो भएपछि चाहिँ मलाई के थाहा भयो भने मेरो हेल्थ हेल्थ भनेको एकदम सबभन्दा इम्पोर्टेन्ट, इट्स मोर इम्पोर्टेन्ट देन योर जब. सो हेल्थलाई लुक आफ्टर गरेन भने इट्स इट्स द वर्स्ट थिङ. सो आई थिङ्क त्यो भएर चाहिँ मलाई एकदम त्यो झसङ्ग भयो. मैले अनि यो किन भनेको भने सबैजनालाई चाहिँ डोन्ट, म नेपालीमा भन्नु खोजेको तर कस्तो गाह्रो भयो, हो त्यस्तो नराम्रो नहोस् होइन, अलिकति
0: सबैलाई
1: त्यस्तो नहोस्, अलि अगाडि नै थाहा होस् कि अब हेल्थलाई लुक आफ्टर गर्नुपर्छ. हामीले भन्छ त्यो हाम्रो हेल्थ इम्पोर्टेन्ट हो, तर लास्टमा हामीले लुक आफ्टर नै गरेको
0: गर्दैन,
1: अनि एकदम नराम्रो भएपछि मात्र थाहा हुन्छ,
0: सबै वर्स भइसकेपछि. तर शिवानी, यु आर सो काइन्ड अनि यु आर सो यङ पर्सन, होइन मैले सोध्न सक्छु, हुन त
1: अलि यङ त मेरो सेतो कपाल देख्नु भएको छ एकदम धेरै,
0: त्यो स्ट्रेसले गर्दा हो, आई नो द्याट होइन शिवानी, तपाईँको सेतो कपाल मैले देखिरहेको छु, त्यो स्ट्रेसले गर्दा हो. अहिले कति वर्षको हुनुभयो?
1: म अहिले 35 years old.
0: तपाईँको जुन कामले गर्दा कामलाई म जसरी पनि म राम्रो बनाउन चाहन्छु, र म अझै तपाईँ कस्तो भनेपछि तपाईँको बाबा मम्मी नै त्यो ब्याकग्राउन्डबाट आउनुभयो कि अरूलाई हेल्प गर्नुपर्छ, सबैको भावना बुझ्नुपर्छ भन्ने परिवार पनि हो क्या तपाईँको, जसले गर्दा तपाईँ सानैदेखि अब छोरी मान्छे, छोरी मान्छेले घरको सबै कुराहरू बुझ्छन् क्या होइन, अनि त्यसमा पनि आमाले सिकाएको कुराहरू तपाईँले घरको संस्कार सिक्दै जाँदा तपाईँले कामलाई काम नै सबैभन्दा ठुलो हो. मैले त्यस्तो क्षेत्रमा तपाईँले भने जस्तै ह्युमेटेरियनको समस्या भइरहेको छ, जति छिटो उनीहरूलाई हेल्प गरे उति राम्रो हुन्छ भन्ने सोच्नुभयो, आफ्नो हेल्थलाई व्यवस्था गर्नुभयो, र त्यसपछि तपाईँलाई एक दिन अब त्यस्तो समस्या भयो.
1: हजुर, अहिले अब त्यो ब्रेकमा चाहिँ अब एकदम मलाई थाहा भयो कसरी अब मलाई आई हेभ टु लुक आफ्टर माइ सेल्फ भनेर. सो मेरो अब काम अब सुरु हुन्छ, डेफिनेटली म त्यस्तो चाहिँ गर्दैन. मलाई अहिले म एकदम फोकस भएको थिएँ मेरो अब हेल्थ अनि रेस्ट गर्नु. अब चाहिँ म बिस्तारी बिस्तारी हो त्यसरी
0: बिस्तारै बिस्तारै बलियो भएर आफ्नो हेल्थलाई केयर गर्दै अघि बढ्नुहुन्छ. ओके, शिवानीसँग एकदमै मिठो कुराकानी भइरहेको छ. हामी यो कुराकानीलाई कन्टिन्यू रूपमा अघि बढाउनेछौँ. अहिलेको लागि भने एक किसिम छोटो ब्रेक लिन्छौँ, साङ्गीतिक ब्रेक लिउँ. शिवानी, कुनै गीत सुन्ने?
1: ए हजुर, यस, मलाई आमाले एक्चुअली मलाई रिक्वेस्ट गर्नु भन्नुभएको थियो. आमालाई यो गीत एकदम मन पर्नुहुन्छ, अरुणा लामाको फुललाई सोधे.
0: फुललाई सोधे कहाँ जान्छ कहाँ, मलाई गाउन त आउँदैन. ओके, यो गीत अब अनु दिदी तपाईँको लागि, तपाईँकी प्यारी छोरी शिवानीबाट यो मिठो गीत सुनाऊ.

साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस् जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस् अध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ टाढैबाट देखिनुहोस् सुरक्षित रहनुहोस् थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk यो BFBS गोर्खा रेडियो हो।

0: बीएबीएस गोर्खा रेडियोबाट तपाईँ हुनुहुन्छ युथ ड्रिम्समा। आजको मेरो गेस्ट हुनुहुन्छ शिवानी घले। गोर्खा रेडियोमा पुनः स्वागत गर्न चाहन्छु।
1: हजुर, थ्याङ्क यू आन्टी। फेरि बीएबीएस सुन्नुभएको श्रोताहरूलाई नमस्ते।
0: अब शिवानीसँग कुराकानी गरिरहँदा अब तपाईँको स्टडीको बारेमा पनि कुराकानी गरौँ, र तपाईँले कुन सब्जेक्टमा ग्रेजुएसन गर्नुभयो अनि त्यसपछि तपाईँको फर्दर स्टडी के कस्तो भयो?
1: मैले डिग्री चाहिँ म्यानेजमेन्ट साइन्स गरेको थिएँ। त्यो चाहिँ इट वाज बेसिकली म्यानेजमेन्ट बिजनेस स्टेटिस्टिक। सो डिग्री गरेको राम्रो, तर डिग्री चाहिँ सबभन्दा इन्ट्रेस्टिङ चाहिँ लागेन मलाई। आई विल बी अनेस्ट, म फेरि इफ आई हेड टु चेन्ज देन आई वुड चेन्ज इट टु ए ह्युमेनिटेरियन रिलेटेड। लास्टमा अब आइ एम स्टिल वर्किङ, तर मलाई त्यो चाहिँ थाहा भयो। अलि भाइ बहिनीहरू सुनेको छ भने पनि 18 इयर्स ओल्डमा आई थिङ्क त्यतिखेर टु डिसाइड म लाइफमा के गर्ने, म डिग्री के गर्ने, त्यो त एकदम ठुलो प्रेसर हो। मलाई त्यतिखेर थाहा पनि थिएन मलाई के गर्नु मन थियो भनेर। तर मलाई के चाहिँ थाहा थियो भने, अब हाम्रो स्पेसली हाम्रो सोसाइटीमा आई थिङ्क सबैजना अब डक्टर, नर्स, अकाउन्टिङ त्यस्तो हुन्छ नि,
0: एकदमै
1: त्यो चाहिँ मलाई गर्नु मन थिएन। मलाई चाहिँ आई वाज लाइक मलाई त्यसमा इन्ट्रेस्ट पनि छैन। मलाई आई नो द्याट मलाई आई वन्ट टु हेल्प पिपल, आई वन्ट टु ट्राभल, अनि सो मलाई त्यो चाहिँ ट्रेडिसनल रुट चाहिँ मलाई आई डिन्ट वन्ट। म चाहिँ अर्कै
0: हाम्रो बच्चाहरूलाई तिमी डक्टर पढ, इन्जिनियर बन अनि पाइलट बन भन्छौ, र बच्चाको सोच कहाँ हुन्छ? कति बच्चाहरू त कन्टेन्ट क्रिएटर गरेर पनि कति फेमस भएको छ नि, होइन? अनि तिनीहरूको लागि डक्टर पाइलट पढ्नु भनेको त एकदमै गाह्रो कुरा हो। उनीहरूको इच्छा कहाँ छ, होइन? अनि त्यही अनुसारले हामीले बच्चाहरूलाई छोडिदिनुपर्छ।
1: युथ ड्रिम्स भयो होइन यो शोको नाम,
0: एकदमै
1: ड्रिम्सहरू अहिलेको युथहरू भाइ बहिनीहरूको ड्रिम्सहरू, इट्स नट जस्ट अब साइन्समा, यु नो हजुरले भने जस्तो इन्जिनियरिङ, इट क्यान बी इन सो मेनी अरू क्रिएटिभ फिल्ड। म पनि आई रियली वान्ट टु अल्सो, मलाई एकदम आशा छ कि अझै धेरै नेपाली मान्छेहरू यो ह्युमेनिटेरियन सेक्टरमा नि आई होप द्याट दे क्यान जोइन, किनभने म वान आई ग्रो अप एन्ड आई स्टार्टेड अरू नेपालीहरू मैले भेटेन, सो मलाई पनि थाहा थिएन। तर मैले आफै अब रिसर्च गरेर अनि त्यसपछि थाहा भयो। तर इट्स अनेस्टली वान अफ द मोस्ट इन्ट्रेस्टिङ जब्सहरू आई हेभ एभर डन। सो अब कोहीले अहिले सुनेको, इफ यु वान्ट मोर इन्फर्मेसन, अझै के क्वेसनहरू छ भने यु क्यान अलवेज कन्ट्याक्ट मी। आई एम मोर देन ह्याप्पी टु टक टु एनी वान टु हेल्प देम, यु नो।
0: ओके शिवानी, तपाईँले भन्नुभयो जस्तै मेरो अनुभव पनि छ, र मैले काम गरेको सेक्टरमा पनि तपाईँहरू आउन सक्नुहुन्छ अथवा अन्य नेपालीहरू जो कोही पनि आउन सक्नुहुन्छ भन्नुभयो। तपाईँले एकदमै राम्रो स्कोप त देख्नुभयो अनि त्यसको फेसिलिटी अनि जब बाट अब उहाँहरूले कति स्यालेरी पाउनुहुन्छ भन्न मिल्छ भने, यी सबै कुरा जति पनि फाइदाका कुरा छन् त्यो विषयमा पनि सेयर गरिदिनुहोस् न।
1: यस, या द्याट्स अल्सो गुड क्वेसन आन्टी, किनभने यो करियरमा द benefits and salary is good, but it depends on which organization. Aba ma pahila London ma Save the Children ko lagi kaam garda, the salary was quite good, like you can live on that salary in London. Ani maile tei salary ma maile paisa sabai save garera garera euta flat pani kine London ma hajur. Ani tespachi ma aba ma aile बाहिर अरू देशहरूमा काम गर्छु, होइन? सो वाट दे डु इज, यु नो, दे विल पे फर माई फ्लाइट्स, अनि वान आइ एम वर्किङ अब्रोड, अब घरहरू पनि उनी अर्गनाइजेसनको हुन्छ, फर फुड एज वेल दे गिभ यु मनी फर द फुड, सो अब रेन्ट नि पे गर्नु पर्दैन, होइन? फुडको लागि पनि पैसा दिइरहेको छ, सो पैसा चाहिँ एकदम धेरै सेभ हुन्छ। अनि फेरि छुट्टीमा जाँदाखेरि पनि उनीहरूले फ्लाइटको कस्टहरू दे पे फर इट। अभियसली रिस्क त हाई हुन्छ, अब I'm going to go to Sudan, right? Risk the high hunch, tara unihar le they cover everything. So yeah, I think your sector ma the salary that you get, you know, you can live on it, you can save as well. Obviously, if your main goal is to make a lot of money, your sector ma tyo hunna, you have to go to the private sector. A private sector ma ta it's about making profit, right? So you can go to the, I don't know, banking sector. Tesuma tara yo सेक्टर त अब नन प्रफिट भयो नि त इट्स इट्स द गोल इज टु हेल्प हेल्प पिपल द्याट निड आवर हेल्प तर विथ द स्यालेरी यु क्यान लिभ अन इट यु क्यान सेभ मनी यु क्यान अफोर्ड थिङ हजुर
0: अनि शिवानी तपाईँले जब पनि गर्नुभयो विभिन्न किसिमको जब गर्नुभयो तपाईँले अध्ययन पनि पुरा गरिसक्नुभयो हुन त अब अध्ययनको लागि तपाईँ अझै पनि फर्दर एजुकेसनको लागि तपाईँ अरू पनि सब्जेक्टमा गर्न सक्नुहुन्छ र पनि तपाईँले लाइफमा धेरै कुरा गरिसक्नुभयो अब फ्युचरमा भनिन्छ नि अब छोरी मान्छे भएपछि एक दिन अर्काको घरमा जानुपर्छ भन्ने हाम्रो नेपाली परम्परा छ होइन तर अहिलेको तपाईँहरू जस्तो एज ग्रुपको मान्छेहरूले किन र आन्टी बिहे गर्नै पर्छ र भनेको पनि हामी सुन्छौँ होइन
1: हजुर
0: अनि शिवानीको विचार के छ
1: मलाई चाहिँ त्यही मलाई चाहिँ अब छोरी मान्छे म चाहिँ सो आई रियली बिलिभ अ लट इन जेन्डर इक्वालिटी द्याट अ म्यान एन्ड वुमेन हेज टु बी इक्वल पे एन्ड स्यालेरी पनि इक्वल हुनुपर्छ तर हो त्यस्तो छैन अनि पे मात्र होइन इभन घरको कामहरू पनि इट हेज टु बी सेयर्ड छोरीहरू केटी मान्छेहरू दे सुडन्ट अलवेज बी इन द किचन कुकिङ छोराहरूले पनि त्यो काम गर्नुपर्छ अनि मलाई चाहिँ त्यही अब छोरी मान्छे अर्काको घर जाने मलाई त्यो पनि अलिकति कस्तो नराम्रो लाग्छ होइन किनभने किन अर्काको घर जाने आफ्नै घर आफ्नो अब जात छ सरनेम छ होइन आफ्नो फ्यामिली छ सो मलाई चाहिँ हो त्यसरी द्याट्स वाइ म अब मलाई एक दिन अब बिहा त गर्नु मन छ अहिले चाहिँ छैन म आइएम नट म्यारिड ओर आइएम नट विथ एनी वान अब भनिहालौँ होइन तर म अब एक दिन बिहा गर्यो भने पनि म अब मेरो सरनेम चाहिँ म राख्छु मेरो घले सरनेम चाहिँ म चेन्ज गर्दिनँ अब तर मेरो आई डोन्ट नो मेरो फ्युचर अब पार्टनर नन नेपाली पनि हुनसक्छ त्यो चाहिँ या अब दे माइट नट बी नेपाली इट्स हाइली लाइकली द्याट नेपाली हुन सक्दैन आमा बाबालाई पनि थाहा छ यो मेरो होल फ्यामिलीले भन्छ नेपाली त बिहा गर्दैनौ होला सो अब जसलाई बिहा गरे पनि आई रियली बिलिभ इट्स इम्पोर्टेन्ट द्याट हाम्रो ट्रेडिसन कल्चरहरू द्याट वी किप द्याट गोइङ सो म नन नेपाली ओर नेपाली अब जुन जातको बिहा गरे पनि मेरो घले सरनेम राख्छु अनि अब नेपाली ट्रेडिसन्सहरू हो त्यस्तोहरू स्टिल त्यस्तो गर्नु चाहिँ एकदम इम्पोर्टेन्ट लाग्छ
0: ठिक छ अनि उहाँलाई जो नेपाली हुनुहुन्न तर फ्युचरमा तपाईँको राजा हुनुहुन्छ होइन दिलको राजा उहाँलाई कहाँ भेट्नु भयो हामी थाहा पाउन सक्छौँ शिवानी
1: ए मैले भेटा छुइनँ
0: ए भेटेको
1: छैन सो मैले भेटेको छैन सो मेरो त्यही हस्बेन्ड छैन अहिले पार्टनर छैन अब अहिले काम पनि एकदम मेरो यस्तो अब आई हेभ टु किप ट्राभलिङ होइन अब मान्छेहरू त भेटेको छु तर
0: मैले खाएको भेटेको
1: छैन
0: भनेको जस्तो अब शिवानी तपाईँले अब धेरै मान्छेहरूलाई भेट्नु भएको छ होइन देख्नु भएको छ अब कतिले त तपाईँलाई तपाईँ यस्तो ब्युटिफुल हुनुहुन्छ होइन अनि अब मेरो हुनेवाला श्रीमान यस्तो होस् उस्तो होस् कस्तो होस् जस्तो लाग्छ शिवानी
1: आन्टी इट्स अ भेरी डिफिकल्ट एकदम गाह्रो ओके आई थिङ्क अब मैले मान्छेहरूलाई भेटेको छु होइन अनि सो अहिले चाहिँ मलाई थाहा भयो मैले भेटेको मान्छेको चाहिँ उसको भ्याल्युज र मेरो भ्याल्यु सेम हुनुपर्छ वी हेभ टु हेभ द सेम भ्याल्युज अनि हाम्रो अब वाट डु वी केयर अबाउट अनि त्यो मान्छेको चाहिँ लाइक पर्सनालिटी पनि हुनु पर्यो अब मलाई एकदम धेरै कुरा गर्नु मनपर्छ मलाई एकदम धेरै जवाब पनि सोध्नु मनपर्छ सो त्यो मान्छे पनि धेरै
0: बोल्ने
1: हुनु पर्यो त्यस्तो हुनु पर्यो नत्र भए मलाई आई विल गेट बोर्ड
0: भनेपछि विचार मिल्ने होइन पनि मिल्नु पर्यो होइन अनि विचार मिल्ने भावना मिल्ने मन त झन् मिल्नै पर्यो
1: हजुर त्यही हो
0: कहाँ छ होला त्यस्तो
1: आन्टी आई डोन्ट नो
0: यदि कसैले सुने त्यस्तै म शिवानीसँग मिलाउने छु भन्यो भने के भन्ने शिवानी
1: रूपा आन्टीलाई कन्ट्याक्ट गर्दा हुन्छ
0: थ्याङ्क यू बानीसँगको मिठो कुराकानी एकदमै रमाइलो भइरहेको छ. हो, जिन्दगीमा यो जिन्दगी भनेको एकदमै छोटो छ. यो छोटो जिन्दगीमा आफूलाई मन परेको, मनले खाएको र तपाईँले भने जस्तै हरेक कुरा मिल्ने होइन त्यस्तो व्यक्तिसँग बिहे हुनेछ. भगवान्ले जुराउने हो होइन, अनि आफूले चाहेर मात्रै पनि हुँदैन होइन, भेटेर मात्रै पनि हुँदैन. तर शिवानीको निधारमा चाहिँ एकदमै राम्रो लेखिदिनु भएको छ होला.
1: आई होप सो.
0: शिवानी एकदमै खुसी लाग्यो तपाईँको समयको लागि. थ्याङ्क यू भेरी मच.
1: थ्याङ्क यू आन्टी सो मच फर इन्भाइटिङ मी. एन्ड आई होप पिएफपिएस श्रोताहरू सुनिरहनु भएको हजुरहरूलाई पनि इन्ट्रेस्टिङ लाग्यो. नमस्ते.
0: नमस्ते.

0: भिडियो हो।
1: तिमी अनलाइनमा हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए, म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू लेख्ने अनि अचानक सोचे कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल, हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
0: BF, BF.

हजुर, उर्गेन डोङको सर्वदा प्रस्तुत गीत थियो श्रोता। आउनुहोस् अब भने आजको यो कार्यक्रम युथ ड्रिम्समा हाम्रा पहिले काम गरेको अथवा हाम्रो शिवानी घलेसँगको कुराकानी धेरै नै मन पराइदिनु भएको छ, थ्याङ्क यू सो मच भन्न चाहन्छु। अनि त्यसै गरी आजको कार्यक्रमको शुभारम्भमा मैले केही कुरा भनेको थिएँ र यसको लागि मलाई यति धेरै श्रोताहरूले यसको बारेमा अझ धेरै उहाँहरूले थपेर दिनुभएको छ, त्यो मेरो लागि एकदमै खुसीको कुरा हो। आउनुहोस् अब यसै क्रममा ललित दाई र सती दिदी हुनुहुन्छ लन्डनबाट, उहाँहरूले लेख्नु भएको छ, डियर बहिनी नमस्कार, मेरो पनि नमस्कार दाई र दिदीलाई, हामी पनि हजुरको मिठो प्रस्तुति सुन्दैछौँ र निकै रमाइलो लागिरहेको छ। तपाईँले कार्यक्रमको ओपनिङमा नै अब यो ओपनिङ रिमार्क्समा जीवनलाई सरल बनाउने तरिका भन्ने एउटा केही कुराहरू उठाउनु भएको सुन्दा धेरै पहिले जीवनको सन्दर्भ जोडेर लेखेको एउटा सानो लेख याद आयो, सम्भव भएमा हजुरको कार्यक्रममा त्यसलाई पनि समावेश गरिदिनु होला भन्नुभएको छ। ओहो, समय म यता हेर्दैछु, 5 मिनट मात्र बाँकी छ दाई, म पक्कै पनि यो कुनै दिन एकदमै लेख्नेछु अथवा भन्नेछु यो विषयमा, पक्कै पनि हामी सेयर गर्नेछौँ, यति लामो लेख छ मलाई 5 मिनटले पनि समय पुग्दैन। थ्याङ्क यू सो मच, यो यस्तो मिठो भावना, कति धेरै कति छिटो कति राम्रो नेपालीमा लेख्नु भएको है, कस्तो राम्रो। अनि थ्याङ्क यू सो मच दाई दिदी, म कुनै दिन कार्यक्रममा पक्कै पनि यो सेयर गर्नेछु र बहिनी समयको अभाव भएमा कुनै दिन गरौँला, धन्यवाद। कति राम्रो यहाँ आफै पनि लेख्नु भएको रहेछ, थ्याङ्क यू सो मच दाई दिदी। अनि बहिनी, आज युथ ड्रिम्समा तपाईँको एकदमै मिठो वार्तालाप सुनियो, नानुको कामको क्रममा जब हाम्रो शिवानी कामको क्रममा बाहिर जाने क्रममा उहाँलाई एकदमै ट्राभल मनपर्छ, बाहिरी विशेष गरेर उहाँले विभिन्न सेक्टरमा काम गर्नुभएको छ र बाबा आमाले विदाई गरेको क्षणमा हाम्रो पनि अतीत बल्झाइदियो।

मिठो भावनाको लागि. यहाँ गीत पनि बजिरहेको थियो र गीत पनि यहाँहरूले सुनिराख्नुभयो. यो गीत सँगसँगै अब म पनि छुट्टिने बेला भइसकेको छ. आदरणीय श्रोताहरूलाई मैले यो गीत सुनाउँछु भनेको थिएँ. ब्याकग्राउन्डमा यो गीत बजिरहेको थियो श्रोता. र जुन गीत के घर कब आयो कि भन्ने बोलको गीत सँगसँगै अब भने म पनि हजुरहरूबाट छुट्टिन्छु. मलाई धेरै साथीहरूले सम्पर्क गरिराख्नु भएको छ र टङ्क सर्चन दाई हुनुहुन्छ, कैलाश भाइ, खेलमती लिम्बू, अनि निता कोयु राईजी, अनि त्यस्तै गरी लगनजी बासुलनादेखि, र हामीलाई सुन्दर पाण्डेज्यूले पनि सम्पर्क गर्नुभएको छ. यहाँहरू सबै सबैलाई धेरै धेरै धन्यवाद भन्दै आजको यस कार्यक्रमबाट म पनि छुट्टिन्छु. तपाईँको बाँकी पल सुमधुर रहोस्. नमस्ते, बाय बाय.

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: निर्माण व्यवसायी विक्रम पाण्डेलाई 4 लाख धरोटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश चुरामन खड्काको एकल इजलासले पाण्डेसँग धरोटी मागेको हो। राप्रपाका वरिष्ठ उपाध्यक्ष पनि रहेका पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले वैशाख 11 गते पक्रेको थियो। सार्वजनिक खरिद प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर गरेको पाण्डेलाई आरोप लागेको छ। यो मुद्दामा प्रहरीले 22 जनालाई प्रतिवादी बनाएको छ, जसमध्ये 12 जना पक्राउ परेका थिए। जिल्ला अदालतले पाण्डे सहित 11 जनालाई धरोटीमा रिहा गर्न आदेश दिएको हो। अदालतले काठमाडौँका भास्कर राज अर्यालसँग 10 लाख, तनहुँका सञ्जय भट्टसँग 10 लाख, सुनसरीका जीवन कुमार दाससँग 5 लाख धरोटी मागेको छ। यस्तै मकवानपुरका सागर कटुवालसँग पनि 5 लाख धरौटी मागिएको छ। नुवाकोटका प्रकाश ढुङ्गाना, काठमाडौँका अमृत बोहरा, अनिल श्रेष्ठ, टंक कुमार श्रेष्ठ, स्वदेश पोखरेल र ऋषिकेश गौलीसँग 4-4 लाख धरौटी मागिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यशोदा फूड्स प्रालीले उत्पादन गरेका 2 ब्रान्डलाई तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ। 100 ग्रामको करेन्ट नुडल्स र 50 ग्रामको लाली चाउचाउलाई बजारबाट फिर्ता गर्न आदेश दिएको हो। यी दुवै खाद्य पदार्थमा सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरूप एक्सट्राक्टेड फ्याटको एसिड भ्याल्यू नपाइएको विभागले जनाएको छ। यस्तै एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्राली दुहबी सुनसरीले उत्पादन गरेको ज्याकन्याक क्रेकर्स बिस्कुट पनि गुणस्तरहीन पाइएपछि बजारबाट फिर्ता गर्न विभागले आदेश दिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले तत्कालीन दूरसञ्चार कम्पनी स्मार्ट टेलिकमको लिलामी उपकरणका कागजात नियन्त्रणमा लिएको छ। लिलामी उपकरण सकारेको एनसेललाई पत्र लेखेर सीआईबीले ती कागजात मागेको थियो। यस बमोजिम एनसेलले कागजात उपलब्ध गराएको बताइएको छ। प्रहरीले स्मार्ट टेलिकमको उपकरण लिलामी गरेको भन्दै नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कका सीईओ ज्योति प्रकाश पाण्डेलाई हिजो बुधबारदेखि नियन्त्रणमा लिएको छ। तत्कालीन स्मार्ट टेलिकमले ब्याङ्कको 4 अर्ब 60 करोड़ ऋण तिर्न नसकेपछि ब्याङ्कले उपकरण लिलाम बिक्री गरी असुली गरेको थियो। लिलामी प्रक्रियाका क्रममा ती उपकरण एनसेलले खरिद गरेको थियो। यो विषयलाई लिएर प्रहरीले पाण्डेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। उपल्लो मुस्ताङको लोमान्थाङका होटलहरू विदेशी पर्यटकले भरिभराउ भएका छन्।
4: ऐतिहासिक तथा धार्मिक पर्व तिजी अवलोकनका लागि आएका विदेशी पर्यटकहरूको उपस्थितिले लोमान्थाङ बजारका झण्डै 3 दर्जन बढी होटल पर्यटकले भरिभराउ भएका हुन्। तिजी अवलोकन गर्न 307 जना विदेशी पर्यटक भित्रिएका अन्नपूर्ण लोमान्थाङ संरक्षण आयोजना एक्यापले जनाएको छ। तिब्बती संस्कृति झल्किने करिब 600 वर्ष पुरानो तिजी पर्व 350 जना विदेशी पर्यटकले अभिरुचिपूर्वक अवलोकन गरेका एक्याप प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो। यो पर्वका अवसरमा सुख शान्तिको कामना गर्दै बौद्ध भिक्षुहरूले पाठ पूजा गरिरहेका छन्। साथै स्थानीयले नृत्य पनि प्रस्तुत गर्ने परम्परा छ। तिजीमा स्वदेशी पर्यटक पनि उल्लेख्य रूपमा आउने गरेका छन्।
3: किर्तिपुरमा हत्या आरोपीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार आज साँझ किर्तिपुर घटनाका आरोपीलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको हो। किर्तिपुर नगरपालिका 10 पोरीटोलका 22 वर्षका विपिन घिमिरेका हत्या आरोपी सुजन शाहीलाई नियन्त्रणमा लिन गोली चलाइएको हो। वैशाख 23 गते किर्तिपुरमा घिमिरेलाई सुजन शाही समेत केही व्यक्तिले ज्यान मार्ने मनासयले धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए। घिमिरेको उपचारका क्रममा किर्तिपुर अस्पतालमा मृत्यु भएको थियो। त्यसपछि लुकीछिपी पसेका सुजनलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रमण गरेपछि दाहिने घुँडाको पछाडि गोली चलाएर नियन्त्रणमा लिनु परेको प्रहरीले जनाएको छ। स्वतन्त्र सांसद महावीर पुनले सरकारले विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय गठन गर्ने निर्णयको स्वागत गर्दै मन्त्रालयको नाममा अनुसन्धान शब्द थप गर्न सुझाव दिनुभएको छ। उहाँले मन्त्रालय गठन भए पनि पर्याप्त बजेट अभावमा प्रभावकारी काम हुन नसक्ने भन्दै पुँजीगत खर्चको कम्तीमा 1% बजेट अनुसन्धान र विकासमा विनियोजन गर्नुपर्ने अडान दोहोर्याउनु भयो।
5: हिजो पढाइ भएन, दुर्भाग्यवश आज चाहिँ पढ्न पाइयो। उपदेशहरू, आदेशहरू विभिन्न माननीय जीवहरूबाट सुन्न पाइयो, धन्यवाद। नीति तथा कार्यक्रम छ, यसमा एउटा दुईटा कुरा थपियोस् भन्न चाहन्छु। र त्यो थप्ने कुरा चाहिँ के हो त भन्दाखेरि, मन्त्रालय त गठन भयो, मन्त्रालय आफैले त काम गर्दैन, मन्त्रालय सञ्चालन गर्नको लागि त्यसमा निश्चित बजेट चाहिँ आउनु पर्यो। त्यो निश्चित बजेट भनेको पुँजीगत खर्चको 1% होस्। प्रधानमन्त्रीज्यू यहाँ आउनु भएन, हामीले पनि उहाँलाई ल्याउने कोसिस गरिरहेका छौँ अनि उहाँ पनि नआउने कोसिस गरिनु भएको छ। यो हाम्रो आन्तरिक कुरा होस्, भोलि चाहिँ यो कुरा चाहिँ
0: इन्टरनेसनल मिडियामा गयो।

0: एसबीएस गोर्खा रेडियो।
1: राजको बसाइमा यस्तो उद्यमी महिला जसले चाहिँ भनौँ न अब हाउस वाइफबाट अब केही गर्नुपर्छ, घर परिवारलाई सहयोग पनि गर्नुपर्छ, किनभने नेपालमा सजिलो छैन, काममा विभिन्न विघ्न बाधा हन्डरहरू छन्, च्यालेन्जेसहरू छन्, श्रीमानलाई पनि सहयोग, आफ्नो बच्चाहरूको भनौँ न अब परवरिशमा पनि मद्दत हुन्छ, शिक्षामा मद्दत हुन्छ, घरमा बसेर के गर्ने भनेर चाहिँ एकदम गृहिणी भएको एक महिलासँग चिन्जान भयो र उहाँले गरेको कामलाई एप्रिसिएट गर्दै आज उहाँसँग म कुराकानी गर्न चाहन्छु र अन्यलाई पनि चाहे स्वदेशमा होस् चाहे विदेशमा केही गर्दाखेरि फाइदा हुन्छ, परिवारलाई पनि टेवा पुग्छ, फाइनेन्सियल सपोर्ट भन्ने ठुलो कुरा हो, जब फाइनेन्स ठिक हुन्छ सबै ठिक हुन्छ जस्तो लाग्छ मलाई। त्यसले गर्दाखेरि उहाँ एउटा इक्जाम्पल भएको कारणले र दुई तिन वर्ष अगाडि चार पाँच वर्ष अगाडि कोभिड हुँदाखेरि उहाँलाई ठुलो धक्का पनि परेको रहेछ फाइनेन्सियली, त्यसले गर्दाखेरि उहाँ जस्तो एउटा चाहिँ उद्यमी महिला जसले चाहिँ हार नखाइकन अगाडि बढ्नु भएको हुनाले मैले उहाँलाई स्टुडियोमा बोलाएको छु। आज हाम्रो स्टुडियोमा छ सुनिता श्रेष्ठ जी। सुनिता जी नमस्ते, स्वागत छ तपाईँलाई बिएफबिएस गोर्खा रेडियोमा। तपाईँलाई
2: धन्यवाद सर।
1: जी यो ब्रिटिस गोर्खा रेडियो भनेर तपाईँलाई थाहा छ नि मोटामोटी, होइन? ब्रिटिस क्याम्पमा पनि अलिअलि तपाईँको कनेक्सन छ होइन? ओके, पहिला चाहिँ ब्रिटिस क्याम्पको कनेक्सन भन्दा पनि तपाईँको बारेमा बुझ्न चाहन्छु, तपाईँको घर कहाँ माइती कहाँ?
2: मेरो चाहिँ अहिले घर धापाखेलमा हो सर, र मेरो माइती चाहिँ सातो बाटोमा छ सर।
1: सातो बाटो, उसो भए पढाइ त यतैतिर पाटनतिर भयो होला?
2: हजुर सर,
1: कहाँ भयो?
2: मदन स्मारकबाट चाहिँ मैले एसएलसी दिएको, 54 इयरको।
1: ओके, मदन मेमोरियल भनेर चिनेको होइन?
2: मदन स्मारक भनिन्थ्यो
1: पहिलो लुगा, पहिला पहिला स्कुलहरूलाई चाहिँ कलेजहरूलाई लुगाले चिनिन्थ्यो नि होइन? सेन्ट मेरिजमा चाहिँ निलो र डार्क ब्लू होइन स्कर्ट होइन, अनि तपाईँहरू चाहिँ पक्का पहेँलो। धेरै अरू जन्डिस पनि भन्थे क्या अरे, थाहा छ नि हाम्रो दिदीहरू पनि त्यहाँ पढेको हुनाले होइन, किनभने यो भेग ललितपुर यानि कि पाटनको जलखेल सानेपा पाटन इटसेल्फ होइन सात बाटो कहाँ दिदीबहिनीहरू पढ्ने त हो नि होइन? अनि अब तपाईँको एउटा चाहिँ स्कुलको एउटा नाममा नेपालको चर्चित साहित्यकारको पनि नाम जोडिन्छ नि होइन र पारिजात दिदी होइन, उहाँ पढाउनु भयो भनेर सुनेको थिएँ, तपाईँ पढ्न पाउनु भयो कि सुनेको मात्रै? तपाईँ
2: सुनेको
1: मात्र होइन, पारिजात दिदीले पढाउनु हुन्थ्यो होइन, त्यही पनि एउटा चाहिँ इज्जतको कुरा हो नि होइन। अनि अहिले यसो हेर्दाखेरि पुरानो ढाँचाको मदन स्मारक यो स्कुल अलिकति परिवर्तित भएको जस्तो लाग्छ, कता कता सटरहरू बनेका छन्, अलिकति रूप रङ्ग फेरिएको छ, के छ त अहिले त्यहाँ भन्नुहोस् त?
2: नै परिवर्तन छ सर, हामीलाई चाहिँ अब पहिलाको स्कुलको त्यो जुन एरियाहरू देख्दाखेरि एकदम आनन्द लाग्थ्यो, त्यो ग्राउन्डहरू धेरै नै ठुलो ग्राउन्ड थियो सर, खेल्नु जान्थ्यौँ हामी त्यतातिर, तर अहिले चाहिँ सबै मिनिमाइज गरेर चाहिँ अब धेरै नै सानो एरियामा चाहिँ अहिले स्कुल सञ्चालन गर्नु भएको
1: के, यो पहिला त गर्ल्स मात्रै थियो, अहिले मिक्स छ कि के छ?
2: अहिले मिक्समा छ सर, अहिले पनि पढ्दैछन् दुबई।
1: अनि स्कुल मात्रै कति त स्कुलहरू चाहिँ कलेज पनि मा पढ्ने भएको पाइन्छ, कलेज पनि छ? छैन कि, तर पनि यसो हेर्दाखेरि पहिला त अलिक पुरानो पुरानो देखिन्थ्यो, अहिले त रूप रङ्ग फेरिएको छ, एट्र्याक्टिभ देखिन्छ, तर अब गुदी कस्तो छ त्यो हो नि त होइन र? त्यो चाहिँ तपाईँले अब एक्सेसको नाताले के हेर्नु के पाउनु भएको छ?
2: हाम्रो चाहिँ स्टुडेन्टहरूलाई त्यहाँनिर वर्षमा एकपल्ट चाहिँ प्रोग्रामहरू भइरहेको छ सर, अनि त्यसमा हामी इन्भल्भ हुन्छौँ, अनि स्कुलको माहौल हेर्दाखेरि अब क्लासहरू त सबै उस्तै नै छ, तर धेरै नै चेन्जहरू चाहिँ छ सर।
1: ओके, अब आशा गर्नु राम्रैको लागि चेन्ज होला होइन, किनभने आफ्नो स्कुलले राम्रो गरेको सुन्न सबैलाई मन लाग्छ। अब तपाईँ यही पाटन क्षेत्रमा जन्मिनु भयो, हुर्किनु भयो, श्रीमान पनि यतैतिर पाउनु भयो होइन? धरानको हो, तर यहाँ बसाइ त थापा खेलतिर छैन, धरान कहाँनिर तपाईँ? अब पुरानो बजार, उसै पुरानो श्रेष्ठजी हुनुहुँदो रहेछ, ज्ञानव श्रेष्ठ होइन धरानको? कतिले त उहाँका साथीहरू पनि लाउरे भएर विदेशमा तपाईँलाई सुन्दै हुनुहुन्छ, ल हो आफ्नै गाउँठाउँको भनेर, मैले लाउरे भन्ने बित्तिकै टाउको हल्लाउनु भयो, उहाँले हो हो भन्दै हुनुहुन्छ, उहाँले सायद अब नाम तपाईँलाई कोही चिन्नुहुन्छ उहाँको साथीहरू लाउरेहरू
2: यहाँ ब्रिटिसमा क्याम्पमा पनि हुनुहुन्छ
1: को भन्नुहोस् त? राजीव श्रेष्ठ अब मेजर साहब होइन ए ओके एनिवे अब तपाईँ एउटा गृहिणी र अब बच्चाहरूलाई हुर्काउँदै होइन पढाउँदै गरेको बेलामा तपाईँ व्यवसायमा लाग्नु भएछ अब अलिकति श्रीमानको हात नभएको त हुँदैन यस्तो काममा होइन कस कसले तपाईँलाई चाहिँ यो व्यवसाय जुन चाहिँ लेदरमा व्यस्त तपाईँले विशेष गरी यो उद्योगमा ह्यान्डिक्राफ्ट र चाहिँ लेदरमा चाहिँ लाग्नुभयो को इन्भल्भ हुनुभयो तपाईँलाई इन्करेज गर्नको लागि
2: स्टार्टिङ त हस्बेन्डबाटै हो सर किनकि उहाँले 30 इयर्स भइसक्नुभयो यो लेदर गुड्सको चाहिँ काम गर्न थाल्नु उहाँले चाहिँ होलसेल मात्र गर्नुहुन्थ्यो
1: ओके
2: अनि यो अहिले मैले गर्न थालेको चाहिँ सर 2 वर्ष जस्तो भयो स्टार्टिङ मैले गरेको चाहिँ सर
1: अनि सुरु सुरुमा त डर लाग्यो होला नि
2: लाग्यो नि सर एकदमै कहिले पनि म त्यो जुन फ्यामिलीबाट बाहिर ननिस्केको मान्छे बाहिर निस्किँदाखेरि चाहिँ एक प्रकारको डर चाहिँ भयो तर पनि स्टार्ट चाहिँ गरेँ सर मैले
1: अनि त्यसमा म छँदैछु अगाडि बढ आइडियाहरू खोजखाज गरौँला सोधपुछ गरौँला भनेर चाहिँ श्रीमानले भन्नुभयो ओके अनि सुरुवात चाहिँ कसरी गर्नुभयो तपाईँले ल भन्नुहोस् कति पट पैसा पनि चाहियो अलिकति होइन खोजखाज भयो होला परिवारसँग माग्यो होला अलिअलि तपाईँले जोहो गरेको निकाल्नु भयो होला होइन अब लेदर भनेपछि अब सबै नेपालमै लेदरको चाहिँ भनौँ न अब उत्पादन हुँदैन बाहिरबाट ल्याउनु पर्छ कसरी सुरु गर्नुभयो
2: स्टार्टिङ त उहाँले चाहिँ स्टार्टिङ गरिसक्नु भएको हुनाले अलिक गाह्रो चाहिँ भएन मलाई किनकि उहाँले 30 इयर्स हजुर थियो उहाँसँग 30 इयर्स त उहाँको एक्सपिरियन्स पनि थियो त्यही भएर मलाई त्यस्तो गाह्रो चाहिँ भएन कन्ट्याक्ट थ्रुको लागि चाहिँ तर फिल्डमा जानुको लागि चाहिँ अलिकति सुरुमा चाहिँ डर चाहिँ लाग्यो कसरी स्टार्टिङ गर्ने
1: कसरी
2: बोल्ने मलाई एक त झन् फ्यामिलीमा बसिरहेको मान्छे म मलाई त्यो बोल्नु पनि आउँदैन थियो कसैसँग डिल गर्न पनि मलाई डर लाग्थ्यो त्यो कारणले गरेर चाहिँ डर चाहिँ थियो एक प्रकारले स्टार्टिङ चाहिँ मैले लबी मलबाटै गरेँ
1: मेरो यहाँबाट लबी मलमा त्यो शनिबारको मार्केटबाट
2: हजुर स्याटरडे एभ्री स्याटरडे हुन्थ्यो त्यो काम गर्नुलाई पनि मलाई झन्डै 1 वर्ष जस्तै लाग्यो किनकि त्यो डरले गरेरै म बाहिर आउनुलाई डराएरै मैले चाहिँ 1 वर्ष मैले रोकेरै बसेँ होइन भोलि गरौँला होइन भोलि गरौँला ओके तर लास्टमा चाहिँ मैले होइन गर्नै पर्छ यो धेरै नै ढिलो भयो भनेर चाहिँ अनि लबिङ मलमा चाहिँ मैले स्टार्टिङ चाहिँ त्यहीँ
1: सानो स्टल राख्नु
2: हजुर सर स्टल सानो राखेर स्टार्टिङ
1: अब त्यहाँ पनि स्टल पाउनु पनि गाह्रो होला नि त होइन
2: गाह्रो सर एकदमै गाह्रो छ
1: सोध्नु सक्छु कति तिर्नुपर्छ भनेर अहिले
2: सर अब यस्तो हुन्छ प्रोडक्ट अनुसार हुन्छ त्यहाँ जस्तो नेपाल मेड प्रोडक्टको उहाँले छुट्टै रेट राख्नु भएको छ र बाहिरको इम्पोर्ट गर्ने प्रोडक्टहरूको छुट्टै रेट राख्नु
1: भएको
2: छ मैले रेट चाहिँ रिभ्यू नगरौँ
1: ल ठिकै छ केही छैन किनभने मलाई पनि गरौँ कि अब हामी पनि क्या क्या हो नि होइन किनभने केही त गर्नु पऱ्यो नि होइन जिन्दगीमा एनिवे त अब कसैले कसैले सुरुवात नगरी व्यापार नगरिकन यो समाजमा के कसले किन्ने कसले बिक्री गर्ने हो त वी हेभ टु डु इट नभए विदेशी आएर गरिदिनु पर्यो त्यस कारणले तपाईँ हामी सबै मिलेर त समाज बन्छ नि र अब तपाईँले अघि भनेको ठिक हो कतिको परिवारमा कहिले पनि व्यापार गरेको हुँदैन व्यापार गर्न अलि लाज लाग्ने अप्ठ्यारो हुने ओहो यसले त यस्तो गर्न थाले त होटेल खोलेछ तरकारी बेचेछ ट्याक्सी चलाएछ होइन अथवा चाहिँ लेदरको काम गरेछ छालाको काम गर्ने भन्ने आउँछ नि त होइन त्यो पनि खेप्नु भयो होला नि तपाईँले
2: धेरै नै खेप्यो नि सर सुरुमा त मार्केटमा निस्किँदाखेरि त्यही डर हुन्छ जस्तो कसैले केही भन्ला कि ल यो त एउटा टेबलमा यसरी सामान पो बेच्नु बसेछ भन्ला कि भन्ने डर चाहिँ थियो मनमा त्यो चाहिँ तर बिस्तारै चाहिँ आफै हट्दै जाने रहेछ हामी जबसम्म फिल्डमा जाँदैनौँ तबसम्म चाहिँ हामीलाई त्यो फिल हुँदैन जब फिल्डमा गइसकेपछि त्यो जुन काममा लागिसकेपछि चाहिँ आफै आँट आउँदो रहेछ भन्ने चाहिँ मलाई लाग्यो सर
1: अझै अरूले भनेको भन्दा पनि आफ्नै मान्छेले चिनेको मान्छेले भनेकोमा अलिकति
2: एकदम चित्त दुख्छ
1: होइन होइन आफू पनि गर्न सक्दैनन् कतिले अरूले गरेको पनि त्यतिको एप्रिसिएट गर्दैनन् होइन
2: त्यो
1: यो हरेक समुदायमा छ यो तपाईँको मात्रै समुदायमा होइन सबै ठाउँमा छ तर अब त्यसलाई ओभरकम गर्नुपर्ने जित्नु पर्यो होइन आफ्नो लागि परिवारको लागि गर्नै पनि पर्यो गाह्रो छ नि त बाँच्नलाई होइन त नेपालमा होइन फाइनेन्सियली कसलाई दुःख हुँदैन र होइन रुखबाट चाहिँ पैसा त झर्दैन नि होइन आज म एउटा ब्याङ्कबाट हिँड्दै थिएँ त्यो बाटोमा के भन्छ यो त राम्रो एउटा चाहिँ स्लोगन रहेछ के बहिनी त्यहाँ चाहिँ you cannot make money from tree and you cannot haina tara you can make tree grow from the money re ke haina paisa le chai rukh haru banauna sakinchha thuprai tara rukh bata chai paisa hunda tesa lai chai mehnat garnu paryo ni haina
2: haina
1: dekhi tapai le suru garnu bho आज मैले तपाईँ जस्तो एउटा गृहिणीलाई कुराकानी गर्नको लागि निम्त गरेको नट बिकज तपाईँको काम प्रडक्टको चाहिँ प्रमोसन मात्रै होइन, तपाईँले जुन जुन चाहिँ भनौँ न अब परिवारमा नगरेको काम गर्नुपर्छ परिवार धान्नको लागि भनेर जुन चाहिँ आँट गर्नुभयो त्यसले अरूलाई पनि प्रोत्साहन मिल्ला प्रेरणा मिल्ला भन्ने उद्देश्यले होइन गर्दाखेरि तपाईँ अहिले कति वर्ष भयो, 4-5 वर्ष भइसक्यो कि 2-3 वर्ष भयो?
2: मेरो 2 वर्ष भयो सर अहिले मैले स्टार्टिङ गरेको चाहिँ, अनि उहाँले गर्नुभएको त झन्डै 30 वर्ष भयो, उहाँले होलसेल गर्नुहुन्थ्यो पहिला, अनि उहाँले मलाई सानो गिफ्टहरू ल्याइदिनुहुन्थ्यो जानुहुँदा, मैले त्यो युज गरेँ बोके, होइन त्यो त्यस पछाडि चाहिँ मैले फिल गरेँ कि जस यो सामान राम्रो रहेछ, यो प्रडक्ट मैले मार्केटमा ल्याउनु पर्छ भनेर,
1: त्यही
2: कारणले चाहिँ मलाई चाहिँ जब मलाई मन पर्यो भनेपछि बाहिर पनि मन पर्छ लेडिजहरूलाई भनेर चाहिँ मैले प्रडक्टहरू आफैले हेरे बुझे कुन ल्याउँदा राम्रो हुन्छ कुन बेच्दा राम्रो हुन्छ त्यो अनुसारले बनाउनु पनि ट्राई गरेँ, यहाँ बेचे पनि त्यही अनुसारले बेचे सर मैले।
1: ए पहिला त आफ्नै परिवारहरू चिन्जानको लागि चाहिँ यसो ट्राई गर्नु होला हैन?
2: हजुर सर, स्टार्टिङ त परिवारबाटै गर्नुपर्ने हुन्छ, र सेकेन्डमा चाहिँ मैले मार्केटमा लभी मलमा चाहिँ मलाई धेरै भयो, लभी मलबाट चाहिँ मैले धेरैजनाले चिन्ने मौका मैले पाएँ, र उहाँहरूले पनि मलाई चिन्ने मौका पाउनु भयो, र मेरो प्रडक्टहरू चाहिँ मेन भनेको मैले लभी मललाई नै म दिन चाहन्छु सर।
1: अब त्यो त एक दिन हप्तामा एकताली हो होइन, अब पसले राख्ने चाहिँ के छ त?
2: पसले राख्नुलाई पनि सर अहिले सर्टरको एकदमै हाई छ रेन्टहरू, त्यो कारणले चाहिँ अलिकति त्यसमा चाहिँ विचारै गर्नुपर्ने छ। मैले चाहिँ अहिले अनलाइनबाटै घरबाटै मैले बेचिरहेको छु सामानहरू, र राम्रै रेस्पोन्स पनि आइरहेको छ।
1: ओके, अब अलिकति तपाईँको मेरो कुरा त यहाँ मात्रै होइन, हाम्रो त प्रत्यक्ष प्रसारण काठमाडौँ भ्याली अनि धरान पोखरा त छ, यहाँ नेपालमा अनलाइन पनि सुन्नुहुन्छ विदेशमा सुन्नुहुन्छ होइन, मैले तपाईँको प्रडक्ट हेर्दाखेरि मैले पनि किनेँ अस्ति होइन, पेटी मैले भनेको जस्तो पाएँ मैले होइन, एकदम लेदर अनि कति 10 वर्षसम्म त केही हुँदैन होइन, कालो पनि लाउनु हुने खैरी पनि लाउनु हुने होइन, अनि फेरि रिजनेबल प्राइसमा होइन, बाहिर चाहिँ 5-6 हजार पर्ने चाहिँ करिब 2 हजारमा पाइयो होइन, त्यो जेन्युन हो नि होइन त, त्यस कारणले कति राम्रो पनि रहेछ। अनि उहाँले चाहिँ अर्को तपाईँको श्रीमान ज्ञानजीले तपाईँहरू देश विदेशमा हिँडिरहनुहुन्छ, अहिले संसारमा धेरैको पैसा चाहिँ लुटिया छ, किनभने तपाईँहरूले चाहिँ आफ्नो ब्याङ्क कार्डहरू त्यहाँ राख्नुहुन्छ, त्यसलाई बदमासहरूले आजकल इन्डिया चाइनातिर कतैतिर जाँदाखेरि स्क्यान गरेर चाहिँ सबै लुट दिन्छन्, पैसाहरू सखा पारिन्छन्, तर त्यसको प्रोटेक्टिभ एउटा चाहिँ के भन्छ वालेट चाहिँ एकदमै राम्रो छ, राम्रो प्रडक्ट निस्केको छ भनेर भन्नुभयो, यो एकदम बयान गरिदिनुहोस् के हो यो?
2: हो सर, हामीले चाहिँ अहिले यो एटिएम कार्डहरू जुन स्क्यान नहोस् भनेर चाहिँ आरएफआइडी प्रोटेक्ट भनेर हामीले त्यो पर्समा एउटा चिप राखेको छौँ, त्यसले गरेर चाहिँ हजुरको मोबाइल जुन मोबाइलबाट स्क्यान चाहिँ हुँदैन, त्यसको लागि चाहिँ हजुरले एटिएम कार्ड पर्सबाट निकाल्नै पर्ने हुन्छ, त्यो चाहिँ छ सर हामीसँग। हामीले सामान सर दिएपछि उहाँहरूले चाहिँ कस्टमरहरूले चाहिँ हामीलाई एकपल्ट मात्र होइन सधैँ सम्झिने गरी चाहिँ सामान हामीले बेच्नु पाऊँ भन्ने उद्देश्यले नै हामी सामान बेच्छौँ,
1: फाइदा मिनिमम फाइदा
2: बरु कमभन्दा कम फाइदा नै लिउँ, तर मार्केटमा चाहिँ हाम्रो प्रडक्ट सबैले चिन्नुहोस् र खोजी खोजी हामीलाई आउनु भयो भने अझ हाम्रो चाहिँ प्रडक्ट अझै झन् मार्केटमा आउनेछ भनेर चाहिँ हामीले त्यो हिसाबले चाहिँ हामी हाम्रो प्रडक्ट बेच्छौँ।
1: ओके, अब चेन्जको लागि तपाईँहरूले लेदर छ, लेदर बेल्ट छ, वालेट छ, अरू के छ चेन्जको लागि?
2: जेन्ट्सको लागि हामीले फाइल ब्यागहरू पनि छ हाम्रो,
1: फाइल ब्यागहरू छ,
2: ब्यागहरू भयो, अनि जस्ट जेन्ट्सको लागि भनेर जुत्ताहरू पनि हामीले ट्राई चाहिँ गरिरहेको छौँ, तर जुत्ताको चाहिँ कस्तो प्रब्लम हुन्छ नि, उहाँको जुन नम्बर हुन्छ नि साइज चाहिँ हामीले सबै लिनुपर्ने भएको हुनाले चाहिँ अलिकति प्रब्लम
1: छ, ठुलो होला सानो होला
2: प्रब्लम छ, तर भविष्यमा त्यो पनि सोच्नेछौँ सर।
1: ओके, एउटा ब्याग चाहिँ के भन्छ ल्यापटप ब्याग पनि राम्रो रहेछ, कति जति पर्छ रफली?
2: हाम्रो मार्केटमा त्यो ब्याग हजुरको 12-15 हजार पर्छ भने,
1: प्योर लेदर होइन,
2: जेन्युइन लेदर हो सर,
1: 20-25 वर्ष थाम्छ
2: सर,
1: साँच्चै?
2: हजुर सर।
1: ओके,
2: हजुर, हाम्रो चाहिँ फेरि 2 इयर्ससम्म रिपेयरिङ पनि फ्री छ, अनि ब्यागहरू चाहिँ अहिलेसम्म यस्तो कम्प्लेनहरू पनि आएको छैन, अब भन्नु सकिँदैन, सामान हो, बिग्रिन पनि सक्छ, आफूले युज गर्नेमा भर पर्छ, त्यसमा चाहिँ हामीले 2 वर्ष चाहिँ हामीले फ्री पनि राखेको
1: छौँ, लामोसँग
2: चल्छ सर, ठिक छ।
1: ओके, एकदम राम्रो छ, फिनिसिङ राम्रो छ, अनि कलर पनि भेराइटी रहेछ,
2: भेराइटी कलरहरू पाउनुहुन्छ।
1: अनि तपाईँले चाहिँ अब देश विदेशबाट मगायो, अनलाइन मगायो भने कतिसम्म बेच्नुहुन्छ त?
2: हामीले अब त्यो हेरेर हुन्छ सर, प्रायःसम्म त हामीले रिजनेबलै प्राइस लगाउँछौँ, हामीले एफोर्डेबल प्राइस नै लगाएरै हामीले दिने गर्छौँ सर.
1: तर फेरि पोस्टेज गर्नु पर्यो होइन, फ्री त आउँदैन होइन, अलिअलि अब कुन देशमा हो, अलि कहाँ कहाँ गइरहेको छ त
2: हाम्रो. अस्ति भर्खरै हामीले चाहिँ यो पोर्तुरिको सिटीमा गएको थियो, अनि कहिले युकेबाट पनि आउँछ, कहिले अहिले अस्ति भर्खरै हामीले यो मेला हिजो अस्तिको दिन सक्यो ब्रिकुटी मण्डपमा, त्यहाँ चाहिँ उहाँ बङ्गालकोहरू आउनुभएको थियो, बङ्गलादेशहरू पनि,
1: उहाँहरूले
2: पनि धेरै नै रुचाउनु भयो.
1: बङ्गलादेश त छालाको खानी हो त त्यहाँबाट.
2: भए पनि हाम्रो लेदरहरू राम्रो लाग्यो उहाँहरूलाई, अनि नेपालबाट पनि यसो एउटा गिफ्ट लगौँ न त भनेर उहाँले गिफ्टको लागि पनि लानुभएको छ.
1: ए ओके. अनि लेडिजहरूको लागि अझ भेराइटी त लेडिजहरूको छ, के छ त भन्नुहोस् त.
2: लेडिजहरूमा चाहिँ हामीले लिपस्टिक बक्सहरू भयो, ज्वेलरी बक्सहरू भयो, यो ह्यान्डिक्राफ्ट सम्बन्धी सबै पर्सहरू छ, अनि पिगी ब्याङ्क बच्चाहरूको लागि गिफ्टको लागि पिगी ब्याङ्कहरू पनि छौँ बनाएको छौँ, अनि धेरै छ सर, भेराइटी धेरै छ, यो त्यो नै भन्न सक्छ.
1: उसो भए वेबसाइटमा गएर हेर्नु पर्यो होइन, हाम्रो दिदीबहिनीहरू अथवा जो जो तपाईँको हुन पोटेन्सियल बायर्सहरूले चाहिँ हेर्नु पर्यो. के छ त वेबसाइट तपाईँको के भन्दा.
2: हाम्रो चाहिँ टिकटक अनि इन्स्टामा चाहिँ स्ट्रिम लेदर ह्यान्डिक्राफ्ट भनेरै,
1: स्ट्रिम होइन, SHREM स्ट्रिम
2: लेदर
1: ह्यान्डिक्राफ्ट.
2: हजुर
1: सर. ओके. त्यसमा तपाईँको फोटो छ कि.
2: फोटो भन्नाले भिडियोहरू सबै छ, जुन पनि प्रोडक्टहरू नयाँ आउँछ सबैको भिडियो खिचेर राख्छौँ, अनि बाहिर कस्टमरहरूले पनि त्यही भिडियो हेरेर नै उहाँहरूले
1: मगाउनु पनि आउँछ होला.
2: आउँछ सर, एकदमै.
1: कस्तो आइरहेछ.
2: धेरैले चाहिँ एकदमै यो प्रिन्टेड लेदरहरू चाहिँ अलिक धेरै नै मन पराउनु भएको छ. यो प्रिन्टेड लेदर फेरि भन्यो भने इन्डियन हो सर, सिधै कुरा गर्ने, किनकि मैले यहाँ बनाउनुलाई पनि हामीले कोसिस गर्दैछौँ, त्यो चाहिँ अलिकति गाह्रो छ, किनकि यहाँनिर कारिगरहरू अलिकति पाउनु गाह्रो छ, जति इन्डियनहरूको कारिगर राम्रो छ त्यति नेपालमा अलिकति गाह्रो छ, तर पनि हामीले छिटै चाहिँ यो यहीँ बनाउनु चाहिँ हामीले.
1: यहाँ चाहिँ के भन्छ तपाईँको, मैले अघि सोद्धाखेरि तपाईँको फ्याक्ट्री चाहिँ धापाखेलमा छ भन्नुभयो होइन, यहाँ चाहिँ के भन्छ.
2: हाम्रोमा चाहिँ अहिले लेडिज ब्यागहरू चाहिँ भन्छ सर,
1: लेडिज ब्यागहरू
2: चाहिँ
1: क्वालिटीको रहेछ मैले हेरेँ,
2: राम्रो छ.
1: कति रुपियाँ जति पर्छ
2: जस्तो हाम्रो स्टार्टिङ
1: बजारमा कति पर्छ.
2: जस्तो स्टार्टिङ यस्तो हुन्छ सर, सानो साइजको 3500 स्टार्टिङ छ, अनि त्योभन्दा अझ सानो हेर्नुहुन्छ भने पर्सहरूको
1: 25,000 to 30,000.
2: तर पनि गरौँ एकपल्ट ट्राई गरिहेरौँ, किनकि अहिले नेपालमा नेपालकै प्रोडक्सनलाई बेसी प्रायोरिटी दिइरहनु भएको छ. मलाई धेरैजनाले चाहिँ यो प्रिन्टहरू नेपाली नै भयो एकदम राम्रो हुन्थ्यो भनेर मलाई
1: रिभ्यूहरू
2: सबै नेपाल मेड भयो भने अझ राम्रो हुन्थ्यो, नेपाली पनि झल्किने भयो भने अझ राम्रो हुन्थ्यो भनेर रिभ्यू आएको हुनाले मैले सबै त रिभ्यूहरू टिपेर राखेको छु सर. तर बनाउनुलाई चाहिँ अलिकति गाह्रो, किनकि ह्यान्डिक्राफ्ट हो, हातले कलर गर्नुपर्ने हुन्छ, हातको पेन्टहरू बेसी छ, काम हातको काम बेसी छ, जुन काम चाहिँ यहाँ नेपालीहरूले भन्दा इन्डियनहरूले बेसी गर्नुहुन्छ.
1: फेरि उनीहरूलाई चाहिँ हाम्रो नेपाली बुट्टा त्यतिकै थाहा
2: हुँदैन सर, त्यही भएर उहाँहरूलाई ल्याएर मैले यहाँ राखेर एउटा फ्याक्ट्री बनाउनुलाई चाहिँ एक त आर्थिक हिसाबले पनि अलिक गाह्रो नै छ, र अब फ्यामिलीको सपोर्ट र अब काम गर्ने मान्छेहरू पनि मैले बटुल्नु पर्ने हुन्छ, त्यसको लागि चाहिँ अलिकति टाइम चाहिँ लाग्छ सर.
1: ओके. अब भारतमा कुरा गर्दाखेरि कानपुर फेमस हो नि होइन लेदरको लागि, तपाईँहरू त्यही कन्ट्याक्ट हो कि अरू ठाउँमा छ.
2: हाम्रो डिफ्रेन्ट ठाउँबाट आउँछ सर, कहिले कानपुरबाट पनि हुन्छ, कहिले मद्रासबाट पनि हुन्छ, कहिले कलकत्ताबाट पनि हुन्छ, जहाँ चाहिँ प्रिन्टहरू राम्रो एक्स्ट्रा हुन्छ हामी त्यहीँबाट चाहिँ हामीले मगाउँछौँ सामान,
1: बल्कमा
2: मगाउँछौँ सर. हजुर.
1: ओके. अनि अहिलेसम्म तपाईँहरूले गरेको तपाईँको श्रीमानको भन्नुभयो यत्रो लामो समयको होलसेलको अनुभवमा अलिअलि तिता मिठा अनुभव पनि होलान्, तपाईँलाई चाहिँ दुःख परेको नसोचेको कुरा पनि भयो होलान्, त्यस्तो छ.
2: छ नि सर, धेरै नै हुन्छ. बिजनेस भनेको सधैँ राम्रै हुन्छ भन्ने पनि छैन, अहिलेका अप्स एन्ड डाउन दुइटै आउँछ, तर हामीले चाहिँ फेस चाहिँ गर्नै पर्ने रहेछ मनुष्य भएको हुनाले, मानव भएको हुनाले, तर त्यो फेस गर्नु चाहिँ त्यो टाइममा अलिक गाह्रो हुँदो रहेछ. तर जस एउटा चाहिँ के भने फ्यामिलीमा बुढाबुढीमा भनौँ न काम गरिसकेपछि एक्लै अर्कालाई सपोर्ट गरिसकेपछि जुनै पनि गाह्रो चाहिँ सजिलो हुँदै जाने रहेछ भन्ने मैले फिल
1: गरेँ.
2: अरूसँग पार्टनर गर्दाखेरि बरु अलिक मनमुटाव होला के होला, तर आफ्नै घरको फ्यामिली जस्तो अब फ्यामिली मैले भनेर लोग्ने स्वास्नी मात्र पनि भन्दिनँ, फ्यामिलीमा अब छोराछोरी पनि हुन्छ
1: होइन,
2: अब दाजुभाइ पनि हुन्छ, उहाँहरू सबैजना मिलेर गर्नुभयो भने चाहिँ अझ राम्रो हुन्छ, अझ झन् गर्नु उत्साह बढ्दो रहेछ भन्ने चाहिँ फिल गरेको छ सर मैले.
1: एक्ज्याक्टली.

0: गर्छ होला नि, किनभने तपाईँलाई चाहिँ यो वेबसाइट बनाइदिनुको लागि होइन कम्युनिकेट गर्नको लागि मद गर्ला, किनभने तपाईँ व्यस्त हुनुहुन्छ होला, त्यो त गर्नै पर्यो नि.
1: गर्छ सर, गर्छ नगर्ने भन्ने होइन, तर अलिकति होप चाहिँ के भने हामीलाई हाम्रैमा आएर काम गरिदिए हुन्थ्यो, हाम्रै फिल्डमा आएर, किनकि नराम्रो छैन काम, राम्रो छ, सबैले रेस्पोन्स राम्रो गर्नु भएको छ, आएर गरिदिनु गरिदियो भने अझ राम्रो हुन्थ्यो. हाम्रो पछिको सेकोमा त उनीहरूले नै लिने हुन्छ सर यो काम. यो काम चाहिँ स्टप नहोस्, रेगुलर भइरहोस् जस्तो आफूलाई फिल हुन्छ, त्यो चाहिँ उनीहरूले अलिकति नबुझ्ने रहेछ अहिलेको जेनेरेसन.
0: अर्को अर्को तपाईँ हाम्रो जमाना अर्कै भयो होइन, उनीहरूको अर्कै फेरि छलाङ छ के, ड्रिम अर्कै छ, उनीहरूले हामीभन्दा ठुलो सोच्छन् होइन, हेर्दाखेरि उनीहरूलाई यसो कतिखेर आँखा नलाग्ला अथवा चाहिँ आफ्नो चोइस गर्नु पर्ला, तर पनि तपाईँले चाहिँ यसो विचार गर्दाखेरि छोराहरूले मद्दत गरेको चाहिँ मैले बुझेँ. अब तपाईँसँग भेट भएको चाहिँ बाई चान्स ब्रिटिस गोर्खाज नेपालको दिदीबहिनीहरूको कफी मर्निङमा आएर तपाईँले चाहिँ अलिकति त्यहाँ चाहिँ प्रमोसनल गर्नुभएको, इन्ट्रोडक्सन दिनुभएको रहेछ होइन.
1: मेरो दुईचोटि भयो सर, लास्ट इयर पनि म आएको थिएँ, यो इयर गरेर दुईचोटि भयो मैले.
0: कस्तो रेस्पोन्स भयो?
1: एकदम राम्रो सर, एकदम. हजुर सर, म्यामहरू सबैजनाले मेरो प्रोडक्टहरू मन पराइदिनु भयो, एज अ गिफ्टको लागि पनि उहाँले धेरै सामानहरू लिइदिनु भयो. म यहीबाट चाहिँ म उहाँहरूलाई धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु, किनकि मैले पर्सनली दिन सकिनँ त्यहाँनिर, यहीँबाट चाहिँ उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद भनेर भन्न चाहन्छु.
0: ओके, मैले पनि एउटा प्रोडक्ट हेर्ने मौका पाएँ.
1: हजुर सर,
0: मेरो वाइफले पनि किनेको रहेछ होइन, अनि त्यसरी तपाईँसँग चिन्जानुभयो र अरूलाई पनि जानकारी गराउँ र मुख्य गरेर यो तपाईँको बिजनेसको प्रमोसन भन्दाखेरि पनि तपाईँ जस्तो एक गृहिणी कति वर्षसम्म छोराहरू ठुलो भइसक्दाखेरि होइन केही गर्नुपर्छ, श्रीमानलाई टेवा दिनुपर्छ भनेर अगाडि बढ्नु भएको कारणले गर्दाखेरि आज बिएबिएसको यो ध्वनि तरङ्ग यानि कि यो आउटपुटबाट देशभरि र विदेशमा भएका तपाईँ जस्ता गृहिणीहरूलाई चाहिँ इन्करेज गरौँ न त, वाइ नट भन्ने हिसाबले होइन. तपाईँ एकदमै आउनुभयो, यहाँ आउँदा पनि तपाईँको त निकै बिक्री भयो नि त.
1: हजुर
0: सर, धेरै किन्नु भएछ त, हाम्रो स्टाफहरूले किन्नु भयो, मन पराउनु भयो,
1: मन पर्यो, धेरै मन पराउनु भयो सर. एज अ गिफ्टको लागि चाहिँ धेरै राम्रो छ, प्रिन्टेड लेदर प्लस हाम्रो प्लेन लेदरहरूमा पनि एकदमै राम्रो छ, हजुरहरूले चाहिँ धेरै रुचाइदिनु भएको, म हजुरलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु.
0: मैले पनि आफ्नै प्रयोगको लागि लिएँ होइन. अब तपाईँले एकताली राम्रोसँग सबैले बुझ्ने गरी विदेश देश विदेशबाट तपाईँलाई कन्ट्याक्ट होस् भन्ने उद्देश्यले तपाईँको बारेमा हेर्ने, तपाईँको त्यो प्रडक्ट हेर्नेको लागि यसो जानकारी गराइदिनुहोस् न, कुन वेबसाइटमा गयो भने के भन्छ उहाँले हेरेर तपाईँलाई कन्ट्याक्ट गरेको सुन्न पाऊँ र त्यो पनि हाम्रो तपाईँ मेरो कुराकानीको सफलता
1: हो. सर, हो सर, धेरै धेरै धन्यवाद त्यसको लागि. हाम्रो चाहिँ स्ट्रिम लेदर ह्यान्डिक्राफ्ट भनेर टिकटक र इन्स्टा दुइटैमै छ, हजुरहरूले चाहिँ यो टिकटक र इन्स्टामा दुवैमा चाहिँ भिडियोहरू हेरेर चाहिँ हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ, हामीले नम्बर पनि त्यहाँ प्रोभाइड गरिदिएको छौँ र गुगल म्यापमा पनि हाम्रो स्टोरको लोकेसन छ सर त्यसमा. हजुरको SHREEM स्ट्रिम LEATHER लेदर SANDICRAFT लेदर ह्यान्डिक्राफ्ट, स्ट्रिम लेदर ह्यान्डिक्राफ्ट
0: टेलिफोन नम्बर नदिइरहँला है, किनभने धेरै टेलिफोन आएर फेरि बिहान बेलुकी अर्काको रात हुन्छ, हाम्रो बिहान हुन्छ, हाम्रो होइन
1: सर, हामीलाई त्यस्तो डिस्टर्ब हामी फिल गर्दैनौँ, किनकि हाम्रो यो कामै हो. जतिखेर जति हजुरहरूलाई सुविधा हुन्छ, जतिखेर हजुरहरूलाई होइन मलाई यो प्रोडक्ट चाहिन्छ भनेर सोच्नुहुन्छ, जुनै आवरमा पनि हामीलाई कल गर्न सक्नुहुन्छ.
0: ओके, अब तपाईँको केही छ अझै थपथप गर्नुपर्ने, मैले सोध्न छुटेको कुराहरू केही छ?
1: होइन छैन सर, मलाई यसरी बोलाएर हजुरहरूले मेरो प्रोडक्टको बारेमा, मेरो कम्पनीको बारेमा मैले थोरै मैले भन्नु पाएकोमा चाहिँ एकदमै खुसी व्यक्त गर्छु.
0: एउटा कुरा सोध्नु मन लाग्यो, यसरी तपाईँ कति ठाउँमा बिक्री गर्न जानुहुन्छ? लाबी मल जो ललितपुरमा छ त्यो चाहिँ एकदम फेमस छ होइन, एकदम उच्च पदस्थदेखि लिएर सबै वक्स अफ लाइफबाट मान्छेहरू आउँछन् होइन, तपाईँहरूसँग इन्टरेक्ट भयो, तपाईँलाई पनि कन्फिडेन्स बढ्यो होइन, र कसरी जाउँ त रेडियोमा कुराकानी गरौँ भन्ने मौका तपाईँलाई पाउनु भएको थियो कि थिएन त?
1: त्यसरी मौका मैले पाएको छुइनँ सर, तर अस्तिको जुन यो हाम्रो यो साउथ एसियन ट्रेड फेयर भएको थियो त्यहाँ चाहिँ हजुरको माउन्टेन टेलिभिजन र अर्को एउटा दुईजना आउनुभएको थियो, उहाँहरूले चाहिँ मलाई इन्टरभ्यू लिनुभएको थियो, मैले रेडियोमा चाहिँ यसरी इन्टरभ्यू दिएको छु.
0: फर्स्ट टाइम,
1: फर्स्ट टाइम हो सर. हजुर,
0: अप्ठ्यारो लागेको छैन होला? के के
1: सुरुमा अलिकति अप्ठ्यारो फिल भयो, अहिले हजुरसँग
0: चिया खास त भइरहेको छ, चियामा गफ हुन्छ, चिया गफ हुन्छ नि होइन, अब हामी दाजुभाइ दिदीबहिनीको रूपमा लिन्छौँ होइन, तपाईँहरूले गरेको कामलाई हाइलाइट गर्छौँ. हाम्रो कुनै इन्ट्रेस्ट हुँदैन, तपाईँहरू सिर्फ तपाईँ बन्नु भनेको देश बन्नु हो, अन्तत्वगत अथवाखेरि लङ टर्ममा तपाईँ एउटा चाहिँ सानो व्यवसाय तल जानु भन्दा पनि बिस्तारै माथि गएको सुन्न पाऊँ, देख्न पाऊँ हाम्रो

0: लक्ष्य त्यति हो होइन, किनभने तपाईँले पवित्र मनले आफ्नो घर परिवारलाई चाहिँ टेवा दिनको लागि र केही गरौँ, आइडियल्ली यसरी हातमा हात मानेर बस्नुहुन्न, त्यो हिन्दी सिरियल मात्रै हेरेर हुन्न, टिकटक हेरेर मात्रै हुन्न भनेर तपाईँ सोच्नु नै सबभन्दा ठुलो कुरा हो होइन त? त्यसले पनि डिस्ट्र्याक्ट गर्छ नि त लाइफमा होइन?
1: मैले होइन यसरी फिल्डमा आएपछि के फिल भने मैले त्यति धेरै वर्ष चाहिँ मैले यतिकै लस गरेछु भन्ने पनि फिल आयो एक प्रकारले, किनकि यो काम मैले अगाडि नै गरेको भए अझ कति राम्रो रेस्पोन्स, यतिकैसम्म मैले एउटा फिल बनाउँथेँ, एउटा मेरो
0: पर्सनल रेकग्निसन पनि हो नि त होइन? श्रीमान श्रीमती आफ्नो ठाउँमा छ, फलानुको वाइफ फलानुको श्रीमती भन्ने एउटा ठाउँमा छ, तर यु आर नोन एज सुनिता श्रेष्ठ, प्रोपराइटर अफ श्रीम लेदर ह्यान्डिक्राफ्ट कम्पनी भन्दा कति मजा आउँछ होइन?
1: एकदमै सर, एकदम गर्व फिल हुँदो रहेछ सर. म त्यही भएर सबै हाम्रो महिला जुन हुनुहुन्छ महिलाहरूलाई चाहिँ के भन्छु भने यतिकै नबस्नु, केही न केही चाहिँ गर्नु, केही न केही गर्नु भन्छु. तर अहिले धेरै ठाउँमा मैले देखेको वडाहरूले पनि महिलाहरूलाई चाहिँ धेरै नै प्रोत्साहन दिइरहनु भएको मैले
0: सशक्तिकरण यो
1: एकदमै सर. एउटा सानो सानो महिना महिनामा एउटा प्रोग्रामहरू बनाएर एउटा भनौँ न यो जुत्ताको जुन बनाउने ट्रेनिङहरू भयो, साबुनहरू बनाउने ट्रेनिङ भयो, यो त घर बसिरहेको महिलाहरूको लागि एकदमै राम्रो हो नि त सर. वडाले दिनुभएको जुन त्यो देख्दा पनि आफूलाई पनि आनन्द लाग्छ, र घरमा यतिकै नबसिरहनु, केही न केही चाहिँ गर्नु, सानो तिनो भए पनि केही गर्नु भन्ने चाहिँ मलाई लाग्छ. किनकि मैले यत्रो धेरै वर्ष लस गरेँ, त्यो लस मैले फिल गरेको हुनाले चाहिँ यतिकै नबस्नु, केही न केही गर्नु भन्ने.
0: अब तपाईँको कुरा सुनेर तपाईँको यो वेबसाइटमा आएर लोक म पनि त्यस्तै बसिया छु, बेलायतमा कुनै ठाउँमा लन्डनमा अथवा चाहिँ फोक्सटन मेरो गाउँ हो होइन, यहाँ म मेरो घर छ होइन, कसरी दिदी बहिनीले चाहिँ ल आई लाइक टु वर्क विथ यु, तपाईँले मलाई प्रडक्ट पठाइदिनुहोस्, मेरो सप छ, म त्यहाँ राखिदिन्छु, तपाईँलाई पनि फाइदा मलाई पनि फाइदा भन्नुभयो भने के छ तपाईँ त्यसमा?
1: त्यसमा पनि हामी तयार छौँ सर, किनकि मलाई टर्कीबाट पनि एकजना म्यामले कल गर्नुभएको थियो, उहाँले चाहिँ म हजुरको प्रोडक्ट राम्रो लाग्यो र मेरो यो टर्कीमा चाहिँ म केही गर्न चाहन्छु भन्नुहुँदाखेरि चाहिँ यो अहिले ट्रान्सपोर्टको चाहिँ अलिकति प्रब्लम भएको हुनाले मैले उहाँ पठाउन सकेको छुइनँ. त्यस्तै गरेर अरू ठाउँबाट पनि यसरी नै कुराहरू
0: द्वन्दले गर्दाखेरि होला होइन, फ्लाइटले गर्दाखेरि अब बाटो खुल्यो, बाटो खुल्यो, तपाईँले पनि आफूलाई पिच गर्ने मौका पाउनुभयो होइन, एट द सेम टाइम अरूले पनि तपाईँको बारेमा थाहा पाउनुभयो, अब यो हेर्नुहुन्छ गर्नुहुन्छ, कतैबाट टेलिफोन आएर ल है अर्ध घन्टा आएर भने पनि हामीलाई भनिदिनु भयो भने वाह हाम्रो कुरा चाहिँ सफल भयो होइन, किनभने लिङ्क चाहिन्छ, इन्फर्मेसन चाहिन्छ होइन त? आज बिबिएस गोर्खा रेडियोमा आएर तपाईँले त्यो लिङ्क इस्टाब्लिस गर्ने मौका पाउनु,
1: आइएम
0: सो ह्याप्पी,
1: थ्याङ्क यू सर. हजुरलाई
0: केही छ हामीलाई
1: धेरै धेरै
0: अप्ठ्यारो लाग्यो कुराकानी गर्नलाई?
1: होइन सर, लागेको छैन, मलाई एकदमै अझ झन् कन्फिडेन्ट बढ्यो सर कुरा गरेर
0: होइन, किनभने तपाईँ जस्तो हामी पनि त्यही त हो नि होइन, कुनै ठुलो होइन क्या अरे होइन,
1: म त आज खासमा प्रोडक्ट हजुरले लिन्छु भन्नुभयो त्यसको लागि मात्र आएको चाहिँ मैले, म बोल्छु यसरी बोल्ने मैले सोचेको पनि थिइनँ सर. हजुरलाई नै धेरै धेरै धन्यवाद दिन चाहन्छु सर, यसरी मेरो सामान, मेरो प्रोडक्ट, मेरो भनौँ न मेरो आफ्नो यो श्रीम लेदर ह्यान्डिक्राफ्टलाई मैले यसरी बोल्न पाएँ विश्व सामु, मैले मेरो आफ्नो प्रोडक्टको लागि मैले कुरा गर्न पाएँ हजुरसँग, त्यो नै खुसीको कुरा हो.
0: फेसबुक खोल्नुपर्छ, कहिले कहिले कमेन्ट आइरहेको हुन्छ कि मैले मिस गर्छु कि, तपाईँसँग बिदा लिनुभन्दा पहिला एउटा फेसबुक खोलिहालौँ, कतै हाम्रो फेसबुकमा प्रडक्ट हेर्न पाएँ अथवा हेर्दैछु भनेर कसैले भन्नु भने म तपाईँलाई खबर पनि गर्नेछु है. अब ओके, आजको कुराकानीमा मेरो एकजना एकदमै नजिकको मेरो नम्बर हामीले पल्टन भन्छौँ होइन, समष्टि तुलासन जी हुनुहुन्छ, उहाँले केही न केही लेख्नुहुन्थ्यो, अहिले चाहिँ लेख्न पाउनु भएको रहेनछ. समष्टि बहिनी यदि सुन्दै हुनुहुन्थ्यो भने अघि हाम्रो सुनिता बहिनीसँगको यो प्रडक्टको कुराकानी, उहाँको भनाइ, एउटा चाहिँ लेडीले कति पछि आएर व्यवसाय सुरु गर्दाखेरिको आफ्नो अनुभव, के मिस गरेँ पहिला, सुरुमै किन नगरेको भनेर भनेको सुन्दा तपाईँलाई के लाग्यो लेखिदिनु होला. अरूले जसले लेख्नुहुन्छ म उहाँलाई पनि इन्करेजमेन्टको लागि म जानकारी दिनेछु. ओके,
2: गोर्खा रेडियो.

0: हामीमध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: नमस्कार, दैनिक समीक्षा लिएर भीमा आत्रेय उपस्थित भएको छु। आज मिति 2083 साल वैशाख 31 गते, वैशाख मसान्त, बिहिबार, ज्येष्ठ कृष्ण पक्ष द्वादशी तिथि, नेपाल सम्बत 1146, तदनुसार मे 14 2026। शुरू गरौं कान्तिपुर दैनिकको खबरबाट। प्रधानमन्त्री बालेन्द्र संसद चल्दै प्रश्न बढ्दै शीर्षक राखेर आज कार्टुन सहितको मुख्य खबर छापेको छ बक्स न्यूज, जहाँ अविनले एउटा कार्टुन बनाउनु भएको छ। प्रधानमन्त्री कुनै एउटा प्रेस सम्मेलनमा जस्तो देखिन्छ, जहाँ बालेन्द्र शाहको गेटअप, भित्रपट्टि टी सर्ट, बाहिरपट्टि कोट लगाइएको छ, टाउको छैन, हातको पन्जा पनि देखाइएको छैन, कुर्सीमा बसिरहेको एउटा तस्विर छ। यो साङ्केतिक तस्विर आज कान्तिपुरले छापेको छ। अजय सिंह महाराको बाइलाइनमा खबर चाहिँ छापिएको छ। राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा बीचमै हिँडेका प्रधानमन्त्री बालेन्द्र हिजो नीति तथा कार्यक्रममाथिको छलफलमा पनि अनुपस्थित। संसदमा उपस्थितिका लागि प्रधानमन्त्रीलाई रुलिङ गर्नुपर्ने विपक्षी दलको माग पनि सुनाई भएको छैन। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा बैठक नै छाडेर हिँड्ने, संसदमा सम्बोधन नै नगर्ने जस्ता कार्यशैली देखाएकामा चौतर्फी आलोचना भइरहेको छ। लोकतन्त्रमा संसदप्रति प्रधानमन्त्री उत्तरदायी हुनुपर्नेमा उहाँको गतिविधिका कारण संसदको गरिमामै क्षयकरण हुने चिन्ता समेत व्यक्त हुन थालेको छ। सरकार गठन भएको 1.5 महिनामा प्रतिनिधि सभाका 2 अधिवेशन हुँदा प्रधानमन्त्री शाहले एक पटक पनि सम्बोधन गर्नुभएको छैन। प्रतिनिधि सभा निर्वाचनपछि 1900 भएको पहिलो संसद बैठकमा नवनियुक्त प्रधानमन्त्री शाहले सम्बोधन नगर्दा राजनीतिक वृत्त र संसदीय अभ्यासका जानकार मात्रै नभएर आम जनताले पनि आश्चर्य मानेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा उहाँले झन् अस्वाभाविक गतिविधि देखाउनुभयो। नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री शाह बैठक छाडेर निस्किनु भएको थियो। राष्ट्रपतिलाई विदाई गर्दा पनि उहाँ उपस्थित हुनु भएन। राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव प्रतिनिधि सभामा टेबल गर्ने क्रममा पनि प्रधानमन्त्री शाहले केही अभिव्यक्ति दिनु भएन। राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला प्रधानमन्त्री शाह किन बैठकबाट हिँड्नु भयो भन्ने विषयमा सरकार र उहाँको सचिवालयबाट कुनै कारण सार्वजनिक भएको छैन। नीति तथा कार्यक्रममाथि छलफलका क्रममा सांसदले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने संसदीय अभ्यास र प्रतिनिधि सभा नियमावलीको व्यवस्था रहेका कारण हिजो संसदमा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने अनुमान सांसदहरूले गरेका थिए। प्रधानमन्त्री शाह निकट मानिने रुटिन अफ नेपाल बन्दले हिजो बिहान आज बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् भन्ने सूचना राखेको थियो। प्रधानमन्त्री शाह बिहान 9 बजे अगावै सिंहदरबारको कार्यालय पुग्नु भएको थियो। उहाँले 11 बजे मन्त्री परिषद बैठक बोलाउनु भएको थियो। मन्त्री परिषद बैठक सकिएपछि पनि उहाँ प्रधानमन्त्री कार्यालयका विभिन्न बैठकमा सहभागी हुनुभएको थियो। उहाँ चढ्ने सवारी साधन दिनभर प्रधानमन्त्री कार्यालयमै थियो, तर प्रधानमन्त्री शाह छेउमा भइरहेको संसद बैठकमा जानु भएन। उहाँले संसदमा प्रस्ताव पेश गर्न र जवाफ दिनका लागि अर्थमन्त्री स्वर्णिम वाग्रेलाई अख्तियारी दिनुभएको थियो। त्यसको लिखित जानकारी सभामुख मार्फत संसदलाई पनि पठाउनु भएको थियो, तर उहाँ आफै त्यहाँ जानु भएन। प्रधानमन्त्री संसदमा नआएपछि प्रतिपक्ष दलका सांसदहरूले हिजो दिनैभर संसद बैठक अवरुद्ध गरे। बजेटमा अर्थमन्त्रीका 5 प्राथमिकता, सुशासनसँगै अर्थतन्त्र सुधार्ने गरी बजेट ल्याइँदै शीर्षकमा यज्ञ बन्जाडेको बाइलाइनमा यो खबर कान्तिपुरले छापेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी बजेटमा सुशासनदेखि मध्यमवर्गलाई करको बोझ कम गर्ने, आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउने लगायत 5 क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताउनु भएको छ। डिजिटाइजेसन मार्फत सुशासन कायम गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने र तीव्र आर्थिक वृद्धि को लक्ष्य प्राप्त गरिने उहाँको भनाइ छ। कान्तिपुर इकोनोमिक समिट 2026 सम्बोधन गर्दै वाग्रेले सुशासन, आर्थिक पुनसंरचना तथा समृद्धि, एकीकृत पूर्वाधार, सर्वव्यापी सामाजिक थान तथा मध्यमवर्गको विस्तार र सौम्य शक्तिको सुदृढीकरण जस्ता पाँच सैद्धान्तिक धरातलमा आगामी बजेटका प्राथमिकता र कार्यक्रम तय गरिने बताउनुभयो। उत्कृष्ट कार्यप्रणाली सही नीति र नियतसँगै क्षमताको व्यवस्थापन पनि सहज हुन्छ भन्ने विश्वासका साथ सरकार अघि बढ़िरहेको अर्थमन्त्री वाग्लेको भनाइ थियो। सेवा प्रणाली सुधारका लागि सरकारले वृहत कानूनी सुधारको एजेण्डा अघि सारेको उहाँको भनाइ छ। असल शासन मार्फत सरकारले राजनैतिक र आर्थिक पाटो सफा गर्न चाहेको अर्थमन्त्री वाग्लेले जनाउनुभयो। अर्थ राजनैतिक पाटो सफा गर्छौं भनेका छौं, यो निर्णय राष्ट्रपतिले निर्वाचन अघि नै गरेको थियो। हाम्रो वाचा पत्रमा पनि यो विषय छ। उहाँले भन्नुभयो, वाचा पत्रमा लेखिएका पहिलो 19 मुद्दा सुशासन र त्यसपछिका 21 मुद्दा अर्थतन्त्रसँग सम्बद्ध छन्। सुशासन र अर्थतन्त्र नै हाम्रो पहिलो प्राथमिकता हो, यो खबर कान्तिपुरले छापेको छ। नागरिक दैनिकले प्रधानमन्त्रीको कार्यव्यवस्थता कि संसदप्रति व्यवस्था शीर्षक राखेर उपेन्द्र लामिछानेको बाहिरमा समीक्षात्मक खबर छापेको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची थियो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुने कार्यसूची पनि तय भएको थियो, तर प्रधानमन्त्री शाह अनुपस्थित हुने सूचना आएपछि विपक्षी दलका सांसदहरू विरोधमा उत्रिए। उनीहरूले संसदमा प्रधानमन्त्रीको उपस्थितिको माग राखे। अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रधानमन्त्रीको तर्फबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम छलफलका लागि बैठकमा टेबल गर्नुभएको थियो। प्रधानमन्त्री शाहका तर्फबाट पनि वाग्लेले नै जवाफ दिने सूचना पाएपछि विपक्षीहरू आक्रोशित भए। सिंहदरबारमा रहेका प्रधानमन्त्री संसद बैठकमा किन उपस्थित हुन सक्नु भएन भन्ने प्रश्न उठ्यो। प्रधानमन्त्रीबारे संसदलाई जानकारी हुनु पर्यो, संसदमा आएर प्रश्नको जवाफ दिनु पर्यो भन्दै विपक्षी सांसदहरूले सदनमा आवाज उठाए। प्रधानमन्त्री शाहको अनुपस्थितिलाई लिएर प्रतिनिधि सभा बैठक 3 पटकसम्म अवरुद्ध भयो। भट्ट अग्रवाललाई जोगाउने प्रयासमा सरकारी अधिकारी, भारतको मिजोरम स्थित उद्योगमा पनि साझेदारीको आशंका शीर्षकमा टक्पेन्द्र कार्कीको बाइलाइनमा नागरिकले अर्को खबर पनि छापेको छ। व्यापारी दीपक भट्ट र सुलभ अग्रवालमाथि सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान अन्तिम चरणमा पुगिरहँदा उनीहरूसँगै आबद्ध रहेर चलखेल गर्ने एउटा समूह फरार छ। सरकारी अधिकारीदेखि उच्च पदस्थ व्यक्तिहरूको समेत शेयर रहेका कारण व्यापारी भट्ट र अग्रवालमाथिको अनुसन्धानलाई प्रभावित पार्न खोजिएको छ। नेपाल माइक्रो इन्सुरेन्स कम्पनीको संस्थापक शेयर संरचनामा अर्थ सचिव डाक्टर घनश्याम उपाध्यायकी पत्नी भगवती उपाध्यायको नाम समेत देखिनु र तत्कालीन सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशक गजेन्द्र ठाकुरकी पत्नी राखी निहारियाकाको नाममा पनि हिमालयन री इन्सुरेन्समा शेयर देखिनुले सरकारी अधिकारीहरू भट्ट अग्रवालमाथिको अनुसन्धान प्रभावित पार्न अग्रसर रहेको स्रोतको दावी छ। खास गरी भट्टका साझेदारहरू मदिरा उद्यमी राजबहादुर शाह, रोहित गुप्ता, क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सका अध्यक्ष ऋषिराज मोरको खोजी भइरहेको छ। प्रहरीले उनीहरूको खोजीका लागि प्रयास गरे पनि अहिलेसम्म पक्राउ पर्न नसक्नुबाट मुद्दालाई कमजोर पार्न राज्यका कुनै न कुनै निकाय सक्रिय भएको बुझिन्छ। सम्पत्ति शुद्धिकरण विभागका एक अधिकारीले भने ती अधिकारीका अनुसार विभागको आग्रहमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भट्ट र अग्रवालमाथि अनुसन्धान गरिरहे पनि साझेदारहरू फरार रहेका कारण सबै विषय खोल्न सकेका छैनन्। भट्टका अर्का साझेदार उपेन्द्र हिरावत पनि नेपालमा नभएको स्रोतको दावी छ। हिरावत र भट्टको साझेदारीमा भारतको उत्तर पूर्व पर्वतीय राज्य मिजोरममा औषधि उद्योग समेत रहेको बताइएको छ। यो विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ, यद्यपि सीआईबीका कोही पनि अधिकारीहरू यसबारे बोल्न चाहन्नन्। यो खबर नागरिकले फ्रन्ट पेजमा छापेको छ। सरकारको महत्वाकांक्षी ऊर्जा योजना जलाशयुक्त आयोजना बिनाको ऊर्जा रणनीति जोखिममा शीर्षक राखेर आज नागरिकले अर्को खबर पनि छापेको छ। गोर्खापत्र दैनिकले बेजिङमा अमेरिकी राष्ट्रपति ट्रम्प आज शिखर वार्ता शीर्षक राखेर मुख्य खबर छापेको छ। अब मन्त्रालय 18 मात्र शीर्षकमा गोर्खापत्रले अर्को खबर पनि फ्रन्ट पेजमा छापेको छ। सरकारले संघीय सरकारका मन्त्रालय 22 घटाएर 18 पुर्याउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार नियमावली 2083 स्वीकृत गर्ने निर्णयपछि मन्त्रालयको संख्या घटाएको हो। सरकारको प्रशासनिक सुधार र मितव्ययता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादन थप प्रभावकारी र छरित बनाउने मुख्य उद्देश्यसहित मन्त्रालयको संख्या घटाइएको हो। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जल स्रोत र सिंचाई मन्त्रालय पनि यथावत छन्। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साबिकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर र नयाँ थप गरिएको नवप्रवर्तन सम्बन्धी कार्य हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको छ। ढुङ्गामा ढुङ्गा तारेर सुस्ता बचाइदिई शीर्षक राखेर गोर्खापत्रले नै अर्को एउटा खबर पनि छापेको छ। बुमलाल गिरीको बाइलाइनमा नवलपरासीको सुस्ता गाउँपालिका पाँचको बस्तीमा नारायणी नदी पछेर हरेक वर्ष डुबान गर्न थालेपछि तटबन्ध निर्माणको कामलाई तीव्रता दिइएको छ। नयाँ सस्तो र भरपर्दो आरसिसी फ्रकोपाइन प्रविधिबाट तटबन्ध निर्माणलाई तीव्रता दिइएको हो। नदीको बहाव हुने अघिल्लो भागमा प्रकोपाइन लगाएर पनि पछिल्लो भागमा ढुङ्गाको पर्खाल लगाएर तटबन्ध निर्माण गरिँदैछ। त्यसका लागि झण्डै 10,000 घनमिटर ढुङ्गा चाहिने आयोजनाको अनुमान छ। नारायणीको बगरमा बालुवा मात्र भएकाले ढुङ्गा खोज्न निकै समस्या भएको आयोजना प्रमुख डाक्टर नारायण प्रसाद सुवेदीले बताउनुभयो। 4-5 किलोमिटर टाढासम्म पुगेर बालुवा पन्छाउँदै एक एकवटा ढुङ्गा संकलन गर्नुपर्ने गर्दा निकै समय लाग्ने गरेको छ। सुवेदीले भन्नुभयो, यसरी संकलन गरेर थुपारिएका ढुङ्गा ट्र्याक्टरबाट नदी किनारमा ल्याई ढुङ्गामा हालेर नदी पार गराउनु परेको छ। पुलबाट ट्र्याक्टर पार नहुने र भारतले आफ्नो भूमि भएर ट्र्याक्टर ट्रक आउजाउ गर्न नदिने भएकाले ढुङ्गामा ढुङ्गा हालेर पार गराउनुको विकल्प नभएको आयोजनाका इन्जिनियर बेलबहादुर विकले बताउनुभयो। यो खबर आज गोर्खापत्रले फ्रन्ट पेजमा छापेको छ। नयाँ पत्रिका दैनिकले संघमा अब 18 मन्त्रालय मात्रै शीर्षकमा खबर छापेको छ। डायलिसिस सेवा प्रभावित जोखिममा बिरामीको जीवन, सरकारले 1.2 करोड भुक्तानी नदिएपछि सेवा रोक्दै डायलिसिस सेन्टर निजी अस्पताल शीर्षकमा खबर छापेको छ। सातामा कम्तीमा 2 पटक डायलिसिस नभई मृगौला फेल भएका बिरामीको ज्यानै तलमाथि हुन सक्छ, तर सरकारले कबुल गरेको रकम भुक्तानी नदिएपछि डायलिसिस सेन्टर निजी अस्पतालले मृगौला बिरामीलाई डायलिसिस सेवा दिन इन्कार गर्न थालेका छन्। बिरामीहरू जीवन रक्षाका लागि सड़कबाट गुहार माग्न बाध्य छन्। देशभरका 154 डायलिसिस सेन्टर तथा अस्पतालले सरकारबाट भुक्तानी पाउने कबुलमा 7,000 बिरामीलाई डायलिसिस सेवा दिँदै आएकामा अहिले 20 भन्दा बढी सेन्टरले सेवा नै रोकेका छन्। सेनाबारे सदनमा एमालेको निरन्तर विवादास्पद अभिव्यक्ति, एमालेको लाइन नै हो कि दलका नेता बादल नसचिएका हुन् शीर्षकमा नयाँ पत्रिकाले अर्को खबर पनि फ्रन्ट पेजमा छापेको छ। नेपाल समाचार पत्रले अख्तियार प्रमुख सहित उच्च पदस्थलाई ज्यान मार्ने धम्की प्रकरण, अख्तियार प्रमुखलाई राजीनामा गराउन सकिए 10 करोडसम्म दिने अधिकारीको बाचा शीर्षक राखेर खबर छापेको छ। ठूलो भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरेका नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीले अख्तियारको छानबिनबाट उम्कन अख्तियार प्रमुख प्रेम कुमार राईलाई ज्यान मार्ने धम्की दिन प्रयोग गरेका प्रकाश पाठकलाई 10 करोड रुपियाँसम्म दिने प्रतिबद्धता जनाएको खुलासा भएको छ। अधिकारीले राईलाई ज्यान मार्ने धम्की दिएर अख्तियारबाट राजीनामा गराउन सके आफ्नो भ्रष्टाचारका सारा करतुतबाट सहजै उन्मुक्ति पाइने सोच र योजना अनुसार 10 करोड रुपियाँ खर्चेर भए पनि अख्तियार प्रमुख राईलाई हटाउने प्रपञ्च रचेको खुलासा भएको हो। आपराधिक मनस्थितिका भ्रष्ट अधिकारीको यो योजना भने विफल भएपछि अहिले जेलको चिसो श्रेणीमा बसिरहेका छन्। अधिकारीलाई यसअघि अख्तियारले करोडौं रुपियाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिसकेको छ भने प्रमुख आयुक्त राईलाई धम्काएको आरोपमा अधिकारी सहित 3 जना विरुद्ध प्रहरीले अर्को मुद्दा दायर गरेको छ। स्मार्ट टेलिकम सम्पत्ति लिलामी प्रकरण, भाग्दै गरेका नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कका सिइओ पाण्डे पक्राउ, दूरसञ्चार प्राधिकरणको भूमिकामाथि प्रश्न शीर्षक राखेर नेपाल समाचार पत्रले अर्को खबर पनि छापेको छ। हवस् त, विभिन्न पत्र पत्रिकामा छापिएका यिनै खबरसँगै आजका लागि पत्र पत्रिकाको सङ्गालो दैनिक समीक्षा यति नै। मलाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: Pe Lion Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, गोर्खा मीडिया प्रणालीका अध्यक्ष जीबी राई लगायत विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दा फिर्ता लिने सम्बन्धी महान्यायाधिवक्ता कार्यालयको निर्णयमा सुनवाई गर्न उच्च अदालतले आदेश दिएको छ। उच्च अदालत पोखराका न्यायाधीशद्वय डाक्टर रत्न बहादुर बागचन्द र मेरिना श्रेष्ठ कोइजेलासले सुनवाई गर्ने आदेश दिएको हो। अन्तरिम सरकारका महान्यायाधिवक्ता सविता भण्डारीको पालामा गएको पोस्टमा लामिछाने लगायत प्रतिवादी रहेको जिल्ला अदालत कास्कीमा विचाराधीन सहकारी ठगी संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दाबाट अभियोग संशोधन गरेर संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दा फिर्ता लिने निर्णय भएको थियो। महान्यायाधिवक्ता कार्यालयको निर्णय अनुसार जिल्ला सरकारी वकिलको कार्यालयले अभियोग फिर्ता गर्न माग गर्दै जिल्ला अदालतमा निवेदन दिएको थियो। त्यसमा सुनवाई गर्दै गएको फागुनमा जिल्ला न्यायाधीश नितिज राईले अभियोग फिर्ताको सन्दर्भमा सर्वोच्चमा समेत रिट परेकाले त्यहाँबाट आउने आदेश जिल्ला अदालतमा पेश भएपछि मात्रै निर्णय हुने आदेश गर्नुभएको थियो। न्यायाधीश राईले गरेको आदेश बेरित भएकाले खारेज गर्नुपर्ने माग सहित संचालक राम बहादुर खनालले उच्च अदालत गुहार्नु भएको थियो। न्यायाधीशद्वय बागचन्द र श्रेष्ठ कोइजेलासले जिल्ला अदालतको आदेशलाई बेरितको भन्ने संचालक खनालको निवेदनलाई नै बेरितको ठहर गरेको उच्च अदालतका उप रजिस्ट्रार नील प्रसाद पनेरूले जानकारी दिनुभएको छ। पश्चिम तराईका थारू समुदायमा निकै लोकप्रिय मानिने परम्परागत खेल भोदी लोप हुने अवस्थामा पुगेको छ। समूहमा खेलिने परम्परागत खेल भोदी लोप हुन थालेपछि केही युवा मिलेर यसको संरक्षणको प्रयास थालेका छन्। नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट।
4: भोदी खेल विशेष गरी अनाथ पर्व तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा खेलिने लोकप्रिय र परम्परागत खेल हो। यो समूहमा खेलिन्छ। खेलमा दुई समूह बनाइन्छ र प्रत्येक समूहमा 10-10 जना हुन्छन्। खेलको बीच भागमा सानो खाडल बनाएर त्यसमा काठका लठ्ठीहरू राखिन्छन्, जसलाई थारू भाषामा टाँचा भनिन्छ। खेलाडीहरूले पालै पालो झटारो हानेर खाडलबाट ती लठ्ठीहरू बाहिर निकाल्ने प्रयास गर्छन्। निर्धारित समयभित्र जसले धेरै लठ्ठी निकाल्छ उही समूह विजेताको रूपमा घोषित हुने परम्परा छ। थारू अगुवा रामचरण थारू:
5: पहिला गाई भैँसी चराउने गोठालाहरूले खेल्ने खेल हो यो। र यसमा के हुन्छ भनेपछि एक फिट गहिरो खाल्डो हुन्छ बाल्टी, र त्यसमा 10 लाठी हुन्छ, त्यसलाई काँचा भनिन्छ, र हान्ने खेलाडीसँग त्यो डाङ्गा भन्छन्। अनि 10 मिनटभित्रमा 10 खेलाडीले जसले बढी
4: पछिल्लो समय युवा पुस्ताले आफ्नै मौलिक परम्परा र खेलहरू बिर्सन थालेपछि त्यसलाई जोड्न विभिन्न ठाउँमा भोदी खेलको प्रतियोगिता नै गर्न थालिएको छ। कैलालीको कैलाली गाउँपालिका स्थित जनहित क्लबमा आबद्ध युवाहरूले अहिले लोप हुन थालेको भोदी खेलको संरक्षणका लागि अभियान थालेका हुन्। क्लबका अध्यक्ष साधुराम चौधरी:
6: हाम्रा पौराणिक खेलहरू अहिलेका पुस्ताले चाहिँ बिर्सिसकेका छन्, यसलाई पनि हामीले जगेर्ना गर्नुपर्छ र हाम्रो थारू संस्कृतिलाई पनि हाम्रो यो खेललाई पनि देशभरि नै जानुन् भन्ने हाम्रो मान्यताका साथ चाहिँ यो
4: भोदी खेललाई आकर्षक ढंगले नयाँ पुस्तामा परिचित गराउने गरी थालिएको यो अभियानमा स्थानीय सरकारले पनि साथ दिएका छन्।
3: अब खबर फटाफट।
7: गण्डकी प्रदेश काली गण्डकी करिडोरको बेनी जोमसम कोरला सड़क आयोजनामा पर्ने छुसाङ घमी सड़क कालोपत्रका लागि आर्थिक स्रोत जुट्यो। बारागुङ मुक्ति क्षेत्रको छुसाङ र लोघेकर दामोदर कुण्डको घमी जोड्ने 40 किलोमिटर सड़क कालोपत्रे गर्न अर्थ मन्त्रालयबाट 3.15 अर्ब बजेट स्वीकृत। पोखरा महानगरको 500 रोपनीमा तर्बुजा खेती, 50% अनुदानमा 10 वडामा गरिएको तर्बुजा बेच्दा किसानले 5 करोड कमाउने महानगरको अनुमान। कैलाली टिकापुरका सरकारी कार्यालय वरपरका पसलमा अनुगमन, बोतलको 20 रुपियाँ पनि नपर्ने पानीको 30 र 1 पाना फोटोकपी गर्दा 10 रुपियाँ लिने गरेको पाइएपछि प्रशासन पनि रुष्ट। कास्की जिल्लाभरि चल्ने एम्बुलेन्सले अबदेखि अनिवार्य ग्लोबल पोजिसनिङ सिस्टम जीपीएस जडान गर्नुपर्ने, जीपीएस नराखेका र अनुमति नलिई चलाइएका सरकारी र निजी एम्बुलेन्सलाई तत्काल प्रक्रिया पूरा गर्न कास्की प्रशासनको ताकेता। 8163 मिटर अग्लो मनास्नु हिमाल आरोहणको 70 वर्ष पूरा, 7 दशकमा 3643 आरोहीले मनास्लु चढे। चितवनको मौरी पालन कार्यक्रम भण्डारामा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन हुँदै यो वर्ष 1260 रानो वितरण गरिँदै हालसम्म 95 किसानलाई 512 रानो वितरण। र यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईमा पाँच थरमा एउटा निजी र पाँचवटा सरकारी विद्यालयको नतिजा शून्य। फिदिमको कालिका मावि, फाल्गुनन्दको सारताप मनरत्न, मिक्लाजुङका हान्द्रोङ चन्द्रोदय र माउन्ट कञ्चन बोर्डिङ सहित हालेलुङको सरस्वती माविका कुनै पनि विद्यार्थीले ग्रेड पाउन सकेन।

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले एउटा गीत सुनिसक्नुभयो, अबको पालोमा कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।

0: रेडियो।
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

0: कहिले काहीँ गुनासो गर्न पनि कति गाह्रो हुन्छ होइन, त्यसमाथि पनि यदि कामको विषयमा गुनासो गर्नु पर्यो भने त झनै कठिन हुने नै भयो। तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भ सदस्य हुनुहुन्छ या त भर्खरै सेवा निवृत्त हुनुभएको छ भने आफ्नो काम सम्बन्धी गुनासो गर्नको लागि प्रयोग गर्न सक्नुहुन्छ द सर्भिस कम्प्लेन्स ओम्बुड्समेनलाई। यहाँ तपाईँलाई आफ्नो समस्याको बारेमा खुलेर कुरा गर्न सक्नुहुन्छ किनकि द ओम्बुड्समेनले तपाईँलाई कम्प्लेन सिस्टमसम्म पुर्याउन मद्दत गर्छ। यति मात्र होइन, यसको प्रयोग गरेर तपाईँले आफ्नो पहिला नै भइसकेको कुनै पनि गुनासोको निर्णयलाई पुनर्विचार गराउन पनि सक्नुहुन्छ। यसको उद्देश्य भन्नु नै फौजी सेवासँग आबद्ध सबैको लागि सर्भिस कम्प्लेन सिस्टम सरल बनाउनु नै हो। स्मरण रहोस्, द ओम्बुड्समेनको निर्णय बाध्यकारी छ। फौजी सेवाको लागि रहेको द सर्भिस कम्प्लेन ओम्बुड्समेनलाई सम्पर्क गर्नको लागि यसको नयाँ अनलाइन ठेगाना छ scoaf.org.uk।
1: Radio.

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: संघीय संसदका दुवै सदनबाट नीति तथा कार्यक्रम पारित भएको छ। प्रतिपक्षी दलको विरोधका बीच प्रतिनिधि सभाबाट नीति तथा कार्यक्रम पारित भएको हो। बैठकमा नीति तथा कार्यक्रमका विभिन्न मुद्दामा संशोधनको सूचना राखेका 35 र दलीय आधारमा 41 सांसदले छलफलमा भाग लिएका थिए। छलफलपछि अर्थमन्त्री सोनी मुवाग्लेले सांसदहरूले उठाएका प्रश्नमा जवाफ दिएपछि सभामुखले निर्णयार्थ प्रस्तुत गरेपछि सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको हो।
4: संयुक्त बैठकमा गर्नुभएको संशोधनमा उल्लिखित आर्थिक वर्ष 2083-84 नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन। तसर्थ सम्माननीय राष्ट्रपतिले 2083 वैशाख 28 गते सोमबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष 2083-84 नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
3: नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री डाक्टर सोनिम वाग्ले दिनुभएको थियो। अवरोधका बीच अर्थमन्त्री डाक्टर वाग्ले प्रधानमन्त्रीको तर्फबाट नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन थालेपछि विपक्षी चार दलले सदन बहिष्कार गरेका थिए। नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरू बैठक छोडेर हिँडेका थिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले भने सदनमै बसेर अवरोध गरेका थिए। प्रधानमन्त्री बालेन्द्र शाह सदनमा अनुपस्थित भएपछि अर्थमन्त्रीले जवाफ दिनुभएको हो। विपक्षी दलहरूले भने प्रधानमन्त्री शाहले जवाफ दिनुपर्ने अडान राखेका थिए। राष्ट्रिय सभाबाट बहुमतले पारित भएको सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पनि सर्वसम्मतिले पारित भएको घोषणा गरिएको हो। वैदेशिक रोजगारीका लागि ग्रीस र युएई पठाउने भन्दै 26 लाख ठगेको अभियोगमा प्रहरीले दुईजनालाई पक्रेर सार्वजनिक गरेको छ। काभ्रेपलाञ्चोक भूमलु एकका 52 वर्षका मधुसूदन पराजुली तथा पर्वत कुस्मा दुईका 32 वर्षीय प्रकाश बास्तोला काठमाडौँबाट पक्राउ परेका। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार मधुसूदन पराजुलीले ग्रीस पठाउने भन्दै 23 लाख तथा प्रकाश बास्तोलाले युएई पठाउने भन्दै 3 लाख रकम लिएर विदेश नपठाई सम्पर्कविहीन भएको पीड़ितहरूको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन्। दुवैलाई थप अनुसन्धान र कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ। किर्तिपुरमा हत्या आरोपीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार गएको साँझ किर्तिपुर घटनाका आरोपीलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको हो। किर्तिपुर 10 पोरेटोलका 22 वर्षका विपिन घिमिरेका हत्या आरोपी सुजन शाहीलाई नियन्त्रणमा लिन गोली चलाइएको हो। प्रहरीका अनुसार वैशाख 23 गते किर्तिपुरमा घिमिरेलाई सुजन शाही समेत केही व्यक्तिले ज्यान मार्ने मनासैले धारिलो हतियार प्रहार गरेर घाइते बनाएका थिए। घिमिरेको उपचारका क्रममा किर्तिपुर अस्पतालमा मृत्यु भएको थियो। त्यसपछि लुकीछिपी बसेका सुजनलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रमण गरेपछि दाहिने घुँडाको पछाडि गोली चलाएर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। मुलुकभरका निर्माण व्यवसायी आन्दोलनमा उत्रिएका छन्।
5: अत्यधिक मूल्य वृद्धिका कारण अब काम गर्न नसकिने भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। नेपाल निर्माण व्यवसाय महासंघले आजदेखि सरकारी निकायमा धरना र घेराउ गर्न थालेको छ। सरकारले आफ्ना समस्याप्रति चासो नदेखाएपछि बाध्य भएर आन्दोलन शुरू गर्नु परेको महासंघका प्रवक्ता मंगल बहादुर शाहीको भनाइ छ। निर्माण व्यवसायले 77 वटै जिल्ला प्रशासन कार्यालय सहित काठमाडौँमा सड़क विभाग, सिंचाई विभाग र मन्त्रालयमा पनि धरना दिएका छन्। ईन्धन र निर्माण सामग्रीको भाव बढे पनि सरकारले मूल्य समायोजन नगरेकोले हाल मुलुकभर 8,000 जति ठेक्काको काम बन्द भएको पनि शाहीले जानकारी दिनुभएको छ। निर्माण व्यवसायीले बढेको बजार भाव अनुसार ठेक्काको मूल्य पनि बढाउनु पर्ने, काम रोकिएका आयोजनाको म्याद 2084 असारसम्म पुर्याउनु पर्ने र नयाँ बजेटमा आयोजनाका लागि स्पष्ट बजेट शीर्षक र भुक्तानीको व्यवस्था मिलाउनु पर्ने माग राखेका छन्।
3: सरकारले वास्तविक सुकुम्बासीलाई लाल पूर्जा वितरण नगरेसम्म अस्थायी व्यवस्थापनका लागि मासिक 15,000 घर भाडा दिने तयारी गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो BFBS गोर्खा रेडियो हो।

0: अर्थमन्त्री डाक्टर स्वर्णिम मुवाङ्लेले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसदहरूका जायज सुझाव र चासोलाई बजेट मार्फत सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलहरूको विरोधका बीच प्रधानमन्त्रीको तर्फबाट जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले मुलुकबाट भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नुपर्ने जनअपेक्षालाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुभयो। छलफलका क्रममा सांसदहरूले उठाएका सीमा विवादको कूटनीतिक समाधान, वैदेशिक रोजगारी व्यवस्थापन, आधुनिक कृषि प्रणाली जस्ता विषयहरू मनन योग्य रहेको उहाँको भनाइ थियो।
1: संशोधनकर्ता मान्य सांसदज्यूहरूले उठाउनुभएका धेरै विषयहरूलाई पनि हामीले रिगरका साथ टिपोर्ट गरेका छौँ। यो सबैको सम्बोधन अहिले नभए पनि म केही रेकग्नाइज गर्न चाहन्छु। वैदेशिक सीमा विवाद कूटनीतिका माध्यमबाट समाधान गर्नुपर्ने भन्ने बारे संशोधनकर्ता मान्य सांसद गणेश सिंह ठगुन्नाको विषयमा हामीले टिङ्कर को बाटोमा यसपालि उल्लेख्य बजेट हाल्ने तयारी छ। नेपाली सेनाबाट पनि त्यो आग्रह भइरहेको हिसाबले त्यसलाई सकारात्मक रूपले लिनेछौँ। परराष्ट्र मन्त्रालयलाई वैदेशिक सहायता परिचालन गर्ने एनआरएन डेभलपमेन्ट फन्ड विकासका वैकल्पिक स्रोतहरूको समुचित परिचालन गर्ने भन्ने मान्य सांसद अर्जुन कार्कीको संशोधनलाई पनि हामीले सकारात्मक रूपमा लिएका छौँ। एनआरएन तथा नेपाली डायस्पोराको ज्ञान सिप पुँजी सबैलाई हामीले चाहिँ सम्बोधन गर्ने नै छौँ।
0: अर्थमन्त्री वाग्लेले सहकारी समस्या समाधान, लैंगिक हिंसा न्यूनीकरण, जाजरकोट भूकम्पपछिको पुनर्निर्माण, उखु किसानका समस्या र वन्यजन्तुबाट हुने कृषि क्षति नियन्त्रण जस्ता विषयमा सरकार संवेदनशील रहेको बताउनुभयो। हिमाली छुर्पीको ब्रान्डिङदेखि साइबर स्पेसका लागि स्पष्ट नीति ल्याउनेसम्मका विषयमा आएका सुझावलाई सरकारले सकारात्मक रूपमा लिएको अर्थमन्त्री वाग्लेको भनाइ थियो।
1: संघीयताको विषयमा, वैदेशिक रोजगारीको विषयमा, कृषि क्षेत्रको व्यवसायीकरणको विषयमा, भूमिहीन दलित सुकुम्बासीको दिगो व्यवस्थापनको विषय, आदिवासी जनजाति मौलिक ज्ञान, यसबारे नदी सभ्यतासँग जोडेर हामीले आदिवासी कल्चरलाई प्रमोट गर्ने भनेर नीति कार्यक्रममा पनि लेखेका छौँ। दैलेखको पेट्रोलियम, कर्णाली क्षेत्रको लागि विशेष बजेटका कुराहरू, अपाङ्गत भएका व्यक्तिहरूलाई विद्यालय शिक्षादेखि संरचनाहरू चाहिँ अपाङ्गता मैत्री हुनुपर्ने जुन सुझाव संशोधन इत्यादि छन्, ऋण उद्योगहरूको विषय, बाल पोषण भत्तालाई बढाउन आवश्यक जस्ता कुराहरू, उखु किसानको समस्या, वन्य जन्तुबाट कृषि उपजको नष्ट हुने भएकोले त्यसको नियन्त्रण, बाँदर र बँदेलका विषयहरू पनि प्रशस्त यहाँ आएका छन्, जाजरकोट भूकम्पको विषय, क्षेत्रीय तनावका कारण अत्यधिक मूल्य वृद्धिबाट गरीब एवं आम समुदायको जीविकोपार्जनमा परेको असर लगायत लोकतन्त्र र समावेशी विकासलाई आत्मसात गर्ने गरी चाहिँ औद्योगिक सुरक्षाका कुराहरू, हिमालयन छुर्पीको ब्रान्डिङदेखि लिएर ट्रेड युनियनको विषय लगायत, अन्तमा साइबर स्पेसको सम्बन्धमा पनि स्पष्ट नीति आउनुपर्ने जुन प्रतिपक्षी दलका मान्य सांसदहरूले मेहनत गरेर संशोधन राख्नुभएको छ, यसको यथेष्ट सुनवाई हुनेछ। साधन स्रोतको सीमाभित्र रहेर हामी यसलाई सम्बोधन पनि गर्नेछौँ।
0: उहाँले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सबै राजनीतिक दलहरूसँग रचनात्मक सहकार्यको अपील समेत गर्नुभएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले वस्तु तथा सेवाको मूल्य सूची राख्न आग्रह गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले विज्ञप्ति जारी गर्दै जिल्लामा सञ्चालित दैनिक उपभोग्य वस्तु, फलफूल तथा तरकारी, दूध तथा दुग्धजन्य वस्तु लगायत बिक्रीका लागि राखिएका सामग्रीमा मूल्यसूची अनिवार्य राख्न सम्बन्धित सबैमा आग्रह गरेको हो। खाद्यान्न, माछा तथा मासु, फलफूल तथा तरकारी, दूध तथा दूधजन्य वस्तु, बिउ बिजन तथा कृषि सामग्री, औषधि, भाँडा, फेन्सी तथा कपडा, कस्मेटिक, ब्युटी पार्लर, पूजा सामग्री, स्टेशनरी लगायतमा मूल्य सूची राख्न भनिएको छ। वस्तु बिक्री वितरण गर्ने ठाउँमा स्पष्ट देखिने र बुझिने गरी मूल्य सूची राख्न कार्यालयले अनुरोध गरेको हो। प्रशासनले मूल्य सूची राख्न समन्वय गरिदिन नेपाल उद्योग वाणिज्य संघ, नेपाल चेम्बर अफ कमर्स, होटल संघ, रेस्टुरेन्ट तथा बार एसोसिएशन लगायत व्यावसायिक संघ संगठनलाई अनुरोध गरेको छ। सूचना विपरीतका गतिविधि पाइए उपभोक्ता संरक्षण ऐन 2075 तथा उपभोक्ता संरक्षण नियमावली 2076 बमोजिम कार्यवाही गरिने जिल्ला प्रशासन कार्यालय कास्कीले चेतावनी दिएको छ। कैलाश मानसरोवर दर्शनका लागि आएका भारतीय तीर्थयात्री हुम्लाको सिमकोट पुगेका छन्। सिमकोट नामखा हिल्सा नाका हुँदै आएका 25 भारतीय तीर्थयात्रीलाई प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मी लगायतले सिमकोट विमानस्थलमा स्वागत गर्नुभएको छ।
2: यो PFBS गोर्खा रेडियो हो।

0: संसदमा बोल्ने समयको विषयलाई लिएर धनकुटाका एमाले सांसद राजेन्द्र राईले सभामुखलाई पेल्नु भएको छ। सभामुखलाई घुर्की लगाएरै सांसद राईले आफूलाई दिइएको 5 मिनटको समयभन्दा दोब्बर बढी बोल्नु भएको छ। सुरुमा 4.25 मिनट जति बोलेपछि नै सांसद राईले सभामुखसँग थप समय माग्न थाल्नु भएको थियो। त्यसपछि सांसद राई र सभामुख डीपी अर्याल बीचको सवाल जवाफका केही अंश।
1: यसपछि सभामुख महोदय, मलाई अलिक टाइम दिनु निवेदन गर्छु। तपाईँ हामी सँगै हिजो मन्त्री पनि थियौँ। मान्य राणाईजी, तपाईँलाई म सहयोग गर्छु भन्नुहुन्थ्यो, खोइ त सहयोग आज आज तपाईँले यो काट्न पाउनुहुँदैन मान्छे। म उठ्दिनँ यहाँबाट जान्न ल, उपप्रधान त्यो सोडिम वाकले नले चाहिँ म यहाँबाट छोड्दिनँ ल। तपाईँ के गर्नुहुन्छ? तपाईँ काट्ने, तपाईँ हेप्ने, तपाईँ कसरी हेप्नुहुन्छ ल? हेर्नुहोस् त, म यहाँबाट जान्न जान्न ल, के गर्नुहुन्छ ल?
2: मान्य सदस्य बोल्नुहोस्।
1: तपाईँले हरेक कुरोमा नयाँ भन्नुभयो। आम्मामामा, कस्तो नयाँ! अस्ति साथीहरू ब्रुक ब्रुक उफ्रिन्छ, नयाँ ढङ्गले हेर्नुहोस्। हरेक कुरो नयाँ छ तपाईँहरूसँग, तर यो लेखनमा नयाँ हुनु पर्थ्यो। अरू कुरो चाहिँ बेठिक भन्ने, त्यो चाहिँ कसरी तपाईँले डुप्लिकेट गर्नुभयो?
2: सदस्य आफ्नो भनाइ छुट्याउनुहोस्।
1: त्यसो गर्नु मिल्दैन सभामुख महोदय। तपाईँलाई म निवेदन गर्न चाहन्छु, मलाई टाइम दिनु पर्यो नि त। तपाईँहरू हेपेको हेपेको जाने, हेप्न मिल्छ यहाँ यो सदनमा? जनताले चुनेर आएको प्रतिनिधि हो म त। हेर्नुहोस्, तपाईँहरू चाहिँ एकचोटि होइन नि, म त 3 चोटि आमा जनताले भारी मत दिएर जिताएको मान्छेले कसरी थोरै बोल्छ? थोरै बोल्न मिल्छ मिल्दैन? मलाई धनकुटाको जनताले भनिसके, तिमीले धनकुटाको बारेमा राम्रो कुरा राख भनेर मलाई भनिसकेको बेलामा म थोरै कुरा कसरी राखौँ?
2: मान्य सदस्य, मैले 2 मिनट बढी समय दिइसकेको छु।
1: यो नीति र कार्यक्रम सम्बन्धी केही कुरा राखौँ कि भन्ने म कुरा राख्न चाहन्छु। धनकुटा जिल्लामा सबैजना मान्छेको, जनताको इन्कम बढेको छ, सबैजना मान्छे धनी छ। उसको गोजीमा एकजनाको व्यक्ति हो न 20-30 हात्ती हुन्छ। हेर्नुहोस्, त्यो एउटा गाँजा खेती हो। यसलाई वैधानिक बनाउने वातावरणको निम्ति म अपिल गर्न चाहन्छु। अब मलाई 5 मिनट समय दिनु सभामुख, केही हुँदैन सभामुख महोदय।
2: सदस्य, मैले मान्य सदस्यलाई 5 मिनट बढी समय दिनै सकेँ, हजुरले माग्नुभन्दा अगाडि नै।
1: सभामुख महोदय,
2: मान्य सदस्यले अब 1 मिनटमा आफ्नो कुरा सक्नुहोस्।
1: मेरो अर्को त राय छ नि त, खोइ त हाम्रो उप प्रधानमन्त्री चाहियो नि त, कसरी यो छोडौ? मैले धनकुटा जनताले मलाई भनिरहेको छ, तिमीले त्यो रोस्टममा उभिएर भन्ने बेला यो मञ्च मैले कसरी छोड्नु? सभामुख महोदय, ती जनताले त्यत्रो मत मलाई दिएको छ, प्रधानमन्त्री डाक्न सक्नु भएन? तपाईँहरू कमजोर हो, यसमा दुविधा छैन। तपाईँले जुन जुन बहना बनाए पनि जे जे भए पनि तपाईँहरूलाई प्रधानमन्त्रीले टेरेन, त्यो त क्लियर, यसमा दुविधा छैन। अब यति भनिराख्दाखेरि अब 5 मिनट समय दिउँ त सभामुख महोदय, के हुन्छ? केही हुन्न
2: मान्य सदस्य, मैले मान्य सदस्यले भनेपछि पनि 1 मिनट समय दिइसकेँ। दिएको समय भन्दा पनि 6 मिनट बढी दिइसकेको हुनाले यहाँको समय सकिएको छ मान्य सदस्य।
1: अब सभामुख, एउटा निवेदन गर्नु पर्यो, नयाँ मान्नेहरूले ताली बजाउनु जरुरी छैन, पछि तपाईँले यो चाल पाउनु छ यो रोस्टरमा, पछि अर्कोचोटि नि, अहिले ठिकै छ कि? ल सभामुख महोदय, मैले तपाईँको कुरा माने, तर यसमा मेरो थुप्रै रिजर्भेसन छ, धन्यवाद।
0: संघीय संसदका दुवै सदनबाट नीति तथा कार्यक्रम पारित भएको छ। प्रतिपक्षी दलको विरोधका बीच प्रतिनिधि सभाबाट नीति तथा कार्यक्रम पारित भएको हो। बैठकमा नीति तथा कार्यक्रमका विभिन्न मुद्दामा संशोधनको सूचना राखेका 35 र दलीय आधारमा 41 सांसदले छलफलमा भाग लिएका थिए। छलफलपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदहरूले उठाएका प्रश्नमा जवाफ दिएपछि सभामुखले निर्णयार्थ प्रस्तुत गरेपछि नीति तथा कार्यक्रम सर्वोत्तम सम्मतिले पारित भएको हो। सभामुख डोलप्रसाद अर्यालले रासोपा सांसद गणेश पराजुलीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाइदिनु भएको छ। हिजोको बैठकको शुरूमै सभामुख अर्यालले संसदको मर्यादा विपरीत देखिएको भन्दै पराजुलीले बोलेका शब्द उल्लेख गर्दै हटाएको सुनाउनु भयो।
2: माननीय सदस्य गणेश पराजुलीले बोल्ने क्रममा प्रयोग गर्नुभएको भरौटेहरू र यहाँ लुगा लगाएर पनि नाङ्गै हिँडे जस्तो गरी भन्ने शब्दहरू सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु। अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरू कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने।
0: नयाँ सरकारले व्यवसायलाई भाग्ने अवस्थामा पुर्याएको दावी पाका राजनीतिज्ञले गरेका छन्। राष्ट्रिय सभा बैठकमा सांसद महन्त ठाकुरले चौधरी समूह जस्ता व्यवसायिक घरानाले देश छाडिसकेको चेतावनी दिनुभयो।
3: अब स्वदेशी पुँजी जो हाम्रो व्यवसायीहरूले उनीकै पासमा छ, अब उसले लगाउनै नपाउने, उनलाई जेलमा राखिदिने, अब भागिरहेको छन्। सुन्छु चौधरी के बहुत सारा नाम देश छोडेर गइसकेका छन्।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
4: यो बीएफबीएस कुलकर्म रेडियो हो।

0: नयाँ सरकारले व्यवसायलाई भाग्ने अवस्थामा पुर्याएको दावी पाका राजनीतिज्ञले गरेका छन्। राष्ट्रिय सभा बैठकमा सांसद महन्त ठाकुरले चौधरी समूह जस्ता व्यवसायिक घरानाले मुलुक छाडिसकेको चेतावनी दिनुभयो।
1: अब स्वदेशी पुँजी जो हाम्रो व्यवसायीहरूले उनीकै पासमा छ, अब उसले लगाउनै नपाउने, उनलाई जेलमा राखिदिने, अब भागिरहेका छन्। सुन्छु चौधरी के बहुत सारा नाम देश छोडेर गइसकेका छन्, तकलिफ यहाँ सहन सकेन। त त्यस्तै उनीहरूको ठुलो देन रहेछ हाम्रो समाजमा, शिक्षा, स्वास्थ्य, उद्यम, व्यवसाय, यस सबमा चाहिँ मारवाडी समाजको ठुलो देन छ। तब उनीहरूलाई नै भगाइदिने भने जो थोर बहुत छ स्वदेशी पुँजी त त्यसै डराएको छ, त ऊ कहाँबाट लगानी गर्छ?
0: उद्योग व्यवसायमा मात्र नभएर सरकारले न्यायिक क्षेत्रमा समेत आतंक फैलाएको आरोप उहाँले लगाउनुभयो।
1: तर यस्तै गर्ने हो भने कुनै पुँजी यहाँ आउँदैन, त हाम्रो चाहिँ विकासको उहाँ जुन कल्पना गर्नुभएको छ कसरी हुन्छ? अनेक किसिमको टेररको साथसाथ जुडिसियल टेरर पनि छ।
0: सांसद रामकुमारी झाँक्रीले हरेक क्षेत्रमा भएको अवस्था उत्पन्न गराइएको दावी गर्नुभयो।
2: इकोनोमीको ड्रिभन फोर्सलाई चाहिँ पहिला थुन्ने अनि सुन्ने सुशासन यहाँ छ, पहिला थुन्ने अनि सुन्ने। अब यसलाई रिभर्स गरेर हेर्नुभयो भने थुनेर सुन्ने भन्दा सुनेर थुन्ने हो कि? म सरकारलाई सुझाव दिन चाहन्छु। त्यसपछि हरेक मान्छेलाई आतंकित गर्ने भन्दा पनि मान्छेलाई काम गर्ने वातावरण र प्रोत्साहन भन्दा अहिले भय सिर्जना गर्ने यस्तो काम भएको छ, र यो काममा उहाँहरूले कहाँ जान्छौँ के गर्छौँ छैन।
0: सम्पत्ति छानबिन आयोगले 2062 81 चैत मसान्तसम्म सार्वजनिक पदमा बसेकाहरूलाई सम्पत्ति विवरण बुझाउन सार्वजनिक सूचना निकालेको छ।
3: यो अवधिका प्रधानमन्त्री, मन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख, उच्च पदस्थ सरकारी कर्मचारी, सुरक्षा अधिकारी, नेपाल राष्ट्र बैंकका अधिकारी लगायतले सम्पत्ति विवरण बुझाउनु पर्नेछ। उनीहरूले आफूसँगै परिवारको नाममा रहेको स्वदेश विदेशको सम्पत्ति विवरण दिनुपर्नेछ। यो अवधिका प्रदेश प्रमुख, मुख्यमन्त्रीदेखि प्रदेश सभाका सांसद र पदाधिकारीसँगै जिल्ला विकास समिति, जिल्ला समन्वय समितिका पदाधिकारी, स्थानीय तह प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षले पनि सम्पत्ति विवरण बुझाउनु पर्नेछ। पूर्व न्यायाधीशसँगै महान्यायाधिवक्ता र प्रदेश मुख्य न्यायाधिवक्ताले पनि सम्पत्ति विवरण बुझाउनु पर्नेछ। निजामतीतर्फ राजपत्राङ्कित द्वितीय श्रेणी र त्यसभन्दा माथिका अधिकारीको सम्पत्ति छानबिन हुनेछ। नेपाली दूतावास र कूटनीतिक नियोगका प्रमुख र कर्मचारीको सम्पत्ति पनि छानबिन हुनेछ। राष्ट्र बैंक र सरकारी बैंक तथा वित्त संस्थाका उच्च पदस्थ सहित सरकारबाट अनुदान पाएका विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारीसँगै उच्च कर्मचारी पनि सम्पत्ति छानबिनको दायरामा छन्। राष्ट्रपति र उपराष्ट्रपतिको पद भने छानबिनमा पर्नेको सूचीमा छैन, तर राष्ट्रपति, उपराष्ट्रपति कार्यालयका सल्लाहकार, स्वकीय सचिव, निजी सचिव र अरू पदाधिकारीको सम्पत्ति छानबिन हुनेछ। आयोगको सूचना अनुसार छानबिनको दायरामा पर्नेहरूले आफ्नो र परिवारका सदस्यको नाममा रहेको पैतृक र आर्जित चल अचल सम्पत्ति र सम्पत्तिको स्रोत खुल्ने कागजात 30 दिनभित्र आयोगको कार्यालय केशर महल काठमाडौँमा आफै उपस्थित भएर प्रतिनिधि मार्फत वा हुलाकबाट बुझाउनु पर्नेछ।
0: मुलुकभरका निर्माण व्यवसायी आन्दोलनमा उत्रिएका छन्।
3: अत्यधिक मूल्य वृद्धिका कारण अब काम गर्न नसकिने भन्दै उनीहरू आन्दोलनमा उत्रेका हुन्। नेपाल निर्माण व्यवसाय महासंघले आजदेखि सरकारी निकायमा धरना र घेराउ गर्न थालेको छ। सरकारले आफ्ना समस्याप्रति चासो नदेखाएपछि बाध्य भएर आन्दोलन शुरू गर्नु परेको महासंघका प्रवक्ता मंगल बहादुर शाहीको भनाइ छ। निर्माण व्यवसायले 77 जिल्ला प्रशासन कार्यालय सहित काठमाडौँमा सड़क विभाग, सिंचाई विभाग र मन्त्रालयमा पनि धरना दिएका छन्। धन र निर्माण सामग्रीको भाव बढे पनि सरकारले मूल्य समायोजन नगरेकोले हाल मुलुकभर 8,000 जति ठेक्काको काम बन्द भएको पनि शाहीले जानकारी दिनुभएको छ। निर्माण व्यवसायीले बढेको बजार भाव अनुसार ठेक्काको मूल्य पनि बढाउनु पर्ने, काम रोकिएका आयोजनाको म्याद 2084 असारसम्म पुर्याउनु पर्ने र नयाँ बजेटमा आयोजनाका लागि स्पष्ट बजेट शीर्षक र भुक्तानीको व्यवस्था मिलाउनु पर्ने माग राखेका छन्।
0: इन्धन लगायत निर्माण सामग्रीमा भएको अत्यधिक मूल्य वृद्धिको विरोधमा नेपाल निर्माण व्यवसायी महासंघले सड़क विभाग र जलस्रोत विभागमा धरना दिएको छ। अत्यधिक मूल्य वृद्धिका कारण मुलुकभरका सबै आयोजना स्वत बन्द हुने अवस्थामा पुग्दा सरकारले चासो नदिएको भन्दै महासंघ र सोसँग सम्बन्धित एसोसिएट सदस्य समन्वय समितिले धरना दिएका हुन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

नमस्ते बीएबीएस गोर्खा रेडियो ब्रुनाईबाट कार्यक्रम प्रभातकालीन आवाज सुरु भयो। श्रोता म धनराज राई सदा जस्तै उपस्थित भइसकेको छु तपाईँहरूलाई सम्पूर्णलाई ब्रुनाईको स्टुडियोबाट गुड मर्निङ नमस्ते अनि स्वागत छ आजको हाम्रो तीन घन्टे बसाइमा। ब्रुनाईमा त आज शुक्रबार भइसक्यो श्रोता 15 मे 2026 साल तदनुसार ज्येष्ठको 1 गते विक्रम सम्बत 2083 साल पहिलो दिन ज्येष्ठको कार्यक्रम शुक्रबारी कार्यक्रम परेको छ श्रोता। र आज यसो विश्व क्यालेन्डरमा के छ नेपालतिर के छ भनेर यसो आँखा डुलाई हेर्दाखेरि आज खासै धेरै दिवसहरू परेन रहेछन्। अन्तर्राष्ट्रिय परिवार दिवस चाहिँ यो के अरे युनाइटेड नेसन संयुक्त राष्ट्रसङ्घको क्यालेन्डरमा परेको रहेछ। तपाईँहरूलाई सम्पूर्णलाई अन्तर्राष्ट्रिय परिवार दिवसको शुभकामना दिन चाहिँ भरै कार्यक्रमको कुनै पनि खण्डमा छोटकरीमा यो सम्बन्धीमा चाहिँ चर्चा अवश्य नै गर्नेछु। अन्तर्राष्ट्रिय परिवार दिवस हो श्रोता, त्यही भएर मैले कार्यक्रमलाई अगाडि बढाउन रुचाएँ एउटा छोटो यो पारिवारिक भनाइसँगै। अ ह्याप्पी फ्यामिली इज बट एन अर्लियर हेभेन। सुखी परिवार भनेको पृथ्वीमै पहिलो सानो स्वर्गको प्रारम्भ हो। यो भनाइ जर्ज बर्नार्ड सको हो। जर्ज बर्नार्ड स तपाईँहरू कतिले चिन्नुहुन्छ कतिले चिन्नुहुन्न, मैले पनि पहिला पढ्दाखेरि सुनेको नाम हो। प्रसिद्ध आइरिस नाटककार साहित्यकार र समालोचक अनि विचारक पनि रहेछन् उनी। उनको यो भनाइले चाहिँ श्रोता परिवारको महत्त्वलाई अत्यन्त सुन्दर ढङ्गले व्यक्त गर्छ। मानिसले जीवनमा पैसा सफलता र प्रसिद्धि त कमाउन सक्छ तर मनको शान्ति र अपनत्व प्राय परिवारमै भेटिन्छ। घरमा कसैले खाना खायौ भनेर सोध्नु, दुःख पर्दा साथ दिनु वा सानो हाँसो बाँड्नु, यिनै साना कुराहरूमा वास्तवमा ठुलो खुसी हुन्। जर्ज बर्नार्ड शले चाहिँ परिवारलाई पहिलेको स्वर्ग भन्नुको कारण पनि यही नै हो जस्तो लाग्यो मलाई, किनकि स्वर्ग भनेको केवल सुन्दर ठाउँ होइन, मनलाई सुरक्षित र म खुसी महसुस हुने अवस्था पनि हो। अनुसन्धानहरूले पनि राम्रो पारिवारिक सम्बन्ध भएका मानिसहरू बढी खुसी र मानसिक रूपमा स्वस्थ हुने देखाएका छन्। त्यसैले परिवार पूर्ण हुनुपर्छ भन्ने होइन श्रोता, माया सम्मान र साथ हुनुपर्छ। यदि घरमा अपनत्व छ भने मानिसले स्वर्ग टाढा खोजिरहन पर्दैन भन्ने चाहिँ यो भनाइको समरीमा मैले बुझेको छु श्रोता। आज इतिहासमा के भयो छोटकरीमा त्यसको पनि चर्चा गरिहालौँ। सन् 1921 सालमा जाउँ श्रोता, पूर्व सैनिकहरूको हेरचाह तथा सहयोग गर्न ब्रिटिस लिजियन गठन भयो। पहिलो विश्वयुद्धपछि घाइते बेरोजगार र मानसिक रूपमा प्रभावित भएका हजारौँ सैनिकहरूलाई सहयोग गर्ने उद्देश्यले यो संस्था चाहिँ स्थापना गरिएको थियो। पछि यही संस्था दि रोयल ब्रिटिस लिजनका रूपमा परिचित बन्यो, जसले आज पनि पूर्व सैनिक र तिनका परिवारहरूलाई विशेष गरी बेलायतमा चाहिँ सहयोग गर्दै आइरहेको छ। त्यस पछाडि सन् 1957 झरौँ श्रोता, अपरेसन ग्रेपल अन्तर्गत बेलायतले इन्डियन ओसन नजिक चाहिँ क्रिसमस आइल्यान्डमा आफ्नो पहिलो हाइड्रोजन बमको परीक्षण गरेको थियो, जसको उद्देश्य बेलायतलाई आणविक हतियार क्षमतामा पूर्ण रूपमा सक्षम राष्ट्र बनाउन थियो। यो परीक्षण सफल भएपछि बेलायत विश्वका केही आणविक शक्तिशाली देशहरू मध्ये एक बन्यो, तर यसले आणविक हतियार दौड र अन्तर्राष्ट्रिय तनाव पनि बढायो। यो कुरा चाहिँ मलाई नौलो जानकारी जस्तै हो श्रोता। यो हाइड्रोजन बम टेस्ट गरेको चाहिँ मैले पहिला सुनेको थिइनँ। अब के अरे न्युक्लियर पावर त हो बेलायत, तर कहिलेदेखि सुरु भएको भन्ने चाहिँ मैले इतिहासमा खोतालेको थिइनँ, नयाँ जानकारी भयो। तपाईँहरूले पनि पक्कै धेरै मध्येमा धेरै श्रोताले चाहिँ यो नयाँ जानकारीको रूपमा नै प्राप्त गर्नुभयो भन्ने पूर्ण विश्वास लिएको छु। हामीले कार्यक्रम सुरु गर्यौँ राजेश पाल राईले गाउनुभएको राष्ट्रिय भावनाले ओतप्रोत भएको गीत। कोही निधार भन्छन् कोही चाहिँ के एकल काटे के भन्दै हुनुहुन्थ्यो उहाँले, मिठो गीतबाट हामीले कार्यक्रमको सुरुवात गर्यौँ श्रोता।
अब हामी करण परियार र गङ्गा सोनमले गाउनु भएको वारी पिपल पारी बर भन्ने गीत सुन्दै अगाडि बढाउँ।

वारी बर पारी पिपल करण परियार अनि गंगा सोनमले गाउनुभएको गीत सुन्ने श्रोता हामीले अब हामी मौसमतर्फ लाग्छौँ। ब्रुनेमा अहिले बिहानको 7:18 गएको छ। श्रोता सेरियामा अहिले 24 डिग्री सेल्सियस तापक्रम रहेको छ। 29 डिग्री सेल्सियस अधिकतम तापक्रम आज दिनभरिको लागि अनुमान गरिएको छ भने मेघगर्जन सहित पानी पर्ने अनि त्यसका साथमा मन्द गतिमा हावा चल्ने प्रक्षेपण गरिएको छ। आकाश अलि धुम्मलिएकै अवस्था छ। अघि बिहान आउँदा त कता कता छिटपुट वर्षा पनि हुँदै थियो तर अहिले त्यो क्रम रोकिएको छ। तर आज दिनभरि पानी पर्ने चाहिँ प्रबल सम्भावना छ। बदली भएर साँझतिर भने सुक्खा हुने चाहिँ अनुमान पनि गरिएको छ। नेपालमा बिहानको 5:04 गयो। श्रोता काठमाडौँमा अहिले 18 डिग्री सेल्सियस तापक्रम रहेको छ र अहिले छिटफुट वर्षा भइरहेको छ। तपाईँहरूले यसो सुन्दै हुनुहुन्छ भने हामीलाई अपडेट गर्नुहोस् है। मन्द गतिमा हावा चलिरहेको छ भने आज दिनभरिमा 17 डिग्री सेल्सियस न्यूनतम तापक्रम, 27 डिग्री सेल्सियस अधिकतम तापक्रम काठमाडौँ उपत्यकाका लागि भने काठमाडौँ उपत्यकामा पनि आज वर्षा हुने, मेघ गर्जन सहितको वर्षा हुने सम्भावना रहेको छ जेन्टल ब्रिजको साथमा। श्रोता बेलायतमा अहिले मध्यरातको 12:09 गएको छ। 7 डिग्री सेल्सियस लन्डनको तापक्रम। श्रोता अहिले निकै चिसो छ, रातिको मध्यरातको समयमा हुनुहुन्छ। अलि बादलले ढाकिएको अवस्थामा छ लन्डनको आकाश भने मन्द गतिको हावा पनि चलिरहेको छ। त्यसका साथमा 5 डिग्री सेल्सियस न्यूनतम तापक्रम आजका लागि भने 13 डिग्री सेल्सियस अधिकतम तापक्रम। साह्रै धेरै छैन श्रोता त्यहाँ पनि। आज छिटफुट वर्षाका साथमा मन्द गतिको हावा चल्ने अनुमान गरिएको छ। साँझ पख भने बदली भई अलि भारी वर्षा हुने सम्भावनाहरू देखाइएको छ। मैया रानी रामचन्द्र काफले अनि दीपिका बयम्बु मगरले गाउनुभएको गीत सुनौ अबको बसाइमा।

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। BFPS, गोर्खा रेडियो।

मनको घाउ प्रमोद खरेलले गाउनुभएको मिठो गीतबाट कार्यक्रम हामी अगाडि बढाइरहेका छौँ। श्रोता, ब्रुनाईमा अहिले बिहानको 7:30 हुनका लागि 15 सेकेन्ड बाँकी रहेको छ। आज मे 15, श्रोता, र आज अघि हामीले छोटो चर्चा गरिहाल्यौँ अन्तर्राष्ट्रिय परिवार दिवस अर्थात् इन्टरनेसनल डे अफ फ्यामिलीज। यो दिवस चाहिँ श्रोता सन् 1993 सालमा युनाइटेड नेसन्सले घोषणा गरेको हो र सन् 1994 हरेक वर्ष मनाउन थालेको। यसको मुख्य उद्देश्य भनेको परिवारको महत्त्व, बदलिदो पारिवारिक संरचना र समाज निर्माणमा परिवारको भूमिकाबारे विश्वभर चेतना फैलाउनु हो। मानिसको जीवनमा पहिलो विद्यालय नै परिवार हो, हामीलाई त्यो थाहा भएकै कुरा हो। हामी बोल्न, हिँड्न, सम्मान गर्न, प्रेम गर्न, जिम्मेवारी लिन सबैभन्दा पहिले परिवारबाटै सिक्छौँ। त्यसैले परिवारलाई समाजको आधार स्तम्भ पनि भन्ने गरिन्छ। तर अहिलेको आधुनिक जीवनशैलीसँगै परिवारको स्वरूप पनि परिवर्तन हुँदै गएको छ। संयुक्त परिवार क्रमशः सानो परिवारमा बदलिँदैछ। कामको चाप, वैदेशिक रोजगारी, प्रविधिको अत्यधिक प्रयोग र अस्तव्यस्त जीवनशैलीका कारण परिवार बीचको भावनात्मक दूरी बढिरहेको अध्ययनहरूले देखाएका छन्। विशेषज्ञहरूका अनुसार एउटै घरमा बसेर पनि धेरै परिवारका सदस्यहरू मोबाइल र सामाजिक सञ्जालमा बढी व्यस्त हुँदा आपसी संवाद कम हुँदै गएको छ। मनोवैज्ञानिकहरूले परिवारभित्रको खुला संवाद, सँगै भोजन गर्ने बानी र एक अर्कालाई समय दिनु मानसिक स्वास्थ्यका लागि अत्यन्त आवश्यक मान्दछन्। अहिले विश्वभर आर्थिक दबाव, बढ्दो महँगी, बसाइसराई, युद्ध र जलवायु परिवर्तनले पनि परिवारलाई प्रत्यक्ष असर गरिरहेको चर्चा गरेको पाइन्छ। हामीले विशेष गरी बालबालिका र वृद्ध वृद्धामा सबैभन्दा बढी प्रभावित हुने गरेको पाइन्छ। त्यसैले परिवार केवल रगतको सम्बन्ध मात्र होइन, सुरक्षा, भरोसा, सहयोग र भावनात्मक सहाराको केन्द्र पनि हो।

नेपालीलाई श्रोता, सायद तपाईँलाई पनि यो पक्कै महसुस भएकै कुरा हो। हामी अहिले मल्टिकल्चर हाइब्रिड कल्चर भन्नेतिर गइसकिसकेका छौँ, तर पनि एभरेजमा हेर्दाखेरि नेपाली परिवारहरू चाहिँ अझै पनि यी यस्ता कुराहरूबाट साह्रै प्रभावित भइ नसकेको हो कि भन्ने कुरा चाहिँ देखिनमा आउँछ, विच इज एक किसिमले राम्रो कुरा पनि हो। यो यसरी एकठ भएर अगाडि बढ्दाखेरि नै प्रगति उन्नति गर्न सकिन्छ। हामीले अहिले बेलायत अथवा तपाईँहरू जहाँ हुनुहुन्छ अमेरिका भन्नुहोस् होइन, तपाईँहरूले परिवार कति एकमुष्ट भएर एकमुठी भएर जानु हुँदाखेरि तपाईँहरूले कति प्रगति गर्नुभएको छ। हुन त बाहिर जाँदाखेरि नहुने भन्ने कुरा त होइन, तर पनि हामी विदेशी लिएर अलिक लामै समय बस्न थालेको कति भयो, बेलायतको सन्दर्भमा हाम्रा छोराछोरीहरूले कति प्रगति गरिसकेका छन्। अहिले तपाईँ एनएचएसमा जानुहुन्छ भने एउटा न एउटा हाम्रा छोराछोरीहरू डक्टर, कुनै पनि फिल्डको डक्टर, त्यो हार्ट जोर्नीको होस्, आँखाको होस्, मुटुको होस्, ब्रेनको न्युरो सर्जनहरू होस्, अब सर्जनहरूको अपोइन्टमेन्टमा पुगिसकेका हामीले भेटिसकेका छौँ, कन्सल्टेन्ट हुन बाँकी छ अब उनीहरू। भनेपछि यो एक किसिमले यो परिवारको साथ सहयोग बिना त्यो सम्भव थिएन भन्ने जस्तो लाग्छ मलाई चाहिँ श्रोता। र तपाईँहरूलाई पनि आज विश्व परिवार दिवस, अन्तर्राष्ट्रिय परिवार दिवसको हार्दिक शुभकामना दिन चाहेँ।

आँखैमा लाउने मेरो गाजल सबैले सुहायो भन्छन् द कार्टुन्स क्रूको मिठो गीत सुन्यो श्रोता म प्रभातकालीन आवाजमा हुनुहुन्छ म धनराज राईको साथमा ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताहरू तपाईँहरूले यो नचाहिएको अथवा एक्सपायर भएको औषधहरू के गर्ने गर्नुहुन्छ फ्याँक्ने गर्नुहुन्छ त्यस्तो गर्नुहुन्छ भने नगर्नुहोस् बरु त्यो औषधिहरू टोइलेटमा फ्लस गर्नु बिनमा हाल्नु भन्दाखेरि बरु तिनीहरूलाई चाहिँ तपाईँको यो पिसिएमएफमा फार्मेसीमा लगेर बुझाउनु भयो भने उहाँहरूले करेक्ट प्रोसिजर अपनाएर चाहिँ त्यो डिस्पोजल गर्ने चाहिँ उहाँहरूको प्रक्रिया हुन्छ अब कति चाहिँ वातावरणलाई चाहिँ प्रतिकूल पर्ने औषधिहरू हुन सक्ने रहेछन् त्यसले गर्दाखेरि त्यस्तो नहोस् भन्नका खातिर प्रपर डिस्पोजलका लागि फार्मेसीमा दिनुभयो भने तपाईँ हाम्रो सबैको एउटा सानो सहयोगले पनि वातावरणलाई चाहिँ प्रदूषित बनाउन रोक लाग्छ भन्ने जानकारी चाहिँ फार्मेसीबाट हामीलाई प्राप्त भएको छ तपाईँहरूले पनि यो जानकारी पक्कै पनि पाउनु भएको छ ब्रिफिङहरू पाउनु भएको छ दाईको सालो राजेश पायल राई र मान्डवी त्रिपाठी गाउँदै हुनुहुन्छ श्रोता अबको बसाइमा

बाहिर कानूनको बारेमा सोच्नु भएको छ, जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटीएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटीएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।

किरण बिमलीले गाउनु भयो उकालीको बाटो. हजुर, मिठो गीत सुन्यो, चड्के गीत सुन्यो श्रोता. अब आजको लागि नेपाल राष्ट्र बैङ्कद्वारा तोकिएको खुला बजार वैदेशिक विनिमय दर भावको जानकारी सुरु गरिहाल्यौँ. अमेरिकी डलरबाट एकको खरिद दर 152.93 रुपियाँ, बिक्री दर 153.53 रुपियाँ. युरो एकको खरिद दर 179 रुपियाँ, बिक्री दर 179.71 रुपियाँ. पाउन्ड स्टर्लिङ एकको खरिद दर 206.60 रुपियाँ, बिक्री दर 207.41 रुपियाँ. स्विस फ्रांक एकको खरिद दर 195.60 रुपियाँ, बिक्री दर 196.37 रुपियाँ. अस्ट्रेलियन डलर एकको खरिद दर 110.73 रुपियाँ, बिक्री दर 111.16 रुपियाँ. कनेडियन डलर एकको खरिद दर 111.46 रुपियाँ, बिक्री दर 111.90 रुपियाँ. सिङ्गापुर डलर एकको खरिद दर 120.10 रुपियाँ, बिक्री दर 120.57 रुपियाँ. जापानिज येन 10 को खरिद दर 9.68 रुपियाँ, बिक्री दर 9.72 रुपियाँ. चाइनिज युआन एकको खरिद दर 22.54 रुपियाँ, बिक्री दर 22.63 रुपियाँ. साउदी अरेबियन रियाल एकको खरिद दर 40.76 रुपियाँ, बिक्री दर 40.92 रुपियाँ. कतारी रियाल एकको खरिद दर 41.95 रुपियाँ, बिक्री दर 42.12 रुपियाँ. थाई भात एकको खरिद दर 4.73 रुपियाँ, बिक्री दर 4.75 रुपियाँ. युए दिरहाम एकको खरिद दर 41.64 रुपियाँ, बिक्री दर 41.80 रुपियाँ. मलेजियन रिंगित एकको खरिद दर 38.90 रुपियाँ, बिक्री दर 39.05 रुपियाँ. साउथ कोरियन वन 100 को खरिद दर 10.25 रुपियाँ, बिक्री दर 10.29 रुपियाँ. स्वेडिस क्रोनर एकको खरिद दर 16.40 रुपियाँ, बिक्री दर 16.46 रुपियाँ. डेनिस क्रोनर एकको खरिद दर 23.96 रुपियाँ, बिक्री दर 24.05 रुपियाँ. हङकङ डलर एकको खरिद दर 19.52 रुपियाँ, बिक्री दर 19.60 रुपियाँ. कुवेती दिनार एकको खरिद दर 479.20 रुपियाँ, बिक्री दर 501.16 रुपियाँ. बहराइन दिनार एकको खरिद दर 405.49 रुपियाँ, बिक्री दर 407.08 रुपियाँ. र अन्तिममा ओमानी रियाल एकको खरिद दर 397.22 रुपियाँ, बिक्री दर 398.77 रुपियाँ. सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र बैङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरभावको जानकारी पुरा भयो. महारानी गीत सुन्नतर्फ लागौँ अब श्रोता.

महारानी वाङदेन शेर्पाको आवाजमा सुन्यो श्रोता. महारानीलाई खुसी बनाउनु पर्यो नि, नत्र महाराज मात्रै खुसी भएर त भएन. त्यही भन्दै हुनुहुन्थ्यो वाङदेन शेर्पाले. ब्रुनाईका श्रोता, तपाईँहरूले अघि पिसिएमएफमा औषधिको कुरा गर्यो, नफ्याल्नु होला भन्ने अनुरोध. अब तपाईँहरूले फार्मेसी मार्फत, यहाँको फार्मेसी मार्फत रिपिट प्रिस्क्रिप्सन चलाउने गर्नुहुन्छ होला, तपाईँहरूलाई प्रोसिजर थाहा होला. तर पनि यसो एकपल्ट रिमाइन्डरका रूपमा फेरि एउटा जानकारी आएको छ, तपाईँले रिपिट प्रिस्क्रिप्सन कसरी गर्न सक्नुहुन्छ भनेर. तपाईँले चाहिँ आफ्नो जरुरत के छ, कुन औषधिको जरुरत छ त्यो चेक गर्नु पर्यो. त्यस पछाडि त्यो डक्टरले अप्रुभ गरेको औषधि हो भने तपाईँले चाहिँ आफ्नो रिक्वेस्ट चाहिँ इमेल अथवा डिस्पेन्सरीमा गएर चाहिँ त्यहाँका स्टाफहरूलाई चाहिँ तपाईँले त्यो रिपिट प्रेस्क्रिप्सनको स्लिप बुझाउन पर्ने हुन्छ. एटलिस्ट 72 आवर्स, 3 दिन अगाडि. तपाईँलाई अब 3 दिनसम्म पुग्ने स्टक छ भने आज गएर अर्डर गर्नुभयो भने तपाईँले वेन्सडे भनौँ न, किन विकेन्ड त गनिँदैन, अब शुक्रबार भइसक्यो, ट्युजडे अथवा वेन्सडे मात्रै पाउनुहुन्छ. अब 3 वर्किङ डेज भन्ने कुरा हो यो. र तपाईँले चाहिँ त्यस पछाडि घर लानुहुन्छ, फेरि अब खाँदै जानुहुन्छ, औषधि सेवन गर्दै जानुहुन्छ. तपाईँको स्टक सकिँदै गयो, अब कति कहिले चाहिँ मैले स्टक रिपिट प्रेस्क्रिप्सनको लागि चाहिँ रिपिट स्लिप बुझाउनु पर्ने होला भनेर यसो याद गरिराख्नुहोस्, क्यालेन्डरमा मार्क गरिराख्नुहोस्. अहिले त विभिन्न रिमाइन्डर गर्ने एपहरू छन्, ती एपहरू चलाएर पनि आफ्नो लागि सहज बनाउन सक्नुहुन्छ. औषधि खान छुट्यो भने धेरै कुरा बिग्रिन्छ श्रोता. अब हामी एउटा गीत सुन्दै कार्यक्रमको पहिलो घण्टालाई बिट मार्छौँ. श्रोता जाम भन्यो लाउरेले गाउँदै हुनुहुन्छ, रामजी खाँड र कृष्ण गुरुङले यो गीतलाई. र यो गीत नै आजको हाम्रो कार्यक्रमको पहिलो घण्टाको अन्तिम गीत स्वरूप रहनेछ. र यस पछाडि तपाईँहरूले नेपालबाट ताजा समाचार सुन्नुहुनेछ 5 मिनटका लागि. बिएबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला.

0: संघीय संसदका दुवै सदनबाट नीति तथा कार्यक्रम पारित भएको छ। प्रतिपक्षी दलको विरोधका बीच प्रतिनिधि सभाबाट नीति तथा कार्यक्रम पारित भएको हो। बैठकमा नीति तथा कार्यक्रमका विभिन्न मुद्दामा संशोधनको सूचना राखेका 35 र दलीय आधारमा 41 सांसदले छलफलमा भाग लिएका थिए। त्यसपछि छलफलपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदहरूले उठाएका प्रश्नमा जवाफ दिएपछि सभामुखले निर्णयार्थ प्रस्तुत गरेपछि नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको हो।
1: संयुक्त बैठकमा गर्नुभएको संशोधनमा उल्लेखित आर्थिक वर्ष 2083-84 नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन। तसर्थ सम्माननीय राष्ट्रपतिले 2083 वैशाख 28 गते सोमबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष 2083-84 नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
0: अवरोधबीच अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रधानमन्त्रीको तर्फबाट नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन थालेपछि विपक्षी चार दलले सदन बहिष्कार गरेका थिए। नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरू बैठक छोडेर हिँडेका थिए। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसदहरूले भने सदनमै बसेर अवरोध गरेका थिए। प्रधानमन्त्री बालेन्द्र शाह सदनमा अनुपस्थित भएपछि अर्थमन्त्रीले जवाफ दिनुभएको हो। विपक्षी दलहरूले भने प्रधानमन्त्री शाहले जवाफ दिनुपर्ने अडान राखेका थिए। हिजै राष्ट्रिय सभाबाट बहुमतले पारित भएको सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पनि सर्वसम्मतिले पारित भएको घोषणा गरिएको हो। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले तत्कालीन दूरसञ्चार कम्पनी स्मार्ट टेलिकमको लिलामी उपकरणका कागजात नियन्त्रणमा लिएको छ। लिलामीका उपकरण सकारेको एनसेललाई पत्र लेखेर सीआईबीले ती कागजात मागेको थियो। एनसेलले कागजात उपलब्ध गराएको बताइएको छ। प्रहरीले स्मार्ट टेलिकम